0: विरेन्द्रनगर 7 इत्राम सुर्खेतमा शैक्षिक सत्र 2083-84 का लागि विभिन्न कोर्समा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा कार्यक्रमहरू 3 वर्ष जनरल मेडिसिन एचए, डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, जनरल मेडिसिन एचए, आयुर्वेदिक एचए, डिप्लोमा इन फरेस्ट्री, डिप्लोमा इन एग्रिकल्चर प्लान्ट साइन्समा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
0: फारम भर्ने अन्तिम मिति यही जेठ 13 गते सम्म। स्वास्थ्य तर्फको कार्यक्रमका लागि एसई मा कम्तीमा 2 GPA ल्याएको हुनुपर्ने, अन्य कार्यक्रमका लागि कम्तीमा 1.6 GPA ल्याएको हुनुपर्ने छ।
1: योगी नरहरिनाथ प्रतिष्ठानमा अन्य निजी कलेज भन्दा 30% सम्म कम शुल्क, अनुभवी र दक्ष शिक्षकबाट गुणस्तरीय पढाई, कर्णालीकै उत्कृष्ट शैक्षिक वातावरण, व्यवहारिक र रोजगारमुखी शिक्षा,
0: गुणस्तरीय शिक्षा, सफल भविष्यको आधार। आजै सम्पर्क गर्नुहोस् योगी नरेन्द्रनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठान, वीरेन्द्रनगर 7, इत्राम सुर्खेत।
1: सम्पर्क फोन नम्बर 083-590-202, अध्यक्ष धर्मराज शाही 98-580-51-407, क्याम्पस प्रमुख दानबहादुर रोकाए 98-580-66-789 र प्रशासन प्रमुख अशोक कुमार थापा 98-81-83-500।

0: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्री वाटर पनि आफै हाल्नुहुन्छ।
1: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफा गर्नुहुन्छ।
2: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो। जथाभावी एसिड फालेको ठाउँमा सय वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
1: यो सोलर बलियो र भरपर्दछ।
0: हाम्रो बाबाले मानिकेल सुरक्षित बाटो जानु भएको।
3: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जनचेतना अभियान, सहयोगी मानिकेज ऊर्जा सुर्खेत, फोन नम्बर 083-522-360।
4: भर्ना खुल्यो
5: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटेल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब, जिहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
5: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-51-960 र 97-678-84-566।
4: के तपाईँको नाक, कान र घाँटीको समस्या छ? यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्।
5: हजुर, भेरी अस्पताल नेपालगञ्जमा कार्यरत नाक, कान, घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
4: यही जेठ 16 गते शनिबारका दिन
5: यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
4: कानको समस्याहरू, कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू, घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू, नाक बन्द हुने, नाकबाट सिगान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा, साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
5: सम्पर्क राणा हस्पिटल प्राली, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
6: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
4: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
7: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीवी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, MP3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
4: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ, साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
7: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98-580-40-719 र 98-580-51-715।
8: डिजिटल ठगीबाट बचौं।
9: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्। ब्याङ्कको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
8: ध्यान दिनुहोला, ब्याङ्कले कहिले पनि ओटीपी, पिन नम्बर, पासपोर्ट जस्ता नम्बरहरू माग्दैन।
9: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट ब्याङ्कको पहल।
4: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
7: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100 देखि ₹15,000 सम्म फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फिलेक्स, रेडियम फिलेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
4: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याज प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
7: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
4: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्र नगर छ बुद्धपथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43। कर्मचारी आवश्यकता सम्बन्धी सूचना कुवर कफी तथा फलफूल फर्म गुरबाकोट 14 सुर्खेतका लागि। बिरुवा गोडमेल र मलजल गर्ने 4 जना कर्मचारी आवश्यक परेकोले इच्छुक व्यक्तिले छिट्टै सम्पर्क गर्नुहोला। सम्पर्क व्यक्ति पूर्ण कुवर, ढाका टोपी दाई, मोबाइल नम्बर 98-681-0333 र 97-031-33-333।
10: यही जेठ 23 गते चौथो शनिबारको दिन
11: सुपथ पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा
12: नशा रोग विशेषज्ञ डाक्टर
11: तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँछौ।
13: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आतिने, मुटुको धुकधुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुसी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
11: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6696।
14: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन। के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
15: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
14: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
15: अब इन्डिया नै जाने सुर कस्या भए बोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
14: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
15: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
14: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
15: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाय मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
14: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि वहाँ गरी के हो कसो।
15: लटिपिराग फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।
16: एसिस
12: सकियो, अब रमाइलो सुरु भयो।
16: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9 रुपैयाँ 80 पैसा ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
12: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
16: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
12: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
17: नेपाल टेलिकम, राष्ट्रको संचार।
18: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
19: रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ज।
20: Extreme energy drink. Time check. अहिले ठीक 6 बजेको छ।
21: Extreme energy drink. Taste the difference. Feel the energy.

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी सम्झना महर्जन सँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल जेठ 13 गते बुधबार, सन् 2026 मे 27 तारीक अधिक जेठ शुक्ल पक्षको एकादशी तिथि।
2: काया कैरन का साथमा
1: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको साथ किसान
1: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: आज वार्षिक उत्सव मनाउँदै गरेको हुम्लाको रेडियो कैलाश 103.4 मेगाहर्जलाई बधाई तथा शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: आठ मन्त्रालय र दुई निकायबाट झण्डै 21 अर्ब बराबरको बजेट सरेन्डर। सामाजिक उत्तरदायित्वको रकम खोज्न खोज्दै सरकार निजी क्षेत्र अन्यलमा।
0: हप्तामा दुई दिन हुने विदाले सेवाग्राही समस्यामा पुनर्विचार गर्न सदनबाटै माग। धेरै सार्वजनिक विदा हुने हुँदा थप विदा अव्यवहारिक भएको विज्ञको भनाई।
1: गर्मी कम वा बढ़ी महसुस हुनुमा तापक्रम सँगै सापेक्षिक आर्द्रताको पनि भूमिका। मनसूनमा बढ़ने गर्मीमा आर्द्रतालाई समेत ख्याल गरेर योजना बनाउन विज्ञको आग्रह।
3: मनसूनको बीचमा चाहिँ जुन पक्कको गर्मी बढ़ी हुन्छ अथवा मनसूनको बीचमा चाहिँ ह्युमिडिटी बढ़ी हुन्छ, त्यो भएर त्यहाँ कम तापक्रम भए पनि प्रभाव बढ़ी पर्छ।
0: कंगोमा इबोला संक्रमितको संख्या झण्डै 1000 नजिक। स्वास्थ्य केन्द्र र उपचार शिविरमाथि स्थानीयद्वारा आक्रमण र तोड़फोड़।
1: र साबिक विजेता आरसीबी आईपीएल क्रिकेटको फाइनलमा।
4: ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्यूट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
5: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
4: कोर्सका विशेषताहरू: 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बासको फाइनलमा। ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्यूट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
5: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्ष

0: मा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
1: थप जानकारीका लागि ह्युमन रिसोर्स डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856721314 मा सम्पर्क गर्नुहुन अनुरोध छ।
2: एयरटेल अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।
7: काया कैरनमा अब खबरको सिलसिला। खर्च गर्न नसकेपछि 8 मन्त्रालय र 2 निकायले झण्डै 21 अर्ब बराबरको बजेट सरेन्डर गरेका छन्। चालू आर्थिक वर्षमा आफ्नो स्वीकृत बजेटबाट कुल 20,84,45,50,000 रूपियाँ बराबरको बजेट उनीहरूले अर्थ मन्त्रालयलाई सरेन्डर अर्थात बजेट समर्पण गरेका हुन्। विनियोजित बजेट समयमै खर्च गर्न नसकेपछि सबैभन्दा धेरै बजेट फिर्ता शहरी विकास मन्त्रालय अहिलेको पूर्वाधार विकास मन्त्रालयले गरेको अर्थ मन्त्रालयको तथ्याङ्क रहेको छ। कुन मन्त्रालय तथा निकायले कति बजेट सरेन्डर गरेका छन् त? आजको नयाँ पत्रिका दैनिकले लेखेको छ, शहरी विकास मन्त्रालय 15,87,00,00,000, शिक्षा मन्त्रालय 2,99,00,00,000, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट 1,21,00,00,000, त्यसै गरी गृह मन्त्रालयबाट 53,22,00,00,000, परराष्ट्र मन्त्रालयबाट 34,47,00,00,000, अर्थ मन्त्रालयबाट 5,36,00,00,000, महालेखा परीक्षकको कार्यालयबाट 2,10,00,00,000, कानून मन्त्रालयबाट 83,00,00,000, राष्ट्रिय महिला आयोगबाट 47,90,000 र रक्षा मन्त्रालयबाट 30,74,000 रूपियाँ बराबरको बजेट सरेन्डर भएको छ। रोक्का बजेट खर्च नहुने सुनिश्चित भएपछि सरेन्डर गरिएको शहरी तर्फको पूर्वाधार विकास मन्त्रालयका सहायक प्रवक्ता मोहदत्त भट्टराले बताउनु भएको छ। 8 मन्त्रालय र 2 निकायले गरे झण्डै 21 अर्ब बराबरको बजेट सरेन्डर शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
8: औद्योगिक प्रतिष्ठानहरूले संस्थागत सामाजिक उत्तरदायित्व सीएसआर को रकम आफै खर्च गर्न नपाउने व्यवस्था सरकारले गर्न लागेको छ। उद्योग बैंक तथा वित्तीय संस्थाले सीएसआर बापत छुट्याउने रकम एकै ठाउँमा केन्द्रित गर्न निश्चित कोषमा जम्मा गर्नुपर्ने व्यवस्था सरकारले ल्याउन लागेको हो। यो रकम सरकार आफैले तोकिएको क्षेत्रमा प्राथमिकताका आधारमा खर्च गर्ने तयारी छ। बालेन्द्र शाह नेतृत्वको मन्त्री परिषदले चैत 13 स्वीकृत गरेको शासकीय सुधारका 100 कार्यसूचीमै सीएसआर बारे उल्लेख गरिएको छ। कार्यसूचीको बुदा नम्बर 68 भनिएको छ, औद्योगिक प्रतिष्ठानहरूको सीएसआर रकमलाई केन्द्रीकृत गरी नेपाल सरकारले तोकेको कोष मार्फत प्राथमिकताका क्षेत्रमा परिचालन गर्ने व्यवस्था मिलाउने, यसका लागि आवश्यक कानून संशोधन तथा निर्माण गर्ने कार्य 3 महिनाभित्र सम्पन्न गर्ने। कार्यसूची आएको 2 महिना बितेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सीएसआर को रकम केन्द्रीकृत गर्ने विषयमा आन्तरिक तयारी गरिरहेको छ।

0: अन्तिम मिति यही जेठ 13 गते।
1: सम्पर्क फोन नम्बर 9857035578 9857075740 9635667788।
2: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: जहाँ फेरिन्छ सुखको साथ, त्यही हो घर, जहाँ हुन्छ खुशीको बात, जहाँ बालापन उमेरले छिक्दैन, मनको कलाकारिता कतैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ। आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उही, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खाल, भित्ताले नै लिन्छन् स्वादको मिठा, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्यूब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले 8 मन्त्रालय र 2 निकायबाट झण्डै 21 अर्ब बराबरको बजेट सरेण्डर, सामाजिक उत्तरदायित्वको रकम खोज्न खोज्दै सरकार, निजी क्षेत्र अन्यलमा हप्तामा 2 दिन हुने विदाले सेवाग्राही समस्यामा पुनर्विचार गर्न सदनबाटै माग, धेरै सार्वजनिक विदा हुने हुँदा थप विदा अव्यवहारिक भएको विज्ञको भनाई, प्रधानमन्त्री शाह र यू राजदूतहरूबीच भेटवार्ता लगायतका खबर प्रस्तुत गर्यौं।
3: अब बाँकी खबर। गैराती देशका धेरै जसो ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भएको छ। लुम्बिनी, गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका धेरै जसो ठाउँमा पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कर्णाली र सुदूरपश्चिमका तराई तथा पहाड़ी भागका केही ठाउँमा पनि हल्का वर्षा भएको छ। गएको 12 घण्टामा सबैभन्दा धेरै लुम्बिनी प्रदेशको प्युठान र अर्घाखाँचीमा 46 मिलिमिटर वर्षा मापन भएको छ। साथै कोशीको शंखुवासभा र मधेशको पर्सामा पनि 35 मिलिमिटर वर्षा भएको छ। साथै हिजो धनगढ़ीमा सबैभन्दा धेरै तापक्रम 40 डिग्री सेल्सियस पुगेको थियो। भैरवा र नेपालगंजको तापक्रम पनि 40 डिग्री सेल्सियसको नजिक पुगेको थियो। लगातार उकालो लागिरहेको तापक्रमका कारण जनजीवन भने प्रभावित बन्दै गएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भागमा तातो दिन हुने सम्भावना छ। साथै मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई र पहाड़ी भूभागका थोरै ठाउँहरूमा दिउँसोपछि हावाहुरीको सम्भावना छ। हिजो पनि कतिपय ठाउँमा हावाहुरी चलेको थियो। हिजो बेलुकाको हावाहुरीका कारण झापामा केरा खेतीमा ठूलो क्षति पुगेको थियो।
2: फेरि पनि मौसम सम्बन्धी विषय, कुनै ठाउँमा कति गर्मी छ भन्ने थाहा पाउन सामान्यतया त्यहाँको तापक्रम हेरिन्छ। मानौ एउटै समयमा नेपालगंजमा 42 डिग्री सेल्सियस र जनकपुरमा 35 डिग्री सेल्सियस तापक्रम मापन भयो भने नेपालगंजमा धेरै गर्मी छ भन्ने सोचिन्छ।

0: छ। तर त्यसबेला नेपालगंजमा भन्दा धनुषामा बढ़ी गर्मी महसुस भइरहेको पनि हुन सक्छ। त्यसको कारण हो सापेक्षिक आर्द्रता अर्थात हावामा वाफको मात्रा। यदि हावामा पानीको वाफ बढ़ी छ भने गर्मी पनि बढ़ी महसुस हुन्छ। थप चर्चा साथी भोजेन्द्र बस्नेतबाट।
1: हरेक वर्ष गर्मी बढ़न थालेपछि चर्चा हुने मुख्य कुरा हो तापक्रम। तापक्रम सूचकलाई आधार मानेर त्यहाँ कति गर्मी छ भन्ने अनुमान गरिन्छ र गर्मीको चेतावनी दिने चलन छ। तर गर्मी तापक्रममा मात्र नभई सापेक्षिक आर्द्रतासँग पनि सम्बन्धित हुने विपद व्यवस्थापन विज्ञ दिननाथ भण्डारी बताउनुहुन्छ।
2: तापक्रमसँग मात्रै सम्बन्धित नभएर ह्युमिडिटी आर्द्रतासँग पनि सम्बन्धित हुन्छ। हावामा पानीको वाफ हुन्छ, ओस हुन्छ, त्यो ओस जति बढ़ी भयो तुलनात्मक रूपमा त्यसले चाहिँ ताप सोख्छ र तातो बढ़ी हुन्छ होइन, र हामीलाई महसुस बढ़ी हुन्छ तापक्रम उही भए पनि।
1: सापेक्षिक आर्द्रता भनेको हावामा भएको पानीको वाफ हो। आर्द्रता बढ़ी हुँदा हावा ओसिलो हुन्छ, पसिना सुक्दैन र हपक्क गर्मी महसुस हुन्छ। अमेरिकाको मौसम विज्ञान विभागको हिट इण्डेक्सले तापक्रम र आर्द्रता दुवैलाई जोडेर शरीरले वास्तवमा कति गर्मी महसुस गर्छ भन्ने देखाउँछ। उदाहरणका लागि 35 डिग्री सेल्सियसमा आर्द्रता 30% हुँदा 35 डिग्रीकै गर्मी महसुस हुन्छ, 60% 45 डिग्री र 80% आर्द्रतामा त 35 डिग्री सेल्सियस तापक्रमले पनि 57 डिग्रीसम्मको गर्मी महसुस हुन सक्छ।
2: कहिले काहीँ पानी पर्नुभन्दा अगाडि पनि एकदम गर्मी हुन्छ नि होइन, बिहान पानी पर्यो तर दिउँसो एकदमै गर्मी हुन्छ नि। त्यो किनभने वाफ बढी हुन्छ वायुमण्डलमा, अनि तापक्रम बढ्दाखेरि हामीलाई 81 हपक्क गर्मी महसुस हुन्छ किनभने शरीरले पसिनाको माध्यमबाट बाहिर फाल्थ्यो होइन, तर वाफ बढी भएपछि त्यो पसिना सिधै सुक्दैन नि त।
1: सामान्यतया मनसुनमा वर्षाले तापक्रम घटाउँछ, तर यसपालि असार साउनमा लामो समय सुक्खा रहने अनुमान छ। यस्तो अवस्थामा तापक्रम र आर्द्रता दुवै बढ़ेर अवस्था जटिल हुन सक्छ।
2: प्री मनसुनमा बढ़्यो भने पनि मनसुनको बीचमा बढ़्यो भने पनि उत्तिकै खतरनाक हुन्छ। अब प्री मनसुनमा चाहिँ बढ़ी सुक्खा हुन्छ, तर मनसुनको बीचमा चाहिँ जुन हपक्कको गर्मी बढ़ी हुन्छ अथवा मनसुनको बीचमा चाहिँ ह्युमिडिटी बढ़ी हुन्छ, त्यो भएर त्यहाँ कम तापक्रम भए पनि प्रभाव बढ़ी पर्छ।
1: तराई क्षेत्रमा थर्मोमिटरको डिग्रीसँगै आर्द्रता पनि बढ़ी हुने भएकाले त्यहाँ गर्मी बढ़ी महसुस हुन्छ। काठमाडौँ उपत्यका सहित पहाड़ी क्षेत्रमा भने उचाइ र खुला हावाका कारण आर्द्रता कम हुन्छ। जब आर्द्रता धेरै हुन्छ पसिना सुक्दैन, शरीरको तापक्रम बढ्छ र हिट स्ट्रोकको जोखिम बढ्छ। यस्तो अवस्थामा कस्ता सावधानी अपनाउने विपद व्यवस्थापन विज्ञ दिननाथ भण्डारी?
2: खुला घाममा जाँदा छाता ओढेर कम्तीमा जाने, पानी प्रशस्त पिउने, सफा शुद्ध पानी शरीरले लिन सक्ने जति पिउँदाखेरि धेरै फाइदा हुन्छ किनभने गर्मीमा धेरै पानी हाम्रो शरीरबाट बाहिर गइरहेको छ, जसले गर्दा तिर्ख नलाग्ने तर शरीरमा पानी कम हुने, त्यसको प्रतिक्रिया स्वरूप बेहोस हुने, स्ट्रोक हुने, त्यो कुराहरू हुन्छ होइन। अर्को काम गर्दाखेरि लगातार काममा नगर्ने, एकैछिन बिसाउने, शीतलमा बिसाउने, पानी खाएपछि अनि बल्ल फेरि काममा जाने, अनि दिउँसै काम गर्नुपर्छ भन्ने छैन नि त, बिहानैदेखि 10-11 बजेसम्म काम गर्ने, अनि 11-3 बजेसम्म जुन एकदमै गर्मी हुन्छ त्यो चाहिँ शीतलमा छहारीमा आराम गरेर बस्ने, यसरी दैनिकी परिवर्तन गरियो भने राम्रो हुन्छ।
1: अहिले धेरै देशले तापक्रमसँगै आर्द्रताको सूचना पनि दिन थालेका छन्। बढ्दो गर्मीको प्रकोपलाई ध्यानमा राखेर नेपालको मौसम विभागले पनि यो जानकारी सर्वसाधारणलाई सजिलो भाषामा दिनु जरूरी बन्दै गएको छ।
0: यस वर्षको मनसुनमा गर्मी सहित बाढ़ी पहिरोको जोखिम र त्यसको व्यवस्थापनको बारेमा विपद व्यवस्थापन विज्ञ दिननाथ भण्डारीसँग गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ।
3: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पूरै जिम्मेवारी। Vibrant, पुतली सड़क काठमाडौँ।
0: कहाया कहिरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
4: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
3: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
5: के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
3: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
5: हाम्रा सेवाहरू:
3: ओपिडी सेवा,
5: विशेषज्ञ ओपिडी सेवा,
3: निशुल्क औषधि वितरण,
5: सशुल्क फार्मेसी सेवा,
3: फिजियोथेरापी सेवा,
5: अकुपंचर सेवा,
3: योग परामर्श सेवा,
5: क्रियाकल्प सेवा,
3: पूर्व कर्म पञ्चकर्म सेवा,
5: छार सूत्र सेवा,
3: जल
6: सूचना।
7: यही जेठ 23 गते चौथो शनिवारको दिन
8: सुपथ पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा
7: नशारोग विशेषज्ञ डाक्टर
8: तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
9: डाक्टरद्वारा जाँच हुने समस्याहरू: टाउको दुख्ने, रिङ्गटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौन इच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुसी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6696।
10: एसई सक्यो, अब रमाइलो सुरु भयो।
11: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
10: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
11: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
10: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
12: नेपाल टेलिकम, राष्ट्रको संचार। पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा, तपाईँका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। वृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईँको विश्वास जित्दै, तपाईँको सफलताको अभिन्न अंग बन्दै, हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।
0: अब विदेशको खबर। कंगोको पूर्वी भागमा इबोला भाइरसको प्रकोप बढ्दै गएर संक्रमितको संख्या झण्डै 1000 नजिक पुगेको छ। संक्रमितको संख्या झण्डै 1000 नजिक पुगे पनि रोग नियन्त्रणका प्रयासहरू स्थानीयको विरोध र आक्रमणको कारण प्रभावित भइरहेका समाचार संस्था एपीले जनाएको छ। स्वयंसेवी स्वास्थ्यकर्मीले जनचेतना फैलाउने क्रममा स्थानीय बासिन्दाबाट ढुंगा हान्ने, गाली गलौज गर्ने जस्ता व्यवहारको सामना गरिरहनु परेको छ। कतिपय मानिसहरू रोगप्रति शंका व्यक्त गर्दै स्वास्थ्यकर्मीमाथि अविश्वास देखाइरहेका छन्। स्वास्थ्य केन्द्र र उपचार शिविरमाथि आक्रमण र तोड़फोड़का घटना भएका छन्। विज्ञका अनुसार स्थानीय समुदायमा डर, भ्रम र अविश्वास बढ़ेकोले रोग नियन्त्रण कठिन बनेको छ। साथै सुरक्षा चुनौती र मानवीय द्वन्दले पनि स्वास्थ्य अभियानलाई असर पारिरहेको छ। यो रोगको प्रभावकारी खोप नभएको र उपचार समेत सीमित रहेको छ। जोखिमका बावजूद पनि संक्रमण रोकथाम र जनचेतना फैलाउने प्रयास भइरहेको खबरमा उल्लेख छ।
13: अब खेल खबर। साबिक विजेता रोयल च्यालेन्जर्स बेंगलुरू आरसीबी आईपीएल क्रिकेटको फाइनलमा पुगेको छ। हिजो भएको पहिलो क्वालिफायरमा गुजरात टाइटन्सलाई 92 रनले हराउँदै आरसीबी फाइनलमा पुगेको हो। धर्मशालामा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको आरसीबीले निर्धारित 20 ओभरमा 5 विकेट गुमाएर 254 रन बनाएको थियो। आरसीबीका कप्तान रजत पाटीदारले अभिजित 93 रन बनाए। विराट कोहली र कृणाल पाण्ड्याले समान 43 रन बनाए। आरसीबीले दिएको 255 रनको लक्ष्य पछ्याएको गुजरात 19 ओभर 3 बलमा 162 रनमा अल आउट भयो। पराजित गुजरातले फाइनल पुग्न अब सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स बीचको इलिमिनेटर विजेतासँग खेल्नेछ। गएको वर्ष पञ्जाबलाई हराउँदै आरसीबीले उपाधि जितेको थियो। आईपीएल क्रिकेटको इलिमिनेटरमा आज बेलुका पाउने 8 बजे सनराइजर्स हैदराबाद र राजस्थान रोयल्सले खेल्दैछन्।
0: अब केही खबर संक्षेपमा। मध्य प्रदेश सरकारद्वारा छात्र शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यले साइकल वितरण गर्ने कार्यक्रम अहिले अल्पत्र अवस्थामा छ। छात्राको शिक्षामा सुधार गर्ने उद्देश्यले शुरू गरिएको मुख्यमन्त्री बेटी पढ़ाओ बेटी बचाओ अभियान अन्तर्गतको छात्राले पाउने साइकल गोदाममा थन्किएको हो। यो कार्यक्रम मध्य प्रदेशको तत्कालीन मुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा शुरू गरिएको थियो। 2075 माघ 1 गतेदेखि लागू गरिएको योजना अन्तर्गत सामुदायिक विद्यालयको कक्षा 8 अध्ययनरत छात्र लाई साइकल वितरण गर्ने लक्ष्य राखिएको थियो। छोरीले पाउने सुविधा गोदाममा थन्कियो शीर्षकको खबर गोर्खापत्र दैनिकले छापेको छ।
13: सर्वोच्च अदालतले नेपालमा चलिरहेको मुद्दामा विदेशको नेपाली दूतावास वा कूटनीतिक नियोगमा उपस्थित भए अनलाइन मार्फत बयान र बकपत्र गराउन सकिने ऐतिहासिक आदेश गरेको छ। न्यायाधीश द्वय हरि फुयाल र बालकृष्ण ढकालको समिति इजलासले सूचना प्रविधिको तीव्र विकास र समाजको आवश्यकता अनुसार अदालत पनि गतिशील हुनुपर्ने ठहर गरेको हो। प्रविधिको बढ़दो प्रयोगले भौगोलिक सिमानालाई संकुचित गरिरहेको अवस्थामा यसलाई निषेध गर्नुभन्दा नियमित गरी न्याय सम्पादनमा सहजता ल्याउनुपर्ने सर्वोच्चको व्याख्या छ। आदेशसँगै अध्ययन वा रोजगारीका लागि विदेशमा रहेका लाखौं नेपालीहरूलाई भौतिक रूपमा अदालत उपस्थित हुँदा लाग्ने समय र आर्थिक स्रोतको बचत भए ठूलो राहत पुग्नेछ।
0: रोपाईका लागि किसानले वर्षौंदेखि मल बिउ र सिंचाईको शास्ति बेहोर्नु परेको गुनासो गर्दै आएका छन्। असारमा रोपाईका लागि जेठ पहिलो वा दोस्रो हप्ताभित्र बिउ राखिसक्नुपर्छ, तर जति बेला खेतबारीमा मल चाहिन्छ त्यति बेला सरकारी गोदाम र स्थानीय बजार रित्ता हुने गरेको किसानको गुनासो रहेको खबर कान्तिपुर दैनिकले छापेको छ। यसैबीच गोर्खापत्र दैनिकले पाण्डु सैनमा रोपाई पर्व शीर्षकको खबर लेखेको छ। दुर्गम बाजुरा जिल्लाको पूर्वी उत्तर क्षेत्रमा रहेको बुढ़ीनन्दा नगरपालिका 10 पाण्डु सैनमा हिजो बिहानैदेखि ठूलो चाड़पर्व जस्तो माहौल बन्यो। पाण्डु सैनमा रोपाई रमिता पुस्तौंदेखि जेठ 12 गते हुँदै आएको छ। रोपाईलाई विगतमा झै यसपटक पनि चाड़पर्व मनाए जस्तै गरेर निरन्तरता दिइएको हो।
13: नेपाललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी अन्तर्राष्ट्रिय निगरानी सूची ग्रे लिस्टबाट हटाउन दबाव बढ़ेपछि सरकारले भ्रष्टाचार र सम्पत्ति शुद्धिकरणका मुद्दाको फैसला कार्यान्वयनमा सक्रियता देखाउन थालेको छ। कसुरजन्य सम्पत्तिको व्यवस्थापनका लागि 5 वर्ष अघि गृह मन्त्रालय अन्तर्गत स्थापना गरिएको विभागले अब फैसला कार्यान्वयनलाई प्राथमिकतामा राख्दै सम्बन्धित मुद्दाको विस्तृत अध्ययन शुरू गरेको छ।
0: काया कैरनमा अब पालो उखानको
13: नरुचेको गाँस नबज्ने मुरली
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
13: 8 मन्त्रालय र 2 निकायबाट झण्डै 21 अर्ब बराबरको बजेट सरेन्डर। सामाजिक उत्तरदायित्वको रकम खोज्न खोज्दै सरकार निजी क्षेत्र अन्यलमा।
0: हप्तामा 2 दिन हुने विदाले सेवाग्राही समस्यामा पुनर्विचार गर्न सदनबाटै माग। धेरै सार्वजनिक विदा हुने हुँदा थप विदा अव्यवहारिक भएको विज्ञको भनाई।
13: गर्मी कम वा बढ़ी महसुस हुनुमा तापक्रमसँगै सापेक्षिक आर्द्रताको पनि भूमिका। मनसूनमा बढ़ने गर्मीमा आर्द्रतालाई समेत ख्याल गरेर योजना बनाउन विज्ञको आग्रह।
0: कंगोमा इबोला संक्रमितको संख्या झण्डै 1000 नजिक। स्वास्थ्य केन्द्र र उपचार शिविरमाथि स्थानीयद्वारा आक्रमण र तोड़फोड़।
13: र साबिक विजेता आरसीबी आईपीएल क्रिकेटको फाइनलमा।
0: र अन्त्यमा आजको कार्टुन गजब सभा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन श्रम संस्कृति पार्टीले कार्यक्रममा पार्टीका अध्यक्षको फोटो अनिवार्य राख्न दिएको निर्देशनसँग सम्बन्धित छ। यहाँ पार्टीका अध्यक्ष हर्क साम्पाङ राई जस्ता देखिने व्यक्ति छन्। एउटा कार्यक्रम चलिरहेको छ। कार्यक्रम वरपर जताततै अध्यक्ष राईको फोटो ब्यानरले सजाइएको छ। उनकै अगाडि एकजनाले फोटोसहितको ब्यानर समातेका छन्। कार्यक्रम चलिरहेको भीड़बाट आवाज आइरहेको छ। त्यो भीड़को आवाज सुनेपछि फोटोसहितको ब्यानर समातेका कार्यकर्ताले अध्यक्षतर्फ हेर्दै भन्दैछन्, कहाँको श्रम गर हुनु नि, शरम गर पो भन्या रहेछन्, यही फोटोले हान्दिम अध्यक्षज्यू। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। गर्मीबाट बच्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनएल सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: प्रदेश सरकारले आफूहरूसँग गरेका कुनै पनि सहमति कार्यान्वयन नगरेको कर्णालीका वादी समुदायको गुनासो, आन्दोलन गर्ने तयारी।
1: कालीकोटको नरहरिनाथ गाउँपालिका सुगुरखालमा निर्मित एकीकृत बस्ती सुनसान, सरकारको लगानी खेर।
0: 25 करोड़ बराबरको सल्लाहको आँखा नेपालगंजमा थन्कियो, जड़ीबुटी व्यवसाय समस्यामा।
1: र गुजरातलाई हराउँदै बेंगलुरू आईपीएल क्रिकेटको फाइनलमा आज हैदराबाद र राजस्थान खेल्दै।
0: हिमाल पहाड तराई जोड्छौं सबैलाई बिहानको भेरी खबरबाट डिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np, हाम्रो पात्रो .com मोबाइल एप्लिकेशनका साथै दैलेखको रेडियो मातृभूमि, रेडियो हाम्रो समावेशी, जाजरकोटको रेडियो हाम्रो पाइला, बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम र रेडियो गेरुवा एफएमबाट पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। प्रदेश सरकारले आफूहरूसँग गरेका कुनै पनि सहमति कार्यान्वयन नगरेको भन्दै कर्णालीका वादी समुदायले आन्दोलन गर्ने तयारी गरेको बताएका छन्। वादी संघर्ष समितिका संयोजक हिक्मत वादीले प्रदेश सरकारले 6 वर्ष अघि 5 बजे सहमति गरे पनि कार्यान्वयनमा चासो नदेखाएको गुनासो गर्नुभयो। विभिन्न माग राखेर 17 दिनसम्म मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय अगाडि धरनामा बसेका उनीहरूसँग सरकारले 5 बुधे सहमति गरेको थियो। समुदायलाई आत्मनिर्भर बनाउन प्रदेश सरकारले चासो नदिएको उहाँको आरोप छ। कर्णाली सरकार र वादी समुदाय बीच जमीन उपलब्ध गराई दिन संघीय सरकारलाई अनुरोध गर्ने, समुदायको उत्थान र विकासको लागि 2 महिनाभित्र यथार्थपरक प्रतिवेदन पेश गर्ने, प्रदेश सरकारले 3 सदस्यीय कार्यदल गठन गर्ने, नाना खाना र छाना कार्यक्रम अन्तर्गत उनीहरूका लागि आय आर्जनका कार्यक्रम संचालन गर्ने सहमति भएको थियो। सहमति अनुसार वादी समुदायको उत्थानका लागि प्रदेशले कुनै ठोस कार्यक्रम नबनाएको भन्दै उहाँले फेरि आन्दोलन गर्नुपर्ने अवस्था आएको बताउनु भएको छ। संघीय सरकारलाई पनि कर्णालीका वादी समुदायको स्थितिका बारेमा थाहा होस् भनेर आफूहरू काठमाडौँ जाने र आन्दोलन गर्ने तयारीमा रहेको उहाँको भनाइ छ। वरेन्द्र शाह नेतृत्वको सरकार बनेसँगै थप आशावादी भए पनि माग पूरा गर्ने छटकार नदेखिएपछि काठमाडौँ केन्द्रित हुनु परिरहेको उहाँको भनाइ छ। यसपटक आफ्नो समुदायबाट मन्त्री समेत प्रतिनिधित्व भएकाले समस्या पनि समाधान हुने अपेक्षा राखेको उहाँको भनाइ छ। प्रदेश सरकारले भने नाना खाना र छाना कार्यक्रम अन्तर्गत वादी समुदायका लागि आय आर्जनका कार्यक्रम संचालन गरिने जनाएको छ।
0: कालीकोटको नरहरिनाथ गाउँपालिका स्थित सुगुरखालमा निर्मित एकीकृत बस्ती अहिले सुनसान भएको छ। बस्ती रित्तो भएपछि यति बेला कर्णाली प्रदेश सरकार र स्थानीय तहको करोड़ौंको लगानी खेर गएको छ। वडा नम्बर 4 को लेक क्षेत्रमा बनेको यो बस्तीमा 149 घर, एक माध्यमिक विद्यालय, स्वास्थ्य संस्था सहित आकर्षक एकीकृत बस्ती छ। प्राकृतिक विपद, बाढ़ी पहिरोको जोखिममा परेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने उद्देश्यका साथ ठूलो सरकारी बजेट खर्चिएर घर निर्माण गरिएको भए पनि बस्ती विकासको योजनामा स्थानीयको जीवनयापनको दीर्घकालीन समस्यालाई ध्यान नदिँदा बस्ती रित्तिएको हो। खेतबारीमा खेती लगाउनु पर्ने, पशुपालन र परम्परागत थाथोलो पुरानै गाउँमा भएकाले स्थानीय त्यहाँ बस्न नमानेको वडाध्यक्ष नन्दराम बोगटीले बताउनुभयो। सबैको खेती गर्ने ठाउँ तल रहेको भने छ भने डाँडामा बस्ती मात्रै छ। जोखिम टार्न एकीकृत बस्ती निर्माण गरिए पनि स्थानीय बासिन्दाको आय आर्जनको कुनै विकल्प नभएपछि घरमा तालचा लगाएर पुरानै जोखिमयुक्त गाउँमा फर्कन बाध्य भएका बोगटीले बताउनुभयो। बस्तीमा घरहरू भए पनि खानेपानी, विद्युत, विद्यालय र स्वास्थ्य संस्था जस्ता न्यूनतम आधारभूत आवश्यकताको भरपर्दो व्यवस्था छैन। परम्परागत थाथलो र नयाँ बस्ती बीचको दूरीका कारण दैनिक जीवनयापन कठिन भएपछि स्थानीयले यो ठाउँ छोड्न बाध्य भएको उहाँको भनाइ छ। नागरिकका आधारभूत आवश्यकता र व्यावहारिक पक्षको अध्ययन नगरी हतारमा बस्ती बनाउँदा सरकारको लगानी खेर गएको स्थानीयले बताएका छन्।
1: रोल्पाको थवाङमा हावाहुरीले ढालेको रूखले च्यापेर 2 जनाको ज्यान गएको छ। ज्यान जानेमा थवाङ गाउँपालिका 2 हेलोवाङका 60 वर्षीय रोजु झाँक्री र 50 वर्षीय मनबुजी झाँक्री रहनु भएको रोल्पाका प्रहरी निरीक्षक सुनिल थापा नेपालीले बताउनुभयो। इन्स्पेक्टर नेपालीका अनुसार रोजुको घटनास्थलमै र मनबुजीको उपचारका लागि कास्की पोखरातर्फ लैजाने क्रममा बाटोमै ज्यान गएको हो। उहाँहरू 2 जना हिजो साँझ थवाङ आधारभूत विद्या अस्पतालमा बिरामी भेट्न पुग्नु भएको थियो। बिरामी भेटेर घरतर्फ फर्कने क्रममा साँझ हावाहुरी सहितको पानीले बाटो माथिबाट उत्तिसको रूख ढलेपछि उहाँहरूलाई च्यापिएको थियो।
0: सल्यानको सल्ली बजारमा गरिएको बजार अनुगमनका क्रममा ठूलो परिणाममा म्याद गुज्रिएका तथा अवैध सामग्री बरामद गरिएको छ। बनगाड खुपिन्ने नगरपालिका उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यान लगायत निकायको संयुक्त अनुगमन टोलीले सल्ली बजार तथा देवस्थल बजार क्षेत्रमा अनुगमन गरेको थियो। अनुगमनका क्रममा म्याद गुज्रिएका खाद्य तथा पेय पदार्थ, अवैध घरेलु मदिरा, मेडिकल सामग्री तथा एग्रोभेटजन्य औषधि बरामद गरी नष्ट गरिएको हो। अनुगमन टोलीले व्यवसाय दर्ता तथा नवीकरण नगरी सञ्चालन भइरहेका व्यवसायलाई 7 दिनभित्र कानूनी प्रक्रियामा आउन निर्देशन समेत दिएको छ। उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने सामग्री खुल्ला रूपमा बिक्री वितरण भइरहेको भेटेपछि अनुगमन टोलीले कडाईका साथ कार्यवाही प्रक्रिया अघि बढ़ाएको जनाएको छ। अनुगमनका क्रममा व्यवसाय दर्ता तथा नवीकरण नगरी सञ्चालन भएका पसल समेत फेला परेकाले त्यस्ता व्यवसायलाई 7 दिनभित्र दर्ता तथा नवीकरण गर्न निर्देशन दिइएको छ। अनुगमनमा नगर प्रमुख कर्णबहादुर बुढाथोकी, उप प्रमुख पुरूषोत्तम आचार्य, प्रमुख प्रशासकीय अधिकृत गोकर्ण पन्थी लगायत सहभागी हुनुहुन्थ्यो। उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यान, उद्योग वाणिज्य संघ सल्यान, सुरक्षाकर्मी, बजार व्यवस्थापन समिति, पालिकाका कर्मचारी तथा पत्रकारहरूको उपस्थिति रहेको थियो।
1: भेरी खबरमा खबरको सिलसिला जारी नै छ। अहिले भने यो छोटो विश्राम। के तपाईँ एसएई पछि स्वास्थ्य क्षेत्रमा भविष्य बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो कैलपाल हस्पिटल एण्ड कलेज नेपालगंज बाँकेमा 2083 सालका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
2: सिटी भिटी अन्तर्गत सञ्चालन हुने स्वास्थ्य शिक्षा कार्यक्रमहरूमा अध्ययन गरी दक्ष र सफल स्वास्थ्यकर्मी बन्ने अवसर अहिले नै प्राप्त गर्नुहोस्।
1: हाम्रा कार्यक्रमहरू सर्टिफिकेट इन जेनरल मेडिसिन एचए, डिप्लोमा इन डायग्नोस्टिक रेडियोग्राफी डीआरटी, सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, डिप्लोमा इन फार्मेसी, सर्टिफिकेट इन अफ्थाल्मिक साइन्स।
2: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशाला, सुविधा सम्पन्न आफ्नै भवन भएको हस्पिटल, बेस्ट प्राक्टिकल ट्रेनिङ, 100% प्राक्टिकल ओरिएन्टेड लर्निङ, सहज तथा किफायती शुल्क संरचना, मैत्रीपूर्ण तथा सहयोगी शैक्षिक वातावरण।
1: स्वास्थ्य क्षेत्रमा उत्कृष्ट करियर बनाउन चाहने विद्यार्थीका लागि कैलपाल हस्पिटल एण्ड कलेज भरपर्दो गन्तव्य बनेको छ। अनलाइन आवेदन फारम भर्ने अन्तिम मिति यही जेठ 10 गतेसम्म सीमित सिट भएकाले आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: सम्पर्क कैलपाल हस्पिटल एण्ड कलेज, सुर्खेत रोड, नेपालगंज बाँकी। सम्पर्क नम्बर 0185-34-017, 0185-36-275। स्वास्थ्य क्षेत्रमा सफल भविष्य निर्माणको सही आधार।
1: भर्ना खुल्यो
3: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
3: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-51-960 र 97-678-84-566।
1: कर्मचारी आवश्यकता सम्बन्धी सूचना कुंवर कफी तथा फलफूल फर्म गुर्बाकोट 14 सुर्खेतका लागि बिरुवा गोडमेल र मलजल गर्ने 4 जना कर्मचारी आवश्यक परेकोले इच्छुक व्यक्तिले छिट्टै सम्पर्क गर्नुहोला। सम्पर्क व्यक्ति पूर्ण कुंवर ढाका टोपी दाई, मोबाइल नम्बर 9861803333 र 9701333333।
4: सूचना।
2: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522253 र मोबाइल नम्बर 9855546455।
5: रेडियो भेरी एफएम।
0: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले प्रदेश सरकारले आफूहरूसँग गरेका कुनै पनि सहमति कार्यान्वयन नगरेको कर्णालीका वादी समुदायको गुनासो, आन्दोलन गर्ने तयारी, कालीकोटको नरहरिनाथको सुंगुरखालमा निर्मित एकीकृत बस्ती सुनसान, सरकारको लगानी खेर गयो लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर। कर्णाली प्रदेशका 2 पालिकामा अझै पनि 4G एलटीई सेवाको पहुँच पुग्न सकेको छैन। नेपाल टेलिकमको सेवा विस्तारमा भइरहेको ढिलाइले 4G सेवा लिन आतुर टेलिकमका उपभोक्तालाई 3G सीमित हुनुपर्ने बाध्यता रहेको छ। नेपाल टेलिकमले भने डोल्पा जिल्लाको डोल्पा बुद्ध गाउँपालिका र सेफोक्सिना गाउँपालिकामा 4G सेवा विस्तार गर्न बाँकी रहेको जनाएको छ। टेलिकमको कर्णाली प्रादेशिक निर्देशनालयका निर्देशक निरज जोशीले दुर्गम भौगोलिक अवस्था र पूर्वाधार अभावले डोल्पाका 2 पालिकामा 4G सेवा विस्तार गर्न ढिलाइ भइरहेको बताउनुभयो। कर्णाली प्रदेशका 79 पालिकामा 2G 3G सेवा संचारमा रहेको छ भने उहाँले हाल 4G सेवा पुर्न नसकेका डोल्पाका 2 पालिकामा छिट्टै सेवा विस्तार गरिने योजना रहेको बताउनु भएको छ। यता डोल्पो क्याम्पस दुनेका क्याम्पस प्रमुख विष्णुलाल बुढाले अनलाइन सेवा, डिजिटल कारोबार र शैक्षिक गतिविधिका लागि गाउँमा नागरिकलाई सदरमुकाम धाउनुपर्ने बाध्यता रहेको बताउनुभयो। उहाँले 4G सेवा विस्तार गर्न भइरहेको ढिलाइले ग्रामीण सर्वसाधारणसँगै विद्यार्थीलाई समस्या भइरहेको उल्लेख गर्नुभयो। सेफोक्सुना गाउँपालिकाका उपाध्यक्ष पेममा वाङछेन गुरूङले इन्टरनेट अभावका कारण स्थानीय सरकारका काम कार्यमा समेत प्रभावित भएको बताउनुभयो। उहाँले इन्टरनेटको प्रभावकारी सेवा उपलब्ध हुँदा स्थानीयको दैनिक जीवन समेत प्रभावित बनेको बताउनु भएको छ। माथिल्लो रोल्पामा कमजोर नेटवर्कका कारण सामान्य इन्टरनेट सेवा प्रयोग गर्न समेत समस्या आउने गरेको छ। छिटो 4G सेवा विस्तारका लागि जिल्ला, प्रदेश र संघीय तहमा समेत पटक पटक पहल गरिए पनि कुनै सुनाइ हुन नसकेको उहाँले गुनासो गर्नुभयो।
0: 25 करोड़ बराबरको 12 टन सल्लाहको आँखा भारत निकासी नहुँदा जड़ीबुटी व्यवसाय समस्यामा परेका छन्। आँखाको निकासी कर 7% भएकाले 25 करोड़ बराबरको 12 टन सल्लाहको आँखा गोदाममा थन्किएको नेपाल जड़ीबुटी व्यवसाय संघ नेपालगंजका अध्यक्ष टंक शर्माले बताउनुभयो। भन्सार निकासी छूट भए सल्लाहको आँखा भारत निकासी हुने भन्दै उहाँले सरकारसँग आग्रह गरे पनि यसको समाधान हुन नसकेको बताउनु भएको छ। करिब 30 वर्ष पुरानो सल्लाहको रूखबाट त्यस्तो आँखा निस्कने गरेको र त्यसलाई भारतमा श्रीखण्ड जस्तै महत्व दिने गरिएको उहाँको भनाइ छ। उहाँले सल्लाहको आँखा डोटी, डडेलधुरा, बैतडी लगायत जिल्लाबाट नेपालगंज आउने गरेको बताउनुभयो। यसबाहेक जटामासी, अमला, खिरौला, दालचिनी पनि निकासी हुन सकेको छैन। यी जडीबुटी भारतमा सूचीकृत नभएको कारण निकासी हुन नसकेको उहाँको भनाइ छ। नेपालमा जडीबुटीबाट प्रशस्त सम्भावना रहे पनि त्यसतर्फ ध्यान र चासो पुग्न नसकेको भन्दै उहाँले घर घरमा जडीबुटीको उत्पादन भइरहेको भए पनि व्यवसायीकरण हुन नसकेको बताउनु भएको छ।
1: दार्चुलाको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी हर्षगुम्बा संकलनका लागि हालसम्म 138 जनाले अनुमति पत्र पूर्जी लिएका छन्। अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले वैशाख अन्तिम सातादेखि अनुमति पत्र वितरण शुरू गरेको जनाएको छ। कार्यालयका सूचना अधिकारी अरूण चौधरीले हालसम्म वितरण गरेका सबै अनुमति पत्र संरक्षण क्षेत्रभित्रका रैथाने बासिन्दाका लागि जारी गरेको निलो कार्ड रहेको बताउनुभयो। संकलनकर्ताको संस्थाका लागि अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय सहित जिल्लाका 11 विभिन्न स्थानबाट अनुमति पत्र वितरण भइरहेको छ। संरक्षण क्षेत्रले संकलनकर्ताको भौगोलिक अवस्था अनुसार तीन प्रकारका परिचय पत्र र शुल्क निर्धारण गरेको छ। संरक्षण क्षेत्रभित्रका स्थानीय नागरिकका लागि निलो कार्ड बापत प्रति व्यक्ति 500, दार्चुला जिल्लाभित्रका अन्य नागरिकका लागि पहिलो कार्ड बापत 2000 रूपियाँ तथा जिल्ला बाहिरका नागरिकका लागि रातो कार्ड बापत 3000 रूपियाँ शुल्क तोकिएको छ। यार्सा गुम्बा उसर प्रसार तथा व्यवस्थापन कार्यविधि अनुसार यार्सा गुम्बा पाइने प्याटर्न प्रत्येक वर्ष जेठ 15 गतेदेखि असार 15 गतेसम्म मात्रै खुला रहने कानूनी व्यवस्था रहेको छ। यद्यपि पाटन खुल्ने समय बाँकी रहे पनि संरक्षण क्षेत्रभित्रका केही स्थानीयवासी वैशाख महिनादेखि नै हिमाली क्षेत्रमा पुगेर यार्सा गुम्बा संकलनका लागि जुटिसकेका छन्।
0: कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा गए राति हिजो साँझ हावाहुरी सहित पानी परेको छ। गैराती भएको हावाहुरीका कारण सुर्खेत लगायतका आसपासका क्षेत्रमा विद्युत सेवा समेत अवरूद्ध भएको छ। हावाहुरी पानी परे पनि नेपालगंज, धनगढ़ी लगायतका क्षेत्रमा भने तापक्रम लगातार 40 डिग्री सेल्सियस भन्दा माथि पुगेको छ। लगातार उकालो लागिरहेको तापक्रमका कारण जनजीवन भने प्रभावित बनेको छ। मौसम पूर्वानुमान महाशाखाले आज पनि सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका केही ठाउँमा तातो हावा चल्ने सम्भावना रहेको जनाएको छ।
1: फेरि खबरमा खबरको सिलसिला अझै जारी छ। अल्ला भने अर्को छोटो विश्राम।
6: एसई र कक्षा 12 को परीक्षामा कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा निकाल्न सफल एस श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर 7 इत्रामा नयाँ शैक्षिक सत्र 83-84 का लागि कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: अध्यापन हुने विषयहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी।
6: गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था पनि रहेको छ। साथै कक्षा सञ्चालन आउँदो असार 1 गतेदेखि हुनेछ।
4: प्रधानाध्यापक श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर 7 इत्राम सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98-483-3309, 98-581-560 र 98-481-4099। मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
0: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
4: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
0: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
7: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट।

0: बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासपोर्ट जस्ता नम्बरहरू माग्दैन।
1: वित्तीय सचेतनाका लागि सांग्रीला डेभलपमेन्ट बैंकको पहल।
2: सूचना
3: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
2: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95 र सूर्यमुखी तेल प्रति पेटी 2860।
3: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
2: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, विजयनगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत।
4: रेडियो भेरी एफएम।
5: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरोसँगै अन्य खबरहरू प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। मुगुको सोरु गाउँपालिका 7 बालसुन्दरी विष्ट अधिकांश विद्यार्थीहरू उपयुक्त कोठा नहुँदा टहरामा पढ्न बाध्य भएका छन्। गाउँपालिकामा रहेको एकमात्र आवासीय विद्यालयमा आवश्यक भौतिक पूर्वाधार, कक्षा कोठा नहुँदा विद्यार्थीहरू कष्टकर रूपमा जनताको जस्ताको टहराको पाता मुनि बसेर पढ्न बाध्य भएका हुन्। प्राथमिक तहमा सामान्य कक्षा कोठा भए पनि निमाविदेखि माविसम्मका विद्यार्थीहरू जस्ताको टहरामा बसेर पढ्न बाध्य भएका अभिभावकहरूले बताएका छन्। कक्षा कोठाको अभावले गर्दा विद्यार्थीहरूलाई जस्ताको टहरभित्र बसालेर पढ़ाउनु परेको प्रधानाध्यापक रत्नराज चौलागाईले बताउनु भएको छ। दुर्गम बस्तीका शहरमा गएर पढ्न नसक्ने गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई शिक्षा प्रदान गर्ने उद्देश्यले यो आवासीय विद्यालय सञ्चालन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छक्कबहादुर विष्टले बताउनुभयो। अभिभावकवर्ग, नागरिक अगुवा र वडा सदस्यहरूले सोरु गाउँपालिका, कर्णाली प्रदेश सरकार र संघीय सरकारको शिक्षा मन्त्रालयसँग तत्काल बजेट व्यवस्थापन गरी विद्यालयमा भवन र सुरक्षित कक्षा कोठा निर्माण गरिदिने माग गरे पनि अहिलेसम्म कतैबाट सुनवाई नभएको गुनासो गरेका छन्।
2: भेरी खबरमा अब अन्तर्राष्ट्रिय खबर। कंगोको पूर्वी भागमा इबोला भाइरसको प्रकोप बढ़दै गएर संक्रमितको संख्या झण्डै 1000 नजिक पुगेको छ। संक्रमितको संख्या झण्डै 1000 नजिक पुगे पनि रोग नियन्त्रणका प्रयासहरू स्थानीयको विरोध र आक्रमणका कारण प्रभावित भइरहेको समाचार संस्था एपीले जनाएको छ। स्वयंसेवी स्वास्थ्य कर्मीले जनचेतना फैलाउने क्रममा स्थानीय बासिन्दाबाट ढुंगा हान्ने, गाली गलोच गर्ने जस्ता व्यवहारको सामना गर्नु परेको छ। कतिपय मानिसहरू रोगप्रति शंका व्यक्त गर्दै स्वास्थ्य कर्मीमाथि अविश्वास देखाइरहेका छन्। स्वास्थ्य केन्द्र र शिविरमाथि आक्रमण र तोडफोडका घटना भएका छन्। विकीका अनुसार स्थानीय समुदायमा डर, भ्रम र विश्वास बढ़ेकाले रोग नियन्त्रण कठिन बनेको छ। साथै सुरक्षा चुनौती र मानवीय द्वन्द्वले पनि स्वास्थ्य अभियानलाई असर पारेको छ।
5: भेरी खबरमा अब लागौं खेल खबरतर्फ। कर्णाली प्रदेश स्तरीय 16 राष्ट्रपति रनिङ सिल प्रतियोगिता शुरू भएको छ। वीरेन्द्रनगरमा शुरू प्रतियोगितामा 15 गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न खेलमा छात्र र छात्रा गरी प्रतिस्पर्धा गर्दैछन्। प्रतियोगितामा भलिबल र एथलेटिक्सका साथै कराते, तेक्वान्दो, बक्सिङ, उसु र कबड्डी लगायतका खेलहरू समावेश गरिएको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाड़ी छनौट गरी राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ सिल्डका लागि कर्णालीको प्रदेशको टीमको छनौट गरिनेछ। प्रतियोगिताको एक समारोहका बीच कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कणेलले उद्घाटन गर्नुभएको छ।
2: साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरू आरसीबी आईपीएल क्रिकेटको फाइनलमा पुगेको छ। पहिलो क्वालिफायरमा गुजरात टाइटन्सलाई 92 रनले हराउँदै आरसीबी फाइनल पुगेको। धर्मशालामा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको आरसीबीले निर्धारित 20 ओभरमा 5 विकेट गुमाएर 254 रन बनाएको थियो। आरसीबीले दिएको 255 रनको लक्ष्य पछ्याएको गुजरात 19 ओभर 3 बलमा 162 रनमा अल आउट भएको थियो। पराजित गुजरातले फाइनल पुग्न सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स बीचको इलिमिनेटर विजेतासँग खेल्नेछ। गएको वर्ष पञ्जाबलाई हराउँदै आरसीबीले उपाधि जितेको थियो।

0: क्रिकेटको एलिमिनेटरमा आज बेलुका पाउने 8 बजे सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स खेल्नेछन्।
1: खेल खबरसँगै बिहानको भेरी खबर सकियो। बिदा हुनु अघि अहिलेसम्मका मुख्य खबरहरू फेरि एकपटक।
0: प्रदेश सरकारले आफूहरूसँग गरेका कुनै पनि सहमति कार्यान्वयन नगरेको कर्णालीकावादी समुदायको गुनासो, आन्दोलन गर्ने तयारी।
1: कालीकोटको नरहरिनाथको सुंगुरखालमा निर्मित एकीकृत बस्ती सुनसान, सरकारको लगानी खेर।
0: 25 करोड़ बराबरको सल्लाहको आँकड़ा नेपालगंजमा थन्कियो, जड़ीबुटी व्यवसायी समस्यामा।
1: र गुजरातलाई हराउँदै बेंगलुरू आईपीएल क्रिकेटको फाइनलमा आज हैदराबाद र राजस्थान खेल्दै। हवस् त, तपाईँ हाम्रो भेट अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा हुनेछ। त्यतिन्जेलसम्मको लागि बिहानको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित डिलु रावत र टेकराज केसी विदा हुन्छौ। नमस्कार।

0: रेडियो भेरी एफएम 98.6 मेगाहर्ट्ज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: के तपाईँको नाक कान र घाँटीको समस्या छ यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्
4: हजुर भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
3: यही जेठ 16 गते शनिबारका दिन
4: यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्
3: कानको समस्याहरू कान पाकिरहने कानबाट पिप बग्ने कान कति नसुनिने वा कम सुनिने कानको जालीमा चोट लागेको घाँटीका समस्याहरू घाँटीको टन्सिल बारम्बार बढ़िरहने बेला बखतमा स्वरमा समस्या हुने नाकका समस्याहरू नाक बन्द हुने नाकबाट सिगान बगिरहने पिनास पर्ने नाकबाट रगत बग्ने नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला हाम्रा दैनिक सेवाहरू हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ
4: सम्पर्क राणा हस्पिटल प्राली वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत फोन नम्बर 0383-590-693
5: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकादो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक्स सर्भिस टेक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने साथै हामी कहाँ सक्षम ट्रेनिङ अन्तर्गत प्लम्बर इलेक्ट्रिसियन मेसन जियो इन्जिनियरिङ ल्याब टेक्निसियन हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा फार्मेसी हेल्थ असिस्टेन्ट एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टीमबाट सञ्चालित संस्था नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने निर्माण व्यवसाय कन्सल्टेन्सी सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने अपरेटरका लागि लाइसेन्स सम्मको सहजीकरणको व्यवस्था गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने आवश्यकता अनुसार होस्टेलको व्यवस्था भएको डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने नोट शुरूमा भर्ना हुने 20 जना विद्यार्थीलाई विशेष छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँके सिद्धार्थ होटेल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि थप जानकारीका लागि सम्पर्क मोबाइल 98-484-9935 98-582-399 98-580-40-792 र 98-448-61-175 सिप सिकौ

0: जानकारी गराउँदछौ।
1: हाम्रा कार्यक्रमहरू 3 वर्ष जनरल मेडिसिन एचए, डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, जनरल मेडिसिन एचए, आयुर्वेदिक एचए, डिप्लोमा इन फरेस्ट्री, डिप्लोमा इन एग्रिकल्चर प्लान्ट साइन्समा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
0: फारम भर्ने अन्तिम मिति यही जेठ 13 गतेसम्म। स्वास्थ्य तर्फको कार्यक्रमका लागि एसईमा कम्तीमा 2 GPA ल्याएको हुनुपर्ने, अन्य कार्यक्रमको लागि कम्तीमा 1.6 GPA ल्याएको हुनुपर्नेछ।
1: योगी नरहरिनाथ प्रतिष्ठानमा अन्य निजी कलेज भन्दा 30% कम शुल्क, अनुभवी र दक्ष शिक्षकबाट गुणस्तरीय पढाइ, कर्णालीकै उत्कृष्ट शैक्षिक वातावरण, व्यवहारिक र रोजगारमुखी शिक्षा,
0: गुणस्तरीय शिक्षा, सफल भविष्यको आधार। आजै सम्पर्क गर्नुहोस् योगी नरेन्द्रनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठान, वीरेन्द्रनगर 7, इत्राम, सुर्खेत।
1: सम्पर्क फोन नम्बर 083-590-202, अध्यक्ष धर्मराज शाही, 98-580-51-407, क्याम्पस प्रमुख दानबहादुर रोकाए, 98-580-66-789, र प्रशासन प्रमुख अशोक कुमार थापा, 98-81-83-500।

0: सुनौ ल अब सर
1: सिटी भिटीबाट सम्बन्धन प्राप्त कलेज अफ अलाइड नेपालगंज बाँकेमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
0: यदि तपाईँ स्वास्थ्य तथा प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य बनाउन चाहनुहुन्छ भने अब ढिला नगर्नुहोस्। अनुभवी शिक्षक, आधुनिक प्रयोगशाला, व्यावहारिक सिकाइ र उत्कृष्ट शैक्षिक वातावरण सहित कलेज अफ अलाइड तपाईँको सफल भविष्यको भरोसा योग्य गन्तव्य बनेको छ।
1: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन, एचए, डिप्लोमा इन फार्मेसी, पीसीएल इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, पीसीएल इन अफ्थाल्मिक असिस्टेन्ट ओए, डिप्लोमा इन फिजियोथेरापी, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, प्री डिप्लोमा इन सर्वे इन्जिनियरिङ अमिन, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ।
0: हाम्रा विशेषताहरू शान्त, स्वच्छ तथा अध्ययन मैत्री वातावरण, सुविधा सम्पन्न आफ्नै भवन भएको, अनुभवी तथा दक्ष शिक्षकद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशालाहरू, व्यवस्थित लाइब्रेरी सुविधा, सफा तथा हाइजेनिक क्यान्टिन, खेलकुदका लागि पर्याप्त स्पोर्ट ग्राउण्ड, अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास, प्र्याक्टिकल अर्थात् प्रयोगत्मक शिक्षामा विशेष जोड,
1: गुणस्तरीय शिक्षा, व्यावहारिक सिकाइ र विद्यार्थीको उज्जवल भविष्य निर्माण,
0: एचए र फार्मेसी कार्यक्रमको फारम भर्ने अन्तिम मिति यही जेठ 10 गते सम्म, अन्य कार्यक्रमहरूमा भने सिधै भर्ना हुन सकिनेछ।
1: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके, सम्पर्क नम्बर 081537546, 081538260, 98580303005, 98480 91037, वेबसाइट www.collegeofallied.com, गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल भविष्यको भरपर्दो आधार।
2: के तपाईँलाई नसा तथा हात जोड्ने समस्याले सताइरहेको छ?
3: अब चिन्ता नगर्नुहोस्, चारवाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अत्याधुनिक प्रविधि र अनुभवी वरिष्ठ विशेषज्ञ जोहरूबाट अर्थोस्कोपी र जोइन्ट रिप्लेसमेन्टका साथै हात जोड्ने सम्बन्धी सम्पूर्ण भरपर्दो परामर्श, उपचार तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
2: शल्यक्रिया सेवाहरू पश्चिम नेपालमा एकमात्र घुँडा र हिपको प्रत्यारोपण सेवा,
3: घुँडा र कुमको दूरबीन प्रविधिद्वारा एसीएल, पीसीएल, एमसीएल लगायत सबै ट्यामेन्टहरूको शल्यक्रिया सेवा,
2: हड्डीको सामान्य चोटपटकदेखि जटिल फ्र्याक्चरसम्मको उपचार तथा शल्यक्रियाको सेवा,
3: नसा तथा हाड जोड्ने सम्बन्धी सम्पूर्ण समस्याको उचित परामर्श, भरपर्दो उपचार तथा गुणस्तरीय र विश्वसनीय शल्यक्रिया सेवाको लागि
2: एचसीआरसी अस्पताल, चारवाहिनी रोड नेपालगंज बाँके, सम्पर्क नम्बर 081538150 र 081535151।
3: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता।

0: ओहो रामुदाई, कता हिँड्नु भयो?
1: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो। धानको बिउ लिन बजार जान लागेको नि।
0: कुन धान लगाउने विचार गर्नु भयो र?
1: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि?
0: ल दाई, पनि युएस कम्पनीको युएस 312 शङ्कर धान लगाउने नि।
1: यो धान कस्तो छ नि बहिनी?
0: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाडी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हुने।
1: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शङ्कर धान युएस 312 धानको बिउ लिएर आउँछु। अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु।
0: हुन्छ दाई, सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई।
2: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनुहोस्। मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत गरिएको युएस कम्पनीको युएस 312 शङ्कर धान नै लगाऊ।
3: तपाईँको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
4: चार बाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बाल रोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ।
3: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
4: झाडा पखाला,
3: डाभिरा,
4: पोलियो,
3: कुपोषण,
4: एनिमिया,
3: मम्स,
4: दम,
3: टाइफाइड
4: र पिलिया, नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
3: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। एचसीआरसी अस्पताल,
4: चार बाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081-538-150, 081-535-151।

0: जय नेपाल सत्य सेवा सुरक्षा नामक कार्यक्रम ट्राफिक अपडेटमा यहाँलाई हार्दिक स्वागत छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको तर्फबाट म प्रहरी सहायक हवलदार राधा सुवेदी उपस्थित भइसकेको छु। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेत र रेडियो भेरिया एफएम सुर्खेतको सहकार्यमा यो कार्यक्रम उत्पादन गरिएको हो। तपाई कार्यक्रम ट्राफिक अपडेट रेडियो भेरिया एफएम 98.6 र 102.7 मेगाहर्जमा प्रत्येक दिन बिहान 7:15 बजेदेखि सुन्न सक्नुहुनेछ। विशेष गरेर कार्यक्रम ट्राफिक अपडेटमा हामी गत 24 घण्टामा कर्णाली प्रदेशभर भएका ट्राफिक गतिविधिका बारेमा तपाईलाई जानकारी गराउनेछौ। अब लागौ आजका मुख्य ट्राफिक अपडेटतर्फ। पछिल्लो 24 घण्टामा कर्णाली प्रदेशका 10 वटा जिल्लाहरूमा सवारी दुर्घटना नभएको जानकारी गराउँदछौ। ट्राफिक कार्यवाहीमा परे 109 सवारी साधनहरू। कर्णाली प्रदेशका 10 वटा जिल्लाहरूमा चल्ने सवारी साधनहरूले ओभरलोड, मादक पदार्थ सेवन, लापरवाहीका साथ सवारी साधन चलाएको, कागज पत्र साथमा नबोकेको लगायतका कसुर गरी ट्राफिक नियम उल्लंघन गर्दा जम्मा 109 वटा सवारी साधनहरू ट्राफिक कार्यवाहीमा परेका छन्। अड़चालीस स्थानमा भएको जनचेतनामूलक कार्यक्रमबाट 3,502 जना लाभान्वित भएको। कर्णाली प्रदेशका 10 वटा जिल्लाहरूका विभिन्न 48 स्थानमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले गरिएको जनचेतनामूलक कार्यक्रमबाट 3,502 जना चालक, सहचालक र सर्वसाधारणहरू लाभान्वित भएका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको अनुरोध। सड़कमा ट्राफिक नियमको पालना गरौं। सवारी साधनको छतमा बसेर वा झुण्डिएर यात्रा नगरौं। दायाँ बायाँ मोड्दा समयमै साइडलाइटको प्रयोग गरौं। जेब्रा क्रसिङमा पैदल यात्रुलाई प्राथमिकता दिने गरौं। सवारी साधन चलाउँदा आवश्यक कागजात सधैं साथमा लिएर हिँड्ने गरौं। बीच सड़कमा सवारी रोकी अरू सवारी साधनलाई बाधा नपुर्याउं। मोटरसाइकल चालकले अनिवार्य रूपमा कान छोपिने हेलमेट प्रयोग गरी फिता समेत बाँध्ने गरौं। घुम्ती तथा रोकिराखेको ठूलो सवारी साधनको अगाडि वा पछाडिबाट बाटो काट्ने नगरौं। लेन अनुशासनको पूर्ण रूपमा पालना गरौं। सवारी दुर्घटना, सवारी साधन चोरी निकासी र ट्राफिक नियम सम्बन्धी कुनै पनि जानकारी वा सूचना दिन वा लिनु परेमा ट्राफिक प्रहरीको टोल फ्री नम्बर 103 वा 98582399 सम्पर्क गर्नुहोला। आजको ट्राफिक अपडेट यति नै। भोलि पुनः ट्राफिक अपडेटका साथमा उपस्थित हुने नै छौ। आज भने म राधा सुवेदी विदा चाहन्छु। हस्त धन्यवाद। जय नेपाल।
1: आइपुग्यो आधुनिक जोत्ने हलो, मिनी ट्रिलर, थ्रेसर, पानी ताने पम्प, पावर ट्रिलर, सोलर पम्प, कम्पाउन्ड मिल, घाँस काट्ने मेसिन, कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेस मार्केटिङ बिजनेस सर्भिस प्रणाली, वीरेन्द्रनगर सुर्खेत। फोन नम्बर 083-520-045।
2: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु? हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
3: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु कस्तो।
4: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीवी, फ्रिज, वाशिंग मेसिन, सामसंग, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
3: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टिभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टिभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
4: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6, बीच बजार, सुर्खेत। मोबाइल नम्बर 9858404519 र 9858517115।
5: डिजिटल ठगीबाट बचौं।
6: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्। ब्याङ्कको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
5: ध्यान दिनुहोला, ब्याङ्कले कहिले पनि ओटीपी, पिन नम्बर, पासपोर्ट जस्ता नम्बरहरू माग्दैन।
6: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट ब्याङ्कको पहल।
3: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
4: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर 6 बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रो भेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
3: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
4: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
3: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्र नगर 6 बुद्धपथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 9858054899 र 9769-044443।
6: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा ब्याङ्क र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश, मंगलगढ़ी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-520-0045।
7: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन। के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
8: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
7: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
8: अब इन्डिया नै जाने सुर कस्या भए बोका म्यान पावर सप्लायर्स अमृत सहर पञ्जाबमा जा।
9: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
8: हो त नि, अमृत सहर पञ्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
9: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
8: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि।
9: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि वहाँ गरी के हो कसो।
8: लकी पिराक फोन नम्बर 9820-29-93-48, 9820-29-93-48।
10: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
11: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस 50 एसएमएस बोनस।
10: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
11: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
10: नेपाल टेलिकम, राष्ट्रको संचार।
12: के तपाईं गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
13: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
14: क्लिनिक रहेको स्थान वीरनगर छ बीच बजार सुर्खेत, एसबीआई बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339975 र 98145084031।
13: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
15: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट वायरनेटको साम्बा प्याक सँग, जसमा पाइन्छ अल्ट्रा 300 MBPS सम्मको स्पिड र वार्षिक सब्सक्रिप्सनमा एक महिना फ्री। आज नै सब्स्क्राइब गर्नुहोस् वायरनेट साम्बा प्याक, स्पिडको अल्टिमेट गोल। वायरनेट साम्बा प्याक, अल्ट्रा फास्ट अल्ट्रा फन।
16: के भन्ने सोच छ, तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ?
17: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ।
16: त्यसो भए सुन्नुहोस्, इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
17: हो र, के खास छ त इलाइट सिएमा?
16: एक्सपिरियन्स सिए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप, क्लास छुट्यो भने पनि टेन्सन छैन।
17: ओहो, अनि लोकेसन?
16: बानेश्वर काठमाडौँ। सम्पर्क 01-5914-284, 97-164-65-37। लिमिटेड चिज, ढिला नगर्नुहोस्।
17: इलाइट सिए, तपाईँको सफलताको सही सुरुवात।

0: नमस्कार, यहाँहरूलाई पोडकास्टमा स्वागत छ। किताब चर्चा पोडकास्टमा आज म लोकराज बराल, डाक्टर लोकराज बरालबाट लिखित अपोजिसन पोलिटिक्स इन नेपालको बारेमा चर्चा गर्न गइरहेको छु। जब मैले किताब चर्चाको कुरा गर्छु, मेरो उद्देश्य यसमा समालोचना गर्ने विषय विज्ञको हैसियतले प्रस्तुत हुने होइन, यो किताबप्रति जिज्ञासा उठाउने र मेरो दृष्टिकोणमा यो किताबले नेपाली राजनीतिको अध्ययनमा, नेपाली समसामयिक विषयहरूमा कस्तो किसिमको प्रभाव पार्दछ त्यसबारे चर्चा गर्नु हो। यो पोडकास्ट सफल हुनेछ भन्ने यस मानेमा मान्दछु कि मानिसहरूले यसलाई, यो किताबलाई रिभिजिट गरून्, पढुन्, चर्चा गरून् भन्ने उद्देश्य हो कुनै पनि किताब। लोकराज बराल सर नेपाली राजनीतिक लेखनमा, प्राध्यापनको क्षेत्रमा एउटा सिद्धहस्त नाम हो। धेरै वर्षदेखि लेखिरहनु भएको छ, पत्र पत्रिकामा देखिन्छ, तर उहाँ विशेष मूलत त्रिभुवन विश्वविद्यालयको राजनीतिक शास्त्रका प्राध्यापक हुनुहुन्थ्यो, हेड अफ डिपार्टमेन्ट हुनुभयो र त्यसपछि रिटायर भएर सार्वजनिक जीवनमा पनि हुनुहुन्छ। अर्को महत्वपूर्ण पक्ष उहाँको भारतका लागि नेपालको राजदूत पनि हुनुहुन्थ्यो। लोकराज बराल सरको यो किताब अपोजिसन पोलिटिक्सको विशेष महत्व छ, किनभने यसले मलाई लाग्छ नेपालको राजनीतिमा प्रतिपक्ष के हो, यसको भूमिका कस्तो रहेको थियो भन्ने कुरालाई चाहिँ एउटा सैद्धान्तिक दृष्टिकोणमा स्पष्ट पार्न खोज्छ। लोकराज बराल सरको यो किताब पीएचडी थेसिस, उहाँले जवाहरलाल नेहरू विश्वविद्यालयमा पीएचडी थेसिस लेख्दाखेरिबाट आएको हो, त्यसबाट यो पुस्तकको रूपमा आएको हो। 1977 अभिनव पब्लिकेशन्सले यसलाई पब्लिस गर्यो र त्यो 30 वर्ष पुगेको उपलक्ष्यमा 2006 हिमाल बुक्सले यसलाई पुनर्मुद्रण गर्यो र एउटा अन्त्यमा एउटा सानो पोस्टस्क्रिप्ट जस्तो, अथवा अहिले अपोजिसनको स्थिति के छ राजनीतिमा, नेपाली राजनीतिमा भन्ने हुन्छ। यसकारण यो समस्त रूपमा नेपालमा प्रतिपक्षी राजनीति कसरी सुरु भयो, त्यसका चरित्रहरू के छन्, यसलाई कसरी हेर्न सकिन्छ भन्ने ट्राजेक्ट्री यसले दिन्छ। अपोजिसन पोलिटिक्स बुझ्न अहिलेको समयमा अझ जरुरी भइरहेको छ। त्यो किन भन्दाखेरि कि कोही पनि प्रतिपक्ष जस्तो लागिरहेको छैन, सबै सत्तामा रमाइरहने, सत्तामा कुनै पनि हालतमा सहभागी हुने, किनभने नेपाली राजनीतिको एउटा विशिष्ट चरित्र देखिएको छ। त्यो के हो भने, सत्तामा छ त सबतोक छ, सत्तामा छैन त केही पनि छैन। त्यसले गर्दा कता कता यो किताब पढ्दा पनि र आफ्नै अनुभवका आधारमा पनि मलाई के लागिरहेको छ भने, यदि लोकतन्त्र सबल हुने हो भने वैकल्पिक विचारहरू हुनुपर्दछ, वैकल्पिक शक्तिहरू हुनुपर्दछ जसले जनतालाई, नागरिकलाई चयनको अधिकार दिनेछ। चित्त बुझेन भने अर्को रोज्न सक्ने, चित्त बुझेन भने सैद्धान्तिक रूपमा अर्को विवेश गर्न सक्ने। त्यस मानेमा आजको जुन नेपालको परिस्थिति छ, कुनै पनि हालतमा सत्तामा बसिरहनु पर्ने, को सत्ता पक्ष हो विपक्ष हो भन्ने कुरा ब्लर हुँदै गएको, झुमिल हुँदै गएको स्थिति छ। त्यस मानेमा रिभिजिटिङ लोकराज बराल्स बुक अन अपोजिसन पोलिटिक्स इज इम्पोर्टेन्ट। लोकराज बरालबाट लिखित यो पुस्तकलाई चर्चा गर्न मैले अहिलेको समयमा सान्दर्भिक लागेको छ। अर्को कुरा के हो भने, राजनीति शास्त्रका विद्यार्थीहरू, समाजशास्त्रका विद्यार्थीहरू, नेपालमा प्रतिरोधको राजनीति के हो, विरोधको राजनीति के हो, कसरी आयो, यसलाई कसरी सैद्धान्तिक दृष्टिकोणबाट बुझ्न सकिन्छ भन्नको निम्ति पनि यो किताब महत्वपूर्ण छ। पीएचडी थेसिसको आउटकम अथवा पीएचडी थेसिसपछि आएको हुनाले यो किताबबाट स्ट्रक्चर, यसको बनोट, यसको पुस्तकलाई लेखकले जसरी संयोजन गर्नुभएको छ त्यसमा स्पष्टता छ, किनभने एकाडेमिक रिगर अथवा प्राज्ञिक लेखनको आफ्नै तौर तरिका हुन्छ, त्यो एकदम स्पष्ट रूपमा फलो गरिएको छ। त्यस मानेमा यो किताब महत्वपूर्ण छ। त्यो भन्नुभन्दा अगाडि लोकराज बराल सरको अरू पुस्तकहरू पनि छन् र मैले यो नै किन चुज लिएँ भन्ने कुरा त मैले भनिसकेँ, तर पनि म छुट्याउन छन् भने थुप्रै, करिब करिब 30 जति किताब उहाँले लेख्नुभएको छ एडिटेड र सिङ्गल आफ्नै लेखनमा, थुप्रै जर्नल आर्टिकल्सहरू छन्। तर पनि म यहाँ सम्झन चाहन्छु मलाई मन परेको उहाँको किताबहरूमध्ये एउटा नेपाल्स पोलिटिक्स अफ रेफरेन्डम, जो 1984 पब्लिस भएको थियो विकास पब्लिकेशन्सबाट, पछि मण्डला हाउस, मण्डला बुकले पनि निकाल्यो, नेपाल्स पोलिटिक्स अफ रेफरेन्डम अ स्टडी अफ ग्रुप्स पर्सनालिटी एन्ड ट्रेन्ड्स छ। त्यसपछि अर्को एउटा चाहिँ पायनियरिङ किताब छ, जसले त्यो यो दक्षिण एसियाको विषयमा पनि बोल्दछ, रिजनल माइग्रेसन एथनिसिटी एन्ड सेक्युरिटी अ साउथ एसियन केस, जो 1990 छापेको छ छापिएको छ। यो यो पुस्तक चर्चाको अर्को पक्ष पनि के हो भने कि हामीले लेखक र लेखकको जुन कृति छ त्यसलाई सेलिब्रेट पनि गर्नु हो, त्यसलाई एक्नोलेज पनि गर्नु हो, त्यसप्रति समाजले सिक्न सक्ने भावलाई कृतज्ञता व्यक्त गर्नु पनि हो। अब म अपोजिसन पोलिटिक्स इन नेपालको बारेमा चर्चा सुरु गर्छु, हालाकि आज अलिकता भूमिका लामो भयो। त्यो के हो भने यो किताबको 10 च्याप्टर छ। पहिलो च्याप्टर इन्ट्रोडक्सन छ, त्यस त्यो इन्ट्रोडक्टरी च्याप्टरमा लोकराज सरले नेपालमा अपोजिसनको उद्भव के भयो, उसको सैद्धान्तिक पक्षहरू के छ होइन, र त्यसको यो किताबको कन्ट्रिब्युसन योगदान भनेको के हो भने जब यो 70 यो किताब लेखियो उहाँले पीएचडी गर्ने क्रममा, नेपालमा राजनीतिक दलहरू प्रतिबन्धित थिए होइन, धेरै जसो राजनीतिक दलहरू निर्वाचनमा थिए या भूमिगत थिए त्यो सन्दर्भमा। तर के हो भने पञ्चायत व्यवस्था 1960 राजाको राजा महेन्द्रको 2017 निर्दलीय शासन व्यवस्था सुरु भएको थियो, जसले निर्दलीय भन्ने बित्तिकै दलहरूको उपस्थिति थिएन, निर्दलीयलाई भन्दा भन्दै निर्विकल्प राजनीतिक व्यवस्था पनि बनिएको थियो। त्यो सन्दर्भमा राजनीति कसरी भइरहेको थियो, जनताका कुराहरू कसरी सम्प्रेषण हुन्थ्यो, किनभने राजा महेन्द्रको मोडल भनेको गाइडेड डेमोक्रेसी, माथिबाट निर्देशित प्रजातन्त्रको कुरा उनी गरिरहेका थिए। त्यो सन्दर्भमा इन्ट्रोडक्सनले यो कुराहरू हामीलाई बताउँछ, र 2017 जब राजाले रोयल कु गरेर एउटा आफ्नो सत्ता बागडोर हातमा लिएर राजनीतिक दलहरूलाई प्रतिबन्धन गरे, नेताहरू जेलमा पसे र कतिपय नेताहरू निर्वासनमा एक्जाइलमा पनि गए, नेपाली कंग्रेस जो त्यो बेलाको प्रमुख पार्टी थियो त्यो एक्जाइलमा थियो, सुवर्ण शमशेरको नेतृत्वमा बाहिर थियो भन्दा उहाँले त्यो समस्त परिवेशलाई 10-12 माने 1960 1970 परिवेशलाई उहाँले दुईटा भागमा बाँड्नुहुन्छ। त्यो के हो भने कि एउटा सिस्टमिक अपोजिसन, सिस्टमभित्रै बस्ने र त्यसभित्र चुनौती दिने, किनभने राजनीति भनेको चाहिँ के हो भने राजनीति गर्नेहरूको जनताहरूको चाहिँ त्यो इच्छा आकांक्षालाई म्यानेज गर्ने पनि सिस्टम हो। त्यो मानेमा पञ्चायत व्यवस्थाभित्र रहेका मानिसहरूको कस्तो किसिमको उच्च आकांक्षा थियो, प्रतिस्पर्धा थियो कि थिएन, राजाले त्यसलाई कसरी म्यानेज गरेको थियो, त्यो चाहिँ के थियो भने सिस्टमिक अपोजिसन थियो, सिस्टमभित्रको अपोजिसनको कुरा गरिरहनु भएको छ, प्रतिपक्षको कुरा गरिरहनु भएको छ। किन मान्छेको विचार भिन्न भिन्न हुन्छ, हेर्ने दृष्टिकोण भिन्न भिन्न हुन्छ, जतिसुकै पनि त्यसलाई कन्ट्रोल गर्छु अथवा नियन्त्रण गर्छु भन्दा भन्दै पनि त्यो अभिव्यक्त हुन्छ। अर्को चाहिँ एक्स्ट्रा सिस्टमिक अपोजिसन थियो, त्यो एक्स्ट्रा सिस्टमिक के हो भने कि सिस्टम बाहिरको थियो, सिस्टमलाई चुनौती दियो, जस्तो नेपाली कंग्रेस। अब कता कता यो पढ्दा मलाई फिल पनि हुन्छ, अरूलाई पनि लाग्न सक्छ, नेपाली कंग्रेस कसरी एक्स्ट्रा सिस्टमिक भयो, उसले पार्लियामेन्ट्री डेमोक्रेसीको एडभोकेसी गरिरहेको थियो, केही समय अगाडिसम्म सरकारमा पनि थियो, तर के हो भने राजा महेन्द्रको जुन राजनीतिक व्यवस्था थियो त्यो निर्दलीय थियो, जहाँ दलको उपस्थिति थिएन, त्यो सन्दर्भमा एक्जाइलमा बस्ने पोलिटिकल पार्टीले नेपाली कंग्रेसले विभिन्न कालखण्डमा आर्म्स इन्सर्जेन्सी हात हतियार को प्रयोग पनि गर्यो, त्यसै गरेर अरू पोलिटिकल पार्टीहरू नेपाल कम्युनिस्ट पार्टीहरू, बडा बडा रमाइलो स्टोरी चाहिँ तपाईँ हामीले यसमा पढ्न पाउँछौँ। त्यो के हो भने नेपाल कम्युनिस्ट पार्टी विभिन्न खण्ड खण्डमा बाँडिएको छ, र के छ भने त्योभित्रको द्वन्द्वले पनि उनीहरू एक्स्ट्रा सिस्टमिक त हुन्, उनीहरूले चुनौती दिन्छन्, उनीहरूभित्र द्वन्द्व छ, नेपाली कंग्रेससँग सहयोग गर्ने कि बाहिर बस्ने कि वामपन्थीहरूको भूमिका के हो भन्ने कुरा बुझ्नलाई पनि यसले मद्दत दिन्छ। र एउटा कुरा के हो भने यो किताब पढ्दा किन नेपालमा कम्युनिस्ट पार्टीहरू फ्रेगमेन्टेड छन् भन्ने कुरा पनि सुरुवाती दिनहरूमा, जस्तो चाइनिज रिभोल्युसनको पक्षमा भएका, रसियन रिभोल्युसनको पक्षमा भएको, त्यो बेला कोल्ड वारको समय थियो, त्यो कारणले कम्युनिस्ट पार्टीहरूको विभाजन छ, तर के भने नेपालको राजनीतिमा सशक्त प्रतिपक्षको भूमिका निभाउनलाई उनीहरूको बीचमा नेपाली कंग्रेस र कम्युनिस्ट पार्टी विभिन्न फ्रेक्सनको कम्युनिस्ट पार्टीहरूको बीचमा कुराकानी भएको पनि देखिन्छ। तर यो किताबले नछोएको के छ भने पछिल्लो कालान्तरमा गएर जुन नेपाल कम्युनिस्ट पार्टी एमाले बन्यो त्यसमा मार्क्सिस्टहरू चाहिँ एक्जाइलमा थिए, तर त्यो जुन नयाँ मानिसहरू थिए त्यो देशभित्रै कुनै न कुनै किसिमले काम गरिरहेका थिए। त्यो कसरी यो द्वन्द्व नेपाली राजनीतिमा राजनीतिक दल विचारहरूको द्वन्द्व कसरी आयो र र मैले अघि भने सिस्टमभित्र नै कस्तो किसिमको क्राइसिस आयो भन्दा राजा महेन्द्रले जब दलहरूलाई प्रतिबन्ध गरेर निर्दलीय शासन व्यवस्था अथवा एकदलीय शासन निर्दलीय शासन व्यवस्था लागू गरे संसारभरिबाट एक किसिमको प्रश्न उठ्यो र राजा महेन्द्रको दलिल के थियो भने हाम्रो ट्रेडिसन हाम्रो हिस्ट्रीका कारण चाहिँ हामी लोकतन्त्रको उपयोग गर्ने दलीय स्वतन्त्रता उपभोग गर्ने पक्ष छैनौ जनता भोक रोग अशिक्षाबाट ग्रस्त छ उनीहरू पहिला सर्टन लेभलमा पुग्नुपर्छ त्यसले के देखाउँछ भन्दाखेरि इकोनोमिक डेभलपमेन्ट नभइकन पोलिटिकल फ्रिडम सजिलैसँग इन्जोय गर्न सकिँदैन भन्ने किसिमको आर्गुमेन्ट देखिन्छ राजा महेन्द्रको बडा चलाखीपूर्ण आर्गुमेन्ट किन छ भन्दा त्यो बेला संसारभरि कोल्ड वार थियो इकोनोमिक डेभलपमेन्टको प्रश्न थियो र संसारका धेरै मुलुकहरू अधिनायक व्यवस्थाप्रति आकर्षित थिए किनभने उनीहरूको पहिलो चुनौती भनेको भोक रोग अशिक्षा र आर्थिक विकास थियो पश्चिमा देशहरू जो उपनिवेश भएर आएका थिए भर्खरै हाम्रो क्षेत्रहरू छोडेर गएका थिए क्याचिङ अप विथ द मास्टर्स हामी पश्चिमाहरू जस्तो हुनलाई हामीमा एजुकेसन चाहिन्छ हामीलाई डेभलपमेन्ट चाहिन्छ इन्डस्ट्रियल ग्रोथ चाहिन्छ त्यो नभइकन इकोनोमीको के अरे डेमोक्रेसीको फ्रुट्स फल हामीले उपभोग गर्न पाउँदैनौँ त्यो कालखण्ड 60 कालखण्डमा त्यो टेन्सन हामी सैद्धान्तिक टेन्सन हामी देख्छौँ कि लोकतन्त्र प्रजातन्त्र या इकोनोमिक डेभलपमेन्ट र पछिल्लो कालखण्डमा हामी के देख्छौँ भने लोकतन्त्र र आर्थिक विकास सँगसँगै जान सक्छ वा सक्दैन भन्ने ठूलो डिबेट छ त्यो कन्ट्रडिक्सनमा राजा महेन्द्रले आफ्नो शासनलाई कन्सोलिडेट गरेको देखिन्छ त्यो के हो भने जब डेभलपमेन्टको कुरा गर्दा पनि डेभलपमेन्टलाई फेसिलिटेट गर्न पनि पोलिटिक्सको कुरा जब हुन्छ त्यो पोलिटिक्सको कुरा गर्दाखेरि के हुन्छ भने त्यो एलिटहरू जो पोलिटिकल सिस्टममा पार्टिसिपेट गर्छन् विभिन्न एलिट सिस्टमको बीचमा अथवा इन्डिभिजुअलको बीचमा पनि कम्पिटिसन हुन्छ त्यसले के दिन्छ भन्दाखेरि इन्टर्नल अपोजिसन जो चाहिँ सिस्टमिक अपोजिसन छ हार्ड लाइनर सफ्ट लाइनर जुन ल्याङ्ग्वेजहरू हामी सुन्छौँ रिफर्मिस्ट नन रिफर्मिस्ट होइन अथवा यो व्यवस्थालाई कसरी हेर्ने यसले गर्नुपर्ने काम गर्न सक्यो कि सकेन भनेर भित्रै पनि जुन वाद विवाद हुन्छ त्यसले सिस्टमिक अपोजिसन बडा महत्त्वपूर्ण के छ भने राजा महेन्द्रले त्यो बेलाको कालखण्ड कस्तो थियो भने एकापट्टि कम्युनिस्ट पार्टिजहरूले के भन्दा थियो भने वर्ग सङ्घर्षले समाजमा परिवर्तन हुन्छ भन्थ्यो राजा महेन्द्र के भन्थ्यो भने अथवा त्यो बेलाको शासकहरूले के भन्थ्यो भने हाम्रो नेपालमा वर्गीय चेतना छैन तर वर्ग त आउँछ कुनै न कुनै तरिकाले हामी वर्ग समन्वयमा जानुपर्छ त्यो वर्ग समन्वय गर्नको निम्ति वर्गीय सङ्गठनहरू बन्यो वर्गीय परिचालनको लागि वर्गीय सङ्गठनहरू बनेन वर्गीय समन्वयको लागि वर्ग समन्वयको लागि त्यो सङ्गठन जस्तो महिला सङ्गठन थियो त्यो बेलामा पनि भूतपूर्व सैनिक सङ्गठन थियो किसान सङ्गठन थियो नामको लागि भए पनि पत्रकारहरूको सङ्गठन थियो विभिन्न सङ्गठनहरू थियो तर के थियो भने त्यो सङ्गठनको आफ्नै आफ्नो जुन कन्स्टिट्युएन्सी छ आफ्नो जुन समुदाय छ त्यसको बारेमा बोल्ने सन्दर्भमा पनि वर्ग समन्वय भन्दा भन्दै पनि त्योभित्र कन्ट्राडिक्सन्सहरू अथवा विरोधाभासहरू उत्पत्ति हुन्थ्यो
1: उकालो विज्ञापन मुक्त समाचार संस्था हो स्थापनादेखि नै हामीले खोज पत्रकारिता मार्फत बेथेरी उजागर गर्ने र राजनैतिक नेतृत्वदेखि राज्य संयन्त्रसम्मलाई जवाफदेही बनाउने प्रयास गरिरहेका छौं हाम्रो यस अभियानलाई सफल बनाउन तपाईँबाट आर्थिक सहयोग अपेक्षा गरेका छौं तपाईँले दिने थोरै सहयोगले पनि हामीलाई ठूलो राहत मिल्नेछ
0: एउटा महत्वपूर्ण यो पुस्तकलाई हेर्दाखेरि के छ भने सिस्टमले आफूलाई उनको लेजिटिमेसी क्राइसिस थियो त्यो भनेको के हो भने कि हुँदा खाँदाको भनेको लोकतान्त्रिक व्यवस्थालाई मासेर आफ्नो शासन लादिएको थियो यसकारण यो चाहिँ इन्टरनेसनली पनि नेसनली पनि यसको वैधानिकतामा प्रश्न उठिरहेको थियो त्यो मानेमा के थियो भने कसरी राजाले पनि इनोभेसन गर्न खोजिराखेकै थिए एउटा हामीलाई अहिलेको समयलाई हामीलाई मानिसहरूलाई बडा अचम्म लाग्दछ लोकराज बराल सरको त्यो किताबले हामीलाई मद्दत गर्छ त्यही भएर यो कुरा मैले राख्न खोजिरहेको छु त्यो बेलामा अहिले देशभरि ग्रेजुएट गरेको बीए गरेका थुप्रै मानिसहरू छन् त्यो बेलामा के भन्यो भने यो पढे लेखेका मानिसहरूबाट शासनमा चुनौती आउन सक्छ त्यसकारण पढे लेखेका मानिस जरुरी छ शासन व्यवस्थालाई भनेर ग्रेजुएट कन्स्टिट्युएन्सी बनाइन्छ कसले भोट हाल्ने भने जसले स्नातक पास गरेको छ रेजिस्टर गर्ने र राष्ट्रिय पञ्चायतमा त्यो बेलाको संसदमा ग्रेजुएटहरूले भोट हालेर आफ्नो प्रतिनिधि पठाउने होइन तर त्यो प्रतिनिधिहरू पठाउने सन्दर्भमा पढे लेखेका मानिसहरूले आफ्नो दुईपटक इलेक्सन भयो पञ्चायतको जीवनकालभरि र त्यो पटक के छ भने जस्तो अनौठो मान्छेहरू जो गणतन्त्र नेपाल आइसकेपछि डाक्टर रामवरणसँग चुनाव लड्नुभएको डाक्टर राम राजा सिंह उहाँ ग्रेजुएट कन्स्टिच्युएन्सीमा उठ्नु भएको थियो. प्रकाश चन्द्र लोनी अहिले जुन हामी देखिरहेछौँ अमेरिकाबाट पढेर आएको, उहाँ ग्रेजुएट कन्स्टिच्युएन्सीमा एउटा प्रखर राजनीतिक कर्मी हुनुहुन्थ्यो अथवा एक्टिभिस्ट हुनुहुन्थ्यो डेमोक्रेसीको नाउँमा, शङ्कर घिमिरे उहाँ कन्स्टिच्युएन्ट उसमा लगाउनु. त्यसै गरेर निर्मल लामा पनि एउटा नाम, परिचित नाम हो जो ग्रेजुएट कन्स्टिच्युएन्सीमा उठ्नु भएको थियो. बडा इन्ट्रेस्टिङ यो 67 र 71 दुईटा इलेक्सन भयो ग्रेजुएट कन्स्टिच्युएन्सीको. त्यो त्यसले के गर्यो भने इन्डिभिजुअलहरू जो सत्ताको सम्पूर्ण परिवर्तन होइन तर राजनीतिक सुधारका पक्षमा कुरा गर्थे, तर ती मानिसहरू पनि सत्ताको दृष्टिकोणमा ऱ्याडिकल देखेको हामी पाउँछौँ. र यहाँसम्म कि तपाईँको ग्रेजुएट कन्स्टिच्युएन्सीमा उठ्ने मान्छेहरूलाई शङ्कर घिमिरेलाई, निर्मल लामालाई, रामराजा प्रसादलाई जेल पनि हालियो उठ्न क्यान्डिडेसी दिएको केही समय अगाडि. त्यसले गर्दाखेरि सिस्टमभित्रको जुन लेजिटिमेसीको खोजी थियो, इनोभेसनको खोजी थियो, त्यसमा यस्तो किसिमको प्रवृत्ति मिल्यो. बडा अनौठो छ, सूर्यबहादुर थापा भन्ने नाउँ सुन्ने बित्तिकै हामीले यो सत्ताको एकदम पृष्ठपोषक गर्ने धेरै पटक प्रधानमन्त्री भइसकेको मान्छे, उनी पनि आफ्नै समयको एउटा प्रखर माने त्यो व्यवस्थाभित्रकै प्रतिद्वन्दीको रूपमा अथवा अपोजिसनको रूपमा इमर्ज गर्छन् र उनी जेल जान्छन्. उनको इटुम्बालको धेरै ठूलो भाषण छ, राम्रो भने एकदम त्यो बेलाको ऱ्याडिकल भाषण छ. नेपालमा द्वैत शासन छ, एउटा दरबारको शासन छ, एउटा सिंहदरबारको शासन छ. उहाँसँग रत्नप्रसाद खरेल चितवनबाट, पिसी लो के अरे प्रकाश चन्द्र लोनी पनि जेल जान्छन्. प्रकाश चन्द्र लोनी त धेरैसम्म सूर्यबहादुर थापासँग रह्यो. भन्दा यो किताबको जुन डिटेलमा हामीहरू गयौँ भने अहिलेका राजनीतिक पात्रहरू यो लामो राजनीतिक यात्राको क्रममा उनको प्रतिपक्षको चेतना कहाँ थियो भन्छ. त्यो कारणले गर्दाखेरि सिस्टमिक अपोजिसन चाहिँ ग्रुपका कारण, एलिट डिफरेन्सेसका कारण, सम्भ्रान्तहरूको डिफरेन्सेसका कारण, प्रेस पनि त्यो बेलामा दुई भागमा बाँडिन्छ कि सत्तालाई समर्थन गर्ने र सत्ता विरोधी प्रेस पनि छ. तर सत्तालाई समर्थन गर्ने पनि राजाको नजिकको हुने ध्यान द्वन्द छ. किनभने एउटा चरित्र हामीले के बुझ्छौँ भने कि जतिसुकै जे भने पनि राजतन्त्र भन्ने इन्स्टिट्युसन चाहिँ फ्युडल इन्स्टिट्युसन हो. यो फ्युडल इन्स्टिट्युसन भएको हुनाले यसले टेस्ट गर्ने भनेको के हो भने मेरो पक्षमा को छ भन्ने कुरा लोयल्टीबाट टेस्ट गर्ने हो. लोयल्टीको टेस्ट कसले गर्छ, लोयल म त म प्रति लोयल छ भन्ने कुरा त्यो मास्टर्सले, जो सबैभन्दा ठूलो मानिस हो उसले भन्नु पर्यो कि त म प्रति सरकार म त हजुरप्रति वफादार छु भनेर जबसम्म चाहिँ उसले हो भन्दैन तबसम्म हुँदैन. यसकारण वफादारहरूको बीचको प्रतिस्पर्धाले पनि एलिट डिसेन्सन्सहरू अथवा एलिटहरूको बीचमा डिफरेन्सेस लिएर आउँछ त्यो फ्युडल सिस्टमका कारणले. त्यही भएर प्रेसमा पनि मन्जु रत्न साक्यो भन्ने हामी धेरै नाउँ सुन्थ्यौँ, होइन पञ्चायतकै पक्षमा थिए. तर इन्टर्नली मन्जु रत्नलाई निर्वाचन गर्ने कि नगर्ने भन्दा निर्वाचन नगरिकन धेरै वर्षसम्म नेपाल प्रेसका युनियन चलेको हामीले देखेका छौँ. त्यो सन्दर्भमा के छ भन्दाखेरि अपोजिसनलाई कसरी हेर्ने, त्यसको रोल के भन्ने विभिन्न जुन क्यारेक्टरहरूको बारेमा यो किताबले राम्रो चर्चा गर्छ र हिस्टोरिकल हामीलाई इन्फर्मेसन दिन्छ. अर्को चाहिँ के भने त्यो बेलामा अपोजिसन भएको हुनाले, अपोजिसनहरू एक्जाइलमा बसेको हुनाले एक्सटर्नल पावरहरूले इन्डियाले चाइनाले अपोजिसनलाई कसरी हेर्छ र उनीहरूले कस्तो किसिमको फेसिलिटेट गर्छ. हामीले पछिल्लो कालखण्डमा पनि देख्छौँ कि भारतको सद्भाव नभएको भए सायद माओिस्टहरू इन्डियामा स्वतन्त्र घुम्न पाउँदैनथ्यो होला. त्यस्तै गरेर नेपाली कङ्ग्रेसलाई पनि इन्डियन स्टेटले कुनै न कुनै किसिमको सपोर्ट विरोध, यहाँसम्म कि तपाईँको बीपी कोइराला इन्डियामा एक्जाइल बस्दा इन्डियन सरकारले भारतको सम्बन्धका भारत नेपाल सम्बन्धको दृष्टिकोणबाट 50 किलोमिटर बोर्डरको 50 किलोमिटर आउन नदिनेदेखि लिएर विभिन्न काम गर्थ्यो. चाहिएको बेलामा फेसिलिटेट गरे जस्तो गर्ने, नचाहिएको बेलामा कन्स्ट्रेन गर्ने, रोक्ने काम पनि गर्थ्यो. यो किताबले एक्सटर्नल इम्प्याक्ट, अघि नै मैले सुरुमा भनिसकेँ कि रसियन परिवर्तनलाई हेर्ने कुरा, 1956 जब हङ्गेरीमा रसियनहरू गए त्यसलाई हेर्ने दृष्टिकोण, चाइनिज क्रान्ति कल्चरल रिभोल्युसनलाई हेर्ने दृष्टिकोणमा पनि यहाँको अपोजिसन्सहरूको जुन छ त्यसमा डिफरेन्सेसहरू आएको थियो. अर्को के भने पञ्चायत रिजिमले आफूलाई डेभलपमेन्टल स्टेट भन्दाखेरि सिस्टमको पर्फर्मेन्सको कारणले अथवा व्यवस्थाले गर्नुपर्ने कामहरू गर्न सकिरहेको छ कि छैन, यसले डेभलपमेन्टको कुरा गर्छ तर भएको छ कि छैन भन्ने कुरा जनताले पनि कुरा गर्ने भए, जनप्रतिनिधिहरूले कुरा गर्ने भए र त्यो सिस्टमभित्र आफै किसिमको एउटा के भन्छ क्रिटिकल भावनाहरू अथवा त्यसलाई हेर्ने दृष्टिकोणमा फरक आउने बित्तिकै यसरी सुरु भएको छ। यसकारण यो अपोजिसन स्पेसलाई हेर्न पार्टी मात्रै हेर्ने भने त्यो ग्रुप हेर्ने समूह हेर्ने होइन। लोकराज बराल सरले के गर्नुहुन्छ भने व्यक्तिलाई समूहलाई राजनीतिक दललाई हेर्नुहुन्छ, साथसाथै उहाँले त्यो बेलाको आर्थिक परिवेशलाई डेभलपमेन्टको कन्ट्रडिक्सन्सहरूलाई विरोधाभासहरूलाई अन्तर्राष्ट्रिय सम्बन्धबाट उत्पन्न परिस्थितिहरूलाई हेर्दै लिएर आउनुहुन्छ र समष्टि रूपमा यो कथा बुन्नुहुन्छ। तर अर्को कुरा के छ भने जब यो पुनर्मुद्रण भएर आउँछ नेपालमा बहुदल आइसकेको हुन्छ 1990 त्यसपछि उहाँले सिस्टेमिक र एक्स्ट्रा सिस्टेमिककै एङ्गलबाट जबसम्म माओिस्टहरू पस्दैनन् उनीहरू एक्स्ट्रा सिस्टेमिक थिए, जंगलबाट गरिरहेका थिए, प्रतिरोध गरिरहेका थिए, तर के भने जब उनीहरू शान्ति प्रक्रियाबाट जब भित्र पसे उनीहरू फेरि सिस्टमभित्रै भयो। तर पनि त्यो राजनीतिक दलको नेतृत्व व्यक्ति एलिट सिस्टमको कन्ट्रडिक्सन्सले सिस्टमलाई डाइनामिक्स दिन्छ। सो डेमोक्रेसी इज अ डाइनामिक सिस्टम। तर यो कुरा सबै गरिसक्दाखेरि अब अन्त्यमा मलाई एउटा कुरा यहाँहरूलाई सेयर गर्न मन लागेको छ। टिमोटी गार्टन एस चाहिँ एउटा बेलायती प्रोफेसर हुन् जसले बर्माको आङ सान सू ची जब जेलमा परिन् उनले बीबीसीमा एउटा किथ लेक्चरमा एउटा महत्वपूर्ण डिस्टिङसन उनले गर्छन्। अपोजिसन को हो त? अपोजिसन चाहिँ बेलायती परम्परामा पार्लियामेन्ट्री डेमोक्रेसीमा सिस्टमकै पार्ट हो। बेलायतमा अपोजिसनलाई हिज मेजेस्ट्री, अहिले त राजा भएका छन्, हिज मेजेस्ट्रीज लोयल अपोजिसन भनिन्छ। हाम्रोमा पनि अपोजिसन लिडर चाहिँ तपाईँको मन्त्री सरहको ट्रिटमेन्ट हुन्छ, ऊ सिस्टमकै पार्ट हो। विदेशी पाहुनाहरू आए भने इन्टेलिजेन्स इन्फर्मेसन सेयर गर्न पर्यो, अरू कारणबाट भने पनि तपाईँको प्रतिपक्ष, अब लोकतन्त्रमा मात्रै प्रतिपक्ष हुन्छ। यसकारण अपोजिसनलाई ट्रान्सलेट गर्ने बेलामा यदि यो पार्लियामेन्ट्री सिस्टम हो भने त्यसलाई प्रतिपक्ष हुनु पक्ष छ, यसकारण प्रतिपक्ष छ। तर जो लोकतन्त्र नै छैन, जो बर्माको कुरा गर्दाखेरि उनले भन्छन्, उनले के भन्छन् भने डिसिडेन्ट लिडर भन्छन्। आङ सान सू ची त्यो बेलाको आङ सान सू ची अपोजिसन लिडर हुन् कि डिसिडेन्ट? डिसिडेन्ट भनेको मतलब असन्तुष्ट अथवा प्रतिरोधी, रेजिस्टेन्स गर्ने लिडर हुन् भन्ने सन्दर्भमा चाहिँ अर्को क्याटेगोरी हामी देख्न पाउँछौँ। अपोजिसन पोलिटिक्स पढ्दाखेरि एक किसिमको नेपालको धार आउँछ, तर अहिले कम्पेरिटिभ पर्सपेक्टिभ हेर्दाखेरि अपोजिसन हुनको निम्ति सिस्टमिक रिकग्निसन चाहिन्छ। त्यही भएर हामीले प्रतिपक्षी पार्टी भन्छौँ। पक्ष भएपछि प्रतिपक्ष हुन्छ। निर्दलीय शासन व्यवस्थामा पक्ष एउटै मात्रै भएको हुनाले प्रतिपक्षीको कल्पना गर्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न त उठ्न सक्छ। त्यही भएर त्यो बेलामा जुन एक्स्ट्रा सिस्टेमिक अपोजिसन भनेर लोकराज सरले भन्नुभएको छ, अहिले हेर्दाखेरि कता कता उनीहरू डिसिडेन्ट, रिभोल्युसनरीज होइन, प्रतिरोधी, अरू ल्याङ्ग्वेजमा भन्दा रेजिस्टेन्स फाइटर्सहरू अथवा रेजिस्टेन्स एक्टिभिस्टहरू भन्नुपर्ने हुन्छ भन्ने जस्तो मलाई लाग्छ। यो किताबलाई समष्टि रूपमा मैले अहिले सम्झनुको मतलब के हो भने कि नेपाली राजनीतिमा इम्पेरिकल वस्तुगत हिसाबले भएका घटनाहरूलाई केलाएर सिन्थेसिस गरेर स्ट्रक्चरमा संरचनात्मक रूपमा एउटा सैद्धान्तिक विश्लेषण गरिएको छ, त्यसले गर्दा यसले एउटा क्लासिक स्ट्याटस पाएको छ। नेपालको राजनीतिको अध्ययन गर्ने, दलको राजनीति अध्ययन गर्नेहरूले यो किताब अब भन्दा कस्तो कस्तो सुनेला, नपढी सुखाइ छैन। धन्यवाद।

0: के तपाईको नाक कान र घाँटीको समस्या छ? यदि छ भने राणा अस्पताल प्रालीलाई सम्झनुहोस्।
1: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
0: यही जेठ 16 गते शनिबारका दिन
1: यस राणा अस्पताल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
0: कानको समस्याहरू: कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू: घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू: नाक बन्द हुने, नाकबाट सिगान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा

0: CMLT, PCL in Ophthalmic Assistant OA, Diploma in Physiotherapy, Diploma in Civil Engineering, Pre-Diploma in Survey Engineering, Amin, Pre-Diploma in Civil Engineering.
1: हाम्रा विशेषताहरू शान्त स्वच्छ तथा अध्ययन मैत्री वातावरण सुविधा सम्पन्न आफ्नै भवन भएको अनुभवी तथा दक्ष शिक्षकद्वारा अध्यापन आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशालाहरू व्यवस्थित लाइब्रेरी सुविधा सफा तथा हाइजेनिक क्यान्टिन खेलकुदका लागि पर्याप्त स्पोर्ट ग्राउन्ड अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता उत्कृष्ट शैक्षिक नतिजाको इतिहास प्र्याक्टिकल अर्थात् प्रयोगत्मक शिक्षामा विशेष जोड
0: गुणस्तरीय शिक्षा व्यवहारिक सिकाइ र विद्यार्थीको उज्जवल भविष्य निर्माण
1: एचए र फार्मेसी कार्यक्रमको फारम भर्ने अन्तिम मिति यही जेठ 10 गते सम्म अन्य कार्यक्रमहरूमा भने सिधै भर्ना हुन सकिनेछ
0: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके सम्पर्क नम्बर 081537546 081538260 9580303005 9840091037 वेबसाइट www.collegeofallied.com गुणस्तरीय शिक्षा व्यवहारिक सिकाई र उज्जवल भविष्यको भरपर्दो आधार
1: खुशीको खबर
2: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा पश्चिम नेपालकै एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मंजू बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस् निसन्तान उपचार अब सम्भव छ तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा
1: हाम्रा विशेष सेवाहरू आईभीएफ आईयूआई हिस्टोस्कोपी दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू
2: एचसीआरसी अस्पताल नेपालगंज तपाईँको परिवारको खुशीको नयाँ शुरूआत आजै परामर्श लिनुहोस् सपनालाई साकार बनाउनुहोस् एचसीआरसी अस्पताल आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र सम्पर्क स्थान चारवाहिनी रोड नेपालगंज बाँके सम्पर्क मोबाइल नम्बर 9845536984
1: सूचना
0: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ
1: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225 अरुवा सोना मनसुली चामल प्रति बोरा 1350 स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925 अरुवा मध्यम चामल प्रति बोरा 1350 चिनी प्रति किलो 95 र सूर्यमुखी तेल प्रति पेटी 2860
0: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है
1: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय विजयनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत
3: रेडियो भेरी एफएम 98.6 मेगाहर्ट्ज
4: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 8 बजेको छ एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी

हिमाल पहाड़ तराई जोड़छौं सबैलाई बिहान 8 बजेको भेरी हाइलाइट्सबाट ढिलो रावतको नमस्कार। अहिलेसम्मका मुख्य खबरमा प्रदेश सरकारले आफूसँग गरेका कुनै पनि सहमति कार्यान्वयन नगरेको कर्णालीकावादी समुदायको गुनासो, आन्दोलन गर्ने तयारी, कालीकोटको नरेन्द्रनाथको सुंगुरखामा निर्मित एकीकृत बस्ती सुनसान, सरकारको लगानी खेर र गुजरात लहराउँदै बेंगलुरू आईपीएल क्रिकेटको फाइनलमा आज हैदराबाद र राजस्थान खेल्ने। प्रदेश सरकारले आफूसँग गरेका कुनै पनि सहमति कार्यान्वयन नगरेको भन्दै कर्णालीका वादी समुदायले आन्दोलन गर्ने तयारी गरेको बताएका छन्। वादी संघर्ष समितिका संयोजक हेमपद वादीले प्रदेश सरकारले 6 वर्ष

0: अघि पाँच बुधे सहमति गरे पनि कार्यान्वयन नगरेको बताउनु भएको छ। विभिन्न माग राखेर सत्र दिनसम्म मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय अगाडि धरनामा बसेका उनीहरूसँग सरकारले पाँच बुधे सहमति गरेको हो। समुदायलाई आत्मनिर्भर बनाउन प्रदेश सरकारले चासो नदिएको उहाँको आरोप छ। कर्णाली सरकार र बाजी समुदाय बीच जमीन उपलब्ध गराइदिन संघीय सरकारलाई अनुरोध गर्ने, समुदायको उत्थान र विकासका लागि दुई महिनाभित्र यथार्थपरक प्रतिवेदन पेश गर्न प्रदेश सरकारले तीन सदस्यीय कार्यदल गठन गर्ने, नाना खाना र छाना कार्यक्रम अन्तर्गत उनीहरूका लागि आय आर्जनका कार्यक्रम सञ्चालन गर्ने सहमति भएको थियो। कालीकोटको नरायणनाथ गाउँपालिका स्थित सुँगुरखालमा निर्मित एकीकृत बस्ती अहिले सुनसान छ। बस्ती रित्त भएपछि यति बेला कर्णाली प्रदेश सरकार र स्थानीयको करोड़ौंको लगानी खेर गएको छ। वडा नम्बर चारको लेक क्षेत्रमा बनेको यो बस्तीमा 150 घर, एक माध्यमिक विद्यालय, स्वास्थ्य संस्था सहितको आकर्षक एकीकृत बस्ती रहेको छ। प्राकृतिक विपद बाढ़ी पहिरोको जोखिममा परेकालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने उद्देश्यका साथ ठूलो सरकारी बजेट खर्चिएर घर निर्माण गरेको भए पनि बस्ती विकासको योजनामा स्थानीयको जीवन यापनको दीर्घकालीन समस्यालाई ध्यान नदिँदा बस्ती भित्तिएको हो। खेतबारीमा खेत लगाउनु पर्ने पशुपालन र परम्परागत थाथलो पुरानै गाउँमा भएकाले स्थानीय त्यहाँ नबसेको वडा अध्यक्ष नन्दराम बोगटीले बताउनुभयो। सबैको खेती गर्ने ठाउँ तल भएको र डाँडामा मात्रै बस्ती भएका कारण पनि त्यहाँ कोही बस नबसेको उहाँको भनाइरहेको छ। र इण्डो प्रिमियर लीग आईपीएल क्रिकेटमा साबिक विजेता रोयल च्यालेन्जर्स बेंगलुरू फाइनल पुगेको छ। पहिलो क्वालिफायरमा कोलकाता टाइटन्सलाई 92 रनले हराउँदै आरसीबी फाइनल पुगेको हो। धर्मशालामा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको आरसीबीले निर्धारित 20 ओभरमा 5 विकेट गुमाउँदै 154 रन बनाएको थियो। आरसीबीले दिएको 255 रनको लक्ष्य पछ्याएको गुजरात 19 ओभर 3 बलमा 162 रन बनाउँदा अलाउट भएको थियो। पराजित भएको गुजरातले फाइनल पुग्न अब सनराइजर हैदराबाद र राजस्थान रोयल्स बीचको इलिमिनेटर बीचसँग खेल्नुपर्नेछ। गएको वर्ष पञ्जाबलाई हराउँदा आरसीबीले उपाधि जितेको थियो। आईपीएल क्रिकेटमा इलिमिनेटरमा आज बेलुका 7:45 सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स खेल्दैछन्। हवस् त, बिहान 8 बजेको भेरी हाइलाइट्स सक्यो भने 11 बजेको भेरी हाइलाइट्समा तपाईँ हाम्रो भेट फेरि हुनेछ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै ढिलो रावत बिदा हुन्छु। नमस्कार।
1: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईँका हरेक सपना साकार पार्न तत्पर हाम्रो दृढ साथ। बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईँको विश्वास जित्दै तपाईँको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो। रेडियो भेरी एफएम
2: मन सुनी गर्मीको बारेमा चर्चा गरौँ। यसलाई चाहिँ त्यति धेरै खतराको रूपमा चाहिँ लिँदैन, छलफल गरिँदैन। सामान्यतया मनसुन भन्ने साथै कि बाढीको बढी

0: यो भनेको चाहिँ के हो लु भनेर कस्तालाई भनिन्छ, अनि मनसुन छिर्नु अघि र छिरेपछि यो कतिको खतरा रहन्छ?
1: लु चाहिँ सामान्य जुन अधिकतम तापक्रम हुन्छ नि, होइन म्याक्सिमम तापक्रम, त्यो भन्दा 81-85 डिग्री बढी भयो भने चाहिँ लु भयो भन्ने हुन्छ। यो चाहिँ 80 डिग्री भन्दा माथि पुगेपछि लु हुने, त्योभन्दा तल नहुने भन्ने हुँदैन। सामान्यतया 25 डिग्री हुन्थ्यो तापक्रम, तर 81 त्यो 29-30 भयो भने अब त्यो लु आयो, हिटो भयो भन्ने चलन हो। किनभने ठाउँ ठाउँमा अब कहीँ सधैँ 35 डिग्री तापक्रम छ भने 35 पुग्दाखेरि त्यसलाई लु भन्ने चलन भएन, होइन 81 बढ्नेलाई लु भन्ने। अनि कारण के हो, मैले अघि नै हजुरलाई निवेदन गरेँ, जुन सेलाउनु पर्ने हो त्यति मात्रामा सेलाएन भने त्यो ताप थुप्रिएर बस्छ। त्यो भएर मान्छेहरूलाई भरौँ के छ भने, तातो हावाको लहर भनेपछि हावै चल्ने होला भन्ने लाग्छ। त्यसो होइन, हावा चलेर त हामी कहाँ चाहिँ हुँदैन त्यस्तो। हामी कहाँ हावा चल्यो भने शीतल हुन्छ, हावा चलेन भने बरु ताप थुप्रिन्छ।
0: तर हाम्रो तराई क्षेत्रमा चाहिँ एकदम तातो हावा पनि चल्छ भन्ने,
1: त्यो स्थानीय रूपमा चल्ने हो, तर तराईभरि नै अथवा तराई र पहाड बीचमा हावा चल्यो भने त्यो त सेलाउँछ। तर अब कोठाभित्र अथवा एउटा सहर बजारभित्र चाहिँ तातो लहर चल्ने भनेको हावा चले पनि झन् गर्मी हुने भन्ने चाहिँ त्यहीँको हावाले गर्दाखेरि हो।
0: गर्मीको कुरा चाहिँ प्री मनसुनमा पनि हुने गर्छ नेपालमा, र मनसुनको बीचमा पनि हुन्छ। अलिक कुन चाहिँ बढी जोखिमयुक्त हुन्छ, कुन बेलामा बढेको चाहिँ, किनकि मनसुनको बेलामा पानी आउँछ कि भन्ने आशा
1: छ। तापक्रम पछि चाहिँ जुनसुकै समयको पनि उत्तिकै जोखिम हुन्छ। यसले स्वास्थ्यमा के कसरी असर गर्छ, मेटाबोलिजम आदि इत्यादि भन्ने चाहिँ स्वास्थ्य क्षेत्रका डाक्टर लगायतका मान्छेहरूसँग कुरा गर्न उपयुक्त हुन्छ। हामीले सामान्य कुराहरू मात्रै गर्ने हो, सामान्य ज्ञानका कुरा। तर प्री मनसुनमा बढ्यो भने पनि, मनसुनको बीचमा बढ्यो भने पनि उत्तिकै खतरनाक हुन्छ। अब प्री मनसुनमा चाहिँ बढी सुक्खा हुन्छ, तर मनसुनको बीचमा चाहिँ जुन हपक्कको गर्मी भने नि मैले अघि, होइन त्यो चाहिँ बढी हुन्छ। अथवा मनसुनको बीचमा चाहिँ ह्युमिडिटी बढी हुन्छ, त्यो भएर त्यहाँ कम तापक्रम भए पनि प्रभाव बढी पर्छ।
0: हुन त, यो स्वास्थ्य सम्बन्धी कुरा हो, तर तपाईँहरूले काम गर्दा थाहा पाउनु भयो अनुसार गर्मीले मान्छेको स्वास्थ्यमा कति धेरै असर पारेको अथवा कस्ता कस्ता जोखिमहरू नेपालमा देखिने गरेका छन्?
1: नेपालमा देखिएको सुनेको भन्ने चाहिँ एउटा अब 81 बेहोस हुने, शरीर एकदमै लुलो भएर जाने, यो खालका कुराहरू, बान्ता हुने, वाकवाकी आउने, खाना नपच्ने, टाउको दुख्ने, शरीरको मसलहरू चाहिँ होइन दुख्ने, क्र्याक हुने, यस्तो खालको लक्षणहरू चाहिँ हुन्छ। त्यो मान्छेहरू धेरै चाहिँ गर्मीमा बेहोस हुने घटनाहरू चाहिँ बढी सुनिन्छ। अब यो कसलाई बढी त्यस्तो हुन्छ के भन्छ भने चाहिँ, अब शारीरिक अवस्थामा भर पर्ने कुरा भयो। बढी दीर्घ रोगी भएको छ, औषधि खाइरहेको छ, उमेर अवस्थाले गर्दा शरीर कमजोर छ भने थोरै तापक्रममा पनि बढी असर गर्छ। आफूलाई कतिमा के जोखिम हुन्छ भन्ने कुरा चाहिँ स्वास्थ्यसँगै
0: विपद प्राधिकरण भनौँ अथवा जल तथा मौसम विज्ञान विभाग, उनीहरूले चाहिँ बारम्बार चर्को घाम लागेको बेलामा घर बाहिर नजानु भन्ने किसिमको सन्देशहरू दिइरहेको हुन्छ। विशेष गरी यो गर्मीले चाहिँ खेतमा काम गर्ने किसान, सड़कमा काम गर्ने मजदूर, स्कूल जाने बालबालिका लगायत बढी जोखिममा चाहिँ उनीहरू किन छन् र उनीहरूले के ध्यान दिनुपर्छ?
1: पेसाका हिसाबले खुल्ला घाममा काम गर्ने मान्छेहरू, हजुरले भने जस्तो खेतमा काम गर्ने, बाटोमा खुल्लामा व्यापार गर्ने, अथवा जस्ता पाता मुनि पढ्ने, पढाउने, व्यापार गर्ने होइन, अथवा उद्योग कल कारखानामा काम गर्ने मान्छेहरू, दिनभरि तातो घाममा गाडी चलाउनेहरू जहाँ अब एसीहरू व्यवस्था छैन होइन, उहाँहरू बढी एक्सपोजमा हुन्छ कि, दिनभरि घाममा पर्नुहुन्छ नि त, त्यो भएर उहाँहरूलाई बढी जोखिम छ। उहाँहरूले एकदमै बढी पानी पिउने, कसरी शीतल हुन्छ आफूलाई त्यो व्यवस्था गर्ने, खेतमा काम गर्दाखेरि हजुरको लगातार घण्टौंसम्म त्यहीँ घाममा काम नगर्ने, आधा घण्टा जस्तो काम गरेपछि 8-10 मिनट छारीमा बस्ने होइन, पानी पिइराख्ने, तिर्खन लगाए पनि यस्तो काम गर्न ठिक हुन्छ, किनभने उहाँहरू बढी समय चाहिँ त्यो तातोको बढी सम्मुख हुनुहुन्छ। अब अर्को स्वास्थ्य अवस्थाका हिसाबले, उमेरका हिसाबले चाहिँ बालबालिका, गर्भवती अवस्थाको महिलाहरू, वृद्ध वृद्धा, अरू विभिन्न शारीरिक हिसाबले कमजोर हुनुभएको, अपाङ्गता भएका मान्छेहरू बढी संवेदनशीलता हुन्छ।
0: यिनीहरूले एकदमै धेरै ख्याल गर्नुपर्ने कुरा भनेर हामीले त्यो विपद व्यवस्थापनको बारेमा बुझाउँदा चाहिँ के भन्ने गर्छौँ? यो गरेर भन्दा एकदम ख्याल गर्नुपर्ने,
1: एकदमै स्वास्थ्यको ध्यान दिने कुरा चाहिँ अघि नै मैले भने, स्वास्थ्य कर्मीहरू
0: भइहाल्यो।
1: तर सामान्य ध्यान दिनुपर्ने कुराहरू, खुला घाममा जाँदा छाता ओढेर कम्तीमा जाने, पानी प्रशस्त पिउने, सफा शुद्ध पानी शरीरले लिन सक्ने जति पिउँदाखेरि धेरै फाइदा हुन्छ, किनभने गर्मीमा धेरै पानी हाम्रो शरीरबाट बाहिर गइरहेको छ, जसले गर्दा तिर्ख नलाग्ने तर शरीरमा पानी कम हुने, त्यसपछि तुरुन्तै

0: त्यसको प्रतिक्रिया स्वरूप अब बेहोश हुने के हुने स्ट्रोक हुने त्यो कुराहरू हुन्छ होइन. अर्को अघि मैले भने काम गर्दाखेरि लगातार काममा नगर्ने, एकैछिन बिसाउने, शीतलमा बिसाउने, पसिना सकिएपछि शरीरमा फेरि पानी खाएपछि अनि बल्ल फेरि काममा जाने. अनि दिउँसै काम गर्नुपर्छ भन्ने छैन नि त, बिहानैदेखि 10-11 बजेसम्म काम गर्ने अनि 11 बजेदेखि 3 बजेसम्म जुन एकदमै गर्मी हुन्छ त्यो चाहिँ शीतलमा छारीमा आराम गरेर बस्ने, यसरी दैनिकी परिवर्तन गरियो भने राम्रो हुन्छ. अब एउटा अहिले सरकारले पनि ध्यान दिनुपर्ने कुरा के हुनसक्छ भने बिहान र राति अलि अबेरसम्म पसलहरू खोल्ने चलाउने हो भने अरू धेरै गर्मी हुने देशहरूमा बिहान र राति एक्टिभ हुन्छ मान्छे, दिउँसोको प्रचण्ड गर्मीमा चाहिँ बाहिर निस्कँदैनन्। अब हाम्रो के छ भने दिनभरि व्यापार हुँदैन किनभने गर्मीको कारणले, अनि साँझ परेपछि फेरि बन्द गरेर हिँड्नुपर्छ. त्यही भएर उद्योग व्यवसाय कल कारखानामा चाहिँ यो समय तालिका परिवर्तन गर्यो भने नीतिगत रूपमा यो निर्णयहरू गर्न सक्यो भने सजिलो हुन्छ. मैले मधेसमा रिसर्च गर्दाखेरि यो थाहा पाएँ भने साँझ उहाँहरूको तुरन्तै बन्द गर भनिहाल्छ, पसल बन्द गर्नु पर्यो. दिउँसो गर्मीले गर्दाखेरि विशेष चिसोहरू लगायतको चिजहरू बिक्ला तर अरू त बिक्दैन, त्यो भएर व्यापार उद्योगहरूमा चाहिँ धेरै असर परेको छ भन्ने चाहिँ.
1: हामी विपद व्यवस्थापनबारे जानकारी दिननाथ भण्डारीसँग कुराकानी गरिरहेका छौँ बर्दी नेपालमा. अब चाहिँ हामी बाढी पहिरोको बारेमा चर्चा गरौं, जुन कुरामा चाहिँ तपाईँले लामो समयदेखि अध्ययन पनि गर्दै आउनुभएको छ. पहाड़मा पहिरो, तराईमा बाढी मनसुनको बेलामा धेरै सुनिने विषय यिनै हुन् र धेरैलाई जोखिममा पार्ने क्षेत्र पनि यिनै हुन्. यो श्रृङ्खला चाहिँ कसरी चल्छ? एकै वर्षमा दुवै ठाउँमा किन फरक फरक विपद आउँछ?
0: एउटा भूगोलले गर्दा हो, अर्को हाम्रो भू उपयोग पनि, हाम्रो जस्तो प्राकृतिक स्वरूप छ त्यही अनुरूपको हामीले गरिरहेका छैनौँ होइन. विकास निर्माण गर्दाखेरि खनजोत धेरै छ, अब ढुङ्गा माटो निकाल्ने, खानी निकाल्ने अथवा अरू विभिन्न कामहरू गर्दाखेरि खनेको माटो कहाँ थुपार्ने भन्ने पनि व्यवस्थित नभए हुनाले सानो पानी पर्दा पनि बाढी पहिरो धेरै आउने आइरहेको हामीले देखेकै छौँ. अब एउटा आकाशबाट त्यो जोखिम बढ़िरहेको छ जहाँ चाहिँ 81 धेरै पानी पर्छ, अर्को फेरि जमिन बलियो बनाउनु पर्ने, रहन दिनुपर्ने, हामीले त्यो पनि कमजोर भइरहेका छौँ. त्यही भएर बाढी र पहिरोको कारणहरू मुख्य यो दुइटै हो होइन. तर हामीले आफ्ना कमी कमजोरी नभन्ने खालि जलवायु परिवर्तन भनेर मात्रै भनिरह हुनाले यो आफ्ना गल्तीबाट चाहिँ अलिकति लुक्ने छिप्ने गरेको चाहिँ पाइन्छ.
1: विशेष मान्छेका गल्तीहरू
0: भू उपयोग एउटा हो, अर्को चाहिँ जोखिमयुक्त ठाउँमा गएर बसोबास गर्ने काम गर्ने कुरा छ, त्यसमा पछि आउँला. अब तराईमा जुन बाढीको कुरा छ त्यो चाहिँ होचो ठाउँहरू डुबान हुने कुरा भयो, पहाड़बाट गएको हुनाले नदीहरूको जुन रिभर बेड छ त्यो पिन्च पनि माथि आइरहेको अवस्था छ, किन भोरियन्त होइन त मधेसमा. अर्को जहाँबाट सोस्थ्यो पानी त्यो नभएर अन्त अन्त डिस्टर्ब भइरहेछ, बाटो बनायो त्यसको नाली पहिला जहाँबाट पानी जान्थ्यो नभएर अब अर्को ठाउँमा पुगेर खस्छ, त्यसले गर्दाखेरि यो जुन प्राकृतिक सन्तुलन हो त्यो बिग्रेको अवस्था छ.
1: बाढी त प्राय उस्तै उस्तै ठाउँमा त्यही ठाउँमा बारम्बार आउँछ, पहिरो पनि गइरहेको ठाउँमा गइ नै रहन्छ धेरै समय, तर मानिसहरू त्यही बस्छन्, बारम्बारको जोखिम चाहिँ किन कम हुँदैन, मान्छेले किन उठाउँछ?
0: मुख्य देखिएको काम दुईटा छ कि सर, एउटा केही मान्छेहरूलाई विकल्पै छैन अन्त सुरक्षित ठाउँमा बस्ने र उनीहरूको जीविका चलाउने विकल्प छैन र बसिरहेका छन् एक थरी होइन. अर्को चाहिँ त्यहाँ फेरि आर्थिक अवसर पनि छ कि, यो खोला किनारमा हजुरको यही भोटेकोसी किनारमा हेर्नुभयो भने जोखिमयुक्त ठाउँ धेरै छन् तर अब व्यापार बाटो त्यहीँबाट गएको छ, छेउछाउ सबै त्यहीँ छ, अब नीतिगत रूपमा त्यस्तोमा बस्न नदिने, सुरक्षित ठाउँमा बसोबास गराउनु पर्ने होइन, एक खालको त्यो एकदमै गम्भीर स्टेपहरू लिने हो, पहल कदमी लिने हो भने सुरक्षित ठाउँ हुन्थ्यो होला. नत्र अब सुर्खेतदेखि जुम्ला जाने बाटोमा हेर्नुभयो भने पनि त्यो कालीकोटको छेउछाउ मारतडीतिर जाने बाटोमा भयो भने त्यो बाटोको छेउमा भिरपाखोमा जहाँ पहिरो गएकै छ होइन, एकदमै खतरनाक ठाउँहरू छन्, अब त्यही बजार बढेकै छन् किनभने अब बर्खा बाहेक अरू समयमा त आर्थिक क्रियाकलाप त्यही छ होइन, मान्छे त्यही बस्ने हो, त्यसो हिसाबले सर्ने भयो. अब हामीले त्यस्ता ठाउँहरू छनौट गरेर त्यसको जोखिम के छ राज्यले नै अलिकति होइन विश्लेषण गरेर यो ठाउँमा बस्नु हुँदैन, बस्न पाइँदैन भनेर रोक्नु पर्यो, नत्र मान्छे त अवसर पाएपछि बस्छ, सबैलाई त्यो जोखिम थाहा पनि हुँदैन, थाहा भए पनि अब जति बाँचिन्छ बाँचिन्छ नि त भन्ने पनि अवस्था छ.
1: हुन त अब मान्छेको विकास नै नदी किनारतिरबाट भएको भने हामी पढ्दै आएका छौँ, त्यो किसिमले नदीको छेउमा अवसरहरू अथवा त्यहाँ सम्भावना खोज्नु त स्वाभाविक हो. तै पनि पछिल्लो समयमा यो बढ्दो विपदमा स्थानीय पालिकाहरू अथवा व्यक्ति स्वयंले पनि त्यस्ता ठाउँका विकल्पहरू खोज्न चाहिँ कतिको सक्छन्, खोजियो भने यदि चाह्यो भनेदेखि
0: चाहे भने सक्छन् सकिन्छ पनि होइन. अब पुरै बन्दोबस्त गर्न सकिने अवस्था क्षमता पालिकाहरूको नभएर पनि होला होइन. फेरि हाम्रो जीविकोपार्जन छ त्यसलाई छिट्टै छोड्न सकिने अवस्था हुँदैन. मान्छेले दुईटा बाख्रा पालेका हुन्छ, चारवटा कुखुरा पालेका हुन्छ, होइन एउटा गाई यसरी बसिरहेको हुन्छ नि त गाउँमा. अब त्यो सबै व्यवस्था गर्न सकिने अर्को पाखोमा हुँदैन, अनि जहाँ सुरक्षित छ त्यहाँ पनि मान्छे छन्. यो खालका जोखिमहरू छ. तर अब स्वभावगत हिसाबले अलि डर नीतिगत निर्णय हुने हो भने यो गर्न सकिन्छ. जस्तो चीनतिर पनि बसाइसराईहरू त व्यवस्थित भइरहेको छ. अब हाम्रोमा एकदमै जोखिमयुक्त ठाउँमा त्यहाँ बाटो लानलाई पनि करोडौं खर्च लाग्छ, बिजुली लान पनि त्यतिकै महँगो छ, पानी शिक्षा सम्पूर्ण कुरा लानलाई गाह्रो छ. चार घर तीन घर होइन, कहीँ पहिरा थाप्मा बसेका हुन्छ, उहाँहरूलाई सर्नुहोस् भन्यो भने सर्नुहुन्न, तर मेरो ठाउँमा बाटो चाहियो भन्नुहुन्छ. अब फेरि त्यहाँ बाटो पुर्यायो, बाटो पुर्याउँदाखेरि बस्ती सकिन्छ. यस्तो अवस्था चाहिँ हाम्रोमा धेरै छ.
1: तर कतिपय हाम्रो केही पालिकाहरू अझ धेरै जसो पालिकाहरूलाई कुरा गर्दाखेरि विपद व्यवस्थापनको लागि तपाईँहरूको तयारी के छ भन्दाखेरि उहाँहरूले असुरक्षित जुन क्षेत्र छ त्यसलाई अलिकति पर सार्ने अथवा त्यसलाई व्यवस्थापन गर्ने भन्दा पनि त्यहाँ घटना भइहाल्यो भनेदेखि उद्धार गर्ने, राहत बाँड्ने, त्यस पछाडि पुनर्स्थापनाका लागि केही समय खाना दिने, त्यो कुरा चाहिँ उहाँहरूको सोचमा आउँदछ भनेको हामीले बुझाउन पनि नसकिरहेको हो कि त्यहाँनिर
0: नबुझेको पनि हो होइन. हामी नेपालीहरूमा यो ममा पनि होला सबैमा होला, व्यवस्था गर्ने ट्रेन्ड चाहिँ एकदमै बढी छ क्या. व्यवस्था गर्ने ट्रेन्ड चाहिँ एकदमै बढी छ. हाम्रो सिकाइ प्रक्रिया नै अलिकति कम संवेदनशील हो कि जस्तो लाग्छ, किनभने जोखिम थाहा नभएको भन्ने त होइन. थाहा त छ नि त, बाढी त्यहाँ देखेको छ, भोगेको छ. फेरि कतिपय त कस्तो छ भने एक ठाउँ बाढी पहिरो पीडित भएर सरेको मान्छे अर्को ठाउँ पनि बाढी पीडित ठाउँमै गएर बसेका छन्,
1: त्यस्ता घटना धेरै
0: छ होइन. अनि फलान ठाउँमा पहिरोले सताएर सबै होइन घरवास के भएर सर्नुभएको, अहिले फेरि बाढी पीडित हुनुभयो भन्ने चाहिँ सुनिन्छ. त्यो भएर आर्थिक, सामाजिक र अघि हजुरले भन्नुभएको जस्तो चेतनाका समस्या चाहिँ छन्. अब यसलाई सम्बोधन गर्ने कठोर नीतिले नै हो, त्यो चाहिँ हामी कहाँ अभाव.
1: अब अलिकति यो जलवायु परिवर्तनको कुरा छ, अहिले तपाईँले सुरुमा एक ठाउँ भन्नुभएको थियो जलवायु परिवर्तनलाई मात्रै दोष दिनुभन्दा पनि हाम्रा गतिविधि, हामीले गर्ने काम पनि भन्नुभएको थियो, तर त्यति हुँदा हुँदै पनि जलवायु परिवर्तनले केही न केही ठुना बढाउनलाई सहयोग गरेको छ भनेर हामी चर्चा गर्दै आएका छौँ. पछिल्लो समयका बाढी पहिरोहरूमा चाहिँ अलिक खतरनाक बन्दै जानुमा जलवायु परिवर्तनको पनि केही न केही भूमिका छ भनेर हामी भन्न सक्ने अवस्था कतिको छ?
0: केही न केही होइन, धेरै छ होइन, धेरै छ. अब प्रतिशतमा हामीले जमिनमा गर्ने अरू खराब कर्महरूको कति भार छ र जलवायु परिवर्तनको कति भार छ भन्ने मात्रै कुरा हो होइन. जलवायु परिवर्तनको असर त परेको छ होइन. अब यसले मूलत वर्षाको चरित्रमा परिवर्तन भयो. पहिला जति पानी पर्थ्यो त्यो दुई तीन झरीमा पर्थ्यो भने अब एकै झरीमा पर्ने भयो. दुई तीन झरीमा एक दिन दुई दिन बिराएर परिराख्थ्यो भने त्यो पानी शोषिन्थ्यो, त्यसको उपयोग बढी हुन्थ्यो होइन. अब त्यो एकैचोटि पर्दाखेरि त्यसले सतहको माटो बगाउने भयो होइन, नशोषिने भयो. नशोषिएपछि हिउँदमा काम लागेन त्यो पानी, एकैचोटि बग्ने भयो, बगेर जाँदाखेरि अरू चिज पनि लाने भयो होइन, बाढी पहिरो गराउने भयो. त्यही भएर यो जलवायु परिवर्तनको प्रभाव हो. अहिले हामीले माघे झरी भनेर सुने जस्तो मात्रै भयो, अबिर्सन थालियो कस्तो साउने झरी भन्ने हामीले बिर्सन थाल्यो. किन सधैँभरि ठुल्ठुला थोपा भरेर पर्छ सकिन्छ, अनि त्यसपछि बाढी पहिरो हुन्छ, फेरि दुई चार दिनपछि दुलो सुरु हुन्छ.
1: अझ पछिल्ला केही वर्षमा त असोजे बाढी भनेर असोजको
0: अन्तिमतिरको दशैं एकदमै हरियो होइन, त्यसपछि सफा हुन्थ्यो. अहिले त जहिले पनि दशैं हिले हुन्छ, किन भन्दा मनसुन उता सर्यो, बिचमा पानी पर्दैन होइन, उता पछितिर पर्छ. त्यसले गर्दा हाम्रो अब कृषिको धान चाँडो पाक्ने धान लगाउन थाल्यो अनि पानी ढिलोसँग पर्न लाग्यो, त्यसले गर्दाखेरि ठिक्क स्याहार्ने बेलामा क्षति भइरहेको अवस्था.
1: यो सबै कुराले विपद बाढी पहिरोका घटनाहरू चाहिँ अझ खतरनाक हुने सम्भावनाहरू कतिको देख्नुहुन्छ?
0: बढ्छ, यो बढ्छ, किनभने कारक तत्त्वहरू जुन छन् त्यो घटेकै छैनन्. जे कारणले जलवायु परिवर्तन भएको हो त्यो त्यसमा कुनै कमी भएको छैन होइन. त्यो नगर्दासम्म यिनीहरू त बढिरहेछन्. हामी योभन्दा ठूला विकराल समस्याका लागि तयार हुनु जरुरी छ. अनि अघि हामीले भनेको गर्मी छ, त्यो पनि यहाँभन्दा यो वर्षभन्दा अर्को वर्ष अझै बढ्न सक्छ.
1: अघि हामीले चर्चा गरेको अथवा आजको कार्यक्रममा समग्र हामीले चर्चा गरेको आउँदो मनसुनमा चाहिँ गर्मी धेरै बढ्छ, पानी कम पर्छ, त्यसले गर्दा जोखिम हुन्छ, सँगसँगै कुनै ठाउँमा अतिवृष्टि भएर बाढी पहिरोको जोखिम पनि हुन्छ। हामीले यो चर्चा गर्दै गर्दा यो घटनामा चाहिँ जलवायु परिवर्तनको भूमिका अथवा जलवायु परिवर्तन कति जोडिएको छ कि हामी एलनिनो अथवा सुपर एलनिनो भनेर पनि यसपालि भनिरहेका छौँ, त्यसको चाहिँ बढी सम्बन्ध हो यसपालि?
0: जलवायु परिवर्तनले त्यो एलनिनोको स्वरूपमा पनि परिवर्तन भएको छ होइन, त्यही भएर अहिलेको एलनिनो सुपर एलनिनो हुने भयो, यो निकै ठुलो भयो भन्नुको अर्थ त्यसमा जलवायु परिवर्तनकै प्रभाव छ, किनभने समुद्रको पानी समुद्रको तापक्रमै एकदमै बढिरहेको अवस्था हो होइन। एलनिनोको साइकल लेलिनो लालिनो र एलनिनोको साइकल चाहिँ अब 7 देखि 11 वर्षको साइकल चाहिँ हुन्छ होइन, हाम्रो वार्षिक मनसुनी साइकल जस्तै। तर यो एकदमै बढ्ने कुरा चाहिँ फेरि जलवायु परिवर्तनसँगै सम्बन्धित छ। त्यो बाहेकको पनि जुन अतिवृष्टि खण्डवृष्टि र अति तातोका जुन घटनाहरू छन् त्यसको मात्रा प्रकृति र पुनरावृत्ति यो तिनवटा बदलिनु मुख्यत धेरै हुनुमा चाहिँ जलवायु परिवर्तनको असर छ। यही बदलिँदै जाँदाखेरि चाहिँ समग्रमा जलवायु परिवर्तन हुने हो नि त।
1: जोखिमको बीचमा एउटा अलिकति सम्भावनाको कुरा पनि ठ्याक्कै जोडिहाल्नु, पछिल्लो समयमा केही मौसमविदहरूले चाहिँ भन्न थाल्नु भएको छ सुपर एलनिनो नै भए पनि बंगालको खाडीबाट यता आउँदाखेरि धेरै कुराहरूले नेपालको मनसुनलाई प्रभाव पार्ने भएको, यहाँको स्थानीय उत्पादन पनि हुने भएकोले मनसुन राम्रै पनि हुन सक्छ भन्ने किसिमको सम्भावनाहरू पनि भन्नुहुन्छ, त्यो सम्भावना चाहिँ कति रहन्छ? त्यो
0: यो अनिश्चितता छन् भनेर त हामीले सुरुमै कुरा गरौँ, सबैभन्दा जोखिम नै अनिश्चितता हो। ठ्याक्कै यही हुन्छ भन्ने थाहा पाए त हामीले आजैबाट केही पहल कदमी गर्न सकिन्थ्यो होइन। त्यो चाहिँ अनिश्चितता छ र जलवायु परिवर्तनले बढाएको सबैभन्दा ठूलो जोखिम भनेकै अनिश्चितता, कतिखेर के हुन्छ भन्ने थाहा नहुन सक्छ होइन। अब बंगालको खाडीबाट आउने कुराहरू जुन बढ्छ भनेको छ त्यो चाहिँ मनसुन साबिकको भन्दा धेरै राम्रो अवस्था हुन्छ भनेर चाहिँ कमै आशा गरौँ होइन। हामी अब वर्स्टको लागि होइन सबैभन्दा खराब परिस्थितिका लागि नै तयार हुनुपर्छ र सरकारी जस्तो प्राधिकरणले पनि खराब परिदृश्यकै लागि चाहिँ तयारी गरिरहेको अवस्था देखिन्छ। अब राम्रो भयो भने
1: भइहाल्यो,
0: तर अब पानी अहिले भने भन्दा अथवा कम पर्छ भनेको साधुभन्दा बढी गर्न पनि सक्छ भन्ने कुरामा चाहिँ पर्न पनि सक्छ, पर्दैन भन्न सकिन्न, किनभने 2-3 झरीमै अब अहिले त 500 मिलिमिटरसम्म 624 मिलिमिटरसम्म 24 घण्टामा पर्न थालो भनेपछि त त्यस्ता 3 झरी आयो भने त औसत भन्दा कहाँ कहाँ माथि पुगिहाल्छ।
1: तर जस्तो जेठको मध्यदेखि असोजको मध्यसम्म जुन एउटा मात्रामा
0: पर्नुपर्छ
1: सम्भावना यसपालि कम देखियो,
0: त्यो सम्भावना चाहिँ कम देखियो। अहिले बीचमा गर्मी बढी हुने 2 झरी बीचमा होइन बढी सुक्खा दिनहरू बढी हुने अथवा पानी पर्ने अवधि जुन पहिला थियो 120 दिन जति पानी पर्छ भन्ने थियो, अब त्यो चाहिँ 50-60 दिनमै त्यति पानी पर्थ्यो भने त हामीलाई गर्मी र सुक्खा त बढ्छ नि त
1: होइन।
0: पानी यति मिलिमिटर पर्ने थियो पर्यो भनेर भएन कि, मैले अघि भने नि त्यो पानी बाँडिएर पर्यो भने हामीलाई काम लाग्थ्यो, त्यो पानी एकदमै साँगुरिएर 2-4 दिनमै मात्रै पर्यो भने हामीलाई त्यो फेरि यो एकदम प्रतिकूल हुने भयो। यो चिज त के हो भने चाहिने जति पाइयो भने ठिक हो, चाहिने भन्दा बढी भयो भने बिखोनी हो नि त, प्रकोप हुने हो नि त।
1: पानी र पर्वत विशेष बदलिँदो नेपालमा अहिले हामी यसपालिको मनसुनमा आउन सक्ने विपदका जोखिम र त्यसको व्यवस्थापनका लागि गर्नुपर्ने काम बारेमा विपद व्यवस्थापन बारेका जानकारी दिननाथ भण्डारीसँग कुराकानी गरिरहेका छौं। कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: Dear consumer, this is me, and I work for Michelin, worldwide franchise, India to Michigan, and I'm here to tell you what I have to offer. Light truck passenger, tires, they're awesome, super, wonderful, excellent, amazing. Number one rule, though, we're all about safety. When I go in transit, I'm safe there and safe back. Spread out the word from the roads to the racetrack. Michelin, Michigan, Michelin.
3: के तपाईँ ढाड कम्मर घुँडा गर्दन दुख्ने समस्या युरिक एसिड बाथ रोग नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ?
4: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
3: हाम्रा सेवाहरू
4: ओपिडी सेवा,
3: विशेषज्ञ ओपिडी सेवा,
4: निशुल्क औषधि वितरण,
3: सशुल्क फार्मेसी सेवा,
4: फिजियोथेरापी सेवा,
3: अकुपंचर सेवा,
4: योग परामर्श सेवा,
3: क्रियाकल्प सेवा,
4: पूर्व कर्म पञ्चकर्म सेवा,
3: छार सूत्र सेवा,
4: जलौका सेवा,
3: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
4: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
3: विस्तृत जानकारीका लागि
4: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बागमती करिडोर, कैरीगाउँ, काठमाडौँ। फोन नम्बर 01-4110-6096, 98514-2403।

0: सीधा कुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क।
2: उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनमा तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम बद्लिदो नेपाल। पानी र पर्वत विशेष बद्लिदो नेपालमा अहिले हामी यसपालिको मनसुनमा आउन सक्ने विपद जोखिम र त्यसको व्यवस्थापनका लागि गर्नुपर्ने कामका बारेमा विपद व्यवस्थापन बारेका जानकार दिननाथ भण्डारीसँग कुराकानी गरिरहेका छौं। कार्यक्रममा अब चाहिँ पूर्व चेतावनी प्रणालीको बारेमा अलिकति चर्चा गरौं, जुन क्षेत्रमा चाहिँ तपाईँले लामो समयदेखि काम पनि गर्दै आउनु भएको छ, जानकार हुनुहुन्छ त्यो क्षेत्रमा, जसलाई जीवन बचाउने कडी पनि भनेर भनिन्छ। प्रणाली भनेको के हो, शुरूमा त्यसको बारेमा जानकारी गराइदिनु, अनि गर्मी र बाढी पहिरो दुवैको लागि यस्तो प्रणाली नेपालमा कतिको विकसित भएको छ?
3: पहिलो त पूर्व चेतावनी भनेको चाहिँ के हो भन्नुहुन्छ भने, कुनै प्रकोप चाहिँ आउँदैछ भन्ने जानकारी, त्यो आउनुभन्दा अगाडि नै जो मान्छे जोखिममा छ तिनीहरूलाई जानकारी दिने र उनीहरूलाई सुरक्षित ठाउँमा पुर्याउने, त्यो प्रकोपबाट बचाउने, यो प्रणाली चाहिँ पूर्व चेतावनी प्रणाली हो। यदि कुनै खोलाको छेउमा मान्छेहरू बस्दै हुनुहुन्छ, काम गर्दै हुनुहुन्छ, र अब त्यो खोलामा बाढी आउने सम्भावना देखियो भने ती मान्छेहरूलाई बाढी आउन सक्छ है भनेर जानकारी दिने र उनीहरूलाई त्यहाँबाट सुरक्षित ठाउँमा लैजाने, यो पूर्व सूचना चाहिँ बाढीको पूर्व सूचना हो। अब त्यस्तै पहिरोको हो भने पहिरो जाने ठाउँ, पहिरोले उड्न सक्ने बगाउन सक्ने ठाउँका मान्छेहरूलाई, पशु वस्तुलाई, स्रोत साधनलाई जानकारी दिने कुरा। गर्मी हुँदैछ भने अब त्यो गर्मी कहाँ कहाँ हुँदैछ र त्यसबाट को प्रभावित हुन्छन् उहाँहरूलाई जानकारी दिने, सँगसँगै र त्यसबाट सुरक्षित बनाउने, यो दुईटा जानकारी दिने मात्रैलाई हामीले प्रणाली भन्नु भएन। त्यसबाट असर पर्न सक्ने मान्छे, पशु वस्तु र अरू उहाँहरूको जीविका, त्यसलाई सुरक्षित गर्न सकियो भने चाहिँ त्यो पूर्व सूचना प्रणाली हो। अब दोस्रो, यसको लागि प्रणाली के कस्तो विकसित छ भन्ने कुराहरू, धेरै जसो प्रकोपहरू जल तथा मौसमजन्य प्रकोपको चाहिँ पूर्व सूचना प्रणाली सम्भव छ प्राविधिक हिसाबले अहिलेसम्म। अब जस्तो भूकम्प होला, अरू विभिन्न खालको प्रकोपहरूको त्यति धेरै प्रभावकारी पूर्व सूचना प्रणाली बनाउन सकेको अवस्था छैन, तर मौसम र मौसमजन्य प्रकोपको चाहिँ पूर्व सूचना प्रणाली सुरुवात भइरहेको छ। तर अब हाम्रोमा चाहिँ असाध्यै धेरै सूक्ष्म हावापानीका क्षेत्र छन्, एउटै पाखोमा पनि फेदीमा र माथि देउरालीमा भन्ज्याङमा फरक अवस्था पाइन्छ, एउटै पाखोमा पनि पूर्व फर्केको पश्चिम फर्केको मोहडामा फरक अवस्था छ होइन। त्यसले गर्दाखेरि यो चाहिँ एकदमै पावरफुल छ, शक्तिशाली सशक्त प्रणाली छ हामी कहाँ पूर्व सूचनाको भन्न सकिने अवस्था छैन। तर पनि अब मौसम भोलि कस्तो हुन्छ, तीन दिनमा कस्तो हुन्छ भन्ने अन्दाजहरू गर्न सकिने अवस्था छ, जुन चाहिँ 70-80% विशेष गरेर यो चरम मौसमी अवस्था भन्छ त्यो चाहिँ मिल्छ। भनेपछि 10 घटनामा 7 घटना त कम्तीमा सुरक्षित हुन सकिने अवस्था छ र यसमा सुधार पनि हुँदैछ।
2: आज अथवा आज बेलुका नै भोलि चाहिँ यो ठाउँमा चरम गर्मी हुँदैछ भने मान्छेले पूर्व तयारी गरे भनेदेखि घटाउन सकिन्छ, त्यसको जोखिम धेरै
3: सकिन्छ। अनि बाढीको केसमा तराई मधेसमा त बाढीबाट थाहै नपाई मृत्यु हुने संख्या निकै कम भएको छ नि, त्यो पूर्व सूचनाबाटै हो। र पहाडमै पनि अब टेलिफोनको कारणबाट माथिबाट खबर गरेर तल्लो तटका मान्छेहरू जोगिएको त अहिले त अनगिन्ती घटनाहरू आइसक्यो नि त, पूर्व सूचना त्यही हो नि त।
2: जस्तो सरकारले पनि पछिल्लो समयमा चाहिँ बाढी प्रभावित क्षेत्रहरूमा 1,00,000 मेसेज पठाइयो र प्रभावकारी भयो भन्ने खालको कुरा सुनिन्छ, मान्छेहरूले कतिको पत्याएर आफ्नो तयारी गर्न थालेका छन् पछिल्लो समयमा?
3: अब नहुनु भन्दा त्यो एकदमै राम्रो भएको छ, तर जति हुनुपर्ने हो त्यति चाहिँ प्राविधिक हिसाबले होइन, अघि हामीले भन्यौँ मान्छेको चेतना व्यवस्थाको कारणले गर्दाखेरि 100 पुग्न सकेको अवस्था छैन, यद्यपि त्यसका धेरै सकारात्मक प्रभावहरू परेका छन् होइन। अब प्राविधिक हिसाबले पनि त्यसलाई निकै धेरै सुधार गर्नुपर्ने देखिन्छ। जस्तो खोला किनारमा कहाँसम्म जोखिम छ भन्ने संघीय निकायहरूलाई सबैलाई थाहा नहुन सक्छ, अनि उहाँहरूले एउटा सर्टेन एरियामा पठाइदिनुहुन्छ जहाँ चाहिँ अब कहिल्यै बाढी नपुग्ने ठाउँको मान्छेलाई एसएमएस जाला, उसले मलाई त्यत्तिकै आउँछ भन्ला, अनि अर्को एसएमएस जान पनि अलिकति समय लाग्ने। अहिले नयाँ एउटा प्रविधि आएको छ मोबाइल प्रसारण भन्ने, जसरी हजुरहरूको रेडियोमा प्रसारण हुन्छ त्यसरी तत्कालै सबै मोबाइलमा एसएमएस जाने, सिममा ब्यालेन्स नभए पनि जाने र त्यो मेसेज नहेरेसम्म त्यसले जानकारी दिइराख्ने। निदाको भए पनि यदि फोन तपाईँले त्यो अन गर्नुभयो, फोनै अफ गरिदिनुभयो भने त काम लागेन, फोन अन गर्नुभएको छ भने तपाईँ कहाँ अब ब्यालेन्स छैन भने पनि त्यहाँ मोबाइलमा एसएमएस जाने, तपाईँलाई त्यसले आवाज दिने र हेरेर अब मैले हेरेँ भन्ने खालको त्यसलाई इन्डिकेट नगरेसम्म त्यो बन्द नहुने, त्यसमा जाम हुने कुरो छैन। 10 सेकेन्डभित्र सबै देशैभरिमा जाने। अस्ति सिङ्गो भारतमा उहाँहरूले टेस्ट गर्नुभयो, 10 सेकेन्डभित्र अरबभन्दा बढी जनसङ्ख्यामा पुग्यो विभिन्न भाषामा मोबाइल प्रसारण। अहिले हजुरहरूले जुन रेडियो प्रसारण गर्नुहुन्छ त्यस्तै खालको मोबाइल प्रसारणको व्यवस्था छ होइन।
2: नेपालमा
3: त्यो छैन, थाहा छैन, अब त्यो ल्याउनु पर्यो, अलिकति महँगो हुँदो रहेछ होइन, तर जनताको जीवधन भन्दा महँगो होइन त्यो। हामीले जति जीवधन जोगाउँछौ त्यो राहतसँग हिसाब गर्यो भने त्यो सस्तै पर्छ कि।
2: त्यो किसिमको एउटा भयो। अहिले नै चाहिँ जस्तो मोबाइलमा अलर्ट पनि आउँछ, रेडियोहरूबाट पनि एकदमै धेरै प्रसारण हुन्छ, यस्तो हुँदैछ, जोखिम हुँदैछ भन्ने किसिमको, तर मान्छेहरूले त्यति धेरै वास्ता गरिसकेको अवस्था छैन। मान्छेलाई बुझाउने चाहिँ कसरी? अब
3: अहिले संचार क्षेत्रबाट अत्यन्तै महत्वपूर्ण र एकदमै ठूलो सहयोग यो भएको छ, हामीले पनि महसुस गरेका छौँ। हरेक संचारले होइन, रेडियो, टेलिभिजन, अनलाइन सबै संचार माध्यमहरूले चरम मौसम सम्बन्धी अवस्थालाई, प्रकोप सम्बन्धी कुरालाई, त्यसको सचेतना सम्बन्धी प्रसारणलाई चाहिँ एकदमै प्राथमिकता दिएर प्राइम टाइममा होइन त्यसको होम पेजमै राखेर दिइराख्नु भएको छ। वास्तवमा यो एकदमै ठूलो मेहनत छ, यसलाई निरन्तरता दिनै पर्छ होइन। मान्छेले ख्याल गरेनन् कि अथवा सुनेनन् कि बुझेनन् कि भनेर हुँदैन, यो एउटा निरन्तरता दिनुपर्छ, किनभने यसको प्रभाव भएको छ कि हामीले ननापेको नदेखेको। यति दुःख गर्दा पनि किन यो नतिजा आएन भन्ने हाम्रो अलिकति चिन्ता हुनु स्वाभाविकै हो होइन। त्यसमा के छ भने अब अलिकति सामाजिक सञ्जाल र हामीले दिएको सूचनासँग मान्छेले कसरी यसले बिहेभ गरेका छ, त्यसको व्यवहार के छ, कति धेरै लिन्छ, कति ग्रहण गर्छ भन्ने मान्छेको यो स्वभावलाई हामीले ध्यान दिनुपर्ने देखिन्छ। र मान्छेको स्वभाव के देखियो भने कुनै पनि उसमा ऊ 1 मिनट 2 मिनट भन्दा अडिँदैन, एकछिन सुन्छ बन्द गरिहाल्छ, के गर्छ अर्कोतिर जान्छ होइन। र बढी अडियो भिजुअलतिर हेरिराख्ने, मनोरञ्जनमा बढी ध्यान दिने यो स्वभावहरू बढ्यो, अलिक बढी उटपट्याङ कुराहरूमा बढी ध्यान जान लाग्यो। अब त्यसलाई फेरि लयमा फर्काउनलाई होइन, मूल बाटोमा ल्याउनको लागि चाहिँ बाल बालिकाहरूको शिक्षणदेखि लिएर कतिपय धार्मिक विश्वासका मान्छेहरू हुनुहुन्छ भने ती मान्छेहरूले यो हो है तरिका, लाइन सही बाटो मार्ग यो हो भनेर अब अरू विभिन्न रणनीतिबाट जानु पर्यो।
2: बाढी पहिरोको यदि चेतावनी आइसकेपछि त्यसपछि एउटा परिवारले तुरन्तै गर्नुपर्ने कामहरू के हुन्? एकदमै छिट्टो गर्नुपर्ने
3: एकदमै महत्वपूर्ण कुरा सम्झाउनु भयो। पहिलो त आफू र आफ्ना परिवारहरूको जीवको सुरक्षा पहिलो प्राथमिकता, प्राथमिकता दिनु पर्यो भने के गर्ने भन्नुभयो हजुरले, पहिलो प्राथमिकता आफू र आफ्ना परिवारका सदस्यहरूलाई सुरक्षित गर्ने, सुरक्षित ठाउँमा लाने। दोस्रो प्राण भएका चिज पशु वस्तु दोस्रो प्राथमिकता दिनुपर्ने। अब तेस्रो चाहिँ आफूले हिँडाउन सकिने धनभाव होइन, अब यसमा पनि पहिले प्राथमिकता निर्धारण गर्नु पर्यो। प्रकोप आइसकेपछि अपरझटमा अब के गरौँ कसो गरौँ होइन, पहिल्यै निर्धारण गर्नु पर्यो। हजुरले अब 30 किलो चामल बोकेर जाने कि लालपूर्जा नागरिकता गरगहना नगद बोकेर दौड्ने, प्राथमिकता दिनु पर्यो। 30 किलो चामल छोड्नु पर्यो, गरगहना होइन लालपूर्जा नागरिकता पासपोर्ट लगायतका कागज पत्रहरू चाहिँ बोकेर जानु पर्यो। पहिले ती चाहिँ सुरक्षित ठाउँमा राखे पनि हुन्छ, जोखिमयुक्त ठाउँमा हुनुहुन्छ भने किन त्यहाँ राख्नु पर्यो? कोही अर्को आफन्त कहाँ कोही सुरक्षित ठाउँमा राखे भयो, त्यो बेचेर खान त मिल्दैन।
2: आफ्नै घरमा छ नि, कता कता खोज्नु नपर्ने
3: गरी च्याप्पो समातेर भाग्न सकिने गरी राख्नु पर्यो। झटपट झोला भन्ने होइन चलन पनि छ, सुरक्षित राख्नु पर्यो। अब डुबान मात्रै हुने हो भने चामलहरू अन्नपातहरू माथिल्लो तलामा राख्दा भयो होइन, अब तर सबैको माथिल्लो तला नहुन सक्छ, हाम्रो घरबार झुपडी पनि अरू छ होइन। आफू आफ्ना परिवार त्यो चाहिँ जुन सँगसँगै लिएर जान सकिन्छ, त्यसपछि पशु वस्तु दोस्रोमा, अनि साथमा मिल्ने चिज पहिले तयार हुनु पर्यो। किनभने अकस्मात यस्तो घटना आइलाग्यो भने हजुरको आधा दिमाग त हाम्रो त्यतिकै होइन विशृङ्खल भइसक्छ, अरू बाँकी रहेको सोचले कति काम गरिन्छ होसावासमा, त्यसको लागि पहिले तम तयार हुनु पर्यो। आफूले पहिल्यै बाढी नआउँदाखेरि नै मैले के कति सामान चाहिँ कति समयमा कहाँ सुरक्षित ठाउँमा पुर्याउन सक्छु, फलानु ठाउँ सुरक्षित छ भने त्यहाँ म कति समयमा पुग्न सक्छु भनेर आफैले अभ्यास गर्दा पनि हुन्छ
2: जस्तो कसैको चाहिँ मेसेज आयो बाढीको लागि, मान्यौ बाढी आउँदैछ आउन सक्छ भनेर मेसेज आयो भनेदेखि त्यसपछि नजिकै खोला छ भने खोलामा गएर कुद्दै हेर्ने अनि मात्रै आउने पनि चलन देखियो, त्यो गर्ने कि पहिले आफ्नो चाहिँ
3: एकदमै खराब छ, यसलाई हामीले कसरी सुधार्ने? होइन एसएमएस पठायो, एक दुईवटा फोटोहरू हजुरहरूले पनि देख्नुभयो होला, एकदमै बुझ्ने मान्छेहरू भएको भन्ने हामीलाई लाग्छ। जस्तो चितवनको नानगाड भयो, नारायणीमा बाढी चाहिँ खतरा तहभन्दा माथि गयो भने एसएमएस पठाएपछि जम्मै बाढीहरूलाई नारायणी क्षमता कति हो के हो, झन् ठुलो विपद हुने जोखिम देखिन्छ। अनि यो चाहिँ मैले खालि उदाहरण मात्रै भने, यस्तो धेरै ठाउँमा छ। अनि बाढी ठुलो आयो भनेपछि दाउरा खोज्नेहरूको भिड, माछा खोज्नेहरूको भिड एकदम धेरै। यसमा चाहिँ व्यक्तिगत सुरक्षालाई एकदमै ध्यान दिन जरुरी छ। हामीले जोखिमलाई एकदमै अनदेखा गरिरहेको र अहिलेका धेरै मृत्युहरू जोखिमलाई अनदेखा गरेरै भएका छन्। आग्रह गर्नुपर्ने विषय चाहिँ सेवा क्षेत्रलाई पनि छ। जस्तो सड़कमा यातायातका चालकहरू, सहचालकहरू, गाडीका मालिकहरूलाई अब अरू विविध कारणहरू होला नि, आर्थिक कारणहरू, तर जोखिम मोलेर यात्रा गर्ने गराउने काम चाहिँ नगरिदिनु, किनभने प्राण गएपछि त सकिहाल्यो, घाटा त परिपूर्ति हुन सक्छ, तर शरीर गयो मान्छेको भने फर्केर आउँदैन नि। त्यही भएर हामीले यातायात क्षेत्रलाई उहाँहरूकै सुरक्षाका लागि हामीले सजग गराउनु पर्ने। हजुरहरूले पनि यातायात क्षेत्रका मालिकहरू, व्यवसायीहरू, चालकहरू, सहचालकहरूसँग यसरी छलफल गर्ने, उहाँहरूका अनुभवहरू सुनाउने गरिदिनु भयो भने सायद त्यो क्षेत्रले पनि अलिकति सजग हुन्छ। कि
2: हामी विपद व्यवस्थापन बारेका जानकारी दिननाथ भण्डारीसँग बदलिदो नेपालमा कुराकानी गरिरहेका छौँ। अहिले हामीले गर्दै गएको कुरालाई नै जोड्दै व्यक्ति र परिवारको पूर्व तयारीको बारेमा अलिकति जानकारी दिउँ। बाढी र पहिरोको सरदर एउटा समय हुन्छ, यो समयमा आउँछ अथवा धेरै पानी परेपछि अब आउँछ भनेर सामान्यतया अनुमान गर्न सकिन्छ। यस्तो अवस्थामा मनसुन सक्रिय हुनु अघि नै एउटा परिवारले गर्मी र बाढी पहिरो दुवैका लागि चाहिँ कस्ता किसिमका तयारीहरू अब गर्नुपर्छ, किनकि हामी ठ्याक्कै सम्मुखमा आएका छौँ?
3: एउटा त अघि हामीले थोरै कुरा भनौँ, आफ्नो सरसामानहरू आदि इत्यादि सुरक्षित ठाउँमा राख्ने। यदि एकदमै जोखिम ठाउँमा बसिराख्नु भएको छ, जस्तो अस्थायी रूपमा काम गरेर बसिरहेको मान्छेहरू हुनुहुन्छ नि त, जलविद्युत आयोजना छ भने खोला किनारमै हुन्छ, सड़क बनाउने क्याम्पमा हुन्छ, त्यो पनि जोखिमयुक्त ठाउँमै बसेको हुनसक्छ। अब कोही आर्थिक सामाजिक कारणले खोला किनारमै जोखिमयुक्त ठाउँमा बस्नु भएको छ भने बर्खा अवधिभरि सुरक्षित ठाउँमा गएर बस्न पनि एउटा विकल्प त्यो हुन सक्छ। कतिपय पालिकाहरूले चाहिँ एकदमै जोखिममा भएका समुदायको लागि गाउँ बेसी सर्ने अथवा बर्खामा अरू उद्धार गर्न पनि सकिने अवस्था छैन भने सुरक्षित ठाउँमा डेरै राखेर बस्नलाई पनि उत्प्रेरणा गरेको छ, त्यो एउटा गर्न सकिन्छ। दोस्रो, आफू छिटै सुरक्षित ठाउँमा जानको लागि चाहिँ पूर्व सूचना संरचनाको हुनु पर्यो। हरेक दिन 1155 नम्बर जहाँ फोन गरेको पैसा लाग्दैन त्यहाँ सोधेर म फलान ठाउँबाट बोल्दैछु, फलानु नदीको किनारमा छु, यहाँ पानी कति पर्नेवाला छ आज भोलि पर्सि अथवा बाढी आउने सम्भावना छ कि छैन भनेर सोध्न सकिन्छ। 1149 फोन गरेर पनि सोध्न सकिन्छ, त्यो चाहिँ जिल्ला प्रशासन कार्यालयहरू प्रहरी कार्यालयहरूले उठाउनुहुन्छ। होइन, आवश्यक पर्यो भने तुरन्तै उद्धार गर्न पनि त्यहाँबाट सजिलो हुन्छ। होइन, एउटा यो मौसम सम्बन्धी जानकारी पनि दिइराख्नु पर्यो, सरसामानहरूलाई सुरक्षित ठाउँमा राखिरहनु सकिन्छ, किनभने बाढी त दिनदिनै त आउँदैन, अझ भन्यो भने हामी यहाँ त वर्षेनी पनि नआएर एक दुई वर्ष भिराएर आएको अवस्था छ, त्यो पनि नआओस् भन्ने कामना हो। तयारी गर्न सकिन्छ, एकदमै जोखिमयुक्त ठाउँ छ भने त बर्खा भएरलाई छोड्नु पनि त पर्यो नि त। पहिल्यैदेखि चलेको चलन, गाउँ बेसीको चलन छ, यात्रा गुन्सा छ, एकदमै जाडो भयो भने हिमालको मान्छेहरू तल झर्नुहुन्छ भने अब बाढी छेउको मान्छेहरू अलिकति सुरक्षित ठाउँमा गएर त बस्नु पर्यो नि त। त्यति चाहिँ सरकारले पनि र सम्बन्धित समुदाय परिवारहरूले पनि गम्भीर रूपमा लिनुपर्छ।
2: अघि पनि चर्चा गर्यौं तर यही कुरालाई अलिकति जोडे, मैले अति आवश्यक छ भनेर मेसेज आइसकेपछि अथवा कसैले खबर गरिसकेपछि अथवा कोही कराइसकेपछि पनि हत्तपत्त घर छोडिहाल्न मान्छेहरू नमान्ने क्रम अहिले पनि बाँकी नै छ भनिन्छ। यस्तो अवस्थामा चाहिँ उनीहरूलाई कसरी बाहिर निकाल्ने?
3: एउटा उहाँहरूको के रहेछ भने, भएको जुन सम्पत्ति छ त्यो सुरक्षित हुँदैन कि, यहीँ बसेँ भने म जोगाउन सक्छु कि भन्ने, त्यो एउटा कारण हो। दोस्रो, उहाँहरूलाई त्यो विश्वास, यति ठुलो नआउला घट्ला लै चाहिँ नहाल्ला भन्ने खालको, जुन चाहिँ अघि हामीले भने अलिकति व्यवस्था, अलिकति बेपरवाही, असावधानी, त्यो रहेछ। यो दुईटा कुरालाई हामीले चाहिँ अब कन्भिन्स गर्नु पर्यो हुनुहुन्न, र कन्फर्म जोखिम छ भने त बल प्रयोग गरेर पनि निकाल्नु पर्यो, उहाँलाई जोगाउनु पहिलो प्राथमिकता हो।
2: यही बीचमा वृद्ध वृद्ध अपाङ्गता भएका व्यक्तिहरू छन् भने उनीहरूलाई चाहिँ त्यहाँको समुदाय त्यहाँको परिवारले कसरी व्यवस्थापन गर्ने?
3: महत्वपूर्ण पाटो छ, तर व्यवहारमा कस्तो देखियो भने उहाँहरू नै छुट्न सक्ने सम्भावना बढी देखियो। दुई चारवटा घटनामा चाहिँ वृद्ध वृद्धहरू अपाङ्गता भएकाहरू त्यहीँ छुटेका नलएर अनि ज्यान गएको
2: देखिएको
3: घटनाहरू पाइयो होइन। त्यसले गर्दा पूर्व सूचनाको तहहरू छ, एउटा सजग हुने तहमा खबर आउँछ हामीलाई अवसर समय हुन्छ प्रशस्तै, त्यसपछि चेतावनी तह हुन्छ, त्यसपछि खतरा तह हुन्छ। तीन तहको जानकारी पाइन्छ, कहिलेकाहीँ तीन तहको नभएर एक्कासी अपर्झट हुन सक्छ अर्को कुरा हो, नत्र सामान्यतया जहाँ पूर्व सूचना प्रणाली अलिक व्यवस्थित क्षमतावान सक्षम छ त्यहाँ तीन तहको जानकारी पाइन्छ। पहिलो तहको जानकारी पाउने बित्तिकै होइन, जुन सजग हुनुहोस् पछि धेरै गर्मी हुनेवाला छ, पछि ठुलो पानी पर्नेवाला छ भनेर जब खबर आएपछि हामीले जुन कमजोर वर्गका मान्छेहरू जसलाई बाहिरी सहयोग नभए आफै सुरक्षित हुन सक्नुहुन्न उहाँहरूलाई सुरक्षित ठाउँमा लाने सार्ने कुराहरू गर्दा त प्रशस्त समय हुन्छ नि, त्यो गर्नु पर्यो गराउनु, कहाँ राख्ने, आफ्नो घर त जोखिम पुग्छ ठाउँमा छ, कहीँ आश्रय स्थल होला, आफन्त होला होइन, उहाँहरूको रेखदेखको कुरा, त्यो चाहिँ बल्यबाङ्गा हुन्छौँ नि हामी, बल्यबाङ्गा चाहिँ सायद चेतावनी पाएपछि सरे भयो अथवा खतरा छ अब
2: भनेपछिसम्म
3: सर्दा पनि लगभग पुग्यो उहाँहरू सक्नुहुन्छ, बाँकीलाई पहिल्यै गर्नु। र कतिपय जस्तो भरि बर्खा लागिसकेपछि बाटो बन्द हुन्छ, खोला खोल्सा बढेर कच्ची बाटाहरू छन्, त्यहाँ उद्धार गर्न पाइँदैन, त्यस्तो छ, नजिकै अरू स्वास्थ्य आदि छैन भने त्यतिखेर को चाहिँ जस्तो सानो बच्चा भएका अथवा गर्भवतीहरू अथवा स्वास्थ्य स्थिति जोखिम भएका मान्छेहरू त पहिले सुरक्षित ठाउँमा सरेर बस्दा पनि राम्रो, किनभने घटना घटिसकेपछि उहाँहरूले उद्धार पाउनु गाह्रो हुन्छ नि त।
2: हामी विपद व्यवस्थापन विज्ञदिनाथ भण्डारीसँग कुराकानी गरिरहेका छौँ। हामी अब स्थानीय सरकार र समुदायको भूमिकाको बारेमा कुरा गरौँ। हामीले हुन त अहिलेसम्म यो गर्ने भन्ने कुराहरू कतै न कतै स्थानीय सरकार र समुदायसँग नै जोडिएको छ र संघीय सरकारले पनि गर्नुपर्ने कुराहरू छ, तर यो स्थानीय सरकार र समुदायलाई नै केन्द्रित गर्दा चाहिँ विपद व्यवस्थापनमा स्थानीय सरकारको भूमिका कतिको हुन्छ? ऊ नजिकको सरकार हो, गर्मीको व्यवस्थापन र यो बाढी पहिरोको व्यवस्थापनको लागि चाहिँ स्थानीय सरकारहरू अहिले कतिको तयारी भएको देख्नुहुन्छ तपाईँले?
3: छलफल चर्चाका हिसाबले अब चर्चामा आएको छ विषय, तर जुन एकदमै सशक्त तयारी हुन्छ नि त्यो चाहिँ एकदमै कम छ कि, कुरा भएकै छ, चर्चा भएको छ, छलफल भयो भने होइन, छलफलले त हुँदैन नि त, छलफल त गर्नु पर्यो सुरुवात त्यहीँबाट हुने होला, तर अरू तयारीहरू चाहिँ अब कम देखिन्छ। यस्तो गर्ने हुँदैछ भने उहाँहरूले चाहिँ विद्यालयमा विदा दिने बाहेक अर्को उपाय केही भएको छैन, गर्मी त यो वर्ष मात्रै होइन वर्षौंदेखि हुँदै आयो, तिनको सानो भएको विद्यालय परिवर्तन गर्नु पर्थ्यो, विद्यालयमा कुलिङ कुराहरू गर्नु पर्थ्यो होइन, यस्ता कुराहरू एकदमै एग्रेसिभ ढंगले भएको अवस्था छैन, र अब गर्मी छेक्न सकिँदैन, सामना गर्नको लागि जुन तयारी गर्नुपर्ने हो त्यो प्रभावकारी रूपमा हुनु जरूरी छ। त्यहाँको स्वास्थ्य शाखा, त्यहाँको शिक्षा शाखा, त्यहाँका कर्मचारी, निजी क्षेत्रको प्रोफेसनल होला, उद्योगी, व्यवसायी, किसान, यो त सबै लाग्नु पर्यो नि त आफ्नो क्षेत्रबाट, त्यो अभियान होइन, त्यो खालको मोबिलाइजेसन चाहिँ स्थानीय तहबाट भएको छैन। दुईवटा क्षेत्रमा काम हुनुपर्छ जस्तो लाग्छ मेरो अध्ययन र अनुभवबाट, एउटा संघीय क्षेत्रमा मौसम यस्तो हुँदैछ होइन, चरम अवस्था हुँदैछ, अति गर्मी हुने अवस्था छ, बाढी पहिरो बढ्ने अवस्था छ भन्ने थाहा पाइसकेपछि त्यसको स्वास्थ्यमा असर के पर्ने हो, कृषि कर्ममा के असर पर्ने हो, पशुपालनमा के असर पर्ने हो, आवागमनमा के असर पर्ने हो, हाम्रा त विभिन्न मन्त्रालय विभाग छन् नि यसका, तिनीहरू बसेर त्यसको असर प्रभाव चाहिँ के लाएर विश्लेषण गरेर यो यो असर पर्छ भन्ने कुरा निर्कुल गरेपछि त्यो क्षेत्रगत पूर्व तयारी हुनुपर्ने हो नि, त्यो चाहिँ एउटा संघमा हुनु पर्यो र सुझाव होइन निर्देशन जे दिनुपर्ने हो त्यहाँबाट आउनु पर्यो। अहिले तपाईँले जति पाउनु भएको छ सबै एकै त्यही जल तथा मौसम विभागले मात्रै दिएको पाइन्छ, ऊ सबै विषयको जानकार होइन नि, उसले मौसम कस्तो हुन्छ अथवा बाढी कत्रो हुन सक्छ भन्ने कुरा पो उसले जानेछ, त्यसपछि त्यसको चाहिँ अरू उद्योग कल कारखानामा के प्रभाव पर्छ भन्ने त या त उद्योग कल कारखानाका सम्बन्धित विज्ञहरूलाई निकायहरूलाई थाहा छ, उनीहरू अग्रसर हुनु पर्यो, र अर्को स्थानीय सरकारलाई थाहा हुन्छ किनभने उसलाई कहाँ के छ भन्ने थाहा छ नि त बढी, त्यही भएर यो दुई तहमा चाहिँ सरकार बढी क्रियाशील हुन जरूरी छ कामैको लागि कुराको लागि।
2: समन्वय कतिको पाउनुहोस् तपाईँ यतिखेर?
3: तीन तहमा पनि समन्वय चुनौती छ, अर्को अन्तर निकायगत दुईटा निकायहरू बीचमा पनि चुनौती छ, अरू विभिन्न देशमा राम्रा अभ्यासहरू के छन् भने पूर्वानुमान मौसम खराब हुँदैछ भन्ने पूर्वानुमान देखिने बित्तिकै सम्बन्धित क्षेत्रका मान्छेहरू चाहिँ टक्क जोडिएर उहाँहरूले ल यो प्रभाव पर्छ, पानी यति धेरै पर्छ काठमाडौँमा, काठमाडौँको कुरा गरौँ अथवा पोखरा कुनै सहरको धेरै पानी पर्छ भन्ने भयो भने त्यहाँ यातायातको कुरा, त्यहाँ स्वास्थ्यको कुरा, त्यहाँ विपद व्यवस्थापनका कुरा, दमकल व्यवस्थापनका सम्पूर्ण प्रतिनिधिहरू जुट्छन्, आफ्नो ठाउँमा छलफल गर्छन् र तुरुन्तै यस्तो असर पर्छ अब म यो पछि कार्य गर्छु भनेर तयारी गर्छन्। हाम्रोमा त्यो खालको छैन, सूचनाले मात्रै भएन एक्सनेबल हुनुपर्छ भन्छन्। एक्सनेबल हुनलाई मेहनतै गर्नुपर्ने हुन्छ। अघि नै हामीले भन्यौँ मान्छेलाई भनेर माइकबाट चिच्याएर भन्दा त हुँदैन होइन, बल प्रयोग गरेर सुरक्षित ठाउँमा लानुपर्छ भनेपछि हाम्रो मान्छेले कसरी व्यवहार गर्छन् भन्ने पनि बुझेर काम गर्नु पर्यो होइन। एउटा यो छ, यो दुई तहमा चाहिँ एउटा छरितो संयन्त्र बन्न जरुरी छ। अहिले विपद व्यवस्थापन प्राधिकरणले समन्वय गर्ने भरमजदुर प्रयास गरेका छ, जुन संघ संस्था निकायहरू छन् सरकारी तिनीहरूले कामै नगरेका भन्ने चाहिँ होइन, तर गर्ने कार्यशैली चाहिँ परिवर्तन गर्नु पर्यो कि।
2: पालिकाहरू कुरा गर्दा चाहिँ झन्डै झन्डै 10 वर्ष अगाडि नै अधिकार प्राप्त पालिकाहरू चाहिँ आउँदै गर्दाखेरि हामीले गरेको आशा विपद व्यवस्थापन एकदम नजिकबाट हेर्लान् यिनीहरूले चाहिँ एकदमै राम्रो व्यवस्थापन गर्छन् भन्थ्यो, तर अलमल लिए भनेपछि उनीहरूलाई सक्षम बनाउन चाहिँ अब के गर्न सक्छ।
3: अलमल्लीको अवस्था छ, एउटा त उहाँहरूले आफ्नो म्यान्डेट पुरै लिनु भएन, यसमा खर्च बढी दुःख बढी छ, त्यही भएर आमदानीका लाभका क्षेत्रहरूमा मान्छेले छिटै लिन खोज्छ होइन, अब यसमा सायद अर्कोले गरिदियोस् भनेर पन्छाउने प्रवृत्ति यो छ, त्यो हुनु भएन। दोस्रो अब जनशक्तिको क्षमता कम छ उहाँहरूमा, आर्थिक क्षमता पनि कम छ किनभने आधारभूत विकास अरू अरूमै अब खर्च गर्नुपर्ने हिसाबले आर्थिक लगानी कम छ, तर अहिले गरेकै लगानीलाई विपद समृद्धि गरिदिन सकियो भने धेरै हुन्थ्यो, त्यो पनि गर्नुभएको अवस्था छैन। तेस्रो चाहिँ मोबिलाइजेसन छैन कि, जति जनशक्ति छ त्यसलाई पनि राम्रोसँग परिचालन भएको अवस्था छैन। जनशक्ति त छ नि त, स्वयंसेवा गरिदिनुहोस् भन्यो भने त्यो पालिकामा भएको कर्मचारी बाहेकको जनशक्तिले पनि त सहयोग त गर्छ नि त। हामीले विभिन्न ठाउँमा हेरौँ, सरसफाई भन्यो भने मान्छे जुटेकै छन्, अरू विभिन्न छ, मोबिलाइज गर्यो भने त यही हो नि जनशक्ति होइन, तलबै खाएको स्थायी नियुक्ति लिएको मात्रै त जनशक्ति होइन, तर त्यो स्थायी नियुक्ति लिएको कानूनले नै जिम्मेवार दिएको मान्छेले नेतृत्व गर्नु पर्यो, सहजीकरण गर्नु पर्यो र परिचालन गर्नु पर्यो, परिचालनको अभाव छ कि सर।
2: सरकार सँगसँगै हाम्रो गाउँ टोलहरूमा सामुदायिक विपद व्यवस्थापन समिति भन्ने पनि गरिन्छ, त्यो चाहिँ कतिको आवश्यक छ यो गर्मी र बाढी पहिरो यस्ता विपदले हेर्दा?
3: एकदमै आधारभूत संरचना त्यही हो र त्यही हुनुपर्छ भन्ने नै हाम्रो अनुभव हो होइन, तर यसको संस्थागत गर्ने कुरामा चाहिँ अब केही चुनौतीहरू देखिए, त्यो चुनौती काम गर्ने सन्दर्भमा खडा भएका पनि छन् होइन, र सामाजिक आर्थिक अवस्था पनि छ, यसलाई अलिकति समय लिएर केलाउँ। सामाजिक आर्थिक के छ भने त्यहाँ बस्ने मान्छेहरू आर्थिक रूपले विपन्न नै हुनुहुन्छ, जो जोखिममा हुनुहुन्छ, त्यो जो जोखिममा छैन उसलाई त्यति वास्ता हुने कुरा भएन, जो जोखिममा हुनुहुन्छ उहाँहरू नै सामुदायिक व्यवस्थापन समिति बनाउने संगठित हुने कुरा हो, उहाँहरू आर्थिक रूपले विपन्न हुनुहुन्छ, हिउँदमा कमाउन बाहिर जानुपर्ने हुन्छ अथवा दिनभरि काम गरेर नकमाएसम्म परिवारको गुजारा चल्दैन, त्यसले गर्दाखेरि यताको सामाजिक काममा समय दिन भ्याउनुहुन्न, एउटा यो समस्या छ। अर्को समय दिन्छु के गर्छु भनेको नि स्रोत साधन उपलब्ध हुने, किनभने उहाँहरूले किन्न सक्ने खुबी त छैन, किन्न सक्ने भए त सुरक्षित ठाउँमै किनेर बस्नुहुन्थ्यो होइन, यो हो नि त अवस्था, त उहाँहरूलाई स्रोत साधन भरिपूर्ण गराउन सकिएको छैन, यो एउटा वास्तविक हो धरातली अवस्था। अर्को जहाँ संगठित गर्नलाई संघ संस्थाहरू हामीले काम गरियो त्यसको तौर तरिका पुगेन, उहाँहरूलाई संस्थागत गर्नलाई पालिकामा दर्ता गर्ने, त्यहाँ जोड्ने, सरकारी संयन्त्रसँग संस्थागत गरिदिने काममा चाहिँ धेरै भएन, आयोजना रहन्जेलसम्म के भयो भने अलिकति सायद ढङ्ग नपुगेको, समूह गठन गर्ने त्यसको नाम पनि अलि अनौठो राखिदिने, आफ्नै पोर्ट्रेटसँग मिल्ने जस्तो, त्यो भए त अर्को संस्थाले गएर त्यहाँ काम नगर्ने भयो, अर्को संस्था गयो भने पनि फेरि अर्कै समूह गठन गरिदिने भयो, यस्ता घटनाहरू धेरै देखिए। त्यही भएर अब 20-25 वर्षदेखि तपाईँको यसमा काम भइरहेको छ, समूहहरू बनिसकेका छन् के छ, तर तिनीहरू संस्थागत नहुने, एउटा प्रोजेक्ट सकिएपछि फेरि त्यो निरन्तर नहुने, पालिकाले जिम्मेवारी नलिने, यसमा दुईटा कारण भए, एउटा त पालिकाको कानूनी व्यवस्था भएन, हामीले ड्राफ्ट गरेर केही पालिकाहरूले त्यसलाई चाहिँ अब संस्थागत गर्नुभएको छ, त्यो प्रक्रियामा छ, अनि संघीय निकायहरूको यसमा व्यवस्था छ, संघीय निकायले चाहिँ स्थानीय तहसम्मको कुरा गर्छ, समुदायको चाहिँ कुरा गर्छ, काम गर्दैन, ध्यान दिँदैन। ध्यान दिएको भए एउटा छापा कानुन केही बनाउन सकिन्थ्यो, सदागत गर्न सकिन्थ्यो, गाह्रो केही छैन। किसान समूहहरू दर्ता भएका छन् त्यस्तै त्यो विपद समूह पनि दर्ता गरेर पालिकाले त्यसलाई कानुनी रूपमा गर्न नसकिने कुरा त होइन। अनि सङ्घ संस्थाले पनि त्यसलाई किन ध्यान दिनन् भन्दा पोलिटिकल इकोनोमी भयो, आफ्नो प्रोजेक्ट छ त्यही अनुसार त्यस्तै नाम राखिदियो, केही समय काम गर्यो, हिँड्यो, अनि सधैँ त आयोजनाको हुँदैन। पालिकाले पनि के भन्छ, फलना संस्थाको जिम्मेवारी, मेरा जनता भन्दैन, फलना संस्थाका समूह। यो प्रक्रिया चाहिँ एकदमै छिटो सुधार्न जरुरी छ।
2: हामी विपद व्यवस्थापन विज्ञदिनाथ पण्डाईसँग कुराकानी गर्दैछौँ। अब चाहिँ हामी कार्यक्रमको अन्तिम चरणमा आएका छौँ। अलिकति अभिषेक कुरा र तपाईँको सन्देशलाई जोडेर म कुरा गर्छु। तपाईँको वर्षौंको अनुसन्धान काम र अनुभवले सबैभन्दा एकदमै मन दुखाउने कुरा अघि हामीले बारम्बार चर्चा गर्यौं, जान्दा जान्दै पनि व्यवस्था गर्ने यो कुरा चाहिँ सुधार गर्न सकेका छैनौं, कस्तो लाग्छ तपाईँलाई यो लामो समय काम?
3: यसमा तह तहमा छन् होइन, अब धेरै निराशै हुनुपर्ने पनि छैन। हामीले राम्रो उपलब्धिहरू हासिल पनि गरेका छौँ, किनभने मरेको भए गणना गर्नमा आउँछ तर बचेका छन् नि त, तिनलाई किन गर्नु पर्यो र हामी पनि कतिपय हिसाबले जोगिएका होला। अब एउटा नीति योजनाका हिसाबले हेर्दाखेरि चाहिँ नीतिहरू बने तर कागजमा धेरै भए कि व्यवहारमा हुनुपर्ने हो, जुन हामीले अघि पनि कुरा गरौँ, र खप्टुवा योजना चाहिँ धेरै भयो। अलिकति नाम फेरेर उही योजना बनाउने, फरक फरक संस्थाले काम गरेको छ भने फरक फरक अलिकति नाम फेर्ने अनि योजना बनाउने, लागू गर्नेतिर चाहिँ ध्यानै गएन, खालि योजना बनाउनेतिर मात्रै बढी भयो। योजनाका खातै खात भए तर लागू गर्ने मामलामा चाहिँ एकदमै कम भयो, यो चाहिँ दुःख लाग्छ। हामीले पनि निरूपण गर्न सकिएन, कुरा त मैले धेरैसँग गरेको छु तर त्यसले गर्दा म अप्ठ्यारो भएको छु कि, किनभने यसमा पोलिटिकल इकोनोमी छ, संघ संस्थाहरूले ध्यान दिनुपर्ने हो, तर खालि ह्युमेनिटेरियन बिजनेसको रूपमा हेरियो कि खप्टुवा योजना चाहिँ एकदमै धेरै भए, र यो नियन्त्रण गर्नुपर्ने सरकारी निकायहरूबाट हो, त्यहाँ पनि जति जिम्मेवार जवाफदेही जति संवेदनशील हुनुपर्थ्यो यो मामिलामा उहाँहरू भएको पाएको छैन, यो पहिलो कुरा। समुदायको लेभलमा त अघि हामीले कुरा गरिसक्यौं, हाम्रो ओभरअल माहौल नै यस्तो भयो कि एकदमै हल्का फुल्का रूपमा लिने जे कुरालाई पनि, दोष जति अन्त लगाइहाल्ने, आफ्नो जिम्मेवारी देख्दै नदेख्ने, अलिकति केही छ भने सरकारले गरेन भनिदियो, अलि जटिल केही कुरा छ जलवायु परिवर्तन भनिदियो, आफ्ना जिम्मेवारीबाट भाग्ने यो प्रवृत्तिमा पनि हामीले जति मेहनत गर्ने हो होइन, अपेक्षित उपलब्धि हासिल हुन नसकेको यो कुराहरू छ। नबुझ्नेले त बुझेन, तर बुझ्नेले चाहिँ खालि योजना बनाउने, त्यही संशोधन गर्ने, खालि त्यही खेतीभन्दा अब अलिकति फरक ढङ्गले जानु पर्यो। र विकास निर्माण गर्दाखेरि चाहिँ अलिक दुःख लाग्दो के भने, तत्कालको थोरै लाभका लागि ठूलो दोहन गरिदिने, जस्तो ढुङ्गा माटो खानी लगाएका कुराहरू, सडक बनाउँदाखेरि होइन तत्कालको मात्रै हेर्ने, तर त्यसैले गर्दाखेरि झन् ठूलो जोखिम आउँछ भन्ने थाहा पाए पनि त्यसलाई व्यवस्था गरेर अघि बढ्ने, यो पनि दुःख।
2: अब अन्तिममा जाँदै गर्दाखेरि हामीले आज समग्रमा गर्मी र बाढीजन्य जोखिमहरूको कुरालाई लिएर के गर्न सकिन्छ भनेर विस्तारमा हामीले छलफल गरेका छौँ। अन्तमा जाँदै गर्दाखेरि रेडियो सुन्नुहुने सम्पूर्ण श्रोताहरूलाई यो गर्मी र बाढीजन्य अथवा पहिरोजन्य विपदबाट बच्नको लागि तपाईँको सुझाव के छ र अन्तिम जाँदै गर्न सन्देश के छ?
3: पहिलो कुरो त आज दिउँसो मौसम कस्तो हुँदैछ, भोलि मौसम कस्तो हुँदैछ भनेर अनिवार्य रूपमा जानकारी लिनुहोस्। संचार माध्यमहरूमा आउने यो सम्बन्धी खबरहरूमा अनिवार्य रूपमा हजुरहरूले यसमा ध्यान दिनुहोस्। छुट्यो खबर भने पनि अघि भनौँ, फोन गरेर पालिकामा हुन्छ, जिल्ला प्रशासन कार्यालयमा हुन्छ, जल तथा मौसम विज्ञान विभागमा हुन्छ, प्राधिकरणमा हुन्छ, त्यहाँ फोन गरेर जानकारी लिनुहोस्। अहिले त अब सबैसँग मोबाइल फोन छ, प्राय त्यही पनि सम्भावनाहरू आउँछ, एउटा यो जानकारी लिनुहोस्। यो लिइसकेपछि तपाईँ त्यसै पनि अवेर हुनुहुन्छ। अर्को हामीले अलिकति व्यवस्था गर्ने भुल्ने भनेको गर्मीको कुरा हो। गर्मी भइरहेछ तर हामीले पर्याप्त पानी पिउँदैनौँ, पर्याप्त समय हामी शीतलमा बस्दैनौँ, हामीले घाममा कति सम्मुख हुने र फेरि कति समयपछि शीतलमा आउने त्यो कुरा ध्यान दिँदैनौँ। अर्को हामीले तापक्रमलाई यसमा अब डिग्री सेल्सियस यति मात्रै छ भनेर हुँदैन, 27-28 मात्रै छ भने पनि आर्द्रता बढी छ भने त्यसले 38-39 असर पार्छ। अनि हामीले गणितीय रूपमा चाहिँ तातो दिन भन्ने चलन छ, अहिले पनि हाम्रो सरकारले पनि त्यही भन्छ, तर त्यो गणितीय हिसाबले भनेर भएन, त्यसलाई स्वास्थ्यका हिसाबले हेर्नु पर्यो। यदि 28 डिग्री सेल्सियस हामीले 40-90 तातो दिनै नभन्ने, तर अठाइस डिग्रीमै पनि दिनभरि घाममा भइयो भने त हाम्रो स्वास्थ्यमा त असर गर्छ नि त। भनेपछि त्यो सावधानी चाहिँ हामीले पुर्याउनुपर्छ। नजिकको स्वास्थ्य संस्था होला, स्वास्थ्य चौकी होला, अस्पताल होला, त्यहाँबाट पनि बुझ्नुहोस् होइन, भाइ साथीसँग पनि गर्मी र आफ्नो शरीरको अवस्थाका बारेमा छलफल गरिराख्नुहोस्। अरू राजनीतिको बारेमा बरु पछि कुरा गरौंला। अहिले चाहिँ गर्मीबाट कसरी बच्ने, खराब मौसमबाट कसरी बच्ने भन्ने विषयमा बढी ध्यान दिउँ। हामीले चिया पसलमा जम्मा भएर अरूका कुरा गर्छौं, राजनीतिका कुरा बढी गर्छौं, यो कुरालाई चटक्क बन्द गरेर एकचोटि मौसमका कुरा गरौं भन्ने आह्वान गर्न चाहन्छु।
2: हुन्छ त, एकदम महत्वपूर्ण समय दिनुभयो, हाम्रो स्टुडियोसम्म आउनुभयो, एकदमै धेरै चासो दिएर यो आम नागरिकलाई जोगाउनु मेरो पनि भूमिका हुन्छ भन्ने किसिम तपाईँले उत्साहका साथ आफ्नो अनुभव सिकाइ बाँड्नुभयो, यहाँलाई उजाला तपाईँ धेरै धन्यवाद।
3: धन्यवाद। र मैले नागरिकको हिसाबले के भूमिका निभाउन सक्छु म त्यसको लागि प्रतिबद्ध छु। बोलाउनु भयो, आफ्ना विचार कुराहरू राख्ने अवसर दिनुभयो, त्यसका लागि हार्दिक धन्यवाद।
2: उहाँ हुनुहुन्थ्यो विपद व्यवस्थापन बारे जानकार दिनानाथ भण्डारी। उहाँ प्रकोप पूर्व तयारी सुन्जाल जीपीनेटका प्राविधिक सल्लाहकार हुनुहुन्छ भने लामो समयदेखि पूर्व सूचना प्रणाली बाढ़ी पहिरो लगायतको क्षेत्रमा काम गर्दै आउनुभएको छ। अब भने आजको बदलिदो नेपालको समय सकिने लागेको छ। अर्को बुधबार बिहान 8 बजे अर्को कार्यक्रममा पानी र पर्वत पर्वको विषयमा छलफल गर्छौं। आजको बदलिदो नेपालबाट प्राविधिक साथी प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म भजेन्द्र बस्नेत बिदा हुन्छु। नमस्कार।

0: नेपाल पे क्यूआर में आवद हुई क्लग आज अपन बैंक वित्तीय संस्था चाह वॉलेट में संपर्क करी मोबाइल बैंकिंग ऐप वॉलेट कनेक्ट आईपीएस ओ इंटरनेशनल पेमेंट ऐप मन से नेपाल पे क्यूआर में सहजिल से भुगतानी पाए नेपाल पे क्यूआर नेपाल के अपने क्यूआर
1: को खबर
2: सिटी भिटी संघको साझेदारीमा संचालित योगी नरेन्द्रनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठान वीरेन्द्रनगर सात इत्राम सुर्खेतमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कोर्समा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ
1: हाम्रा कार्यक्रमहरू तीन वर्षे जनरल मेडिसिन एचए डिप्लोमा इन फार्मेसी डिप्लोमा इन सिभिल इन्जिनियरिङ जनरल मेडिसिन एचए आयुर्वेदिक एचए डिप्लोमा इन फरेस्ट्री डिप्लोमा इन एग्रिकल्चर प्लान्ट साइन्समा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ
2: फारम भर्ने अन्तिम मिति यही जेठ 13 गतेसम्म स्वास्थ्य तर्फको कार्यक्रमका लागि एसईमा कम्तीमा 2 GPA ल्याएको हुनुपर्ने अन्य कार्यक्रमका लागि कम्तीमा 1.6 GPA ल्याएको हुनुपर्नेछ
1: योगी नरहरिनाथ प्रतिष्ठानमा अन्य निजी कलेज भन्दा 30% कम शुल्क अनुभवी र दक्ष शिक्षकबाट गुणस्तरीय पढाई कर्णालीकै उत्कृष्ट शैक्षिक वातावरण व्यवहारिक र रोजगारमुखी शिक्षा
2: गुणस्तरीय शिक्षा सफल भविष्यको आधार आजै सम्पर्क गर्नुहोस् योगी नरेन्द्रनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठान वीरेन्द्रनगर सात इत्राम सुर्खेत
1: सम्पर्क फोन नम्बर 083-590-202 अध्यक्ष धर्मराज शाही 98-580-51-407 क्याम्पस प्रमुख दान बहादुर रोकाए 98-580-66-789 र प्रशासन प्रमुख अशोक कुमार थापा 98-81-83-500

0: Radio Bheri FM.
1: Extreme energy drink.
2: Time check. Aile thik 9 baje ko cha.
3: Extreme energy drink. Taste the difference. Feel the energy.
4: केन्द्रमा आज पनि तराई क्षेत्रमा तातो दिन केही ठाउँमा पानी पर्ने सम्भावना म्याग्दीको सिरुबारीमा पहिरो खसेपछि बेनी जोमसुम सड़क अवरूद्ध विदेशबाट पनि बयान र बकपत्र गराउन सकिने सर्वोच्चको ऐतिहासिक आदेश भौतिक रूपमा उपस्थित हुँदा लाग्ने समय र आर्थिक स्रोतको बचत भई राहत पुग्ने दक्षिण लेबनानमा इजरायलको हवाई आक्रमण 31 जनाको ज्यान गयो 40 जना घाइते र एसियाली खेलकुद महिला क्रिकेट छनौटमा नेपालले आज चीनसँग खेल्दै नेपाल खबरमा अब पूरा खबर सरकारवाला निकायको सुझावलाई समेत समेटेर अर्थ मन्त्रालयले आउँदो आर्थिक वर्षको बजेट लेखनलाई अन्तिम चरणमा पुर्याएको छ संघीय संसदका दुवै सदनमा सांसदहरूले दिएका सुझाव राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले चुनावमा गरेको वाचापत्र सरकारको सुशासनको मार्गचित्र लगायतका विषयलाई केन्द्रमा राखेर बजेट लेखन कार्य भइरहेको हो पर्सी जेठ 15 गते गणतन्त्र दिवसको दिन संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्रीले आउँदो आर्थिक वर्ष 83-84 बजेट प्रस्तुत गर्नुहुनेछ नयाँ संविधान जारी भएपछि हरेक वर्ष जेठ 15 गते नै बजेट प्रस्तुत हुँदै आएको छ पछिल्ला केही दिनदेखि अर्थमन्त्री डाक्टर सोनिम वागले बिहानदेखि मध्यरातसम्म बजेट लेखनलाई अन्तिम रूप दिन लागि परेको उहाँका स्वकीय सचिव नवीन ढुङ्गानाले जानकारी दिनुभयो संघीय संसदले सांसदहरूको विनियोजन विधेयकको प्राथमिकता र सिद्धान्तमाथिको छलफलका क्रममा दिएका सुझावलाई पनि लिपिबद्ध गरेर प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय र अर्थ मन्त्रालयलाई विवरण उपलब्ध गराएको छ अर्थमन्त्री डाक्टर वागले पूर्व अर्थमन्त्रीहरू अर्थविदहरू विभिन्न संघ महासंघका प्रतिनिधिसँग पनि बजेटका बारेमा छलफल गरिसक्नु भएको छ कानूनी सुधार संस्थागत उत्तरदायित्व समय सीमा डिजिटल ट्रैकिंग प्रत्यक्ष अनुगमन र परिणाम मापनलाई राज्य संचालनको केन्द्रमा राखिएको अर्थमन्त्रीले बताउँदै आउनुभएको छ झण्डै 2/3 मत प्राप्त सरकारले प्रस्तुत गर्न लागेको बजेटलाई अत्यन्तै महत्वका साथ हेरिएको छ सिंहदरबारको नवनिर्मित संघीय संसद भवनमा अर्थमन्त्री डाक्टर वागले बजेट प्रस्तुत गर्नुहुनेछ संघीय संसद सचिवालयका अनुसार बजेट प्रस्तुत गरिने भवनको निर्माण सम्पन्न भएको छ अत्यधिक गर्मीले लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा जनजीवन प्रभावित बनेको छ कोशी मधेश बागमती र गण्डकी क्षेत्रमा पानी परिरहे पनि पश्चिममा मौसम सुक्खा हुँदा अधिकतम र न्यूनतम तापक्रम उच्च छ हिजो धनगढ़ीमा सबैभन्दा धेरै तापक्रम 40 डिग्री सेल्सियस पुगेको थियो भने भैरहवा र नेपालगंजको तापक्रम पनि 40 डिग्री सेल्सियसको हाराहारी पुगेको थियो लगातार उकालो लागिरहेको तापक्रमको कारण जनजीवन प्रभावित बनेको हो मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि सुदूरपश्चिम र प्रदेशको तराई भागमा तातो दिन हुने सम्भावना छ अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ महाशाखाका अनुसार आज दिउँसो कोशी मधेश बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भागमा आंशिक बादल लाग्नेछ र तराई भागमा मौसम मुख्यतया सफा नै रहनेछ मधेश प्रदेश लगायत कोशी बागमती र गण्डकी प्रदेशको तराई र पहाड़ी भागका थोरै ठाउँमा आज दिउँसोपछि पनि हावाहुरीको सम्भावना छ हिजो पनि केही ठाउँमा हावाहुरी र वर्षा भएको थियो मुस्ताङ हुँदै चीनको सीमाना कोरला नाका जोड्ने बेनी जोमसोम कोरला सड़क खण्ड अन्तर्गतको म्याग्दी खण्ड आज बिहानैदेखि अवरूद्ध छ म्याग्दीको रघुगंगा गाउँपालिका दुई माथिल्लो बैसरी सिरुबारीमा पहिरो खसेपछि 76 किलोमिटर दूरीको बेनी जोमसोम सड़कमा गाड़ी चल्न सकेका छैनन् सड़क अवरूद्ध हुँदा बेनीदेखि मुस्ताङतर्फ र जोमसोमदेखि बेनीतर्फ चल्ने गाड़ी बीच बाटोमै रोकिएका हुन् स्थानीय बासिन्दाका साथै मुस्ताङ भ्रमण तथा मुक्तिनाथ दर्शनका लागि जाने पर्यटक र तीर्थयात्रीहरू प्रभावित भएका छन् जिल्ला प्रहरीकारले का प्रहरी निरीक्षक सागर तिमिल सिन्हाका अनुसार सड़क विभाग र बेनी जोमसोम कोरला सड़क योजनासँग समन्वय गरेर अवरूद्ध सड़क खुलाउन उपकरण परिचालन गरिएको छ पानी पर्ने बित्तिकै सिरुवारी क्षेत्रमा पहिरो खस्ने समस्या दोहोरिने गरेको छ सर्वोच्च अदालतले नेपालमा चलिरहेको मुद्दामा विदेशबाट अनलाइन मार्फत बयान बकपत्र गराउन सकिने ऐतिहासिक आदेश गरेको छ न्यायाधीश दुई हरि भुइँयाल र बालकृष्ण ढकालको संयुक्त इजलासले सूचना प्रविधिको प्रयोगले भौगोलिक सीमानालाई संकुचित गरिरहेको अवस्थामा न्याय सम्पादनको सहजताका लागि विदेशबाट अनलाइन बयान बकपत्र गर्न सकिने आदेश गरेको हो अदालतले विदेशमा रहेका नेपालीलाई दूतावास वा कूटनैतिक निकायमा उपस्थित भई नेपालमा चलिरहेको मुद्दामा बयान र बकपत्र गर्न पाउने सुविधा दिनुपर्ने ठहरसहित आदेश गरेको हो। आदेशसँगै अध्ययन वा रोजगारीका लागि विदेशमा रहेका लाखौं नेपालीलाई भौतिक रूपमा अदालत उपस्थित हुँदा लाग्ने समय र आर्थिक स्रोतको बचत भई राहत पुग्ने भएको छ। सर्वोच्च अदालतले धरौटी वा जमानत बुझाउनु पर्ने भएमा प्रतिवादीले सम्बन्धित दूतावासको खातामा वा नेपाल स्थित कानूनी वारिस मार्फत अदालतमा रकम दाखिला गर्न सक्ने व्यावहारिक विकल्प पनि दिएको छ। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीड़ित बचतकर्तालाई फिर्ता गरिएको जनाएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले विज्ञप्ति निकालेर राज्य कोषको रकमबाट बचत फिर्ता गरिएको भन्ने गुनासो तथा भ्रम सिर्जना भएकोमा ध्यानाकर्षण भएको जावासको खातामा वा नेपाल स्थित कानूनी वारिस मार्फत अदालतमा रकम दाखिला गर्न सक्ने व्यावहारिक विकल्प पनि दिएको छ। सरकारले समस्याग्रस्त

0: भन्दा कम बचत मागदावी भएका साना बचतकर्ताको बचत फिर्ताको कार्य चरणबद्ध रूपमा भइरहेको छ, तर अहिलेसम्म चक्रिय कोष स्थापना भने भएको छैन। समितिका अनुसार समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट नै सम्बन्धित सहकारीको बचतकर्तालाई बचत रकम फिर्ता गर्ने कार्य प्रचलित कानूनी व्यवस्था बमोजिम निरन्तर रूपमा सञ्चालन भइरहेको छ। मन्त्री परिषदको गएको चैत 13 गतेको बैठकबाट स्वीकृति 100 कार्यसूचीको बुदा नम्बर 99 भएको व्यवस्थालाई कार्यान्वयन गर्न सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समिति अन्तर्गत रहने गरी समस्याग्रस्त सहकारी संस्थाका सदस्यको बचत फिर्ता सक्रिय कोष स्थापना तथा सञ्चालन सम्बन्धी कार्यविधि 2083 जारी गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। कास्कीको पोखरा महानगरपालिका 9 पोखरा बस पार्क निर्माणका लागि 2030 सालमा अधिग्रहण गरिएको जग्गाको सट्टापट्टा बिक्री वितरण तथा क्षतिपूर्ति वितरण प्रक्रियाबारे उठेका गुनासा र विवादको छानबिन गर्न 3 सदस्यीय समिति गठन गरिएको छ। पोखरा उपत्यका नगर विकास समितिले पूर्व न्यायाधीश शंकर राज बरालको अध्यक्षतामा समिति गठन गरेको हो। समितिमा पूर्व जिल्ला न्यायाधिवक्ता गोविन्द गिरी र पोखरा उपत्यका नगर विकास समितिका प्रशासनिक अधिकृत प्रकाश सुवेदी सदस्य सचिव रहनु भएको छ। बस पार्क निर्माणका लागि अधिग्रहण गरिएको 196 रोपनी जग्गा मध्ये राजमार्ग विस्तारको क्रममा झण्डै 9 रोपनी क्षेत्रफल प्रयोग भएपछि बाँकी रहेको 187 रोपनी जग्गा सम्बन्धी सट्टापट्टा बिक्री वितरण तथा क्षतिपूर्ति प्रक्रियाबारे विभिन्न गुनासा, लिखित उजुरी तथा प्रश्नहरू उठ्दै आएका छन्। विशेष गरी केही व्यक्तिले नपाउनुपर्ने क्षतिपूर्ति प्राप्त गरेको, वितरण प्रक्रियामा असमानता भएको लगायतका विषय सार्वजनिक भएपछि सत्य तथ्य छानबिनका लागि समिति गठन गरिएको नगर विकास समितिका अध्यक्ष तथा पोखरा महानगरका मेयर धनराज आचार्यले बताउनुभयो। उहाँका अनुसार समितिलाई विगत 51 वर्षको अवधिमा विभिन्न चरणमा भएका निर्णय, सट्टापट्टा तथा वितरण प्रक्रिया सम्बन्धी कागजातको अध्ययन, विश्लेषण र परीक्षण गरी न्यायिक दृष्टिकोणबाट प्रतिवेदन तयार गर्न जिम्मेवारी दिएको छ। समितिलाई प्रतिवेदन पेश गर्न 15 दिनको कार्य समय अवधि तोकिएको छ। यसैगरी महानगरले बस पार्क क्षेत्रभित्र बसोबास गर्दै आएका सुकुम्बासी तथा भूमिहीन परिवारको वास्तविक अवस्था पहिचान गर्न तथा जग्गा व्यवस्थापनको लागि 2 छुट्टा समिति पनि गठन गरेको छ। अब विदेशको खबर। दक्षिण लेबनानका विभिन्न क्षेत्रमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा 31 जनाको ज्यान गएको छ, 40 जना घाइते भएका छन्। इजरायली सेनाले दक्षिण लेबनानका बुर्ज अल सवलमाली, कोथरियात अल रुजु, हबुस, मारका र साला लगायतका शहर तथा गाउँलाई निशाना बनाएर श्रृंखलाबद्ध सैन्य आक्रमण गरेको हो। पछिल्लो हवाई आक्रमणमा दर्जनौ नागरिकको ज्यान गएको लेबनानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गरी बीबीसीले जनाएको छ। गएको मार्च 2 चलिरहेको इजरायल हिजबुल्लाह संघर्षमा अहिलेसम्म 3,000 भन्दा धेरैको संख्यामा नागरिकले ज्यान गुमाएका लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यसअघि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले लेबनानी सशस्त्र समूह हिजबुल्लाहलाई धराशायी बनाउन सैन्य आक्रमणको तीव्रता बढ़ाउने घोषणा गर्नुभएको थियो।

अब खेल खबर। एसियाली खेलकुद महिला टी20 छनौट अन्तर्गत नेपालले आज चीनसँग खेल्दैछ। मलेसियाको बायोमास ओभलमा खेल नेपाली समय अनुसार पौने 12 बजे शुरू हुनेछ। नेपाल रहेको समूह बीमा चीन र इण्डोनेसिया छन्। नेपालले समूह चरणको दोस्रो खेलमा भोलि इण्डोनेसियासँग खेल्नेछ। प्रतियोगिताको पहिलो दिन हिजो चीनले इण्डोनेसियालाई हराउँदै विजय शुरूआत गरेको छ। नेपालको महिला टोलीले अहिलेसम्म चीनसँग खेलेका दुईवटा टी20 खेलमा जितेको इतिहास छ। छनौट प्रतियोगितामा 6 देश सहभागी छन्। समूह एमा मलेसिया, हङकङ र थाइल्याण्ड रहेका छन्। दुवै समूहका शीर्ष दुई टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताका शीर्ष तीन टोली जापानको नागोयामा हुने एसियाली खेलकुदका लागि छनौट हुनेछन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आउँदो आर्थिक वर्षको बजेट लेखन अन्तिम चरणमा सरकारको सुशासनको मार्गचित्र, चुनावी वाचापत्र लगायतका विषय केन्द्रमा। आज पनि तराई क्षेत्रमा तातो दिन, केही ठाउँमा पानी पर्ने सम्भावना। म्याग्दीको सिरुबारीमा पहिरो खसेपछि बेनी जोमसोङ सड़क अवरूद्ध। विदेशबाट पनि बयान र बकपत्र गराउन सकिने सर्वोच्चको ऐतिहासिक आदेश। भौतिक रूपमा उपस्थित हुँदा लाग्ने समय र आर्थिक स्रोतको बचत भई राहत पुग्ने। दक्षिण लेबनानमा इजरायलको हवाई आक्रमण, 31 जनाको ज्यान गयो, 40 जना घाइते। र एसियाली खेलकुद महिला क्रिकेट छनौटमा नेपालले आज चीनसँग खेल्दैछ।

0: के तपाईँ एसई पछि स्वास्थ्य क्षेत्रमा भविष्य बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो कैलपाल हस्पिटल एन्ड कलेज नेपालगंज बाँकेमा 2083 सालका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
1: सिटी भिटी अन्तर्गत सञ्चालन हुने स्वास्थ्य शिक्षा कार्यक्रमहरूमा अध्ययन गरी दक्ष र सफल स्वास्थ्य कर्मी बन्ने अवसर अहिले नै प्राप्त गर्नुहोस्।
0: हाम्रा कार्यक्रमहरू सर्टिफिकेट इन जेनरल मेडिसिन एचए, डिप्लोमा इन डायग्नोस्टिक रेडियोग्राफी डीआरटी, सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, डिप्लोमा इन फार्मेसी, सर्टिफिकेट इन अफ्थाल्मिक साइन्स।
1: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशाला, सुविधा सम्पन्न आफ्नै भवन भएको हस्पिटल, बेस्ट प्राक्टिकल ट्रेनिङ, 100% प्राक्टिकल ओरिएन्टेड लर्निङ, सहज तथा किफायती शुल्क संरचना, मैत्रीपूर्ण तथा सहयोगी शैक्षिक वातावरण।
0: स्वास्थ्य क्षेत्रमा उत्कृष्ट करियर बनाउन चाहने विद्यार्थीका लागि कैलपाल हस्पिटल एन्ड कलेज भरपर्दो गन्तव्य बनेको छ। अनलाइन आवेदन फारम भर्ने अन्तिम मिति यही जेठ 10 गतेसम्म सीमित सिट भएकाले आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: सम्पर्क कैलपाल हस्पिटल एन्ड कलेज, सुर्खेत रोड, नेपालगंज बाँकी। सम्पर्क नम्बर 0185334017, 0185362375। स्वास्थ्य क्षेत्रमा सफल भविष्य निर्माणको सही आधार। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
0: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मन्सोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95 र सूर्यमुखी तेल प्रति पेटी 2860।
1: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
0: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, विजयनगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत। भर्ना खुल्यो
2: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटेल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
2: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 0383524114, मोबाइल 9858519960 र 9768884566।
3: कस्तो गर्मी बढेको अब यो गर्मीमा, कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, अरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
4: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु कस्तो।
1: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीवी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
4: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
1: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98584519 र 98581715।

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार.
1: Radio Bhari FM, Radio Bhari FM,
2: Radio Bhari FM 98.6 वेक्सी 2.7 MHz.

0: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागे बेला त मिठै खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-60840।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।

0: बीमा को लाभ दी आफ्नो कमाई को लाभ लिने मौका आज बनोस सानीमा रिलायंस लाइफ इंसुरेन्स को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंसुरेन्स खुले जियौ
1: पारस्परिक साथ सहयोग र दृढ़ विश्वास को तीन दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट बैंक दिगो दरिलो र विश्वासिलो
2: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण उपचार पुनस्थापना
3: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एचआरडीसी बनेपा काभ्रे पलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान उपचार शल्यक्रिया पुनस्थापन सहायक सामग्री उपलब्ध परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
2: जाँच पहिचान तथा उपचार गरिने अवस्थाहरू जन्मजात खुट्टाको पैतला भित्र फर्केको आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको ढाड बाङ्गो वा कुप्रो भएको जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू
3: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 1 चनाबारी सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56।

0: Extreme energy drink.
1: 23 गते चौथो शनिबारको दिन
2: सुपथ पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली सुर्खेतमा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा
3: नशा रोग विशेषज्ञ डाक्टर
2: तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
4: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिङ्गटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुशी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढ़ी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
2: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6696।
5: एसई सकियो, अब रमाइलो शुरू भयो।
6: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
5: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
6: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
5: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
7: नेपाल टेलिकम, राष्ट्रको संचार।
8: सबैको मन सुने
7: रेडियो भेरी एफएम।
9: Come on guys, I want to dedicate everyone. Let's party, celebrate, give

0: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छ। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
1: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
0: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
1: अब इन्डिया नै जाने सुर कस्या भए बोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
2: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
1: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
2: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
1: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
2: हो, त्यही गएर सुरजन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो।
1: नटिपिराग फोन नम्बर 9820293948 9820293948।
3: ओहो रामु दाई, कता हिँड्नु भयो?
4: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो, धानको बिउ लिन बजार जान लागेको नि।
3: कुन धान लगाउने विचार गर्नु भयो र?
4: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि।
3: ल दाई पनि, युएस कम्पनीको युएस 312 शङ्कर धान लगाउने नि।
4: यो धान कस्तो छ नि बहिनी?
3: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाडी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
4: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शङ्कर धान युएस 312 धानको बिउ लिएर आउँछु, अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु।
3: हुन्छ दाई, सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई।
1: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनुहोस्। मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत गरिएको युएस कम्पनीको युएस 312 शङ्कर धान नै लगाऊ। महिला तथा प्रसूति स्वास्थ्य सेवामा अब तपाईँको भर पर्दो गन्तव्य एसडीआरसी अस्पताल नेपालगंज चारबानी रोडमा। यहाँ अनुभवी विशेषज्ञ महिला तथा प्रसूति विशेषज्ञ डाक्टर कुमार शाहद्वारा महिला स्वास्थ्यका सम्पूर्ण समस्याको आधुनिक उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू पाठेघरको मासु फुल्ने, डिम्बाशयको सिस्ट, बाँझोपन समस्या, पाठेघर झर्ने, पिसाब चुहिने, पाठेघरको क्यान्सर उपचार, महिनावारी अनियमितता, गर्भावस्थाको जटिलता, सुरक्षित सामान्य प्रसूति तथा सिजरियन, गर्भपतन सेवा, एन्डोमेट्रियोसिस, बच्चा नबस्ने समस्या, डिम्बाशय ट्युमर, गर्भाशय हटाउने शल्यक्रिया र परिवार नियोजन सेवा उपलब्ध छ।
1: सफा वातावरण, अत्याधुनिक उपकरण, अनुभवी टोली एससीआरसी अस्पताल तपाईँको सेवामा समर्पित। महिलाको स्वास्थ्य, परिवारको भविष्य, स्वस्थ रहनुहोस्। समयमै जाँच गराउनुहोस्। स्थान चारबानी रोड नेपालगंज। सम्पर्क मोबाइल नम्बर 9845536984।

0: me a
1: extreme energy drink.
2: डिजिटल ठगीबाट बचौं।
3: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्। ब्याङ्कको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
2: ध्यान दिनुहोला, ब्याङ्कले कहिले पनि ओटीपी, पिन नम्बर, पासपोर्ट जस्ता नम्बरहरू माग्दैन।
3: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट ब्याङ्कको पहल।
4: रेडियो भेरी एफएम

0: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक सर्वेक्षक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने, व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने, राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने, उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने, साथै हामी कहाँ सक्षम ट्रेनिङ अन्तर्गत प्लम्बर, इलेक्ट्रिसियन, मेसन, जियो इन्जिनियरिङ, ल्याब टेक्निसियन, हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा फार्मेसी, हेल्थ असिस्टेन्ट, एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टीमबाट सञ्चालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने, निर्माण व्यवसाय, कन्सल्टेन्सी, सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने, प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने, वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने, लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने, अपरेटरका लागि लाइसेन्ससम्मको सहजीकरणको व्यवस्था, गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने, आवश्यकता अनुसार होस्टेलको व्यवस्था भयो, डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने, उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने। नोट, शुरूमा भर्ना हुने 20 जना विद्यार्थीलाई विशेष छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँके सिद्धार्थ होटल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98484-3939, 98584-40-792 र 98448-61-175। सिप सिकौं, आत्मनिर्भर बनौ, प्राविधिक शिक्षा सफल भविष्यको आधार।
1: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ज।

0: Extreme Energy Drink Time Check.
1: विदेश जाऊ पासपोर्ट बनाने पैसे करने
2: ओए ठुले एक्लै बसेर के गुनगुनाइ राछस् त
1: के गर्नु दाजु यहाँ बसेर के काम नाम पनि छैन पैसा पनि छैन अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए बोका मेन पावर सप्लायर्स अमृत शहर पंजाबमा जा
3: के भन्छ नि दाजु मैले त कुरै बुझिन त
2: हो त नि अमृत शहर पंजाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि
1: हो र दाजु कहाँ गएर कोलाई भेट्ने के गर्ने केही अत्तो पत्तो थाहा छैन मलाई त
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि
1: हो त्यही गएर
2: सूर्जन रोकाईलाई भेट
1: अनि फोन नम्बर नि दाजु फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो
2: लकी पिराक फोन नम्बर 9820293948 9820293948
4: सूचना
5: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ डाक्टर धमला हड्डी पुननिर्माण हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ
4: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या पुरानो भाँचिएको जोडिने हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिर्पा जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ
5: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत
6: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ
7: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ
6: हाम्रा सेवाहरू
7: ग्यास्ट्रिक अल्सर गानोगोला जन्डिस हर्सा बाघ दमखोकी लिकोरिया स्त्रीहरूको महिनावारीमा गडबडी तल्लो पेट दुख्ने सेतो पानी जाने चर्मरोग पिनास मुटु रोग मिर्गी बिना अपरेशन पथरी कन्सिल हाइड्रोसिल मधुमेह यौन दुर्बलता यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ
6: सम्पर्क तीर्थ नारायण आयुर्वेदिक औषधालय कोहलपुर बस पार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टी मोबाइल नम्बर 98

0: संगे नेपाल पेट्रीबार में आवद हुई क्लग आज अपन बैंक वित्तीय संस्था चाह वॉलेट में संपर्क करी मोबाइल बैंकिंग ऐप वॉलेट कनेक्ट आईपीएस ओ इंटरनेशनल पेमेंट ऐप मन से नेपाल पे क्यूआर में सहजिल से भुगतानी पाए नेपाल पे क्यूआर नेपाल के अपने क्यूआर
1: भर्ना खुल्यो
2: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 मा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
2: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-59-960 र 97-688-84-566।
3: वेल्डिङ ड्रिल ग्रेडर मल्टिमिटर र हाइड्रोमिटर सहित औजारहरूको सेट मात्र 15,000 इच्छुक व्यक्तिले सामान खरिद गरी हरेक शनिबार हुने एक दिनको तालिमद्वारा आफ्नै घरबाट आत्मसम्मान र स्वरोजगार भई छर छिमेकमा कला कौशल देखाई समाजमा राम्रो कामको शुभारम्भ गरौं। समूहमा 24 जना मात्र सहभागी गरिनेछ। सम्पर्क मानिके जुर्जा सुर्खेत, सम्पर्क व्यक्ति रुद्र घरती, मोबाइल नम्बर 98-025-24-200।

0: Extreme energy drink.
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
2: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95 र सूर्यमुखी तेल प्रति पेटी 2860।
1: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
2: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्र नगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: के तपाईको नाक कान र घाँटीको समस्या छ? यदि छ भने राणा अस्पताल प्रालीलाई सम्झनुहोस्।
2: हजुर, भेरी अस्पताल नेपालगञ्जमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
1: यही जेठ 16 गते शनिबारका दिन
2: यस राणा अस्पताल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
1: कानको समस्याहरू, कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू, घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू, नाक बन्द हुने, नाकबाट सिगान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू, हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्स फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा, साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क राणा हस्पिटल प्राली, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 0385906390।
3: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
1: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
4: हामी कहाँ एलजी, सामसङ, औरा, स्काई अर्थ कम्पनीका टीवी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
1: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीवी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वासिङ मेसिन र टीवी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
4: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6, बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858405519 र 9858515।
1: खुसीको खबर,
5: सिटी भिटीसँगको साझेदारीमा सञ्चालित योगी नरेन्द्रनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठान वीरेन्द्रनगर 7 इत्राम सुर्खेतमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कोर्समा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा कार्यक्रमहरू 3 वर्ष जनरल मेडिसिन एचए, डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, जनरल मेडिसिन एचए, आयुर्वेदिक एचए, डिप्लोमा इन फरेस्ट्री, डिप्लोमा इन एग्रिकल्चर प्लान्ट साइन्समा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
5: फारम भर्ने अन्तिम मिति यही जेठ 13 गतेसम्म। स्वास्थ्य तर्फको कार्यक्रमका लागि एसईमा कम्तीमा 2 GPA ल्याएको हुनुपर्ने, अन्य कार्यक्रमका लागि कम्तीमा 1.6 GPA ल्याएको हुनुपर्नेछ।
1: योगी नरहरिनाथ प्रतिष्ठानमा अन्य निजी कलेज भन्दा 30% कम शुल्क, अनुभवी र दक्ष शिक्षकबाट गुणस्तरीय पढाई, कर्णालीकै उत्कृष्ट शैक्षिक वातावरण, व्यवहारिक र रोजगारमुखी शिक्षा,
5: गुणस्तरीय शिक्षा, सफल भविष्यको आधार। आजै सम्पर्क गर्नुहोस् योगी नरेन्द्रनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठान, वीरेन्द्रनगर 7, इत्राम सुर्खेत।
1: सम्पर्क फोन नम्बर 083-590-202, अध्यक्ष धर्मराज शाही 9858051407, क्याम्पस प्रमुख दानबहादुर रोकाए 9858066799 र प्रशासन प्रमुख अशोक कुमार थापा 9681883500।

0: सुनौलो अवसर
1: सिटी भिटीबाट सम्बन्धन प्राप्त कलेज अफ अलाइड नेपालगंज बाँकेमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
0: यदि तपाईँ स्वास्थ्य तथा प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य बनाउन चाहनुहुन्छ भने अब ढिला नगर्नुहोस्। अनुभवी शिक्षक, आधुनिक प्रयोगशाला, व्यावहारिक सिकाइ र उत्कृष्ट शैक्षिक वातावरण सहित कलेज अफ अलाइड तपाईँको सफल भविष्यको भरोसा योग्य गन्तव्य बनेको छ।
1: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन, एचए, डिप्लोमा इन फार्मेसी, पीसीएल इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, पीसीएल इन अफ्थाल्मिक असिस्टेन्ट ओए, डिप्लोमा इन फिजियोथेरापी, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, प्री डिप्लोमा इन सर्वे इन्जिनियरिङ अमिन, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ।
0: हाम्रा विशेषताहरू शान्त, स्वच्छ तथा अध्ययन मैत्री वातावरण, सुविधा सम्पन्न आफ्नै भवन भएको, अनुभवी तथा दक्ष शिक्षकद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशालाहरू, व्यवस्थित लाइब्रेरी सुविधा, सफा तथा हाइजेनिक क्यान्टिन, खेलकुदका लागि पर्याप्त स्पोर्ट ग्राउन्ड, अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास, प्र्याक्टिकल अर्थात् प्रयोगत्मक शिक्षामा विशेष जोड,
1: गुणस्तरीय शिक्षा, व्यावहारिक सिकाइ र विद्यार्थीको उज्जवल भविष्य निर्माण,
0: एचए र फार्मेसी कार्यक्रमको फारम भर्ने अन्तिम मिति यही जेठ 10 गतेसम्म, अन्य कार्यक्रमहरूमा भने सिधै भर्ना हुन सकिनेछ।
1: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके, सम्पर्क नम्बर 081537546, 081538260, 98580303005, 98480910037, वेबसाइट www.collegeofallied.com, गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाई र उज्जवल भविष्यको भरपर्दो आधार।

0: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाऊँ न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
3: भर्ना खुल्यो
4: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको। गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको। विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने। मासिक र त्रैमासिक परीक्षा लिइने। कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन। सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
4: यति मात्र कहाँ हो र, एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-51960 र 97-678-84-566।
5: अब सुन्नुहोस् श्री स्टिज रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
6: सूचना,
7: यही जेठ 23 गते चौथो शनिवारको दिन
8: सुपथ पोली क्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा
9: नशा रोग विशेषज्ञ डाक्टर
8: तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
10: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिङ्गटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुसी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6696।
11: एसई सकियो, अब रमाइलो शुरू भयो।
12: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
9: अझै रमाइलो रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा 50 मिनट बोनस भोइस 50 एसएमएस बोनस
13: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म
9: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्
14: नेपाल टेलिकम राष्ट्रको संचार
15: सबैको मन छुने
14: रेडियो भेरी एफएम

0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
1: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रे पलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बाल बालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एकापसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एकापसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
1: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याउ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, चनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56606।
0: सूचना:
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ:
0: खाद्य वस्तुको किसिम: अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मन्सोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95 र सूर्यमुखी तेल प्रति पेटी 2860।
2: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व, स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
0: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, वीरेन्द्रनगर नगरपालिका 6, गोदाम लाइन, सुर्खेत।
3: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू: छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी। हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू: हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू। सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू: शरीरमा भएका गाँठागुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस। साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
3: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
5: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ, अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
6: के भो बोला दाई के गुनगुनाइरहेको?
5: हैन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
6: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
5: यति सजिलै?
6: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।
7: एसई र कक्षा बाह्रको परीक्षामा कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा निकाल्न सफल एस श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वृन्दनगर सात इत्राममा नयाँ शैक्षिक सत्र 83-84 लागि कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
8: अध्यापन हुने विषयहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी।
7: गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था पनि रहेको छ। साथै कक्षा सञ्चालन आउँदो असार 1 गतेदेखि हुनेछ।
8: प्रधानाध्यापक श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर सात इत्राम सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98-483-3390, 98-551-560 र 98-481-56-499।

हिमाल पहाड़ तराई जोड्छौं सबैलाई बिहान 11 बजेको भेरी हाइलाइट्सबाट केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा, प्रदेश सरकारले आफूसँग गरेका सहमति कार्यान्वयन नगरेको कर्णालीकावादी समुदायको गुनासो, आन्दोलनको तयारी। आज पनि पश्चिम नेपालका तराई जिल्लाहरूमा तातो हावाको लहर कायम रहने, पर्सि शुक्रबार देशका अधिकांश ठाउँमा पानी पर्ने मौसमविदहरूको भनाई। गुजरात लहराउँदै बेंगलुरू आईपीएल क्रिकेटको फाइनलमा दोस्रो क्वालिफायर प्रवेशका लागि आज हैदराबाद र राजस्थान भिड्दै। प्रदेश सरकारले आफूहरूसँग गरेका सहमति कार्यान्वयन नगरेको भन्दै कर्णालीका वादी समुदायले आन्दोलन गर्ने तयारीमा रहेको बताएका छन्। वादी संघर्ष समितिका संयोजक हिक्मत वादीले प्रदेश सरकारले 6 वर्ष अघि 5 बुँदे सहमति गरे पनि कानूनमा चासो नदेखाएको गुनासो गर्नुभएको छ। विभिन्न माग राखेर 17 दिनसम्म मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय अगाडि धरनामा बसेका उनीहरूसँग सरकारले 5 बुँदे सहमति गरेको थियो। समुदायलाई आत्मनिर्भर बनाउन प्रदेश सरकारले चासो नदिएको उहाँको आरोप छ। कर्णाली सरकार र वादी समुदायबीच जमीन उपलब्ध गराई संघीय सरकारलाई गराउन संघीय सरकारले अनुरोध गर्ने, वादी समुदायको उत्थान र विकासका लागि 2 महिनाभित्र यथार्थ प्रतिवेदन पेश गर्ने, प्रदेश सरकारले 3 सदस्यीय कार्यदल गठन गर्ने, नाना खाना र छाना कार्यक्रम अन्तर्गत उनीहरूको आय आर्जनका लागि कार्यक्रम सञ्चालन गर्ने जस्ता सहमति भए पनि पालना नभएको वादी समुदायले गुनासो गरेका छन्। संघीय सरकारलाई पनि वादी समुदायको स्थितिबारे थाहा होस् भनेर आफूहरू काठमाडौँ जानेर आन्दोलन गर्ने तयारीमा रहेको उहाँले बताउनु भएको छ। मौसम पूर्वानुमान महाशाखाले आज पनि पश्चिम नेपालका तराई जिल्लाहरूमा तातो हावाको लहर चल्ने जनाएको छ। पूर्वी र मध्य भूभागका केही ठाउँमा मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहे पनि पश्चिम नेपालका तराई जिल्लाहरूमा तातो हावाको लहर कायम रहने महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख गरिएको छ। मौसमविदहरूले पर्सि शुक्रबार भने देशका अधिकांश ठाउँमा पानी पर्ने भन्दै पश्चिम तराईमा बढ़ेको गर्मी पनि केही घट्ने अनुमान गरेका छन्। पानी पार्ने क्रम भोलि बिहिबार बेलुका देख्ने शुरू हुने र शुक्रबार राति तुलनात्मक रूपमा बढ़ी वर्षा हुने उनीहरूले बताएका छन्। मौसमविद रोजन लामिछानेले शुक्रबारको दिन बिहान र दिउँसोको समयभन्दा रातिमा बढ़ी पानी पर्ने सम्भावना रहेको बताउनु भएको छ। साबिक विजेता रोयल च्यालेन्जर्स बेंगलुरू आरसीबी आईपीएल क्रिकेटको फाइनलमा पुगेको छ। पहिलो क्वालिफायरमा गैराति गुजरात टाइटन्सलाई 92 रनको फ्राक किलो अन्तरले हराउँदै आरसीबी फाइनल पुगेको हो। धर्मशालामा भएको खेलमा टस सारेर पहिला ब्याटिङ गरेको आरसीबीले निर्धारित 20 ओभरमा 5 विकेट गुमाएर 254 रनको विशाल योगफल बनाएको थियो। आरसीबीले दिएको 255 रनको लक्ष्य पछ्याएको गुजरात 19 ओभर 3 बलमा 162 रनमै अल आउट हुन पुग्यो। पराजित गुजरातले फाइनल पुग्न अब सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स बीचको इलिमिनेटर खेलको विजेतासँग प्रतिस्पर्धा गर्नुपर्नेछ। गएको वर्ष पंजाबलाई हराउँदै आरसीबीले फाइनलमा उपाधि चुमेको थियो। आईपीएल क्रिकेटको इलिमिनेटरमा आज बेलुका 8 बजे सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स खेल्दैछन्। हवस् त, हरिलाई बिहान 11 बजेको भेरी हाइलाइट सक्यो। दिउँसो 4 बजेको भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।

0: जुनसुकै बाटोको लागि भनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,78,900
1: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम रु 100 देखि 15,000 फोटो फ्रेमहरू साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रो भेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फिलेक्स, रेडियम फिलेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
1: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
2: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्र नगर छ बुद्धपथ लाइन गरिमा विकास मैक मुनि सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43। कर्मचारी आवश्यकता सम्बन्धी सूचना कुवर कपी तथा फलफूल फर्म गुरबाकोट 14 सुर्खेतका लागि बिरुवा गोडमेल र मलजल गर्ने 4 कर्मचारी आवश्यक परेकोले इच्छुक व्यक्तिले छिट्टै सम्पर्क गर्नुहोला। सम्पर्क व्यक्ति पूर्ण कुवर ढाका टोपी दाई, मोबाइल नम्बर 98-681-033-33 र 97-031-33-333 र 97-679-044-43। कर्मचारी आवश्यकता सम्बन्धी सूचना कुवर कपी तथा फलफूल फर्म गुरुबा

0: काम गर्ने गर्ने मलाई दुख्ता भइसक्यो।
1: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
0: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
1: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
0: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
1: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
0: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
1: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि। हो, त्यही गएर सूर्जन रोकाईलाई भेट।
0: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि वहाँ गरी के हो कसो।
1: लटिपिराक फोन नम्बर 9820293948, 9820293948।
2: के तपाई गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
3: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श। हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने। अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने। अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने। दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा। दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार। आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रङ्गको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रङ्गको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
4: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454933975 र 98145084031।
3: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। खुसीको खबर
4: सिटी भिटी संघको साझेदारीमा संचालित योगी नरेन्द्रनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठान वीरेन्द्रनगर 7 इत्राम सुर्खेतमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कोर्समा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा कार्यक्रमहरू 3 वर्षे जनरल मेडिसिन HA, डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, जनरल मेडिसिन HA, आयुर्वेदिक HA, डिप्लोमा इन फरेस्ट्री, डिप्लोमा इन एग्रिकल्चर प्लान्ट साइन्समा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
4: फारम भर्ने अन्तिम मिति यही जेठ 13 गतेसम्म। स्वास्थ्य तर्फको कार्यक्रमका लागि SE मा कम्तीमा 2 GPA ल्याएको हुनुपर्ने, अन्य कार्यक्रमको लागि कम्तीमा 1.6 GPA ल्याएको हुनुपर्नेछ।
3: योगी नरहरिनाथ प्रतिष्ठानमा अन्य निजी कलेज भन्दा 30% सम्म कम शुल्क, अनुभवी र दक्ष शिक्षकबाट गुणस्तरीय पढाई, कर्णालीकै उत्कृष्ट शैक्षिक वातावरण, व्यवहारिक र रोजगारमुखी शिक्षा,
4: गुणस्तरीय शिक्षा, सफल भविष्यको आधार। आजै सम्पर्क गर्नुहोस् योगी नरेन्द्रनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठान वीरेन्द्रनगर 7 इत्राम सुर्खेत।
3: सम्पर्क फोन नम्बर 083-590-202, अध्यक्ष धर्मराज शाही 98-580-51-407, क्याम्पस प्रमुख दानबहादुर रोकाए 98-580-66-789 र प्रशासन प्रमुख अशोक कुमार थापा 98-81-83-500।

0: के तपाईँ एसईई पछि स्वास्थ्य क्षेत्रमा भविष्य बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो कैलपाल हस्पिटल एन्ड कलेज नेपालगंज बाँकेमा 2083 सालका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
1: सिटी भिटी अन्तर्गत सञ्चालन हुने स्वास्थ्य शिक्षा कार्यक्रमहरूमा अध्ययन गरी दक्ष र सफल स्वास्थ्य कर्मी बन्ने अवसर अहिले नै प्राप्त गर्नुहोस्।
0: हाम्रा कार्यक्रमहरू सर्टिफिकेट इन जेनरल मेडिसिन एचए, डिप्लोमा इन डायग्नोस्टिक रेडियोग्राफी डीआरटी, सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, डिप्लोमा इन फार्मेसी, सर्टिफिकेट इन अफ्थाल्मिक साइन्स।
1: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशाला, सुविधा सम्पन्न आफ्नै भवन भएको हस्पिटल, बेस्ट प्राक्टिकल ट्रेनिङ, 100% प्राक्टिकल ओरिएन्टेड लर्निङ, सहज तथा किफायती शुल्क संरचना, मैत्रीपूर्ण तथा सहयोगी शैक्षिक वातावरण।
0: स्वास्थ्य क्षेत्रमा उत्कृष्ट करियर बनाउन चाहने विद्यार्थीका लागि कैलपाल हस्पिटल एन्ड कलेज भरपर्दो गन्तव्य बनेको छ। अनलाइन आवेदन फारम भर्ने अन्तिम मिति यही जेठ 10 गतेसम्म सीमित सिट भएकाले आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: सम्पर्क कैलपाल हस्पिटल एन्ड कलेज, सुर्खेत रोड, नेपालगंज बाँकी। सम्पर्क नम्बर 081-534-0017, 081-536-275। स्वास्थ्य क्षेत्रमा सफल भविष्य निर्माणको सही आधार।
0: के तपाईँको नाक, कान र घाँटीको समस्या छ? यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्।
2: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक, कान, घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
0: यही जेठ 16 गते शनिबारका दिन
2: यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
0: कानको समस्याहरू, कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू, घाँटीको टन्सिल बारम्बार बढ़िरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू, नाक बन्द हुने, नाकबाट सिगान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा, साथै बाल रोग विशेषज्ञ डाक्टर महेश तौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क राणा हस्पिटल प्राली, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।

0: 6.9 इंचको शानदार डिस्प्ले, AI पावर्ड क्यामेरा, दुई वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: SE सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
1: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
4: सबैको मन सुने
3: रेडियो भेरी FM।

0: एसई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाई बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो एस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक सर्भेसेक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने, व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने, राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने, उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने, साथै हामी कहाँ सक्षम ट्रेनिङ अन्तर्गत प्लम्बर, इलेक्ट्रिसियन, मेसन, जियो इन्जिनियरिङ, ल्याब टेक्निसियन, हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा फार्मेसी, हेल्थ असिस्टेन्ट, एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टिमबाट सञ्चालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने, निर्माण व्यवसाय, कन्सल्टेन्सी, सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने, प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने, वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने, लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने, अपरेटरका लागि लाइसेन्ससम्मको सहजीकरणको व्यवस्था, गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने, आवश्यकता अनुसार होस्टेलको व्यवस्था भएको, डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने, उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने। नोट, शुरूमा भर्ना हुने 20 जना विद्यार्थीलाई विशेष छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँके सिद्धार्थ होटल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98484935 98 3 89 98 5 40 792 र 98 448 61 175। सिप सिकौ, आत्मनिर्भर बनाऊ, प्राविधिक शिक्षा सफल भविष्यको आधार।
1: ओहो रामुदाई, कता हिँड्नु भयो?
2: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो, धानको बिउ लिन बजार जान लागेको नि।
1: कुन धान लगाउने विचार गर्नु भयो र?
2: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि।
1: ल दाई पनि, युएस कम्पनीको युएस 312 शङ्कर धान लगाउने नि।
2: यो धान कस्तो छ नि बहिनी?
1: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाड़ी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
2: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शङ्कर धान युएस 312 धानको बिउ लिएर आउँछु, अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु।
1: हुन्छ दाई, सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई।
3: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनुहोस्। मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत गरिएको युएस कम्पनीको युएस 312 शङ्कर धान नै लगाऊ।

0: जुनसुकै बाटोको लागि भनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,78,900
1: भर्ना खुल्यो
2: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
2: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-59960 र 97-678-84-566। डिजिटल ठगीबाट बचौ।
3: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्। ब्याङ्कको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिङ्क पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी पिन नम्बर पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
2: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी पिन नम्बर पासपोर्ट जस्ता नम्बरहरू माग्दैन।
3: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट ब्याङ्कको पहल।
4: रेडियो भेरी एफएम

0: खुशीको खबर।
1: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालको एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहजीसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
0: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
1: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा, भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान: चारवाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क मोबाइल नम्बर 98455936984।
2: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
3: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
2: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
3: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
2: के रे के रे, के भन्छ नि दाजु? मैले त कुरै बुझिन त हौ।
3: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
2: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
3: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका म्यान पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
2: हो, त्यही गएर सुरजन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि वहाँ गरी के हो कसो।
3: लटिपिराग फोन नम्बर 98202993 48, 98202993 48।

0: Extreme energy drink.
1: के तपाईँ एसई पछि स्वास्थ्य क्षेत्रमा भविष्य बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो कैलपाल हस्पिटल एण्ड कलेज नेपालगंज बाँकेमा 2083 सालका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
2: सिटीभिटी अन्तर्गत सञ्चालन हुने स्वास्थ्य शिक्षा कार्यक्रमहरूमा अध्ययन गरी दक्ष र सफल स्वास्थ्यकर्मी बन्ने अवसर अहिले नै प्राप्त गर्नुहोस्।
1: हाम्रा कार्यक्रमहरू सर्टिफिकेट इन जेनरल मेडिसिन एचए, डिप्लोमा इन डायग्नोस्टिक रेडियोग्राफी डीआरटी, सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, डिप्लोमा इन फार्मेसी, सर्टिफिकेट इन अफ्थाल्मिक साइन्स।
2: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशाला, सुविधा सम्पन्न आफ्नै भवन भएको हस्पिटल, बेस्ट प्राक्टिकल ट्रेनिङ, 100% प्राक्टिकल ओरिएन्टेड लर्निङ, सहज तथा किफायती शुल्क संरचना, मैत्रीपूर्ण तथा सहयोगी शैक्षिक वातावरण।
1: स्वास्थ्य क्षेत्रमा उत्कृष्ट करियर बनाउन चाहने विद्यार्थीका लागि कैलपाल हस्पिटल एण्ड कलेज भरपर्दो गन्तव्य बनेको छ। अनलाइन आवेदन फारम भर्ने अन्तिम मिति यही जेठ 10 गतेसम्म सीमित सिट भएकाले आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: सम्पर्क कैलपाल हस्पिटल एण्ड कलेज, सुर्खेत रोड, नेपालगंज बाँकी। सम्पर्क नम्बर 081-534-017, 081-536-275। स्वास्थ्य क्षेत्रमा सफल भविष्य निर्माणको सही आधार।
3: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्यारु र कसोहरू भएको छ मेरा दिन यसै बाइजना भया
4: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
3: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारु त आफै भन्दिन क्या
4: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थिए अब उपचार नपाए आरोग्यमा जानु पड्डो छ त
5: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
6: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
7: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576
1: खुसीको खबर
8: सिटी भिटीसँगको साझेदारीमा सञ्चालित योगी नरेन्द्रनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठान वीरेन्द्रनगर 7 इत्राम सुर्खेतमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कोर्समा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ
1: हाम्रा कार्यक्रमहरू 3 वर्ष जनरल मेडिसिन एचए डिप्लोमा इन फार्मेसी डिप्लोमा इन सिभिल इन्जिनियरिङ जनरल मेडिसिन एचए आयुर्वेदिक एचए डिप्लोमा इन फरेस्ट्री डिप्लोमा इन एग्रिकल्चर प्लान्ट साइन्समा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ
8: फारम भर्ने अन्तिम मिति यही जेठ 13 गतेसम्म स्वास्थ्य तर्फको कार्यक्रमका लागि एसईमा कम्तीमा 2 GPA ल्याएको हुनुपर्ने अन्य कार्यक्रमका लागि कम्तीमा 1.6 GPA ल्याएको हुनुपर्नेछ
1: योगी नरहरिनाथ प्रतिष्ठानमा अन्य निजी कलेज भन्दा 30% कम शुल्क अनुभवी र दक्ष शिक्षकबाट गुणस्तरीय पढ़ाई कर्णालीकै उत्कृष्ट शैक्षिक वातावरण व्यवहारिक र रोजगारमुखी शिक्षा
8: गुणस्तरीय शिक्षा सफल भविष्यको आधार आजै सम्पर्क गर्नुहोस् योगी नरेन्द्रनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठान वीरेन्द्रनगर 7 इत्राम सुर्खेत
1: सम्पर्क फोन नम्बर 083-590-202 अध्यक्ष धर्मराज शाही 98-580-51-407 क्याम्पस प्रमुख दानबहादुर रोकाए 98-580-66-799 र प्रशासन प्रमुख अशोक कुमार थापा 98-81-83-500

0: रेडियो भेरी एफएम 98.6 मेगाहर्ट्ज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 12 बजेको छ.
2: Extreme energy drink. Taste the difference. Feel the energy.
3: सबैभन्दा पहिले मुख्य खबर. निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा कटौती. स्वास्थ्य बीमा बोर्डद्वारा सुविधा थैलीको दर रेटमा पनि परिवर्तन. स्वास्थ्य सेवा र औषधिको प्रकार घटाइयो. पर्सी देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना. बढ्दो गर्मीबाट केही राहत पुग्ने. यस वर्षको मनसून जन्य विपदका लागि 26,000 सुरक्षाकर्मी तयारी अवस्थामा.
4: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो.
5: राष्ट्र
4: यो समय

0: के तपाईको नाक कान र घाँटीको समस्या छ? यदि छ भने राणा अस्पताल प्रालीलाई सम्झनुहोस्।
1: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
0: यही जेठ 16 गते शनिबारका दिन
1: यस राणा अस्पताल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
0: कानको समस्याहरू: कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू: घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू: नाक बन्द हुने, नाकबाट सिगान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा, साथै बाल रोग विशेषज्ञ डाक्टर महेश तौलागद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क राणा हस्पिटल प्राली, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 0385906993।
2: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
3: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
2: हाम्रा सेवाहरू:
3: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
2: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार्क भित्र टिकट काउन्टरदेखि पश्चिम पट्टि। मोबाइल नम्बर 98488

0: 44631
1: रोगले पनि मर्नुमा बाँच्नु बनायो क्यारु र कसोहरु भएको छ मेरा दिनेशे यी बाइजना भया
2: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्र
1: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारु त आफै भन्दिन क्या
2: त्यति पनि रा नै न्याय नपाए गोर्खा जानु भन्ना थिए अब उपचार नपाया आरोग्यमा जानु पड्दो छ त
0: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
3: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
4: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486375 र 98489376

जुनसुकै बाटोको लागि भनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,78,900 मा

6.9 इंचको शानदार डिस्प्ले, AI पावर्ड क्यामेरा, दुई वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।

0: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्री वाटर पनि आफै हाल्नुहुन्छ।
1: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफाउनुहुन्छ।
2: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो। जथाभावी एसिड फालेको ठाउँमा सय वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
1: यो सोलर बलियो र भयपर्दछ।
0: हाम्रो बाबाले मानिकेल सुरक्षित बाटो जानु भएको।
3: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जन चेतना अभियान, सहयोगी मानिकेज ऊर्जा सुर्खेत, फोन नम्बर 083-522-360।

0: स्टैंडर्ड डिस्प्ले एआई पावर्ड कैमरा दुई वर्ष को वारंटी सहित रेडमी ए सेवेन में 5200 mAh तथा रेडमी ए सेवेन प्रो में 6000 mAh पावरफुल बैटरी के साथ थप अत्याधुनिक विशेषता मन जित्छ बारम्बार।
1: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग दुई। शर्माजीको परिवार सबैले डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: खुशीको खबर।
3: सिटी भिटी संघको साझेदारीमा संचालित योगी नरेन्द्रनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठान वीरेन्द्रनगर सात इत्राम सुर्खेतमा शैक्षिक सत्र 2083-84 का लागि विभिन्न कोर्समा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा कार्यक्रमहरू 3 वर्ष जनरल मेडिसिन HA, डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, जनरल मेडिसिन HA, आयुर्वेदिक HA, डिप्लोमा इन फरेस्ट्री, डिप्लोमा इन एग्रिकल्चर प्लान्ट साइन्समा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
3: फारम भर्ने अन्तिम मिति यही जेठ 13 गतेसम्म। स्वास्थ्य तर्फको कार्यक्रमका लागि SE मा कम्तीमा 2 GPA ल्याएको हुनुपर्ने, अन्य कार्यक्रमको लागि कम्तीमा 1.6 GPA ल्याएको हुनुपर्ने छ।
2: योगी नरहरिनाथ प्रतिष्ठानमा अन्य निजी कलेज भन्दा 30% कम शुल्क, अनुभवी र दक्ष शिक्षकबाट गुणस्तरीय पढाई, कर्णालीकै उत्कृष्ट शैक्षिक वातावरण, व्यवहारिक र रोजगारमुखी शिक्षा,
3: गुणस्तरीय शिक्षा सफल भविष्यको आधार। आजै सम्पर्क गर्नुहोस् योगी नरेन्द्रनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठान वीरेन्द्रनगर सात इत्राम सुर्खेत।
2: सम्पर्क फोन नम्बर 083-590-202, अध्यक्ष धर्मराज शाही 98-580-51-407, क्याम्पस प्रमुख दान बहादुर रोकाए 98-580-66-789 र प्रशासन प्रमुख अशोक कुमार थापा 98-81-83-500।

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
2: Radio Bheri FM

0: विगत 30 वर्षदेखि विरेन्द्रनगर छ नेताचोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा ब्याङ्क र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-0045।
1: डिजिटल ठगीबाट बचौं।
0: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्। ब्याङ्कको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
1: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासपोर्ट जस्ता नम्बरहरू माग्दैन।
0: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट ब्याङ्कको पहल।
2: के तपाईँ आकर्षक फोटो प्रेमी र डिजाइनको खोजीमा हुनुहुन्छ?
3: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर छ बुद्धपद लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
2: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याज प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
3: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
2: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर छ बुद्धपथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
4: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउँदा जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउने पैसा छैन, हामी गर्ने गर्नु।
5: ओइ ठुले, एक्लै बसेर के गुनगुनाएका छस् त?
4: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
5: अब इन्डिया नै जाने सुर कस्या भए गोका मेन पावर सप्लायर्स अमृत सहर पञ्जाबमा जा।
4: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
5: हौ। हो त नि, अमृत सहर पञ्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
4: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
5: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
4: हो, त्यही गएर
5: सूर्जन रोकाईलाई भेट।
4: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरी के हो कसो।
5: लकी पिराक फोन नम्बर 98-20-29-93-48, 98-20-29-93-48।
6: रेडियो भेरी एफएम

0: तपाईको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
1: चार बाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बालरोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ।
0: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
1: झाडा पखाला,
0: दादुरा,
1: पोलियो,
0: कुपोषण,
1: एनिमिया,
0: मम्स,
1: दम,
0: टाइफाइड
1: र पिलिया, नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
0: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। एचसीआरसी अस्पताल,
1: चार वाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081538150, 081535151।
2: एसई र कक्षा 12 को परीक्षामा कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा निकाल्न सफल एस श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर 7 इत्राममा नयाँ शैक्षिक सत्र 83-84 का लागि कक्षा 11 मा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: अध्यापन हुने विषयहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी।
2: गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था पनि रहेको छ। साथै कक्षा सञ्चालन आउँदो असार 1 गतेदेखि हुनेछ।
3: प्रधान अध्यापक श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर 7 इत्राम सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98483339, 98581560 र 98481546499।
4: सूचना
5: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
4: खाद्य वस्तुको किसिम: अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95 र सूर्यमुखी तेल प्रति पेटी 2860।
5: छुट कार्यक्रम निश्चित अवधि सम्म सञ्चालन हुने हुँदा लाभ लिनु हुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
4: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, वीरेन्द्रनगर, नगरपालिका 6, गोदाम लाइन, सुर्खेत।
6: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु? हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रिएर।
7: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु कस्तो।
5: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई अर्थ कम्पनीका टीवी, फ्रिज, वाशिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
7: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वाशिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वाशिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
5: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6, बीच बजार सुर्खेत। मोबाइल नम्बर 98584519 र 98581715।

0: हाल्नु।
1: लेट्स गो। 6.9 इन्चको स्टान्डर्ड डिस्प्ले, AI पावर्ड क्यामेरा, 2 वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
2: सिटी बिटीबाट सम्बन्धन प्राप्त कलेज अफ अलाइड नेपालगंज बाँकेमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
3: यदि तपाईँ स्वास्थ्य तथा प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य बनाउन चाहनुहुन्छ भने अब ढिला नगर्नुहोस्। अनुभवी शिक्षक, आधुनिक प्रयोगशाला, व्यावहारिक सिकाइ र उत्कृष्ट शैक्षिक वातावरण सहित कलेज अफ अलाइड तपाईँको सफल भविष्यको भरोसा योग्य गन्तव्य बनेको छ।
2: हाम्रा कार्यक्रमहरू PCL इन जनरल मेडिसिन, HA डिप्लोमा इन फार्मेसी, PCL इन मेडिकल ल्याब टेक्नोलोजी CMLT, PCL इन अप्थाल्मिक असिस्टेन्ट OA, डिप्लोमा इन फिजियोथेरापी, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, प्री डिप्लोमा इन सर्वे इन्जिनियरिङ अमिन, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ।
3: हाम्रा विशेषताहरू शान्त, स्वच्छ तथा अध्ययन मैत्री वातावरण, सुविधा सम्पन्न आफ्नै भवन भएको, अनुभवी तथा दक्ष शिक्षकद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशालाहरू, व्यवस्थित लाइब्रेरी सुविधा, सफा तथा हाइजेनिक क्यान्टिन, खेलकुदका लागि पर्याप्त स्पोर्ट ग्राउन्ड, अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास, प्र्याक्टिकल अर्थात् प्रयोगत्मक शिक्षामा विशेष जोड,
2: गुणस्तरीय शिक्षा, व्यावहारिक सिकाइ र विद्यार्थीको उज्जवल भविष्य निर्माण,
3: एचए र फार्मेसी कार्यक्रमको फारम भर्ने अन्तिम मिति यही जेठ 10 गतेसम्म, अन्य कार्यक्रमहरूमा भने सिधै भर्ना हुन सकिनेछ।
2: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके, सम्पर्क नम्बर 081537546, 081538260, 98580303005, 98480 91037। वेबसाइट www.collegeofallied.com, गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाई र उज्जवल भविष्यको भरपर्दो आधार।
4: रेडियो भेरी एफएम 98.6 x 2.7 मेगाहर्ज।
5: एक्सट्रीम एनर्जी ड्रिंक, टाइम चेक, अहिले ठीक 1 बजेको छ।
6: Extreme energy drink. Taste the difference. Feel the energy.

0: me a
1: extreme energy drink.
2: के तपाईँ एसई पछि स्वास्थ्य क्षेत्रमा भविष्य बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो कैलपाल हस्पिटल एन्ड कलेज नेपालगंज बाँकेमा 2083 सालका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
3: सिटी भिटी अन्तर्गत सञ्चालन हुने स्वास्थ्य शिक्षा कार्यक्रमहरूमा अध्ययन गरी दक्ष र सफल स्वास्थ्य कर्मी बन्ने अवसर अहिले नै प्राप्त गर्नुहोस्।
2: हाम्रा कार्यक्रमहरू सर्टिफिकेट इन जेनरल मेडिसिन एचए, डिप्लोमा इन डायग्नोस्टिक रेडियोग्राफी डीआरटी, सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, डिप्लोमा इन फार्मेसी, सर्टिफिकेट इन अफ्थाल्मिक साइन्स।
3: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशाला, सुविधा सम्पन्न आफ्नै भवन भएको हस्पिटल, बेस्ट प्राक्टिकल ट्रेनिङ, 100% प्राक्टिकल ओरिएन्टेड लर्निङ, सहज तथा किफायती शुल्क संरचना, मैत्रीपूर्ण तथा सहयोगी शैक्षिक वातावरण।
2: स्वास्थ्य क्षेत्रमा उत्कृष्ट करियर बनाउन चाहने विद्यार्थीका लागि कैलपाल हस्पिटल एन्ड कलेज भरपर्दो गन्तव्य बनेको छ। अनलाइन आवेदन फारम भर्ने अन्तिम मिति यही जेठ 10 गतेसम्म सीमित सिट भएकाले आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
3: सम्पर्क कैलपाल हस्पिटल एन्ड कलेज, सुर्खेत रोड, नेपालगंज बाँके। सम्पर्क नम्बर 081-534-017, 081-536-275। स्वास्थ्य क्षेत्रमा सफल भविष्य निर्माणको सही आधार।
4: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
2: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
5: क्लिनिक रहेको स्थान वीरनगर 6 बीच बजार सुर्खेत, एसबीआई बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454-33975 र 98145-84031।
2: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।

0: के तपाईको नाक कान र घाँटीको समस्या छ? यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्।
1: हजुर, भेरी अस्पताल नेपालगञ्जमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
0: यही जेठ 16 गते शनिबारका दिन
1: यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
0: कानको समस्याहरू: कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू: घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू: नाक बन्द हुने, नाकबाट सिगान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा, साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क राणा हस्पिटल प्राली, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।

0: बीमा को लाभ दी आपको कमाई को लाभ लेने मौका आज बनो सानी मा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानी मा रिलायंस लाइफ इंश्योरेंस खुले रजियों
1: ये रोग ले पनी मरू ना बासनु बनायो क्या रू रकोशोरू भैया को सा मेरा दिन से ये बाई जना भैया
2: तो ये काउजू क्या गोना मन गद्दा सो मुँह के बिता
1: क्या उन्जियो बा हाथ कुट्टा खाईने लगे पिशा पनी फूलने लगे तो ये तो मु क्या रू तो आप ही बंदी नहीं क्या
2: कैसी पनी राय नहीं न्याय न पाए गोरखा जानू भन्ना चाहिए अब उपचार न पाया आरोग्य में जानू पड़ो छ त
3: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हाथखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दाँत दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
4: साथै हामी कहाँ प्रत्येक दिन निःशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
5: विगत 24 वर्षदेखि तपाईको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486375 र 98849536
6: को खबर
7: सिटी भिटीसँगको साझेदारीमा सञ्चालित योगी नरेन्द्रनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठान वीरेन्द्रनगर सात इत्राम सुर्खेतमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कोर्समा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ
6: हाम्रा कार्यक्रमहरू 3 वर्ष जनरल मेडिसिन एचए डिप्लोमा इन फार्मेसी डिप्लोमा इन सिभिल इन्जिनियरिङ जनरल मेडिसिन एचए आयुर्वेदिक एचए डिप्लोमा इन फरेस्ट्री डिप्लोमा इन एग्रिकल्चर प्लान्ट साइन्समा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ
7: फारम भर्ने अन्तिम मिति यही जेठ 13 गतेसम्म स्वास्थ्य तर्फको कार्यक्रमका लागि एसईमा कम्तीमा 2 GPA ल्याएको हुनुपर्ने अन्य कार्यक्रमका लागि कम्तीमा 1.6 GPA ल्याएको हुनुपर्नेछ
6: योगी नरहरिनाथ प्रतिष्ठानमा अन्य निजी कलेज भन्दा 30% कम शुल्क अनुभवी र दक्ष शिक्षकबाट गुणस्तरीय पढाई प्रणालीकै उत्कृष्ट शैक्षिक वातावरण व्यवहारिक र रोजगारमुखी शिक्षा
7: गुणस्तरीय शिक्षा सफल भविष्यको आधार आजै सम्पर्क गर्नुहोस् योगी नरेन्द्रनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठान वीरेन्द्रनगर सात इत्राम सुर्खेत
6: सम्पर्क फोन नम्बर 083-590-202 अध्यक्ष धर्मराज शाही 98-580-51-407 क्याम्पस प्रमुख दानबहादुर रोकाए 98-580-66-789 र प्रशासन प्रमुख अशोक कुमार थापा 98-681-83-500

जुनसुकै बाटोको लागि भनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,78,900 मा

0: 6.9 इंच को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 में 5200 mAh तथा Redmi A7 Pro में 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती पोल सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्। तर एकछिनमा भूकम्प रहेछ। शर्माजीले श्री FE550D बनाएको घरलाई फेरि केही भएको हुँदैन। अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: सूचना, यही जेठ 23 गते चौथो शनिवारको दिन
3: सुपथ पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा
4: नशा रोग विशेषज्ञ डाक्टर
3: तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
5: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आतिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुशी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
3: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6696।
6: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउँदा जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन। के गर्ने
7: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
6: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो दाजु? मैले
7: अब इन्डिया नै जाने सुर कस्या भए बोकाए मेन पावर सप्लायर्स अमृत सहर पञ्जाबमा जा।
6: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
7: हौ। हो त नि, अमृत सहर पञ्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
6: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
7: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
6: हो, त्यही गएर
7: सूर्जन रोकाईलाई भेट।
6: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि वहाँ गरी के हो कसो।
7: लकी पिराक फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।

0: ओहो रामु दाई, कता हिड्नु भयो?
1: कता हिड्नु, धानको बिउ राख्ने बेला भयो। धानको बिउ लिन बजार जान लागेको नि।
0: कुन धान लगाउने विचार गर्नु भयो र?
1: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि?
0: ल दाई, पनि युएस कम्पनीको युएस 312 शंकर धान लगाउने नि।
1: यो धान कस्तो छ नि बहिनी?
0: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाड़ी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
1: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शंकर धान युएस 312 धानको बिउ लिएर आउँछु। अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु।
0: हुन्छ दाई, सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई।
2: नेपाली माटोले रोजेको, किसानले खोजेको शंकर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनुहोस्। मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत गरिएको युएस कम्पनीको युएस 312 शंकर धान नै लगाऊ।

0: जुनसुकै बाटोको लागि भनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,78,900
1: सूचना
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
1: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसुली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95 र सूर्यमुखी तेल प्रति पेटी 2860।
2: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल पनि पाइन्छ है।
1: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय विरेन्द्रनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत।
3: के तपाईलाई पोली हाउस स्प्रिंकलर स्प्रे पम्प टिम्बु टिप्ने स्याउ टिप्ने जुस मेसिन आल्मुनियमका सामानहरू चाहिएको छ
4: वा गाडी धुने मेसिन कम्प्रेसर टायर ट्युब मोबिल अण्डाबाट चल्ला निकाल्ने च्याउ बनाउने सामान घाँस काट्ने चारा मेसिन दुध डेरीका सामान
3: किचन चिम्नी आरओ फिल्टर भ्याकुम क्लिनर बाथ टब मोडुलर किचनका सामान मिक्सर ग्राइन्डर आइरन चाहिएको छ
4: वा अनुदानकै मूल्यमा आधुनिक जोत्ने हलो झोला जस्तै भिरेर खनजोत गर्न तरकारी मकै गोड्ने मेसिनका लागि सम्पर्क मानिकेज मार्केटिङ सुर्खेत।
5: एसई सकियो अब रमाइलो सुरु भयो।
6: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर मात्र रु 20 मा प्रिपेड सिम कार्ड रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस 500 एमबी डेटा 10 एसएमएस
5: अझै रमाइलो रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा 50 मिनट बोनस भोइस 50 एसएमएस बोनस
6: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म
5: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
7: नेपाल टेलिकम राष्ट्रको संचार।
8: रेडियो भेरी एफएम रेडियो भेरी एफएम
9: रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ज
10: Extreme energy drink. Time check. Aile thik 2 bajeko cha.
11: Extreme energy drink. Taste the difference. Feel the energy.

0: California.
1: Extreme energy drink.
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक. हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550Dले एकदम बलियो गरेर बनाउनु भएछ. नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्. सब एकदम खुसी हुन्छन्. तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ. रेडियो सुन्दै गर्नुहोस्. अब बाँकी कथा अर्को भागमा. श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल.
3: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
4: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ.
3: हाम्रा सेवाहरू
4: ग्यास्ट्रिक अल्सर, गानोबोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ.
3: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार क्षेत्र टिकट काउन्टर देखि पश्चिम पट्टि. मोबाइल नम्बर 9840044631.
5: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना.
6: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रे पलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ.
5: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एकापसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडिएको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एकापसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोडी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू.
6: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ. साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ. सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, सोनाबारी, सुर्खेत. सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-6006.
7: रेडियो भेरी एफएम

0: जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,78,900
1: सूचना
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
1: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मन्सोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95 र सूर्यमुखी तेल प्रति पेटी 2860।
2: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
1: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय विरेन्द्र नगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत

0: 6.9 इंचको शानदार डिस्प्ले, AI पावर्ड क्यामेरा, दुई वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन, के गर्ने गर्ने मलाई दिक्दा भइसक्यो।
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
1: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
1: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
2: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
1: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
1: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो।
2: ल टिपिराख, फोन नम्बर 9820-29-93-48 9820-29-93-48।
3: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
4: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
2: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454-33-975 र 98-145-84-031।
4: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
5: रेडियो भेरी FM।

0: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागे बेला त मिठै खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670 71284 र 97498640।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
3: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, अरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
4: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
1: हामी कहाँ एलजी, सामसङ, औरा, स्काई ओर्थ कम्पनीका टीवी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
4: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
1: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर छ, बीच बजार सुर्खेत। मोबाइल नम्बर 98580405119 र 98580517115।
2: डिजिटल ठगीबाट बचौ।
0: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्। ब्याङ्कको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
2: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासपोर्ट जस्ता नम्बरहरू माग्दैन।
0: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट ब्याङ्कको पहल।
5: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
6: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
5: हाम्रा सेवाहरू
6: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
5: सम्पर्क तीर्थ नारायण आयुर्वेदिक औषधालय, कोहलपुर, बसपार्क भित्र टिकट काउन्टरदेखि पश्चिमपट्टि। मोबाइल नम्बर 98480 44631।

0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-5221-148 र 520-702।
0: भर्ना खुल्यो
1: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 मा साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
1: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-520-114, मोबाइल 98-585-51-960 र 97-6-78-84-566।
0: खुसीको खबर,
3: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
0: हाम्रा विशेष सेवाहरू आईबीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
3: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुसीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा, भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान 4 वाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क मोबाइल नम्बर 98-455-36-984।
4: स्कूलदेखि क्याम्पस स्तरका पाठ्य पुस्तक, गाइड, गेस्ट पेपर लगायतका पाठ्य सामग्री,
5: लोक सेवा आयोगका किताबहरू,
4: ऐन, नियम, कार्यालय, विद्यालय तथा संस्थाहरूका लागि आवश्यक स्टेसनरी सामान तथा खेलकुद सामग्रीका लागि हामीलाई सम्झनुहोस्। गुणस्तरीय शिक्षाका लागि हामी प्रतिबद्ध छौँ।
6: सुपथ मूल्य सेवाका लागि एकमात्र कर्नर अल्फा स्टेसनरी स्टोर एन्ड जनरल अर्डर सप्लायर, वीरेन्द्रनगर 6, बुद्ध पथ, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-137।
2: डढेलोबाट जोगियौं र जोगाऊ सुखायाम शुरू भएसँगै यस प्रदेशका विभिन्न जिल्लाहरूमा डढेलोका घटनाहरू वृद्धि हुने गर्दछन्। डढेलोले मानिस वन्य जन्तु र पर्यावरणमा गम्भीर असर पार्न सक्छ। जथाभावी रूपमा वन तथा जंगल क्षेत्रमा आगो नबालौं। चुरट बेडी आगोका झिल्का भएका वस्तु जथाभावी नफालौं। डढेलो विरूद्ध समुदाय स्तरमा सचेतना फैलाऊ। वन डढेलो लगाउनु प्रचलित कानून बमोजिम दण्डनीय कार्य भएकाले वन डढेलो लाग्ने कुनै पनि कार्य नगर्न र कोही कसैलाई गर्न नदिन अनुरोध छ। डढेलोका घटनाहरू देखेमा सम्बन्धित सामुदायिक वन उपभोक्ता समूह र डिभिजन वन कार्यालय तथा सुरक्षा निकायहरूलाई तत्काल जानकारी गराउन हुनका लागि समेत अनुरोध गर्दछौ।
7: कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, वीरेन्द्र नगर, सुर्खेत।

0: भेरी एफएम 98.6 हर्रे बाटा 102.7 वीरेंद्र नगर सुर्खेत बाटा
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम टेक अहिले ठीक 3 बजे को छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: नमस्कार म विकास चापागाई उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। नेपालको अर्थतन्त्रको आकार 66 खर्ब रूपियाँ नाघ्यो। रेमिट्यान्समा उल्लेख्य वृद्धि। विदेशी विनिमय संस्थितिमा ऐतिहासिक कीर्तिमान। मौजदात रहेको रासायनिक मलले असार अन्तिमसम्म मात्रै पुग्ने। पर्याप्त बजेट नहुँदा किन्न नसकेको भनाई। समयमै व्यवस्थापन गर्न सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण। यस वर्ष मनसून आउनै लाग्दा नेपालमा लामो सुक्खाको जोखिम। एल निनोको जोखिमलाई ख्याल गरेर पूर्व तयारी गर्न विज्ञहरूको सुझाव। अप्रेल महिनामा चीनको विद्युतीय गाड़ीको निर्यात 40% बढ़्यो। एसिया यूरोप र ल्याटिन अमेरिकामा माग धेरै। र एसियाली खेलकुद छनौटमा नेपाली महिला क्रिकेट टोलीको विजयी शुरूआत। नेपाल खबरमा अब पूरा खबर। नेपालको अर्थतन्त्रको आकार 66 खर्ब नाघेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संघीय संसदमा पेश गर्नुभएको आर्थिक सर्वेक्षण अनुसार चालू आर्थिक वर्षमा अर्थतन्त्रको आकार 3.85% बढ़ेर 66 खर्ब 9 करोड़ रूपियाँ पुग्ने अनुमान गर्नुभएको हो। नेपालको गृहस्थ उत्पादन जीडीपीमा उपभोगको हिस्सा 90.3% रहनेछ। प्रति व्यक्ति राष्ट्रिय आय 1,535 अमेरिकी डलर पुग्ने अनुमान छ। बाह्य क्षेत्रतर्फ उत्साहजनक तथ्य सार्वजनिक भएका छन्। रेमिट्यान्स 37.7% बढ़ेर 14.50 खर्ब पुगेको छ। विदेशी विनिमय संचिति 34.14 करोड़ पुग्दै ऐतिहासिक उचाइमा पुगेको छ, जसले 18 महिना भन्दा बढ़ीको आयत धान्न पर्याप्त छ। तथापि व्यापार घाटा 11% भन्दा बढ़ीले वृद्धि भई 10.98 करोड़ पुग्नु चुनौतीको रूपमा रहेको छ। सरकारको कुल सार्वजनिक ऋण 28.78 करोड़ अर्थात कुल ग्राहक उत्पादनको 43.6% पुगेको छ। मुद्रा स्फीति भने 2.13% नियन्त्रणमै छ। सामाजिक सूचकतर्फ मानव विकास सूचाङ्क 0.622 पुगेको छ भने नेपालको औसत आयु 71.3 वर्ष कायम छ। आधारभूत तहको विद्यालय भर्ना दर 97.8% पुगेको छ। अर्थमन्त्री वाग्लेले विश्वव्यापी अनिश्चितताका बावजूद नेपालका समष्टिगत आर्थिक सूचाङ्कहरूमा सुधार आएको बताउनुभयो। कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध संचालक विष्णु प्रसाद पोखरेलले पर्याप्त बजेट नहुँदा रासायनिक मल खरिद गर्न नसकेको बताउनु भएको छ। आज बसेको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा उहाँले सरकारले मल खरिदको लागि पर्याप्त बजेट नछुट्याए आउँदो वर्ष मलको संकट उत्पन्न हुने चेतावनी दिनुभयो। उहाँका अनुसार नेपालको वार्षिक मल आवश्यकता झण्डै 9 लाख मेट्रिक टन भए पनि सरकारले बढ़ीमा 5 लाख मेट्रिक टन बराबरको मात्रै बजेट विनियोजन गर्ने गरेको छ। यसपालि भाव बढ़ेकाले 3,59,100 मेट्रिक टन मात्रै मल खरिद गरेको र अहिले कम्पनीसँग 1,05,241 मेट्रिक टन मौजदात रहेको उहाँले बताउनुभयो। उहाँका अनुसार यो मलले असार अन्तिमसम्म मात्रै धान्छ। बैठकमा सांसदले यस वर्ष किसानलाई मलको अभाव हुन नदिन समयमै व्यवस्थापन गर्न सरकारको ध्यानकर्षण गराएका छन्। यस्तै कार्यक्रममा कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले किसानलाई मलको अभाव हुन नदिन सरकारको विशेष ध्यानकर्षण भएको बताउनुभयो। कृषि वन तथा वातावरण मन्त्री गीता कुमारी चौधरीले आउँदो आर्थिक वर्ष 2083-84 सम्ममा झण्डै 1 खर्ब रूपियाँ बराबरको काठ बिक्री गर्ने लक्ष्य लिएको बताउनु भएको छ। संघीय संसदमा मन्त्रालय गत बजेटमाथि छलफलको जवाब दिँदै उहाँले वन क्षेत्रको उचित व्यवस्थापन मार्फत नेपाललाई काठमा आत्मनिर्भर बनाउँदै निर्याततर्फ अघि बढ़ाउने योजना सार्वजनिक गर्नुभएको हो। अहिले नेपालको 46% भन्दा बढ़ी भूभाग वनले ओगटेको छ भने वार्षिक झण्डै 3 करोड़ घन फीट काठ उत्पादन भइरहेको छ। मन्त्री चौधरीले वन अतिक्रमणको तथ्याङ्क संकलनका लागि 7 प्रदेशलाई पत्राचार गरिएको र तथ्याङ्क प्राप्त भएपछि कानूनी प्रक्रिया अगाडि बढ़ाइने बताउनुभयो। यस वर्ष मनसून आउनै लाग्दा नेपालमा लामो सुखाको जोखिम बढ़ेको छ। जल तथा मौसम विज्ञान विभागले मनसून अवधिमा देशका धेरै जसो ठाउँमा सरदर भन्दा कम वर्षा हुने प्रक्षेपण गरेको छ। यसका साथै अधिकतम र न्यूनतम तापक्रम दुवै सरदर भन्दा बढ़ी हुने अनुमान छ। यो अवस्थाको मुख्य कारण प्रशान्त महासागरमा विकसित हुन लागेको एल निनो हो। एल निनो भनेको समुद्रको पानी असामान्य रूपमा तातिँदा विश्वभरिको मौसममा आउने ठूलो फेरबदल हो। यसको असरले दक्षिण एसियामा मनसूनी वर्षा कमजोर हुने, सुक्खा लम्बी र कृषि उत्पादनमा रास आउने खतरा हुन्छ। अमेरिकाको मौसम संस्था एनओएए का अनुसार जूनदेखि अगस्तभित्र एल निनो विकास हुने सम्भावना 62% छ। विश्व मौसम संगठनले पनि यस वर्ष दक्षिण एसियाको धेरै जसो भागमा औसत भन्दा कम वर्षा हुने आकलन गरेको छ। यस्तो अवस्थामा सुक्खा खेती प्रविधि अपनाउन, पानीको मितव्ययी उपयोग गर्न र वैकल्पिक बालीको तयारी गर्न किसानहरूलाई प्रोत्साहन गर्नुपर्ने जल तथा मौसमविद डाक्टर केशव प्रसाद शर्माले बताउनुभयो। सरकारी निकायहरूले सिंचाई व्यवस्थापन र खाद्य भण्डारणतर्फ अहिलेदेखि नै ध्यान दिनुपर्ने उहाँको भनाइ छ। जल तथा मौसम विज्ञान विभागले अहिले नै अत्यन्त भयावह अवस्थाको निष्कर्ष निकाल्नु हतार हुने बताइरहेको छ। तर स्वतन्त्र विज्ञहरू यसपालि जेठको अन्त्यदेखि साउनको अन्त्यसम्म नै पानी निकै कम पर्ने र विशेष गरी देशको पश्चिमी क्षेत्रमा लामो सुक्खा हुने चेतावनी दिइरहेका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
4: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
5: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 0556943333 4935555।
3: सीधा कुरा प्रस्त विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी वरिष्ठ हवलदार विष्णु थापा छेत्री विरूद्ध मुद्दा दायर गरेको छ। लागू औषध मुद्दा मिलाइदिने बहानामा सेवाग्राहीबाट घुस लिएको अभियोग लागेका छेत्री विरूद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिनुभयो। जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्दा फाँटमा कार्यरत छेत्री लागू औषध सम्बन्धी मुद्दामा सहजीकरण गरी दिने र पक्राउ नगरी मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग 50,000 रूपियाँ घुस मागे गरेको आरोपमा पक्राउ परेका थिए। आयोगले छेत्रीसँग 50,000 रूपियाँ बिगो कायम गरी सोही बमोजिम जरिवाना र कैद सजायको माग दावी गरेको छ। अब विदेशको खबर। गएको अप्रेल महिनामा चीनको विद्युतीय गाड़ीको निर्यात 40% बढ़ेको छ। अप्रेलमा चीनले 2,78,081 विद्युतीय गाड़ीको निर्यात गरेको विश्वव्यापी वित्तीय सफ्टवेयर लागू औषध सम्बन्धी मुद्दामा सहजीकरण गरिदिने र पक्राउ नगरी मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग 50,000 रूपियाँ घुस मागे गरेको आरोपमा पक्राउ परेका थिए। आयोगले छेत्रीसँग 50,000 रूपियाँ बिगो

टीआर प्रविधि कम्पनी ब्लूमबर्गलाई उद्धृत गर्दै समाचार संस्था अल जजिराले जनाएको छ। योसँगै यस वर्षको अहिलेसम्म चीनले 8,93,852 विद्युतीय गाड़ी निर्यात गरेको छ। चीनिया विद्युतीय गाड़ी सबैभन्दा धेरै एसियामा 1,10,613, युरोपमा 83,813 र ल्याटिन अमेरिकामा 52,897 निर्यात भएको छ। अमेरिका र युरोपले आफ्नो घरेलु बजारमा चीनिया गाड़ीलाई प्रतिबन्धित गर्ने प्रयास गरे पनि चीनको निर्यात बढ़िरहेको छ। विद्युतीय गाड़ीमा अमेरिकाले 100% र युरोपेली संघले 35.3% कर लगाउँदै आएको छ। अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी आईईईए का अनुसार चीन विश्वव्यापी रूपमा विद्युतीय गाड़ीको सबैभन्दा ठूलो उत्पादक हो। सन् 2025 उत्पादन भएका 2,20,00,000 गाड़ी मध्ये झण्डै 75% हिस्सा चीनले ओगटेको छ। अब खेल खबर। एसियाली खेलकुद अन्तर्गत महिला क्रिकेट टुर्नामेन्टमा चीनलाई हराउँदै नेपालले विजयी शुरूआत गरेको छ। मलेसियाको बायोमास ओभलमा आज भएको समूह बी को खेलमा नेपालले चीनलाई 19 रनले हरायो। नेपालले दिएको 126 रनको लक्ष्य पछ्याएको चीनले 20 ओभरमा 5 विकेट गुमाएर 106 रन मात्र बनाउन सक्यो। चीनकी मिएङ ए झूले 30 रन बनाइन्। नेपालकी रिया शर्माले 2 विकेट लिइन्। यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले 20 ओभरमा 5 विकेट गुमाएर 125 रन बनायो। नेपालकी पूजा महतोले 63 रन बनाइन्। चीनकी मा रोइकेले 2 विकेट लिइन्। योसँगै नेपाल समूह बी को शीर्ष स्थानमा उक्लिएको छ। अब नेपालले समूह चरणको अन्तिम खेलमा भोलि इण्डोनेसियासँग खेल्नेछ। प्रतियोगितामा आजै भएको समूह ए को खेलमा थाइल्याण्डले मलेसियालाई 7 विकेटले हरायो। 6 वटा टोली सहभागी प्रतियोगितामा दुवै समूहका शीर्ष 2 टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताका शीर्ष 3 टोली जापानको नागोयामा हुने एसियाली खेलकुदका लागि छनौट हुनेछन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। नेपालको अर्थतन्त्रको आकार 66 खर्ब रूपियाँ नाग्यो। रेमिट्यान्स उल्लेख्य वृद्धि। विदेशी विनिमय संचितमा ऐतिहासिक कीर्तिमान। मौजदात रहेको रासायनिक मलले असार अन्तिमसम्म मात्रै पुग्ने। पर्याप्त बजेट नहुँदा किन्न नसकेको भनाई। समयमै व्यवस्थापन गर्न सांसदहरूद्वारा सरकारको ध्यानकर्षण। यस वर्ष मनसून आउनै लाग्दा नेपालमा लामो सुखाको जोखिम। एल निनोको जोखिमलाई ख्याल गरेर पूर्व तयारी गर्न विज्ञहरूको सुझाव। अप्रेल महिनामा चीनको विद्युतीय गाड़ीको निर्यात 40% बढ़्यो। एसिया युरोप र ल्याटिन अमेरिकामा माग धेरै। र एसियाली खेलकुद छनौटमा नेपाली महिला क्रिकेट टोलीको विजयी शुरूआत।

0: संगे नेपाल पे क्यूआर में आवत हुई क्लॉक आज अपन बैंक वित्तीय संस्था चाह वॉलेट में संपर्क करी मोबाइल बैंकिंग ऐप वॉलेट कनेक्ट आईपीएस ओ इंटरनेशनल पेमेंट ऐप मन से नेपाल पे क्यूआर में सहजिल से भुगतानी पाए नेपाल पे क्यूआर नेपाल के अपने क्यूआर
1: अब सुनोस श्री स्टील्स रेडियो कथा भाग दुई
2: शर्माजी को परिवार सबले हराएका हुन्छ तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन् धेरै हल्लाउँछ रेडियो सुन्दै गर्नुस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील
3: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकीमा डिप्लोमा अफ जियोमेट्रिक सर्वेक्षक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने साथै हामी कहाँ सक्षम ट्रेनिङ अन्तर्गत प्लम्बर इलेक्ट्रिसियन मेसन जियो इन्जिनियरिङ ल्याब टेक्निसियन हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा फार्मेसी हेल्थ असिस्टेन्ट एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टीमबाट सञ्चालित संस्था नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने निर्माण व्यवसाय कन्सल्टेन्सी सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने लोक सेवा आयोग तथा संगठित संस्था

0: के तपाईको नाक कान र घाँटीको समस्या छ? यदि छ भने राणा अस्पताल प्रालीलाई सम्झनुहोस्।
1: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
0: यही जेठ 16 गते शनिबारका दिन
1: यस राणा अस्पताल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
0: कानको समस्याहरू: कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू: घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू: नाक बन्द हुने, नाकबाट सिगान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा, साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क राणा हस्पिटल प्राली, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तर तर्फ सुर्खेत। फोन नम्बर 083-590-693।

0: हाल्नु।
1: लेट्स गो। 6.9 इन्चको स्टान्डर्ड डिस्प्ले, AI पावर्ड क्यामेरा, 2 वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।

0: बीमा को लाभ दी आपको कमाई को लाभ लिने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियों
1: सूचना
2: यही जेठ 23 गते चौथो शनिवार को दिन
3: सुपथ पोली क्लिनिक एंड डायग्नोस्टिक सेंटर प्रणाली सुर्खेत में नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंज में कार्यरत वरिष्ठ टाउ को मानसिक तथा
4: नशा रोग विशेषज्ञ डाक्टर
3: तनवीर अहमद खान द्वारा सशुल्क बिरामी जांच हुने जानकारी गराउँदछौ।
1: डाक्टर द्वारा जांच हुने समस्याहरू टाउ को दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरीफाई भएर बेहोश हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आतिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुशी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढ़ी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
3: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-5696।
5: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
6: के भो बोलादै के गुनगुनाइरहेको?
5: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
6: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
5: यति सजिलै?
6: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।
7: Radio Bheri FM

0: सुनौ ल अब सर।
1: सिटी भिटीबाट सम्बन्धन प्राप्त कलेज अफ अलाइड नेपालगंज बाँकेमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
0: यदि तपाईँ स्वास्थ्य तथा प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य बनाउन चाहनुहुन्छ भने अब ढिला नगर्नुहोस्। अनुभवी शिक्षक, आधुनिक प्रयोगशाला, व्यावहारिक सिकाइ र उत्कृष्ट शैक्षिक वातावरण सहित कलेज अफ अलाइड तपाईँको सफल भविष्यको भरोसायोग्य गन्तव्य बनेको छ।
1: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन, एसए, डिप्लोमा इन फार्मेसी, पीसीएल इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, पीसीएल इन अप्थाल्मिक असिस्टेन्ट ओए, डिप्लोमा इन फिजियोथेरापी, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, प्री डिप्लोमा इन सर्वे इन्जिनियरिङ अमिन, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ।
0: हाम्रा विशेषताहरू शान्त, स्वच्छ तथा अध्ययन मैत्री वातावरण, सुविधा सम्पन्न आफ्नै भवन भएको, अनुभवी तथा दक्ष शिक्षकद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशालाहरू, व्यवस्थित लाइब्रेरी सुविधा, सफा तथा हाइजेनिक क्यान्टिन, खेलकुदका लागि पर्याप्त स्पोर्ट ग्राउण्ड, अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास, प्र्याक्टिकल अर्थात् प्रयोगत्मक शिक्षामा विशेष जोड,
1: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र विद्यार्थीको उज्जवल भविष्य निर्माण,
0: एसए र फार्मेसी कार्यक्रमको फारम भर्ने अन्तिम मिति यही जेठ 10 गतेसम्म, अन्य कार्यक्रमहरूमा भने सिधै भर्ना हुन सकिनेछ।
1: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके, सम्पर्क नम्बर 081537546, 081538260, 98580303005, 98480 9137। वेबसाइट www.collegeofallied.com, गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाई र उज्जवल भविष्यको भरपर्दो आधार।

जुनसुकै बाटोको लागि भनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,78,900 मा

0: तपाई गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
1: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
2: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454 33975 र 98145 84 0130।
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। खुसीको खबर
2: सिटी भिटी संघको साझेदारीमा संचालित योगी नरेन्द्रनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठान वीरेन्द्रनगर सात इत्राम सुर्खेतमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कोर्समा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा कार्यक्रमहरू 3 वर्ष जनरल मेडिसिन HA, डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, जनरल मेडिसिन HA, आयुर्वेदिक HA, डिप्लोमा इन फरेस्ट्री, डिप्लोमा इन एग्रिकल्चर प्लान्ट साइन्समा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
2: फारम भर्ने अन्तिम मिति यही जेठ 13 गतेसम्म। स्वास्थ्य तर्फको कार्यक्रमका लागि SE मा कम्तीमा 2 GPA ल्याएको हुनुपर्ने, अन्य कार्यक्रमको लागि कम्तीमा 1.6 GPA ल्याएको हुनुपर्ने छ।
1: योगी नरहरिनाथ प्रतिष्ठानमा अन्य निजी कलेज भन्दा 30% सम्म कम शुल्क, अनुभवी र दक्ष शिक्षकबाट गुणस्तरीय पढाई, कर्णालीकै उत्कृष्ट शैक्षिक वातावरण, व्यवहारिक र रोजगारमुखी शिक्षा,
2: गुणस्तरीय शिक्षा सफल भविष्यको आधार। आजै सम्पर्क गर्नुहोस् योगी नरेन्द्रनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठान वीरेन्द्रनगर सात इत्राम सुर्खेत।
1: सम्पर्क फोन नम्बर 083-590-202, अध्यक्ष धर्मराज शाही 98-580-51-407, क्याम्पस प्रमुख दानबहादुर रोकाए 98-580-66-789 र प्रशासन प्रमुख अशोक कुमार थापा 98-681-83-500।

0: 6.9 AI-powered camera, 2 वर्षको warranty सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार.
1: SE सकियो, अब रमाइलो सुरु भयो.
2: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS.
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस.
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म.
1: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्.
3: नेपाल टेलिकम, राष्ट्रको संचार.
4: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको महानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ. महानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045.
5: रेडियो भेरी एफएम

0: डिजिटल ठगीबाट बचौं।
1: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्। ब्याङ्कको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
0: ध्यान दिनुहोला, ब्याङ्कले कहिले पनि ओटीपी, पिन नम्बर, पासपोर्ट जस्ता नम्बरहरू माग्दैन।
1: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट ब्याङ्कको पहल।
2: खुशीको खबर।
3: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालकै एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
2: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
3: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा, भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान: चारवाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क मोबाइल नम्बर 9845536984।
4: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
5: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ।
4: हाम्रा सेवाहरू:
5: ग्यास्ट्रिक, अल्सर, गानोबोला, जन्डिस, हर्सा, बात, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, कन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
4: सम्पर्क तीर्थ नारायण आयुर्वेदिक औषधालय, कोहुलपुर, बसपार्क भित्र टिकट काउन्टर देखि पश्चिमपट्टि। मोबाइल नम्बर 9840044631।
6: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
9: रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ज।
10: एक्सट्रीम एनर्जी ड्रिंक, टाइम चेक, अहिले ठीक 4 बजेको छ।
11: Extreme energy drink. Taste the difference. Feel the energy.

0: हिमाल पहाड़ तराई जोड्छौं सबैलाई दिउँसो चार बजेको भेरी हाइलाइट्सबाट केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा कर्णाली प्रदेश सरकारको मन्त्री परिषद बैठकले विभिन्न छ निर्णय गर्यो। कर्णाली प्रदेश विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन चौथो संशोधन नियमावली स्वीकृत। आज पनि पश्चिम नेपालका तराई जिल्लामा तातो लहर कायमै। पर्सीबाट देशका धेरै ठाउँमा पानी पर्ने मौसमविदको भनाई। र नेपालले एसियाली छनौटमा महिला क्रिकेटतर्फ चीनलाई हराउन सफल। इण्डियन प्रिमियर लीग आईपीएलमा आज एलिमिनेटरमा हैदराबाद र राजस्थान भिड्ने। कर्णाली प्रदेश सरकारको आज बसेको मन्त्री परिषद बैठकले विभिन्न छवटा निर्णय गरेको छ। बिहान बसेको बैठकले कर्णाली प्रदेश विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन चौथो संशोधन विधेयक 2083 स्वीकृत गर्ने निर्णय गरेको छ। कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकको पदमा प्रदेश सचिव लक्ष्मी कुमार विकलाई कामकाजमा खटाउने, योगदानमा आधारित निवृत्ति भरण कोष स्थापना तथा संचालन सम्बन्धी विधेयकको तर्जुमाको अवधारणा पत्रमाथि सैद्धान्तिक स्वीकृति दिने जस्ता निर्णय पनि बैठकले गरेको छ। यस्तै कर्णाली प्रदेश सरकारको सामाजिक समसामयिक राजस्व उठाउने सम्बन्धी विधेयक तर्जुमा सम्बन्धी अवधारणा पत्रको सार्वजनिक सैद्धान्तिक स्वीकृति गर्ने, कर्णाली प्रदेश विनियोजन ऐन 2082 कार्यान्वयनमा देखिएको बाधा अड्काउ फुकाउन आदेश जारी गर्ने र कर्णाली प्रदेश जीवनाशक विषादी व्यवस्थापन नियमावली 2083 स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री विनोद कुमार शाहले जानकारी दिनुभएको छ। जाजरकोटमा जापान सरकारको सहयोगमा निर्माण भएको श्री भेरी त्रिवेणी माध्यमिक विद्यालय को नयाँ भवन औपचारिक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ। नेपालका लागि र जापानी दूतावासका उपप्रमुख सिन्तो यासुहाकुको उपस्थितिमा नयाँ 12 कोठे भवन विद्यालयलाई हस्तान्तरण गरिएको हो। जापान सरकारको ग्रास रूट्स ह्यूमन सेक्युरिटी प्रोजेक्ट्स जीजीपी अन्तर्गत जाजरकोटको श्री त्रिवेणी माध्यमिक विद्यालयको कक्षा कोठाको पुननिर्माण परियोजनाका लागि 2,27,00,000 रूपियाँ नेपाली बराबरको अनुदान सहयोग उपलब्ध गराइएको बताइएको छ। उपप्रमुख सिन्तोले नयाँ भवन निर्माणसँग अब विद्यार्थीहरूले सुरक्षित र उपयुक्त शैक्षिक वातावरणमा सिक्ने अवसर पाउनेमा आफूले विश्वास लिएको उल्लेख गर्नुभएको छ। मौसम पूर्वानुमान महाशाखाले आज पनि पश्चिम नेपालका तराईका जिल्लाहरूमा तातो हावाको लहर कायमै रहेको जनाएको छ। पूर्वी र मध्य भूभागका केही ठाउँमा मेघगर्जन र हावाहुरीसहित वर्षा भए पनि पश्चिम नेपालका तराईका जिल्लाहरूमा तातो लहर हुने यथावत रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख गरिएको छ। मौसमविदहरूले पर्सि शुक्रबारदेखि देशका विभिन्न ठाउँमा पानी पर्ने भन्दै पश्चिम तराईमा बढ़ेको गर्मी पनि त्यसपछि बल्ल केही घट्ने बताएका छन्। पानी पार्ने क्रम भोलि बिहिबार बेलुका देखिने शुरू हुने र शुक्रबार राति तुलनात्मक रूपमा बढ़ी हुने सम्भावना रहेको छ। महाशाखाका मौसमविद रोजन लामिछानेले शुक्रबारको दिन सबैजसो प्रदेशमा बिहान र दिउँसो पनि पानी पर्ने, अझ रातिमा बढ़ी पानी पर्ने सम्भावना रहेको बताउनु भएको छ। अहिले तातो हावाको लहर चलिरहेका पश्चिम तराईका क्षेत्रमा पनि शुक्रबार पानी पर्ने सम्भावना बढ़ी भएकाले गर्मीबाट केही राहत मिल्ने उहाँको भनाइ छ। एसियाली खेलकुद छनौट अन्तर्गत महिला क्रिकेटको पहिलो खेलमा नेपालले चीनलाई 19 रनले हराएको छ। मलेसियामा जारी प्रतियोगितामा नेपालले चीनलाई हराउँदै विजयी शुरूआत गरेको हो। 126 रनको लक्ष्य पछ्याएको चीन पूरै विश्वभर खेल्दै 5 विकेट गुमाएर 106 रनमा समेटिएपछि हार भोग्न बाध्य भयो। चीनका लागि कप्तान जू मिजूले सर्वाधिक 30 रन जोड्नुभयो भने वाङ हुईवाङले 21 रन बनाउनुभयो। चिल्लाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि रिया शर्माले 2 विकेट हात पार्दा पूजा महतो, मनिषा उपाध्याय र कविता कुँवरले 1-1 विकेट लिनुभयो। टस जितेर शुरूमा ब्याटिङ गरेको नेपालले पूरै विश्वभर खेल्दै 5 विकेटको क्षतिमा 125 रन बनाएको हो। नेपालका लागि पूजा महतोले अर्धशतकीय पारी खेल्नुभयो। महतोले 57 बल खेल्दै 6 चौकाको मदतमा 63 रन बनाउनुभयो भने रूबी पोदारले नट आउट 22 रन जोड्दा सोनी फाफिनले 18 रन थप्नु भएको थियो। चीनका लागि कसिलो बोलिङ गर्दै मा रुइकेले 2 विकेट हात पार्दा वाङ हुइङ र लिली च्याफिङले 1-1 विकेट हात पार्नुभयो। एसिया कप छनौटमा नेपाल रहेको समूहमा चीन र इण्डोनेसिया छन् भने समूह एमा हङकङ, मलेसिया र थाइल्याण्ड रहेका छन्। नेपालले आफ्नो दोस्रो खेलमा भोलि इण्डोनेसियासँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताका शीर्ष 3 टीम एसियाली खेलकुदका लागि छनौट हुनेछन्। र इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको इलिमिनेटरमा आज सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स खेल्दैछन्। खेल बेलुका 7:45 शुरू हुनेछ। हैदराबाद तेस्रो र राजस्थान चौथो स्थानमा रहेर प्ले अफ पुगेका हुन्। समान 18 अंक भए पनि नेट रन रेटमा पछि परेपछि हैदराबाद बेंगलोर र गुजरात भन्दा पछि पर्दै तेस्रो स्थानमा रहन बाध्य भएको हो। विजेता टोलीले दोस्रो क्वालिफायरमा गुजरात टाइटन्ससँग खेल्नेछ भने पराजित टोली प्रतियोगिताबाट बाहिरिनेछ। हिजो भएको पहिलो क्वालिफायरमा साबिक विजेता रोयल च्यालेन्जर्स बेंगलुरू आरसीबीले गुजरात टाइटन्सलाई 92 रनको फराकिलो अन्तरले हराउँदै फाइनलमा प्रवेश गरिसकेको छ। हवस् तरीलाई दिउँसो 4 बजेको फेरि हाइलाइट सकियो। अहिले 5 बजेको फेरि हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरि सुन्दै गर्नुहोला। नमस्ते।
1: महिला तथा प्रसूति स्वास्थ्य सेवामा अब तपाईँको भर पर्दो गंतव्य एससीआरसी अस्पताल नेपालगंज चारबानी रोड मा। यहाँ अनुभवी विशेषज्ञ महिला तथा प्रसूति विशेषज्ञ डाक्टर कुमार शमशाह द्वारा महिला स्वास्थ्य का संपूर्ण समस्या को आधुनिक उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू पाठेघरको मासु फुल्ने, डिम्बाशयको सिस्ट, बाँझोपन समस्या, पाठेघर झर्ने, पिसाब चुहिने, पाठेघरको क्यान्सर उपचार, महिनावारी अनियमितता, गर्भावस्थाको जटिलता, सुरक्षित सामान्य प्रसूति तथा सिजरियन, गर्भपतन सेवा, एन्डोमेट्रियोसिस, बच्चा नबस्ने समस्या, डिम्बाशय ट्युमर, गर्भाशय हटाउने शल्यक्रिया र परिवार नियोजन सेवा उपलब्ध छ।
1: सफा वातावरण, अत्याधुनिक उपकरण, अनुभवी टोली, एससीआरसी अस्पताल तपाईँको सेवामा समर्पित। महिलाको स्वास्थ्य, परिवारको भविष्य, स्वस्थ रहनुहोस्। समयमै जाँच गराउनुहोस्। स्थान चारबाइनी रोड, नेपालगंज। सम्पर्क मोबाइल नम्बर 9845536984।

0: Extreme energy drink.
1: 23 गते चौथो शनिबारको दिन
2: सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली सुर्खेतमा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा
3: नशा रोग विशेषज्ञ डाक्टर
2: तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
4: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिङ्गटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुसी
2: जानकारी गराउँदछौ।
4: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिङ्गटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे

0: मानसिक समस्या को सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6690।
2: यो रोगले पनि मर्नु न बाँच्नु बनायो। क्यारू र कसोहरू भएको छ मेरा दिनेशै बाइजना भया
3: तै तै काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
2: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्या पिसा पनि फुल्न लाग्यो तै त म क्यारू त आफै भन्दिन क्या
3: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थिए अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
4: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दाँत दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
5: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
6: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576।
7: के तपाई गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्र नगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
8: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने कृत्रिम दाँत हाल्ने दाँत रंगको वा मेटलको खोल लगाउने मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
5: क्लिनिक रहेको स्थान वीरेन्द्र नगर 6 बीच बजार सुर्खेत SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97-454-33-975 र 98-145-84-031।
8: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। सुनौलो अवसर
9: सिटी भिटीबाट सम्बन्धन प्राप्त कलेज अफ अलाइड नेपालगंज बाँकेमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
8: यदि तपाईँ स्वास्थ्य तथा प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य बनाउन चाहनुहुन्छ भने अब ढिला नगर्नुहोस्। अनुभवी शिक्षक आधुनिक प्रयोगशाला व्यावहारिक सिकाइ र उत्कृष्ट शैक्षिक वातावरण सहित कलेज अफ अलाइड तपाईँको सफल भविष्यको भरोसा योग्य गन्तव्य बनेको छ।
9: हाम्रा कार्यक्रमहरू PCL इन जनरल मेडिसिन HA डिप्लोमा इन फार्मेसी PCL इन मेडिकल ल्याब टेक्नोलोजी CMLT PCL इन अप्थाल्मिक असिस्टेन्ट OA डिप्लोमा इन फिजियोथेरापी डिप्लोमा इन सिभिल इन्जिनियरिङ प्री डिप्लोमा इन सर्वे इन्जिनियरिङ अमिन प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ।
8: हाम्रा विशेषताहरू शान्त स्वच्छ तथा अध्ययन मैत्री वातावरण सुविधा सम्पन्न आफ्नै भवन भएको अनुभवी तथा दक्ष शिक्षकद्वारा अध्यापन आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशालाहरू व्यवस्थित लाइब्रेरी सुविधा सफा तथा हाइजेनिक क्यान्टिन खेलकुदका लागि पर्याप्त स्पोर्ट ग्राउन्ड अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता उत्कृष्ट शैक्षिक नतिजाको इतिहास प्र्याक्टिकल अर्थात् प्रयोगत्मक शिक्षामा विशेष जोड
9: गुणस्तरीय शिक्षा व्यवहारिक सिकाइ र विद्यार्थीको उज्जवल भविष्य निर्माण
8: एसए र फार्मेसी कार्यक्रमको फारम भर्ने अन्तिम मिति यही जेठ 10 गतेसम्म अन्य कार्यक्रमहरूमा भने सिधै भर्ना हुन सकिनेछ।
9: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके सम्पर्क नम्बर 081-537-546 081-538-260 98-580-30-305 98

0: नाककान घाटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचईआरसीमा अत्याधुनिक उपकरण दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
1: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
0: नाक बन्द हुने समस्या,
1: नाकबाट रगत बग्ने,
0: नाकभित्र मासुको गिर्खा पलाएको,
1: घ्राण शक्ति गुम्ने,
0: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
1: कानको संक्रमण,
0: कान सुन्न गाह्रो हुने,
1: कान बज्ने समस्या,
0: चक्कर लाग्ने,
1: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
0: घाँटी दुख्ने,
1: आवाज बन्द हुने,
0: निल्न गाह्रो हुने,
1: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
0: चारवाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081-538-150, 081-535-151।

0: जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,78,900
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ झ्याल बाहिर धुलोले ढाक्छ बत्ती फोन सबको लाइन काटिन्छ सब धेरै डराएका हुन्छन् तर एकछिनमा भूकम्प रोकिन्छ शर्माजीले श्री एफई 550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील
2: ओहो रामुदाई कता हिँड्नु भयो
3: कता हिँड्नु धानको बिउ राख्ने बेला भयो धानको बिउ लिन बजार जान लागेको नि
2: कुन धान लगाउने विचार गर्नु भयो र
3: कुन धान लगाउने हो भनेर सोचिरहेको छु कुन लगाउँदा ठिक होला नि
2: ल दाई पनि युएस कम्पनीको युएस 312 शङ्कर धान लगाउने नि
3: यो धान कस्तो छ नि बहिनी
2: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको खानामा मिठो पाक्नलाई नै छिटोका साथै मध्य पहाडी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि
3: ए हो र त्यसो भए म पनि ढुक्कसँग शङ्कर धान युएस 312 धानको बिउ लिएर आउँछु अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु
2: हुन्छ दाई सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई
4: नेपाली माटोले रोजेको किसानले खोजेको शङ्कर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनुहोस् मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत गरिएको युएस कम्पनीको युएस 312 शङ्कर धान नै लगाऊ
5: सबैको मान सुने
6: रेडियो भेरी एफएम
7: शहर में दूसरी कोई नहीं तुझसे

0: 6.9 को standard display, AI powered camera, 3 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा, Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ, थप अत्याधुनिक विशेषता हरुले, तपाईको मन जित्छ बारम्बार।
1: ये जिंदगी ले पनि केही बच्चर बाटो लाउला जस्तो छैन विदेश जाउँ पासपोर्ट बनाउने पैसा छैन के गर्ने गर्ने मलाई दिक्कता भइसक्यो
2: ओइ ठुले एक्लै बसेर के गुनगुनाइरहेछस् त
1: के गर्नु दाजु यहाँ बसेर के कामदाम पनि छैन पैसा पनि छैन अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृत शहर पन्जाबमा जा
1: के भन्छ नि दाजु मैले त कुरै बुझिन त
2: हो त नि अमृत शहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि
1: हो र दाजु कहाँ गएर कोलाई भेट्ने के गर्ने के अत्तो पत्तो थाहा छैन मलाई त
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि यसको लागि त काठमाडौँमा रहेको रोका म्यान पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि
1: हो त्यही गएर सूर्जन रोकाईलाई भेट अनि फोन नम्बर नि दाजु फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो
2: लकी पिराग फोन नम्बर 9820 93 98 48
3: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण उपचार पुनस्थापना
2: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एचआरडीसी बनेपा काभ्रेपलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान उपचार शल्यक्रिया पुनस्थापन सहायक सामग्री उपलब्ध परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ
3: जाँच पहिचान तथा उपचार गरिने अवस्थाहरू जन्मजात खुट्टाको पैतला भित्र फर्केको आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको ढाड बाङ्गो वा कुप्रो भएको जोर्नीहरू र घुँडाको पाङ्ग्रो खुस्किएको जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको अन्य हाड जोडी सम्बन्धी समस्या भएका सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू
2: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 1 चनाबारी सुर्खेत सम्पर्क फोन नम्बर 083-590-038 मोबाइल 9858-20935 9862-29133 र 9855-55606
4: रेडियो भेरी एफएम

0: बाँच्नु बनायो क्यारू र कसरू भएको छ मेरा दिनेशै बाइजना भया
1: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
0: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारू त आफै भन्दिन क्या
1: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
2: तपाईलाई पनि ग्यास्ट्रिक गानगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
3: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
4: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486375 र 98484956576
5: एसई र कक्षा 12 को परीक्षामा कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा निकाल्न सफल एस श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर 7 इत्राममा नयाँ शैक्षिक सत्र 83-84 का लागि कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ
6: अध्यापन हुने विषयहरू विज्ञान व्यवस्थापन शिक्षा मानविकी
5: गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था पनि रहेको छ साथै कक्षा सञ्चालन आउँदो असार 1 गतेदेखि हुनेछ
6: प्रधानाध्यापक श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर 7 इत्राम सुर्खेत सम्पर्क मोबाइल नम्बर 98483339 98581560 र 98481546499
2: भर्ना खुल्यो
3: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ
2: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
3: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-581-960 र 97-678-84-566
7: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु कहाँ फ्रिज किन्नु कहाँ के किन्नु हरे राम कति ठाउँमा भ्याउनु मैले अब यही बेला यो मोबाइल पनि बिग्रेर
8: ल दाई किन चिन्ता मान्नुहुन्छ नि तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि ल हिँड्नुहोस् म देखाइदिन्छु पसल
9: हामी कहाँ एलजी सामसुङ औरा स्काई अर्थ कम्पनीका टीवी फ्रिज वासिङ मेसिन सामसङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ
8: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्
9: प्रोप्राइटर रवि लामिछाने रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत मोबाइल नम्बर 98-584-7719 र 98-581-715
10: रेडियो भेरी एफएम रेडियो भेरी एफएम
11: रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ज
12: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 5 बजेको छ
13: energy drink. Taste the difference. Feel the energy.

हिमाल पहाड़ तराई जोड़छौं सबैलाई साँझ पाँच बजेको भेरी हाइलाइट्सबाट टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरहरूमा कर्णाली प्रदेश सरकारको मन्त्री परिषद बैठकले विभिन्न छ निर्णय गर्यो। कर्णाली प्रदेश विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन चौथो संशोधन नियमावली स्वीकृत। आज पनि पश्चिम नेपालका तराई जिल्लाहरूमा तातो हावाको लहर कायम। पर्सि शुक्रबार देशका धेरै ठाउँमा पानी पर्ने मौसमविदहरूको अनुमान। र गुजरातलाई हराउँदै बेंगलुरू आईपीएल क्रिकेटको फाइनलमा आज हैदराबाद र राजस्थान खेल्दै। कर्णाली प्रदेश सरकारको मन्त्री परिषद बैठकले विभिन्न छ निर्णय गरेको छ। आज बिहान बसेको बैठकले कर्णाली प्रदेश विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन चौथो संशोधन नियमावली 2083 स्वीकृत गर्ने निर्णय गरेको छ। कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकको पदमा प्रदेश सचिव लक्ष्मी कुमार विकलाई कामकाजमा खटाउने, योगदानमा आधारित निवृत्ति भरण कोष स्थापना तथा सञ्चालन सम्बन्धी विधेयक तर्जुमाको अवधारणा पत्र उप सैद्धान्तिक स्वीकृति गर्ने निर्णय पनि बैठकले गरेको छ। कर्णाली प्रदेश सरकारको सामयिक राजस्व उठाउने सम्बन्धमा बनेको विधेयक तर्जुमा सम्बन्धी अवधारणा पत्रको सैद्धान्तिक स्वीकृति गर्ने, कर्णाली प्रदेश विनियोजन ऐन 2082 कार्यान्वयनमा देखिएको बाधा अड्काउ फुकाउन आदेश जारी गर्ने र कर्णाली प्रदेश जीवनाशक विषादी व्यवस्थापन नियमावली 2083 स्वीकृत गर्ने निर्णय बैठकले गरेको प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनोद कुमार शाहले जानकारी दिनुभएको छ। जापान सरकारको सहयोगमा जाजरकोट जिल्लास्थित भेरी त्रिवेणी माध्यमिक विद्यालयका लागि निर्माण गरिएको नयाँ कक्षा कोठा भवन औपचारिक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ। नेपालका लागि जापानी दूतावासका उपप्रमुख सिन्तो यासुहारूको उपस्थितिमा नयाँ पाराकोठे भवन विद्यालयलाई हस्तान्तरण गरिएको हो। जापान सरकारको ग्रास रोट्स ह्युमन सेक्युरिटी प्रोजेक्ट अन्तर्गत जाजरकोटको भेरी त्रिवेणी माध्यमिक विद्यालयको कक्षा कोठा पुननिर्माण परियोजनाका लागि करिब 2,27,00,000 नेपाली रूपियाँ बराबरको अनुदान सहयोग उपलब्ध गराइएको थियो। उपप्रमुख सिन्तोले नयाँ भवनको निर्माणसँगै अब विद्यार्थीहरूले सुरक्षित र उपयुक्त शैक्षिक वातावरणमा सिक्ने अवसर पाउने विश्वास व्यक्त गर्नुभएको छ। मौसम पूर्वानुमान महाशाखाले आज पनि पश्चिम नेपालका तराईका जिल्लाहरूमा तातो हावाको लहर कायम रहने जनाएको छ। पूर्वी र मध्य भूभागमा मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहे पनि पश्चिम नेपालका तराईका जिल्लाहरूमा तातो हावाको लहर चल्ने महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ। मौसमविदहरूले पर्सि शुक्रबार देशका धेरै ठाउँमा पानी पर्ने भन्दै पश्चिम तराईमा बढ़ेको गर्मी केही घट्ने बताएका छन्। पानी पर्ने क्रम भोलि बिहिबार बेलुकादेखि नै शुरू हुने र शुक्रबार राति तुलनात्मक रूपमा बढ़ी वर्षाको सम्भावना छ। महाशाखाका मौसमविद रोजन लामिछाले शुक्रबारको दिन बिहान र दिउँसोको समयभन्दा रातिमा बढ़ी पानी पर्ने सम्भावना रहेको बताउनुभयो। मौसमविद लामिछानेले शुक्रबार साथै प्रदेशमा पानी पर्ने सम्भावना रहेको भन्दै हल्कादेखि मध्यम खालको वर्षा हुने बताउनु भएको छ। र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा इलिमिनेटरमा आज सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स खेल्दैछन्। खेल साँझ 7:45 शुरू हुनेछ। हैदराबाद तेस्रो र राजस्थान चौथो स्थानमा रहेर प्लेअफ पुगेका हुन्। विजेता टोलीले दोस्रो क्वालिफायरमा गुजरात टाइटन्ससँग खेल्नेछन् भने पराजित टोली प्रतियोगिताबाट बाहिरिनेछ। यसैबीच साबिक विजेता रोयल च्यालेन्जर्स बेंगलुरू आरसीबी आईपीएल क्रिकेटको फाइनलमा पुगेको छ। पहिलो क्वालिफायरमा गुजरात टाइटन्सलाई 92 रनले हराउँदै आरसीबी फाइनलमा पुगेको हो। हवस् त, साँझ 5 बजेको भेरी हाइलाइट सकियो। साँझ 6:30 बजेको भेरी खबरमा तपाईँ हाम्रो भेट हुनेछ। त्यतिन्जेलसम्मको लागि साँझको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित टेकराज केसी बिदा हुन्छु। नमस्कार।

0: पेटी बार में आवत हुई क्लग आज अपन बैंक वित्तीय संस्था चाहे वॉलेट में संपर्क करी मोबाइल बैंकिंग ऐप वॉलेट कनेक्ट आईपीएस ओ इंटरनेशनल पेमेंट ऐप मन से नेपाल पे क्यूआर में सहजिल से भुगतानी पाए नेपाल पे क्यूआर नेपाल के अपने क्यूआर
1: के तपाईको नाक कान र घाँटीको समस्या छ यदि छ भने राणा अस्पताल प्रालीलाई सम्झनुहोस्
2: हजुर भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
1: यही जेठ 16 गते शनिबारका दिन
2: यस राणा अस्पताल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्
1: कानको समस्याहरू कान पाकिरहने कानबाट पिप बग्ने कान कति नसुनिने वा कम सुनिने कानको जालीमा चोट लागेको घाँटीका समस्याहरू घाँटीको टन्सिल बारम्बार बढिरहने बेला बखतमा स्वरमा समस्या हुने नाकका समस्याहरू नाक बन्द हुने नाकबाट सिगान बगिरहने पिनास पर्ने नाकबाट रगत बग्ने नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला हाम्रा दैनिक सेवाहरू हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ
2: सम्पर्क राणा हस्पिटल प्राली वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत फोन नम्बर 083 590 693

बीमा को लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आज बनो सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स को बीमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुले र जियौ।

जुनसुकै बाटोको लागि भनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,78,900 मा

0: extreme energy drink.
1: के तपाईँ एसई पछि स्वास्थ्य क्षेत्रमा भविष्य बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो कैलपाल हस्पिटल एन्ड कलेज नेपालगंज बाँकेमा 2083 सालका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
2: सिटी भिटी अन्तर्गत सञ्चालन हुने स्वास्थ्य शिक्षा कार्यक्रमहरूमा अध्ययन गरी दक्ष र सफल स्वास्थ्य कर्मी बन्ने अवसर अहिले नै प्राप्त गर्नुहोस्।
1: हाम्रा कार्यक्रमहरू सर्टिफिकेट इन जेनरल मेडिसिन एचए, डिप्लोमा इन डायग्नोस्टिक रेडियोग्राफी डीआरटी, सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, डिप्लोमा इन फार्मेसी, सर्टिफिकेट इन अफ्थाल्मिक साइन्स।
2: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशाला, सुविधा सम्पन्न आफ्नै भवन भएको हस्पिटल, बेस्ट प्राक्टिकल ट्रेनिङ, 100% प्राक्टिकल ओरिएन्टेड लर्निङ, सहज तथा किफायती शुल्क संरचना, मैत्रीपूर्ण तथा सहयोगी शैक्षिक वातावरण।
1: स्वास्थ्य क्षेत्रमा उत्कृष्ट करियर बनाउन चाहने विद्यार्थीका लागि कैलपाल हस्पिटल एन्ड कलेज भरपर्दो गन्तव्य बनेको छ। अनलाइन आवेदन फारम भर्ने अन्तिम मिति यही जेठ 10 गतेसम्म सीमित सिट भएकाले आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: सम्पर्क कैलपाल हस्पिटल एन्ड कलेज, सुर्खेत रोड, नेपालगंज बाँके। सम्पर्क नम्बर 081-534-017, 081-536-275। स्वास्थ्य क्षेत्रमा सफल भविष्य निर्माणको सही आधार।

0: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाऊँ न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागेको बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
3: आइपुग्यो आधुनिक जोत्ने हलो, मिनी ट्रिलर, थ्रेसर, पानी ताने फर्म, पावर ट्रिलर, सोलर पम्प, कम्पाउन्ड मिल, घाँस काट्ने मेसिन, कृषि औजार उपकरणका साथै बिक्री पछि मरमत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेस मार्केटिङ बिजनेस सर्भिस प्रणाली, वीरेन्द्रनगर सुर्खेत। फोन नम्बर 083-520-045।
4: अब सुन्नुहोस् श्री स्टिल रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
5: यो जिन्दगीले पनि केही लथर बाटो लाग्दा जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
6: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
5: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो दाजु? मैले
6: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
5: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त।
6: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
5: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
6: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका म्यान पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
5: हो,
6: त्यही गएर सूर्जन रोकाईलाई भेट।
5: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो?
6: लकी पिराग फोन नम्बर 98-20-29-93-48, 98-20-29-93-48।
7: सर,
8: सिटी भिटीबाट सम्बन्धन प्राप्त कलेज अफ अलाइड नेपालगंज बाँकेमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
7: यदि तपाईँ स्वास्थ्य तथा प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य बनाउन चाहनुहुन्छ भने अब ढिला नगर्नुहोस्। अनुभवी शिक्षक, आधुनिक प्रयोगशाला, व्यावहारिक सिकाइ र उत्कृष्ट शैक्षिक वातावरण सहित कलेज अफ अलाइड तपाईँको सफल भविष्यको भरोसा योग्य गन्तव्य बनेको छ।
8: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन, एचए, डिप्लोमा इन फार्मेसी, पीसीएल इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, पीसीएल इन अप्थाल्मिक असिस्टेन्ट ओए, डिप्लोमा इन फिजियोथेरापी, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, प्री डिप्लोमा इन सर्वे इन्जिनियरिङ अमिन, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ।
7: हाम्रा विशेषताहरू शान्त स्वच्छ तथा अध्ययन मैत्री वातावरण सुविधा सम्पन्न आफ्नै भवन भएको अनुभवी तथा दक्ष शिक्षकद्वारा अध्यापन आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशालाहरू व्यवस्थित लाइब्रेरी सुविधा सफा तथा हाइजेनिक क्यान्टिन खेलकुदका लागि पर्याप्त स्पोर्ट ग्राउन्ड अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता उत्कृष्ट शैक्षिक नतिजाको इतिहास प्र्याक्टिकल अर्थात् प्रयोगत्मक शिक्षामा विशेष जोड
1: गुणस्तरीय शिक्षा व्यवहारिक सिकाइ र विद्यार्थीको उज्जवल भविष्य निर्माण
7: एचए र फार्मेसी कार्यक्रमको फारम भर्ने अन्तिम मिति यही जेठ 10 गतेसम्म अन्य कार्यक्रमहरूमा भने सिधै भर्ना हुन सकिनेछ
1: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके सम्पर्क नम्बर 081537546 081538260 9858303005 9848091037 वेबसाइट www.collegeofallied.com गुणस्तरीय शिक्षा व्यवहारिक सिकाई र उज्जवल भविष्यको भरपर्दो आधार
9: रेडियो भेरी एफएम
10: रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ज

0: विगत 30 वर्षदेखि विरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
1: खबर
2: सिटी भिटी संघको साझेदारीमा संचालित योगी नरेन्द्रनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठान वीरेन्द्रनगर साथ इत्राम सुर्खेतमा शैक्षिक सत्र 2083-84 का लागि विभिन्न कोर्समा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा कार्यक्रमहरू 3 वर्षे जनरल मेडिसिन एचए, डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, जनरल मेडिसिन एचए, आयुर्वेदिक एचए, डिप्लोमा इन फरेस्ट्री, डिप्लोमा इन एग्रिकल्चर प्लान्ट साइन्समा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
2: फारम भर्ने अन्तिम मिति यही जेठ 13 गतेसम्म। स्वास्थ्य तर्फको कार्यक्रमका लागि एसईमा कम्तीमा 2 GPA ल्याएको हुनुपर्ने, अन्य कार्यक्रमका लागि कम्तीमा 1.6 GPA ल्याएको हुनुपर्नेछ।
1: योगी नरहरिनाथ प्रतिष्ठानमा अन्य निजी कलेज भन्दा 30% कम शुल्क, अनुभवी र दक्ष शिक्षकबाट गुणस्तरीय पढ़ाई, कर्णालीकै उत्कृष्ट शैक्षिक वातावरण, व्यवहारिक र रोजगारमुखी शिक्षा,
2: गुणस्तरीय शिक्षा सफल भविष्यको आधार। आजै सम्पर्क गर्नुहोस् योगी नरेन्द्रनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठान वीरेन्द्रनगर 7 इत्राम सुर्खेत।
1: सम्पर्क फोन नम्बर 083-590-202, अध्यक्ष धर्मराज शाही, 98-580-51-407, क्याम्पस प्रमुख दानबहादुर रोकाए, 98-580-66-799 र प्रशासन प्रमुख अशोक कुमार थापा, 98-81-83-500।

0: पारस्परिक साथ सहयोग र दृढ विश्वासको तीन दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो
1: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
1: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
2: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढ़ी चोक सुर्खेत फोन नम्बर 083-522-148 र 520-702।

0: जिन्दगी ने पनि केही लक्ष्यको बाटो लाग्ला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पैसा छैन केही गर्ने गर्ने
1: ओइ ठुले एक्लै बसेर के गुनगुनाइरहेछस् त?
0: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
1: अब इन्डिया नै जाने सुर कस्या भए बोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
0: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
1: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
0: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
1: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
0: हो, त्यही गएर सुर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो?
1: ल टिपिराख, फोन नम्बर 9820293948, 9820293948।
2: यही जेठ 23 गते चौथो शनिवारको दिन
3: सुपर पोली क्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
4: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आतिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुसी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
3: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 0385219987 र मोबाइल 9858506696।
5: के तपाईलाई थाहा छ, सोलर धेरै ब्याट्री इन्भर्टरमा प्रयोग गर्दा ब्याट्रीको आयु घट्न सक्छ।
6: बिजुली बत्तीले इन्भर्टरमा पूरा चार्ज गर्न 12-16 घण्टा लाग्छ। विद्युतको अनियमितता र भोल्टेजमा कमी भएको हुँदा तपाईँको ब्याट्री पूरा चार्ज नहुन सक्छ।
7: इन्भर्टरको प्रयोग नहुँदा इन्भर्टरको स्विच अफ गर्नु पर्दछ। ब्याट्रीको जडान राम्रोसँग खुट्टी नसकिँदा र खुट्टी सफा नहुँदा र डिस्टिल वाटरको प्रयोग नगर्दा ब्याट्रीको आयु सकिँदै जान सक्छ। त्यसैले इन्भर्टर प्रयोगकर्ताले ब्याट्रीको आयु बढाउन र सेटिङबाट मुक्ति पाउन त्यसमा सोलर प्यानलको प्रयोग गर्नुपर्दछ।
5: जनचेतना अभियानको लागि मानिकेश ऊर्जा सुर्खेत। फोन 0385223060।
8: खुसीको खबर,
9: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
8: हाम्रा विशेष सेवाहरू आईबीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
9: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारबाहिनी रोड नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 9845536984।
8: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
10: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू, छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइरहेको
11: भएको जानकारी गराउँदछौ।
12: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
11: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
13: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
14: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईँका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। वृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईँको विश्वास जित्दै तपाईँको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो।
15: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
16: रेडियो भेरी एफएम 98.6 x 2.7 मेगाहर्ट्ज।
17: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 6 बजेको छ।
18: Extreme energy drink. Taste the difference. Feel the energy.
19: Solutions.

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: नवयुवा आन्दोलनमा ओली, लेखक र गुरूङले मानव अधिकार हनन गरेको आयोगको ठहर। रासोपा सभापति लामी छाने र पूर्व प्रधानमन्त्री कार्कीमाथि पनि छानबिन सिफारिश। सुरक्षा अधिकारीहरू पनि अनुसन्धानको घेरामा।
0: नेपालको अर्थतन्त्रको आकार 66 खर्ब रूपियाँ नाघ्यो। रेमिट्यान्समा उल्लेख्य वृद्धि। विदेशी विनिमय संचितमा ऐतिहासिक कृतिमान। एक वर्षमा उद्योग दर्ता झण्डै 12% बढ़्यो।
1: निजी स्वास्थ्य संस्थामा आकस्मिक बाहेक स्वास्थ्य बीमा कार्यक्रम स्थगित। बढ़दो वित्तीय संकटका कारण सेवा रोकेको भनाई।
0: भारतलाई उछिन्दै ताइवान विश्वको 5 ठूलो शेयर बजार बन्यो। चिप र एआईमा लगानी मुख्य कारण।
1: र एसियाली खेलकुद छनौटमा नेपाली महिला क्रिकेट टोलीको विजयी शुरूआत। आईपीएल क्रिकेटको एलिमिनेटरमा आज राति हैदराबाद र राजस्थान खेल्दै।
2: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
3: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
2: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
3: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
2: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 मा सम्पर्क गर्नुहोला।
4: बेचर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
5: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। राष्ट्रिय मानव अधिकार आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक र पूर्व संचार मन्त्री पृथ्वी सुब्बा गुरूङलाई मानव अधिकार उल्लंघनकर्ता ठहर गर्दै कार्यवाहीको सिफारिश गरेको छ। भदौ 23 र 24 गतेको घटनामा मानव अधिकार उल्लंघनका विषयमा अनुसन्धान गर्न आयोगकी सदस्य लिली थापाको संयोजकत्वमा गठित समितिको प्रतिवेदनका आधारमा आयोगले त्यसबेला सरकारको नेतृत्वमा रहेका ओली, लेखक र गुरूङलाई मानव अधिकार उल्लंघनकर्ताको रूपमा किटान गरेको हो। अनुसन्धान समितिको प्रतिवेदनका आधारमा आयोगले कार्यवाहीको निर्णय गरी प्रधानमन्त्री कार्यालयमा सिफारिश बुझाएको छ। अहिले प्रचलित कानूनमा सजायको व्यवस्था नभएकाले नयाँ कानून बनाएर कार्यवाही गर्न आयोगले सरकारलाई सुझाव दिएको छ। सिफारिश अनुसार उल्लंघनकर्ताहरूलाई बढ़ीमा 6 महिना कैद, 3 लाख जरिवाना र कम्तीमा 5 वर्ष राजनीतिक पदमा उम्मेद्वार हुन नपाउने व्यवस्था गर्न भनिएको छ। अध्ययन प्रतिवेदनका निर्णय र सरकारलाई गरिएको सिफारिश अन्तर्गत कार्यवाही सिफारिश खण्ड आज आयोगले सार्वजनिक गरेको हो। सार्वजनिक प्रतिवेदन अनुसार आयोगले नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की र सशस्त्र प्रहरीका आईजीपी नारायण दत्त पौडेललाई पनि विभागीय कार्यवाही गर्न सिफारिश गरेको छ। नेपाल प्रहरीका तत्कालीन प्रमुख चन्द्र कुबेर खापुङ, शस्त्र प्रहरीका तत्कालीन महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापालाई भने भविष्यमा अयोग्य हुने गरी नेगेटिभ लिस्टमा राख्न सिफारिश गरेको छ। उनीहरू सहित केही सुरक्षा अधिकारी र काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई पनि कार्यवाहीको दायरामा ल्याउन आयोगले सिफारिश गरेको छ। यस्तै आयोगले आन्दोलन र प्रदर्शनका समयमा नेपाली सेनाको कमजोरी भएको छानबिन प्रतिवेदनमा उल्लेख गरेको छ। आयोगले सार्वजनिक गरेको प्रतिवेदनको संक्षिप्त अंशमा नेपाली सेनाले जनअपेक्षा अनुसार राष्ट्रिय सम्पत्तिको सुरक्षा गर्न नसकेको भनिएको छ। समितिले सिंहदरबार र शीतल निवासका कमाण्डरलाई सचेत गराउन सिफारिश गरेको छ।
1: यस्तै आयोगले कारागारबाट कैदीबन्दी बाहिर पठाउने कार्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको संलग्नता रहेको किटान गर्दै लामिछानेलाई शंका को दायरामा राखी सूक्ष्म अनुसन्धान सिफारिश गरेको छ। रवि लामिछाने कैदबाट भाग्नु फौजदारी अपराध रहेको आयोगको ठहर छ। आयोगले गरेको छानबिन प्रतिवेदनमा लामिछाने सहित नक्खु कारागार प्रशासन सत्यराज जोशी र रासोपाकै सांसद मनिष शाह र हरि ढकाललाई पनि अनुसन्धानमा ल्याउन सिफारिश गरेको छ। आयोगले पूर्व प्रधानमन्त्री सुशीला कार्की र पूर्व गृहमन्त्री सुधन गुरूङमाथि पनि भदौको आन्दोलनका क्रममा भएको भौतिक र मानवीय क्षतिमा उनीहरूको संलग्नता भएको नभएको बारे थप अनुसन्धान गर्न सिफारिश गरेको छ। यस्तै आयोगले भदौ 23 र 24 को घटनाबारे छानबिन गर्न नेपाल सरकारले गठन गरेको न्यायिक छानबिन आयोगका अध्यक्ष गौरी बहादुर कार्कीमाथि नै छानबिन सिफारिश गरेको छ। कार्कीको अभिव्यक्तिबाट समेत प्रदर्शनकारीहरू आक्रोशित र उत्तेजित भई कुनै असर र प्रभाव परे नपरेको विषयमा छानबिन गर्न आयोगले सिफारिश गरेको हो।
0: नेपालको अर्थतन्त्रको आकार 66 खर्ब रूपियाँ आएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संघीय संसदमा पेश गर्नुभएको आर्थिक सर्वेक्षण अनुसार चालू आर्थिक वर्षमा अर्थतन्त्रको आकार 3.85% बढ़ेर 66 खर्ब 9 करोड़ रूपियाँ पुग्ने अनुमान गर्नुभएको हो। नेपालको गृहस्थ उत्पादन जीडीपीमा उपभोगको हिस्सा 90.3% रहनेछ। प्रति व्यक्ति राष्ट्रिय आय 1535 अमेरिकी डलर पुग्ने अनुमान छ। बाह्य क्षेत्रतर्फ उत्साहजनक तथ्यहरू सार्वजनिक भएका छन्। रेमिट्यान्स 37.7% बढ़ेर 14 खर्ब 50 अर्ब रूपियाँ पुगेको छ। विदेशी विनिमय संचिति 34 खर्ब 14 अर्ब पुग्दै ऐतिहासिक उचाइमा पुगेको छ, जसले 18 महिनाभन्दा बढ़ी आएको आयात धान्न पर्याप्त छ। तथापि व्यापार घाटा 11% भन्दा बढ़ीले वृद्धि भई 10 खर्ब 98 अर्ब रूपियाँ पुग्नु चुनौतीको रूपमा रहेको छ। सरकारको कुल सार्वजनिक ऋण 28 खर्ब 78 अर्ब अर्थात कुल गृहस्थ उत्पादनको 43.6% पुगेको छ। मुद्रास्फीति भने 2.13% नियन्त्रणमै छ। सामाजिक सूचकतर्फ मानव विकास सूचकांक 0.622 पुगेको छ भने नेपालीको औसत आयु 71.3 वर्ष कायम छ। आधारभूत तहको विद्यालय भर्ना दर 97.8% पुगेको छ। अर्थमन्त्री वाग्लेले विश्वव्यापी अनिश्चितताका बावजूद नेपालका समष्टिगत आर्थिक सूचकहरूमा सुधार आएको बताउनुभयो।
1: यस्तै नेपालमा एक वर्षमा उद्योग दर्ता झण्डै 12% बढ़ेको छ। 2081 फागुनसम्म 9963 उद्योग दर्ता भएकामा 2082 सालको फागुनसम्ममा दर्ता भएका उद्योगको संख्या 11,140 वटा पुगेको हो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले आज संघीय संसदमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष 2082-83 आर्थिक सर्वेक्षण अनुसार ठूला उद्योगको हिस्सा 13.9% छ। पछिल्लो एक वर्षमा 3.89 अर्ब 74 करोड़ रूपियाँ थप लगानी स्वीकृत भएको हो। यस्तै नेपालमा मातृ मृत्यु दर लगायत स्वास्थ्य सूचकमा सुधार भएको देखिएको छ। अर्थमन्त्री स्वर्णिम वाग्ले आज संघीय संसदमा पेश गर्नुभएको आर्थिक सर्वेक्षण अनुसार स्वास्थ्य संस्थामा प्रसूति गराउने गर्भवती महिला र पूर्ण रूपमा खोप लगाउने बालबालिकाको संख्यामा वृद्धि भएको हो। मातृ मृत्यु दर उल्लेखनीय सुधार भएको, नवजात शिशु मृत्यु दर, शिशु मृत्यु दर तथा 5 वर्ष मुनिको बाल मृत्यु दर घटेको र स्वास्थ्य संस्थामा प्रसूति गराउने गर्भवती महिलाको अनुपातमा वृद्धि भएको सर्वेक्षणमा उल्लेख छ।
0: सरकारले निजी अस्पतालबाट प्रदान गर्ने स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत आकस्मिक बाहेकका सबै सेवा स्थगित गरेको छ। स्वास्थ्य बीमा बोर्डका निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिका अनुसार सबै निजी अस्पतालमा जेठ 16 लागू हुने गरी स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरेको हो। बोर्डले निकालेको सूचनामा बोर्डको बढ़दो वित्तीय संकटलाई दृष्टिगत गर्दै अर्को निर्णय नभएसम्मका लागि बीमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाबाट प्रदान गर्ने आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा स्थगित गरेको उल्लेख छ। बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार बोर्डमा 36 निजी अस्पताल आबद्ध भई बीमितलाई स्वास्थ्य सेवा उपलब्ध गराइरहेका थिए। अब बोर्डमा 442 सरकारी र 27 सामुदायिक संस्था आबद्ध छन्। स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत 5 जनासम्मको परिवारका लागि 3,500 रूपियाँ बराबरको योगदानका आधारमा 1,00,000 रूपियाँसम्मको स्वास्थ्य सेवा सुविधा उपलब्ध गराइन्छ। यस्तै थप प्रति सदस्य 700 रूपियाँका दरले योगदान रकम थपिँदै जाने र प्रति सदस्य 20,000 रूपियाँ बराबरको सेवा सुविधा थपिने प्रावधान रहेको छ। स्वास्थ्य बीमा कार्यक्रममा 59,70,403 बीमित रहेका छन्। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। हप्तामा 2 दिनको विदा नर्सहरूका लागि कतिको उपयोगी भन्ने जनआवाज सहित खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
7: रमादेवी कलेज बुटवल तामनगरको नयाँ विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइने यस कलेजमा सिटिईभीटी अन्तर्गत एचए, ल्याब टेक्निसियन, रेडियोग्राफी र सिभिल ओभरसियर तथा प्लस टू तर्फ साइन्स म्यानेजमेन्ट र
6: शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपाल।

0: टिइभिटी तर्फको फारम भर्ने अन्तिम मिति यही जेठ 13 गते।
1: सम्पर्क फोन नम्बर 98570-3578, 98570-7540, 98635-6788।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दियो त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
1: फोन 056-94-33-493-555।
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नवयुवा आन्दोलनमा ओली लेखक र गुरूङले मानव अधिकार हनन गरेको मानव अधिकार आयोगको ठहर, राष्ट्रपति सभापति लामिछाने र पूर्व प्रधानमन्त्री कार्कीमाथि पनि छानबिन सिफारिश, सुरक्षा अधिकारीहरू पनि अनुसन्धानको घेरामा, नेपालको अर्थतन्त्रको आकार 66 खर्ब रूपियाँ नाग्यो, रेमिट्यान्समा उल्लेख्य वृद्धि, विदेशी विनिमय संचितमा ऐतिहासिक कृतिमान, निजी स्वास्थ्य संस्थामा आकस्मिक बाहेक स्वास्थ्य बीमा कार्यक्रम स्थगित लगायतका खबर प्रस्तुत गर्यो।
0: राष्ट्रपति रामचन्द्र पौडेलले दिगो हिमाली पर्यटन, जिम्मेवार पर्वतारोहण तथा हिमाली वातावरणको संरक्षण आजको आवश्यकता भएको बताउनु भएको छ। राष्ट्रपति पौडेलले विश्वका विभिन्न देशबाट आएका सगरमाथा आरोहीको सम्मानमा आज काठमाण्डुमा आयोजना गरिएको सगरमाथा समिटर्स समिट 2026 सम्बोधन गर्दै हिमाली वातावरणको संरक्षण आजको आवश्यकता भएको बताउनु भएको हो। सगरमाथा नेपालको भौगोलिक पहिचान मात्र नभएर यो सिंगो देशको प्रतिष्ठा, गौरव र विश्वकै अमूल्य प्राकृतिक सम्पदा रहेको उहाँको भनाइ छ। यी सम्पदाको संरक्षण, सम्वर्धन, प्रचार प्रसार र सन्तुलित उपयोगबाट नेपालको पर्यटन क्षेत्र मार्फत अर्थतन्त्रमा टेवा पुगेको राष्ट्रपति पौडेलले उल्लेख गर्नुभयो। उहाँले विश्वव्यापी तापमान वृद्धि, जलवायु परिवर्तनका असर र पर्वतारोहण क्षेत्रमा फोहोर थुप्रिने जस्ता समस्या अहिले चुनौती बनेको बताउनुभयो। यी समस्याको समाधान गरी सगरमाथा क्षेत्रको पर्यावरण तथा जैविक विविधता संरक्षण गर्दै पर्वतारोहणलाई सुरक्षित एवं दिगो र प्रविधि मैत्री बनाउन थप प्रयास र सहकार्य आजको आवश्यकता रहेको राष्ट्रपति पौडेलले बताउनुभयो।
5: यस वर्ष मनसून आउनै लाग्दा नेपालमा लामो सुक्खाको जोखिम बढ़ेको छ। जल तथा मौसम विज्ञान विभागले मनसून अवधिमा देशका धेरै ठाउँमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण गरेको छ। यसका साथै अधिकतम र न्यूनतम तापक्रम दुवै सरदरभन्दा बढ़ी हुने अनुमान छ। यो अवस्थाको मुख्य कारण प्रशान्त महासागरमा विकसित हुन लागेको एलनिनो हो। एलनिनो भनेको समुद्रको पानी असामान्य रूपमा तातिँदा विश्वभरको मौसममा आउने ठूलो फेरबदल हो। यसको असरले दक्षिण एसियामा मनसूनी वर्षा कमजोर हुने, सुक्खा लम्बिने र कृषि उत्पादनमा आउने खतरा हुन्छ। अमेरिकाको मौसम संस्था एनओएएका अनुसार जूनदेखि अगस्तभित्र एलनिनो विकास हुने सम्भावना 62% छ। विश्व मौसम संगठनले पनि यस वर्ष दक्षिण एसियाको धेरैसो भागमा औषधभन्दा कम वर्षा हुने अनुमान गरेको छ। यस्तो अवस्थामा सुक्खा खेती प्रविधि अपनाउन, पानीको मितव्ययी प्रयोग गर्न र वैकल्पिक बालीको तयारी गर्न किसानहरूलाई प्रोत्साहन गर्नुपर्ने जल तथा मौसमविद डाक्टर केशव प्रसाद शर्माले बताउनुभयो। सरकारी निकायहरूले सिंचाई व्यवस्थापन र खाद्य भण्डारणतर्फ अहिलेदेखि नै ध्यान दिनुपर्ने उहाँको भनाइ छ। जल तथा मौसम विज्ञान विभागले अहिले नै अत्यन्त भयावह अवस्थाको निष्कर्ष निकाल्नु हतार हुने बताइरहेको छ। तर स्वतन्त्र विज्ञहरू यसपालि जेठको अन्त्यदेखि साउनको अन्त्यसम्म नै पानी निकै कम पर्ने र विशेष गरी देशको पश्चिमी क्षेत्रमा लामो सुक्खा हुने चेतावनी दिइरहेका छन्।
0: सरकारले दिएको हप्तामा 2 दिन सार्वजनिक बिदा स्वास्थ्य क्षेत्रमा चिकित्सक र प्रशासनिक कर्मचारीले पनि पाएका छन्। तर नर्सहरूको हकमा भने आंशिक मात्र लागू भएको छ। यस्तै नर्सिङ पढ्दै गरेका विद्यार्थीहरूको हकमा पनि कतै 2 दिन बिदा छ भने कतै शनिबार 1 दिन मात्रै बिदा छ। कतिपयले 2 दिन बिदाले सो हेरचाहका लागि फाइदा पुगेको बताउँछन् भने कतिपयले पाठ्यक्रम नसकिने भन्दै 1 दिनमै बिदा पर्याप्त रहेको बताएका छन्।

0: साथी सम्झना महर्जनले काठमाण्डु उपत्यका विभिन्न नर्सिङ कलेजका शिक्षिका तथा विद्यार्थीलाई दुई दिने विदाले के फाइदा पुर्याएको छ भनेर सोध्नु भएको छ।
1: मेरो नाम सफिना प्रजापति, म चाहिँ भक्तपुरबाट। दुई दिन बिदा चाहिँ हामीलाई चाहिँ फाइदा नै गरेको छ, किनभने अब नर्सिङ यतिकै पनि सबैलाई नै थाहा छ नि त, एकदम हेक्टिक छ, स्केड्युल एकदम टाइट हुन्छ हाम्रो। अब कलेजमा भए पनि प्रेजेन्टेसनहरूदेखि लिएर सबैको प्रिपेयर गर्ने, लाइक हाम्रो आफ्नो सेल्फ टाइम लिने टाइम हुँदैन नि त। अनि यो दुई दिन बिदाले चाहिँ आफूलाई सेल्फलाई टाइम दिने, अनि रिफ्रेसमेन्ट रिक्रिएसनको लागि पनि हामीलाई चाहिँ टाइम पाएको जस्तो जस राम्रो लागेको छ हामीलाई चाहिँ दुई दिन बिदाले चाहिँ।
2: मेरो नाम सरस्वती राई, धरानबाट हो। हाम्रो चाहिँ दुई दिनको बिदा चाहिँ छैन, हप्ताको एकचोटिको बिदा हुन्छ, त हाम्रो बानी नै बसिसकेको। अब हाम्रो त एकदमै नर्सिङ फिल्ड भने चाहिँ प्र्याक्टिकल पनि हुन्छ, थ्योरिटिकल पनि हुन्छ, अन्त धेरै कुरा हुन्छ, अनि सबै कुरालाई सँगसँगै लग्दा एक दिनको बिदाले पनि हामीलाई ठिकै हो क्या, किनकि अब भ्याउँदैन नि त। अब दुई दिन बिदा भने त झन् पेलान परेको जस्तो हुन्छ, हुन्छ बसेर रिफ्रेस हुन्थ्यो होला, तर पनि अब पढ्नु पनि पर्ने हुन्छ, टाइम म्यानेज गर्नु झन् गाह्रो हुन्छ जस्तो लाग्छ मलाई चाहिँ।
3: मेरो नाम चाहिँ अञ्जना कटेल हो, सोलुखुम्बुबाट आएको। म एउटा नर्सिङ स्टुडेन्ट भएको नाताले गर्दा चाहिँ आइतबार छुट्टी नदिएकै ठिक छ जस्तो लाग्छ। करिकुलम अनुसार चाहिँ टाइमहरू चाहिँ म्यानेज गर्नुपर्ने हुन्छ, जसमा चाहिँ आइतबार छुट्टी दियो भने कोर्सहरू पुरा नहुने, प्र्याक्टिकल ड्युटीहरू पुरा नहुने त्यस्तो हुन्छ, त्यही भएर चाहिँ आइतबार छुट्टी नदिएकै ठिक हुन्छ जस्तो लाग्छ।
4: सहारा कार्की, मेरो त यहाँ गोदावरी हो, फ्यामिली सबै हेर्नुपर्ने भएको भएर हामीलाई त अब राम्रै भएको छ। पहिला अब एक दिन छुट्टी हुँदा त होइन, सबै कुराको लागि टाइम म्यानेज गर्न गाह्रो हुन्थ्यो नि त, अलिक सजिलो भएको छ, लङ आवर ड्युटी भएको छ नि त हाम्रो। अहिलेसम्म त त्यस्तो भर्खर लागू भयो होइन, अब अहिलेसम्म त त्यस्तो साह्रो भएको छैन, अब पछि हेर्दै गाउँ होइन कस्तो हुन्छ, अहिलेलाई चाहिँ खासै फरक भएको छैन।
5: नानी सभामाली, यही ललितपुर हो, एसएन कलेज सातो बाटो। एक दिन बढी घर बस्न पाइयो भन्ने मात्रै हो, अरू त अब पहिलाको भन्दा अब आवर बढाएको छ नि त, त्यो अनुसार चाहिँ हामीले एक दिन बिदा बराबरको त्यो आवर बढाएकोमा काम गरिन्छ। सजिलै छ, यसो बिदा एक दिन बढी हुँदाखेरि हामीले काम भ्याउँदैनौँ कि जस्तो चाहिँ सुरुमा चाहिँ त्यस्तो लागेको थियो, तर अब हामीले पहिलाको भन्दा अब आवर बढाएर काम गर्दाखेरि ठिकै लाग्यो, त्यस्तो प्रेसर त छैन।
6: मेरो नाम चाहिँ रुजा महर्जन हो, लुबुमा हो, जनमैत्री फाउन्डेसन हो, एलएको कलेज हो। मलाई चाहिँ फाइदा नै गरेको छ जस्तो लाग्थ्यो, दुई दिन बिदामा रेस्ट प्लस अब यो गर्नुपर्ने वर्कहरू पनि मजाले गर्न पाइरहेको छ, किनकि दुई दिन बिदाले हाम्रो एक्सपेन्सेसहरू पनि बढ्छ नि त, अब गाडीमा आउने जाने त्यो भयो, अनि प्लस टिफिनहरू खाजाहरूको पनि पैसा बच्यो। कलेजमा पनि हाम्रो कोर्सहरूको लागि पनि अब छुट्टी टाइम अलिकति लम्बाइदिएको छ, धेरै पनि होइन, अनि टाइम चाहिँ अलिकति ड्युरेसन अलिक लामो छ, तर दुई दिन नै बिदा दिएको छ।
7: मेरो नाम सुश्रीता कार्की, घर चाहिँ मेरो खलडुङ्गा हो, बस्नु त्यहाँ जोरपाटी बस। त्यस्तो अब पहिलेदेखि कन्टिन्यू भइरहेको थियो नि त पढाइ, त्यस्तो फाइदा बेफाइदा त खासै अहिले त्यस्तो केही छैन। हजुर, हामीले बिदा पाएको छैन, हामीले शनिबार पाइरहेको थियौँ पहिला पनि, अहिले पनि हाम्रो शनिबार नै पाए हुन्छ जस्तो लागेको छैन, कन्टिन्यू गइरहेछ नि त। अब हाम्रो कलिकुरम अनुसार पनि त त्यही पहिला नै सिटिभिटीले छुट्याएको कोर्स अनुसार गइरहेछ, त्यो भयो भने त हामीलाई पनि सजिलै भइरहेछ नि त, अहिले हाम्रो कोर्स पनि त्यही अनुसार जान्छ, त्यो कारणले पनि यही नै ठिक छ, अहिलेकै ठिक छ। अलिकति ड्युटी हस्पिटल जाँदा चाहिँ स्ट्रेस बढी हुन्छ, त्यो बेला चाहिँ भए नि हुन्छ जस्तो लाग्छ, तर कोर्स अनुसार हेर्दा चाहिँ यही नै ठिक छ।
0: यसैबीच भोलिदेखि लगातार चार दिन सार्वजनिक विदा परेको छ। भोलि मुस्लिम समुदायको ईद र पर्सी गणतन्त्र दिवसको विदा छ, शनिबार र आइतबार सार्वजनिक विदा रहेकोले लगातार चार दिन विदा परेको हो।
8: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: आँखा नाक कान र घाँटी उपचारका लागि
10: भर्ना खुल्यो,
11: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
10: हाम्रा विशेषताहरू, दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने, अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
11: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-51-960 र 97-678-84-566।
9: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
12: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
9: हाम्रा सेवाहरू
12: ग्यास्ट्रिक अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
9: सम्पर्क तीर्थ नारायण आयुर्वेदिक औषधालय कोहलपुर बस पार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टी। मोबाइल नम्बर 98-480-44-631।
13: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईँका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। वृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईँको विश्वास जित्दै तपाईँको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो।
0: लागू औषध सम्बन्धी मुद्दामा सहजीकरण गरिदिने र पक्राउ नगरी मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग 50,000 रूपियाँ घुस माग गरेको आरोपमा पक्राउ परेका थिए।
8: हिजो घटेको शेयर बजार आज सामान्य बढ़ेको छ। शेयर बजार परिसूचक नेप्सी आज 4.99 अंकले बढ़ेर 2,782.10 बिन्दुमा पुगेको छ। आज फाइनान्स, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र अन्य बाहेक सबै समूहका सूचक सामान्य बढ़ेका छन्। आज नेप्सीसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 4,85 करोड़ रूपियाँ कारोबार भएकोमा आज 354 कम्पनीका 1,52,00,000 किता शेयर 6,03 करोड़ रूपियाँमा किनबेच भएको छ। यो कारोबार रकम झण्डै एक महिना यताकै धेरै हो। यसअघि गएको वैशाख 15 गते 6,53 करोड़ रूपियाँका किनबेच भएको थियो। त्यस यता कारोबार रकम 6 अर्ब रूपियाँ पुग्न सकेको थिएन।
0: कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध संचालक विष्णु प्रसाद पोखरेलले पर्याप्त बजेट नहुँदा रासायनिक मल खरिद गर्न नसकेको बताउनु भएको छ। आज बसेको कृषि सहकारी तथा प्रकृति स्रोत समितिको बैठकमा उहाँले नेपालको वार्षिक मल आवश्यकता झण्डै 9,00,000 मेट्रिक टन भए पनि सरकारले बढ़ीमा 5,00,000 मेट्रिक टन बराबरको मात्रै बजेट विनियोजन गर्ने गरेको बताउनुभयो। यसपालि भाव बढ़ेकाले 3,59,100 मेट्रिक टन मात्रै मल खरिद गरेको र अहिले कम्पनीसँग 1,05,241 मेट्रिक टन मौजदात रहेको उहाँले बताउनुभयो। कार्यक्रममा कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले किसानलाई मलको अभाव हुन नदिन सरकारको विशेष ध्यान आकर्षण भएको बताउनुभयो।
8: पर्यटन तथा नागरिक उड्डयन क्षेत्रका अगुवाहरूले नेपालको पर्यटन क्षेत्रमा नीति बन्ने तर कार्यान्वयन नहुने प्रवृत्तिले लगानीकर्ताको आत्मविश्वास घट्दै गएको बताएका छन्। नेपाल उद्योग परिसंघले आयोजना गरेको कार्यक्रममा उनीहरूले कानूनी जटिलता र सरकारको कार्यशैलीकै कारण पर्यटन क्षेत्र गम्भीर समस्यामा रहेको भन्दै चिन्ता व्यक्त गरेका हुन्। नेपाल पर्यटन बोर्डका निवर्तमान प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशीले बितेको 14 वर्षदेखि यूरोपसँग प्रत्यक्ष हवाई सम्बन्ध स्थापित हुन नसक्दा ठूलो बजार गुमाउनु परेको बताउनुभयो। होटल संघ नेपालका सीईओ बहादुर महतले भिजिट नेपाल वर्षको 28 वर्षपछि पनि पर्यटक संख्या 3 गुणा मात्र बढ़ेको भन्दै प्रभावकारी पर्यटन प्राधिकरण गठनको माग गर्नुभयो। यति एयरलाइन्सका सीईओ सुभाष सापकोटाले 15 वर्षभन्दा पुरानो विमान किन्न नपाइने नीति र ईन्धन मूल्य वृद्धिका कारण पहाड़ी उडान 40% घटेको बताउनुभयो।
0: काठमाडौँमा आजदेखि अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव किम्बको 23 संस्करण शुरू भएको छ। ठमेलको क्यूएफएक्सको छाया सेन्टरमा आजदेखि शुरू भएको किम्फ महोत्सव आउँदो आइतबारसम्म चल्नेछ। महोत्सवमा 29 देशका 50 भन्दा बढ़ी चलचित्र प्रदर्शन गरिने आयोजकले जनाएको छ। अन्तर्राष्ट्रिय स्तरमा चर्चित फिचर फिल्म, वृत्तचित्र, छोटो चलचित्र र साहसिक कथामा आधारित फिल्म समावेश गरिएका छन्।
8: नेपाल दर्पणमा अब विदेशको खबर। भारतलाई उछिन्दै ताइवान विश्वको 5 औं ठूलो शेयर बजार बनेको छ। विश्वको सबैभन्दा ठूलो चिप उत्पादन गर्ने कम्पनी ताइवान सेमी कन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी टीएसएमसीको शेयरमा भएको तीव्र वृद्धिका कारण ताइवान विश्वको पाँचौं ठूलो शेयर बजार बनेको ब्लूमबर्गले जनाएको छ। यस वर्ष टीएसएमसी को शेयर 49% बढ़ेको छ, जसले कृत्रिम बुद्धिमत्ता अर्थात एआई में लगानी बढ़ाएको छ। तर भारत में बढ़्दो ऊर्जा लागत, कर्पोरेट नाफामा सुस्त वृद्धि र एआई को क्षेत्र में विशेषज्ञता भएका कम्पनीहरूको अभावसँग संघर्ष गरिरहेको छ। ब्लूमबर्गका अनुसार ताइवान को शेयर बजार पूंजीकरण 49 खर्ब 50 अर्ब अमेरिकी डलर पुगेको छ। अहिले भारत को शेयर बजार पूंजीकरण 49 खर्ब 20 अर्ब डलर छ। विश्वको सबैभन्दा ठूलो शेयर बजार अमेरिका हो, त्यसपछि चीन, जापान र हङकङ रहेका छन्। रोचक कुरा के छ भने शीर्ष पाँच मध्ये तीन चीन, हङकङ र ताइवान हुन्। हङकङ चीनको एक स्वायत्त क्षेत्र हो र चीनले ताइवानलाई पनि आफ्नो क्षेत्रको हिस्सा मान्दछ। शेयर बजार मूल्यांकन वा बजार पूँजीकरण भनेको शेयर बजारमा सूचीबद्ध सबै कम्पनीहरूको कुल बजार पूँजीकरणको समग्र मूल्य हो।
0: नेपाल दर्पणमा अब खेल खबर। एसियाली खेलकूद अन्तर्गत महिला क्रिकेट छनौटमा चीनलाई हराउँदै नेपालले विजयी शुरूआत गरेको छ। मलेसियाको बायोमास ओभलमा आज भएको समूह बी को खेलमा नेपालले चीनलाई 19 रनले हरायो। नेपालले दिएको 126 रनको लक्ष्य पछ्याएको चीनले 20 ओभरमा 5 विकेट गुमाएर 106 रन मात्र बनाउन सक्यो। चीनकी मिङ ए झूले 30 रन बनाइन्। नेपालकी रिया शर्माले 2 विकेट लिइन्। यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले 20 ओभरमा 5 विकेट गुमाएर 125 रन बनायो। नेपालकी पूजा महतले 63 रन बनाइन्। चीनकी मा रुइकेले 2 विकेट लिइन्। यो सँगै नेपाल समूह बी को शीर्ष स्थानमा उक्लिएको छ। अब नेपालले समूह चरणको अन्तिम खेलमा भोलि इण्डोनेसियासँग खेल्नेछ। प्रतियोगितामा आजै भएको समूह ए को खेलमा थाइल्याण्डले मलेसियालाई 7 विकेटले हरायो। 7 वटा टोली सहभागी प्रतियोगितामा 6 वटा टोली सहभागी प्रतियोगितामा दुवै समूहका शीर्ष 2 टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताका शीर्ष 3 टोली जापानको नागोयामा हुने एसियाली खेलकुदका लागि छनौट हुनेछन्।
8: र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटको इलिमिनेटरमा आज राति सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स खेल्दैछन्। यो खेल मुलर्णपुरमा राति पाउने 8 बजे शुरू हुनेछ। हैदराबाद तेस्रो तथा राजस्थान चौथो स्थानमा रहेर इलिमिनेटरमा पुगेका हुन्। यो खेल जित्ने टोलीले फाइनलमा पुग्न दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछ। हार्ने टोली भने बाहिरिनेछ। आईपीएलमा यी दुई टोली बीच अहिलेसम्म 23 पटक भेट भएकोमा हैदराबाद 14 र राजस्थान 9 खेलमा विजयी भएका छन्। लीग चरणमा भएका दुईवटै भेटमा हैदराबादले राजस्थानलाई हराएको थियो। हिजो भएको पहिलो क्वालिफायरमा गुजरात टाइटन्सलाई हराउँदै रोयल च्यालेन्जर्स बेंगलुरु लगातार दोस्रो पटक फाइनलमा पुगेको छ। गुजरात र इलिमिनेटरको विजेता बीचको दोस्रो क्वालिफायर पर्सि शुक्रबार हुनेछ। 19 संस्करणको फाइनल खेल आउँदो आइतबार हुनेछ। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: नवयुवा आन्दोलनमा ओली, लेखक र गुरूङले मानव अधिकार हनन गरेको आयोगको ठहर। राष्ट्रपा सभापति लामिछाने र पूर्व प्रधानमन्त्री कार्कीमाथि पनि छानबिन सिफारिश। सुरक्षा अधिकारीहरू पनि अनुसन्धानको घेरामा।
8: नेपालको अर्थतन्त्रको आकार 66 खर्ब रूपियाँ नाघ्यो। रेमिट्यान्समा उल्लेख्य वृद्धि। विदेशी विनिमय संचितमा ऐतिहासिक कृतिमान। एक वर्षमा उद्योग दर्ता झण्डै 12% बढ़्यो।
0: निजी स्वास्थ्य संस्थामा आकस्मिक बाहेक स्वास्थ्य बीमा कार्यक्रम स्थगित। बढ़दो वित्तीय संकटका कारण सेवा रोकेको भनाई।
8: भारतलाई उसिन्दै ताइवान विश्वको पाँचौं ठूलो शेयर बजार बन्यो। चिप र एआईमा लगानी मुख्य कारण।
0: र एसियाली खेलकुद छनौटमा नेपाली महिला क्रिकेट टोलीको विजयी शुरूआत। आईपीएल क्रिकेटको एलिमिनेटरमा आज राति हैदराबाद र राजस्थान खेल्दै।
8: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी महेश गेवाली र भोजेन्द्र बसेत पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: कर्णाली प्रदेश सरकारको निर्णय, कर्णाली प्रदेश विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन चौथो संशोधन नियमावली 2083 स्वीकृत।
1: शुद्ध खाने पानी नियमित रूपमा उपलब्ध गराइदिन सुर्खेत लेखबेसीका उपभोक्ताको माग, खाने पानी क्षेत्रमा करोड़ लगानी।
0: आज पनि पश्चिम नेपालका तराईका जिल्लाहरूमा तातो हावाको लहर कायम, पर्सी शुक्रबार देशका धेरै ठाउँमा पानी पर्ने मौसमविदहरूको अनुमान।
1: र एसियाली खेलकुद छनौट अन्तर्गत महिला क्रिकेटको पहिलो खेलमा नेपालले चीनलाई 19 रनले हरायो बेंगलुरू आईपीएल क्रिकेटको फाइनलमा।
0: हिमाल पहाड तराई जोड्छौं सबैलाई साँझको भेरी खबरबाट ढिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। कर्णाली प्रदेश सरकारको मन्त्री परिषद बैठकले विभिन्न 6 निर्णय गरेको छ। आज बिहान बसेको बैठकले कर्णाली प्रदेश विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन चौथो संशोधन नियमावली 2083 स्वीकृत गर्ने निर्णय गरेको छ। कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकको पदमा प्रदेश सचिव लक्ष्मी कुमार विकलाई कामकाजमा खटाउने, योगदानमा आधारित निवृत्ति भरण कोष स्थापना तथा संचालन सम्बन्धी विधेयक तर्जुमाको अवधारणा पत्र उपर सैद्धान्तिक स्वीकृति गर्ने निर्णय पनि बैठकले गरेको छ। कर्णाली प्रदेश सरकारको सामयिक राजस्व उठाउने सम्बन्धी विधेयक तर्जुमा सम्बन्धी अवधारणा पत्रको सैद्धान्तिक स्वीकृति गर्ने, कर्णाली प्रदेश विनियोजन ऐन 82 कार्यान्वयनमा देखिएको बाधा अड्काउ फुकाउ आदेश जारी गर्ने र कर्णाली प्रदेश जीवनाशक विषादी व्यवस्थापन नियमावली 2083 स्वीकृत गर्ने निर्णय बैठकले गरेको प्रदेश सरकारका प्रवक्ता विनोद कुमार शाहले बताउनुभयो।
0: शुद्ध खानेपानी नियमित रूपमा उपलब्ध गराइदिन सुर्खेत लेखबेसी नगरपालिकाका नागरिकले माग गरेका छन्। विभिन्न ओडामा सम्पन्न भएका सामाजिक परीक्षण कार्यक्रममा सहभागी भएका उपभोक्ताहरूले घर घरमा धारा जडान भए पनि पानी नियमित नआएको भन्दै शुद्ध खानेपानी उपलब्ध गराइदिन माग गरेका हुन्। लेखबेसी नगरपालिका वडा नम्बर 7 स्थानीय बलबहादुर घरतीले धारामा पानी नियमित आउने भए पनि आफूहरूले दूषित पानी खानु परेको गुनासो गर्नुभयो। उहाँले नगरपालिकाले पानी शुद्धिकरणको लागि फिल्टरहरू वितरण गरेको भए पनि ती फिल्टरहरू चाँडै बिग्रिएको बताउनुभयो। शुद्ध खानेपानी उपलब्ध गराउनको लागि मुहानदेखि नै शुद्धिकरण विधि अपनाउनु पर्ने लेखबिसी नगरपालिका वडा नम्बर 7 टंक ओलीको माग छ। कतिपय वडामा भने खानेपानीको चरम अभाव रहेको स्थानीयको गुनासो छ। उहाँले खानेपानी उपभोक्ता समितिमा भएको आय व्यय विवरण पनि आम उपभोक्तालाई नियमित जानकारी गराउनुपर्ने माग गर्नुभयो। वडा नम्बर 8 स्थानीय तुलसी थापाले आफ्नो वडामा खानेपानीको अभाव रहेकाले मुहान व्यवस्थापन गरी खानेपानी उपलब्ध गराउन माग गर्नुभएको छ। यता खानेपानी उपभोक्ता समितिका पदाधिकारीहरूले भने उपभोक्ताहरूको मागलाई मध्यनजर गरी सबै धारामा खानेपानी पुर्याउने प्रयास गरिएको दावी गरेका छन्। लेखबिसी नगरपालिकाको ठूलो योजना अन्तर्गत पर्ने न्यावल खोला लमना खानेपानी उपभोक्ता समितिका अध्यक्ष संगम घरतीले आम उपभोक्ताको धारामा नियमित खानेपानी पुर्याइएको दावी गर्दै पानी शुद्धिकरण गर्ने प्रयास समेत गरिएको बताउनु भएको छ। पानी शुद्धिकरण गर्न विभिन्न विधिहरू अपनाइएको भन्दै अझै नगरपालिकासँग समन्वय भइरहेको जानकारी उहाँले गराउनुभयो। जनप्रतिनिधिहरूले पनि खानेपानीको समस्या समाधान गर्नको लागि विभिन्न निकायसँग पहल गरिएको र कतिपय योजना अहिले सञ्चालन भइरहेको जानकारी गराएका छन्। वडा नम्बर 7 वडा अध्यक्ष रुद्रबहादुर नेपालीले विभिन्न निकाय सँग समन्वय गरी खानेपानी समस्या हल गर्न मुहान संरक्षणदेखि एक घर एक धारा कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो। वडा नम्बर 6 वडा अध्यक्ष प्रतिमान बाकावलले पनि वडामा करिब सबै नागरिकको पहुँचमा खानेपानी पुगेको भन्दै शुद्धिकरण केही ठाउँका मुहान विवादलाई समाधान गर्ने गरी पहल भइरहेको बताउनु भएको छ। लेखबेसी नगरपालिकामा विभिन्न संघ संस्था र नगरपालिकाले खानेपानीको क्षेत्रमा करोड़ौं लगानी गरेका छन्।
1: जापान सरकारको सहयोगमा जाजरकोटको भेरी त्रिवेणी माध्यमिक विद्यालयका लागि निर्माण गरेको 9 नयाँ कक्षा कोठा भवन औपचारिक कार्यक्रमका बीच हस्तान्तरण गरेको छ। नेपालका लागि जापानी दूतावासका उपप्रमुख सिन्तो यासुहारूले को उपस्थितिमा नयाँ 12 कोठे भवन विद्यालयलाई हस्तान्तरण गरिएको हो। जापान सरकारको ग्रास रोड्स ह्युमन सेक्युरिटी प्रोजेक्ट र जीजीपी अन्तर्गत जाजुकोटको भेरी त्रिवेणी माध्यमिक विद्यालयको कक्षा कोठा पुनर्निर्माण परियोजनाका लागि करिब 2,27,00,000 नेपाली रूपियाँ बराबरको अनुदान सहयोग उपलब्ध गराइएको थियो। उपप्रमुख सिन्तोले नयाँ भवनको निर्माणसँगै अब विद्यार्थीहरूले सुरक्षित र उपयुक्त शैक्षिक वातावरणमा सिक्ने अवसर पाउने विश्वास व्यक्त गर्नुभयो। सन् 1985 स्थापना भएको भेरी त्रिवेणी माध्यमिक विद्यालय जाजरकोट र यसका छिमेकी जिल्लाका झण्डै 500 विद्यार्थीहरूका लागि शिक्षाको प्रमुख केन्द्रका रूपमा रहँदै आएको छ। विक्रम सम्वत 2080 साल कार्तिकमा गएको विनाशकारी भूकम्पका कारण विद्यालयको पुरानो भवन पूर्ण रूपमा भत्किएको थियो।
0: मौसम पूर्वानुमान महाशाखाले आज पनि पश्चिम नेपालका तराईका जिल्लाहरूमा तातो हावाको लहर कायम रहेको जनाएको छ। पूर्वी र मध्य भूभागमा मेघगर्जन र हावाहुरी सहित वर्षा भए पनि पश्चिम नेपालका तराईका जिल्लाहरूमा भने तातो हावाको लहर कायम रहेको जनाइएको छ। मौसमविदहरूले पर्सि शुक्रबार देशका धेरै ठाउँमा पानी पर्ने भन्दै पश्चिम तराईमा बढ़ेको गर्मी केही घट्ने बताएका छन्। पानी पर्ने क्रम भोलि बिहिबार बेलुकीदेखि नै शुरू हुने र शुक्रबार राति तुलनात्मक रूपमा बढ़ी वर्षा हुने सम्भावना छ। महाशाखाका मौसमविद रोजन लामिछानेले शुक्रबारको दिन बिहान र दिउँसोको समयभन्दा रातिमा बढ़ी पानी पर्ने सम्भावना रहेको बताउनुभयो। मौसमविद लामिछानेले शुक्रबार साथै प्रदेशमा पानी पर्ने सम्भावना रहेको भन्दै हल्कादेखि मध्यम खालको वर्षा हुने बताउनु भएको छ। अहिले तातो हावाको लहर चलिरहेको पश्चिम तराईका क्षेत्रमा पनि शुक्रबार पानी पर्ने सम्भावना रहेकाले गर्मीबाट केही राहत मिल्ने उहाँको अनुमान छ। मौसमविदहरूले कर्णाली सुदूरपश्चिम लुम्बिनी गण्डकीका एक दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको औल्याएका छन्।
1: जाजरकोटमा हाइस दुर्घटना हुँदा 7 जना घाइते भएका छन्। नगरपालिका 13 कार्की गाउँदेखि नेपालगंजतर्फ गइरहेको लुम्बिनी प्रदेश 01001 0197 नम्बरको फोर्स गाडी आज बिहान मध्य पहाड़ी सड़क अन्तर्गत भेरी नगरपालिका साथ चौकै ढुङ्गा भन्ने स्थलमा दुर्घटनामा परेको थियो। जिल्ला प्रहरीकारले जाजरकोटका सूचना अधिकारी सुधीर कुमार खड्काका अनुसार बिहान 8 बजे दुर्घटनाको खबर पाए लगत्तै प्रहरी चौकी जगतीपुरबाट घटनास्थलमा पुगेर घाइतेलाई एम्बुलेन्स मार्फत जिल्ला अस्पताल जाजरकोटमा ल्याएर उपचार भइरहेको उहाँ बताउनुभयो। सबै घाइतेको खतरा मुक्त रहेको भन्दै जिल्ला अस्पताल जाजरकोटले सबै घाइतेहरू खतरा मुक्त रहेको जानकारी गराएको छ। गाड़ीमा सवार 8 जना मध्ये गाड़ी चालक 26 वर्षका खेमराज केसी सकुशल रहनु भएको र अन्य 7 जना घाइते भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परि घाइते हुनेहरूमा भेरी नगरपालिका 27 वर्षका भावना विक, 26 वर्षका आशिष विक, 28 वर्षका तिर्सना विक, 25 वर्षका लीला विक रहनु भएको छ। यस्तै भेरी नगरपालिका 9 का 22 वर्षका कमल परियार, 26 वर्षका कमल राज घरती, 10 वर्षका तथा त्यस्तै भेरी नगरपालिका 10 का 27 वर्षका तुलसा मल्ल साई रहनु भएको छ। दुर्घटनामा कसरी भएको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
0: भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई यो विश्राम।
2: एसई र कक्षा 12 को परीक्षामा कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा निकाल्न सफल एस श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर 7 इत्रामा नयाँ शैक्षिक सत्र 83-84 लागि कक्षा 11 मा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: अध्यापन हुने विषयहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी।
2: गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था पनि रहेको छ। साथै कक्षा सञ्चालन आउँदो साल 1 गतेदेखि हुनेछ।
3: प्रधानाध्यापक श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर 7 इत्राम सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98-483-3309, 98-551-560 र 98-481-5699। मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
0: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
3: भोक लागेको बेला त मिठै खानेकुरा खानु पर्यो नि।
0: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
4: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
3: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
0: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता, न्यू काठमाडौँ एभरेस्ट मोमो एण्ड सेक्वा कर्नर, वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत, सम्पर्क नम्बर 97670-71284 र 97498-40।
3: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
5: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक सर्वेक्षक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने, व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने, राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने, उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने। साथै हामी कहाँ सक्षम ट्रेनिङ अन्तर्गत प्लम्बर, इलेक्ट्रिसियन, मेसन, जियो इन्जिनियरिङ, ल्याब टेक्निसियन, हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा फार्मेसी, हेल्थ असिस्टेन्ट, एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टिमबाट सञ्चालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने, निर्माण व्यवसाय, कन्सल्टेन्सी, सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने, प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने, वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने, लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने, अपरेटरका लागि लाइसेन्ससम्मको सहजीकरणको व्यवस्था, गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने, आवश्यकता अनुसार होस्टेलको व्यवस्था भयो, डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने, उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने। नोट, शुरूमा भर्ना हुने 20 जना विद्यार्थीलाई विशेष छुट छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक, नेपालगंज 18 कारकाँदो बाँके, सिद्धार्थ होटेल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98484-44935, 98582-39, 98584-40792 र 98448-61175। सिप सिकौ, आत्मनिर्भर बनाऊ, प्राविधिक शिक्षा सफल भविष्यको आधार।
6: डिजिटल ठगीबाट बचौं।
3: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्। ब्याङ्कको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
6: ध्यान दिनुहोला, बैंकले कहिल्यै पनि ओटीपी, पिन नम्बर, पासपोर्ट जस्ता नम्बरहरू माग्दैन।
3: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट ब्याङ्कको पहल।
7: कर्मचारी आवश्यकता सम्बन्धी सूचना कुँवर कफी तथा फलफूल फर्म गुर्बाकोट 14 सुर्खेतका लागि। बिरुवा गोडमेल र मलजल गर्ने 4 जना कर्मचारी आवश्यक परेकोले इच्छुक व्यक्तिले छिट्टै सम्पर्क गर्नुहोला। सम्पर्क व्यक्ति पूर्ण कुँवर, ढाका टोपी दाई, मोबाइल नम्बर 98681-0333 र 97031-33333।
8: रेडियो भेरी एफएम।
0: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले कर्णाली प्रदेश सरकारको निर्णय, कर्णाली प्रदेश विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन 4 संशोधन नियमावली 2083 स्वीकृत, शुद्ध खानेपानी नियमित रूपमा उपलब्ध गराइदिन सुर्खेत लेक बेसीका उपभोक्ताको माग, खानेपानी क्षेत्रमा करोड़ौं लगानी लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर, सल्यानमा गैरकानूनी रूपमा संचार हुँदै आएका एक स्वास्थ्य क्लिनिक सील गरिएको छ। बनगाडखोपिनी नगरपालिकामा रहेको विपिन स्वास्थ्य सेवा क्लिनिक आवश्यक कानूनी प्रक्रिया पूरा नगरी सञ्चालन भएको पाइएपछि प्रहरीले मुजुलका सहित सील गरेको हो। नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा सुरक्षाकर्मीको संयुक्त टोलीले बालुवा संग्रही ढोरपिपल, बाब्याचौर र जयत पानी बजार क्षेत्रमा व्यवसाय दर्ताको तथा नवीकरण, खाद्य तथा पेय पदार्थको गुणस्तर, म्याद तथा सेवा प्रवाहको अवस्थाका बारेमा अनुगमन गरेको हो। अनुगमनका क्रममा दर्ता तथा नवीकरण नगरी सञ्चालनमा रहेका व्यवसायलाई 7 दिनभित्र कानूनी प्रक्रिया पूरा गर्न निर्देशन दिएको नगरपालिकाले जनाएको छ। यसै गरी बजारमा बिक्रीका लागि राखिएका ठूलो परिमाणका म्याद कुर्सिएका खाद्य पदार्थ, पेय पदार्थ, मदिरा तथा औषधिजन्य सामग्री बरामद गरेर नष्ट गरिएको छ। अनुगमनका क्रममा नगर प्रमुख कर्णबहादुर बुढाथोकी, उप प्रमुख पुरूषोत्तम आचार्य लगायतका जनप्रतिनिधि समेत सहभागी हुनुहुन्थ्यो। नगरपालिकाले उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने, खाद्य तथा स्वास्थ्य सेवामा कानून विपरीत गतिविधि गर्नेलाई कानूनी कार्यवाही गर्ने चेतावनी दिएको छ। बजारलाई व्यवस्थित सुरक्षित र उपभोक्ता मैत्री बनाउन आगामी दिनमा नियमित अनुगमनलाई निरन्तरता दिन नगरपालिकाले जनाएको छ।
0: सरकारी मापदण्डलाई अट्टेर गर्दै संचालनमा रहेका क्रसर उद्योगमाथि जुम्ला प्रशासनले अनुगमन गर्दै मापदण्ड विपरीत संचालनमा रहेका क्रसर उद्योगहरूलाई कार्यवाही प्रक्रिया शुरू गरेको छ। जिल्लाभर अवैध रूपमा संचालन भइरहेका क्रसर उद्योगले नदी दोहन, वातावरणीय क्षति र बस्ती जोखिम बढ़ाएको गुनासो बढ़दै गएपछि जिल्ला विपद व्यवस्थापन समितिले टोलीले स्थलगत अनुगमन शुरू गरेको हो। अनुगमनका क्रममा जिल्लामा संचालनमा रहेका चारवटा क्रसर उद्योग बाहेक अधिकांश उद्योग नेपाल सरकारले तोकेको कानूनी मापदण्ड विपरीत संचालन भइरहेको पाइएको छ। सरकारी नियम अनुसार नदी, खोला, बस्ती, विद्यालय तथा राजमार्गबाट कम्तीमा 200 मिटर टाढा मात्रै क्रसर उद्योग संचालन गर्न पाइन्छ, तर जुम्लामा भने ती नीतिगत कुरा कागजमै सीमित देखिएको छ। जिल्ला प्रशासन कार्यालयले केही उद्योग राजमार्ग छेउमै सञ्चालन गरिएका र केही उद्योगले नदीको प्राकृतिक धार नै परिवर्तन हुने गरी गिट्टी बालुवा र ढुङ्गा उत्खनन गरिरहेको जनाएको छ। यसले नदी कटान, पहिरो तथा बाढ़ीको जोखिम झनै बढ़ाएको प्रशासनको निष्कर्ष छ। प्रमुख जिल्लाधिकारी दीपक पौडेलले अनुगमनका क्रममा तिला गाउँपालिकाको त्रिवेणी क्षेत्रमा सञ्चालनमा रहेको एक क्रसर उद्योग जोखिमपूर्ण अवस्थामा सञ्चालन भइरहेको जानकारी दिनुभयो। उहाँले यो उद्योग राजमार्ग नजिकै सञ्चालन गरिएकाले तत्काल स्थानान्तरणका लागि असार 10 गतेसम्मको समय दिइएको बताउनु भएको छ। अनुगमन टोलीले केही उद्योगले वातावरणीय प्रभाव मूल्याङ्कन तथा प्रारम्भिक वातावरणीय परीक्षण समेत पूरा नगरेको जनाएको छ। कतिपय उद्योगले स्थानीय तहको अनुमति देखाएर जथाभावी उत्खनन गरिरहेको छन् भने कतिपय उद्योगको नवीकरण प्रक्रिया समेत शंकास्पद देखिएको प्रशासन स्रोतको भनाइ छ। कानून मिच्ने उद्योगमाथि प्रशासन कड़ा रूपमा प्रस्तुत हुने प्रमुख जिल्लाधिकारी पौडेलको भनाइ छ। स्थानीयले लामो समयदेखि क्रसर उद्योगका कारण धूलो, ध्वनि प्रदूषण र नदी दोहन बढ़ेको गुनासो गर्दै आएका छन्।
1: बाजुरा र हुम्लाको सीमामा विवाद रहेको रानी खर्क लामपाटा क्षेत्रमा एकजना पुरूषको लेक लागेर मृत्यु भएको छ। भेडा चढ़न गएको 28 वर्षीय इब्रो रोकायको लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख शंकर खड्काले बताउनुभयो। रोकायसँगै रहनुभएका 25 वर्षीय श्रीमती कविता चौलागाई र 10 महिनाको शिशुको अवस्था भने सामान्य रहेको छ। घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय हुम्लाबाट प्रहरी सहायक निरीक्षक दिपेन्द्र बुढाथोकीको नेतृत्वमा प्रहरी टोली खटिएको छ। टोली घटनास्थलतर्फ गए पनि दुर्गम क्षेत्रमा कारण पुग्न समय लाग्ने प्रहरीले जनाएको छ।
0: हेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ, अहिलेलाई यो विश्राम।
9: एसई सकियो, अब रमाइलो सुरु भयो।
10: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
9: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
10: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
9: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
11: नेपाल टेलिकम, राष्ट्रको संचार।
12: नाकान घाँटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान HERCमा अत्याधुनिक उपकरण, दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
13: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
12: नाक बन्द हुने समस्या,
13: नाकबाट रगत बग्ने,
12: नाकभित्र मासुको गिर्खा पलाएको,
13: घ्राण शक्ति गुम्ने,
12: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
13: कानको संक्रमण,
12: कान सुन्न गाह्रो हुने,
13: कान बज्ने समस्या,
12: चक्कर लाग्ने,
13: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
12: घाँटी दुख्ने,
13: आवाज बन्द हुने,
12: निल्न गाह्रो हुने,
13: घाँटीको भित्री भागमा मासु आउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। HERC अस्पताल,
12: चारवाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081-538-150, 081-535-151।
11: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा, तपाईँका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। वृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट बैंक दिगो दरिलो र विश्वासिलो।

जुनसुकै बाटोको लागि भनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,78,900 मा

0: झरना खुल्यो।
1: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 मा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
1: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-59960 र 97-678-84-566।

0: बीमा को लाभ दी आफ्नो कमाईको लाभ लिने मौका आज बनौ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स को बीमा अभिकर्ता सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स खुले रजियौ
1: सबैको मन सुने
2: रेडियो भेरी एफएम
3: तपाईं अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरोसँगै अन्य खबरहरू प्रस्तुत गर्यौं। अब बाँकी खबर बाजुरा जिल्लाका हिमाली गाउँपालिका अध्यक्ष गोविन्द बहादुर मल्ल र उपाध्यक्ष राजकला सार्की सहित 28 जना विरूद्ध विभिन्न आरोपसहित उजुरी दर्ता भएको छ। यही जेठ 2 गतेदेखि 5 गतेसम्म हुम्ला बाजुरा सीमा क्षेत्र र कर्णाली करिडोर अन्तर्गत पिलुचौर कवाड़ी सड़क खण्डमा भएको विवादका क्रममा हुम्लाका नागरिकलाई बन्धक बनाइएको तथा राजमार्ग अवरूद्ध गरिएको भन्दै हुम्ली समाजले जेठ 11 गते जिल्ला प्रहरी कार्यालय हुम्लामा उजुरी दर्ता गराएको हो। उजुरीमा संलग्न मध्ये 10 जना विरूद्ध सार्वजनिक अपराध सम्बन्धी कसुरमा जिल्ला प्रहरी कार्यालय बाजुरामा समेत मुद्दा दर्ता गरिएको जनाइएको छ। यसै सन्दर्भमा हुम्लाको लामपाटामा गाली गलौज कुटपिट र दुर्व्यवहार गर्नुका साथै सामाजिक सञ्जाल मार्फत अफवाह फैलाएर शान्ति सुरक्षा खलबल्याउने कार्यमा संलग्न 12 जना विरूद्ध अभद्र व्यवहारको मुद्दा जिल्ला प्रहरी कार्यालय हुम्लामा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी प्रमुख शंकर खड्काले बताउनु भएको छ। यस्तै सीमा विवाद क्षेत्र लामपाटामा काठ तस्करी राष्ट्रिय चरा डाँफेर वन्यजन्तु झारल मारिएको प्रमाण फेला परेको भन्दै डिभिजन वन कार्यालय हुम्लामा 6 जना विरूद्ध मुद्दा दर्ता गरिएको खारपुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण रावलले जानकारी दिनुभएको छ।
4: भारतबाट 100 रूपियाँ भन्दा बढ़ीको सामान ल्याउँदा अनिवार्य भन्सार महसुल तिर्नुपर्ने नियमलाई कड़ाईका साथ लागू गरिएपछि सहायक नाकाबाट तस्करी बढ़ेको छ। त्यहाँको मुख्य नाका जमुनामा तालिम प्राप्त कुकुर परिचालन गरेर चेकजाँचमा कड़ाई गरिएपछि तस्करी गर्ने र अवैध आयात गर्नेहरूको साइड नाकालाई प्रयोग गरिरहेको पाइएको छ। तस्करी र अवैध आयात विरूद्ध कड़ा रूपमा कार्यवाही शुरू गरेको जिल्ला प्रहरीकारले बाँके र दैनिक सुचुर परिमाणमा परिणाममा भन्सार छलेर भारतबाट भित्राएको सामान नियन्त्रणमा लिन थालेपछि यसको पुष्टि भएको हो। पछिल्लो पटक प्रहरीले नेपालगंजबाट 11,11,000 रूपियाँको अवैध सामान बरामद गरेको जिल्ला प्रहरीकारले बाँकेले जनाएको छ। जिल्ला प्रहरीकारले बाँकेका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले भन्सार राजस्व छलेर भारतबाट भित्राएको 11,11,000 रूपियाँ बरामद बराबरको मोबाइल पाटपूर्जा त्यस्तै लत्ता कपड़ा खाद्यान्न कस्मेटिक इलेक्ट्रोनिक सामान र सुर्तीजन्य पदार्थ प्रहरी टोलले नियन्त्रणमा लिएको बताउनु भएको छ।
3: भेरी खबरमा अब लागौं खेल खबरतर्फ। एसियाली खेलकुद छनौट अन्तर्गत महिला क्रिकेटको पहिलो खेलमा नेपालले चीनलाई 19 रनले हराएको छ। मलेसियामा जारी प्रतियोगितामा नेपालले चीनलाई हराउँदै विजय शुरूआत गरेको यो पहिलो जित हो। 126 रनको लक्ष्य पछ्याएको चीन पूरै 20 ओभर खेल्दै 5 विकेटको क्षतिमा 106 रनमा समेटियो। चीनका लागि कप्तान जू मिजुले सर्वाधिक 30 रन जोड्नुभयो भने वाङ हुयाङले 21 रन थप्नुभयो। चीनलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि रिया शर्माले 2 विकेट हात पार्दा पूजा महतो मनिषा उपाध्याय र कविता कुँवरले 1-1 विकेट लिनुभयो। टस जितेर शुरूमा ब्याटिङ गरेको नेपालले पूरै 20 ओभर खेल्दै 5 विकेटको क्षतिमा 125 रन बनाएको थियो। नेपालका लागि पूजा महतोले अर्धशतक बनाउनु भएको थियो। महतोले 57 बलको सामना गर्दै 6 चौकाको मद्दतमा 63 रन बनाउनु भयो भने रूबी पोदारले नटआउट 22 रन जोड्दा सोनी पार्किनले 18 रन जोड्नु भएको छ। एसियाली छनौटमा नेपाल रहेको समय बीमा चीन र इण्डोनेसिया छन्। नेपालले इण्डोनेसियासँग भोलि खेल्दैछ।
4: र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटको इलिमिनेटरमा आज सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स खेल्दैछन्। खेल बेलुका पाउने 8 बजे शुरू हुनेछ। हैदराबाद तेस्रो र राजस्थान चौथो स्थान रहेर प्ले अफ पुगेका हुन्। विजेता टोलीले दोस्रो क्वालिफायरमा गुजरात टाइटन्ससँग खेल्नेछ भने पराजित टोली प्रतियोगिताबाट बाहिरिनेछ। यसैबीच स्वाभाविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरू आरसीबी आईपीएल क्रिकेटको फाइनलमा पुगेको छ।
3: खेल खबरसँगै साँझको भेरी खबर सकियो। बिदा हुनु अघि अहिलेसम्मका मुख्य खबरहरू फेरि एकपटक।
4: कर्णाली प्रदेश सरकारको निर्णय। कर्णाली प्रदेश विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन चौथो संशोधन नियमावली 2083 स्वीकृत।
3: शुद्ध खानेपानी नियमित रूपमा उपलब्ध गराइदिन सुर्खेत लेगबेसीका उपभोक्ताको माग। खानेपानी क्षेत्रमा करोड़ौं लगानी।
4: आज पनि पश्चिम नेपालका तराईका जिल्लाहरूमा तातो हावाको लहर कायम। पर्सि शुक्रबार देशका धेरै ठाउँमा पानी पर्ने मौसमी दहरूको अनुमान।
3: र एसियाली खेलकूद छनौट अन्तर्गत महिला क्रिकेटको पहिलो खेलमा नेपालले चीनलाई 19 रनले हरायो बेंगलुरू आईपीएल क्रिकेटको फाइनलमा। हवस् त तपाईँ हाम्रो भेट भोलि बिहानको भेरी खबरमा हुनेछ। त्यतिन्जेलसम्मको लागि साँझको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित ढिलु रावत र टेकराज केसी बिदा हुन्छौं। नमस्कार।

0: रेडियो भेरी एफएम 98.6 मेगाहर्ट्ज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: सूचना
4: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोशिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ डाक्टर धमला हड्डी पुननिर्माण हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ
3: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या पुरानो भाँचिएको जोडिने हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ
4: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत
5: के भन्ने सोच तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ
6: हो नि राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ
5: त्यसो भए सुन्नुहोस् इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ
6: र के खास छ त इलाइट सिएमा
5: एक्सपिरियन्स सिए फ्याकल्टी फुल कोर्स कभरेज र भिडियो ब्याकअप क्लास छुट्यो भने पनि टेन्सन छैन
6: ओहो अनि लोकेसन
5: बानेश्वर काठमाडौँ सम्पर्क 01-5914-284 97-164-65-37 लिमिटेड चिज ढिला नगर्नुहोस्
6: इलाइट सिए तपाईँको सफलताको सही सुरुवात
4: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ
3: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225 अरुवा सोना मन्सोली चामल प्रति बोरा 1350 स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925 अरुवा मध्यम चामल प्रति बोरा 1350 चिनी प्रति किलो 95 र सूर्यमुखी तेल प्रति पेटी 2860
4: छुट कार्यक्रम निश्चित अवधिसम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है
3: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत
7: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु कहाँ फ्रिज किन्नु कहाँ के किन्नु हरे राम कति ठाउँमा भ्याउनु मैले अब यही बेला यो मोबाइल पनि बिग्रेर
3: ल दाई किन चिन्ता मान्नुहुन्छ नि तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि ल हिँड्नुहोस् म देखाइदिन्छु कस्तो
4: हामी कहाँ एलजी सामसुङ औरा स्काई अर्थ कम्पनीका टीवी फ्रिज वासिङ मेसिन सामसङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ
3: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्
4: प्रोप्राइटर रवि लामिछाने रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत मोबाइल नम्बर 98-85-40-719 र 98-85-51-715
8: एक युनिट रगतले 3 सम्मको ज्यान बचाउन सकिन्छ
9: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ
8: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ
9: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ
8: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ
9: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन
8: रक्तदान जीवनदान मात्र होइन यो त दानहरू मध्येकै ठूलो दान महादान हो
9: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं

0: बीमा को लाभ दी आपको कमाई को लाभ लिने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले जीऊ
1: के तपाई आकर्षक फोटो फ्रेमिंग र डिजाइन को खोजी में हुनुहुन्छ
2: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिंग लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम जोइनिङ फोटो फ्रेम रु 100 देखि 15,000 सम्म फोटो फ्रेमहरू साथै होटल बैंकिङ सरकारी कार्यालय योजना बोर्ड पुस्तक पसल एग्रो भेट फेन्सी पसल खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स रेडियम फ्लेक्स लाइट बोर्ड नर्मल बोर्ड फ्रेमिङ प्रिन्टिङ समेत गर्ने गरिन्छ।
1: हजुर हामी कहाँ फोटो प्रिन्ट फ्लेक्स ब्यानर प्रिन्ट फ्लेक्स बोर्ड टोकन अफ लभ स्टिकर प्रिन्ट भिजिटिङ कार्ड बिल लेटर प्याड सेल्फ इङ्क स्ट्याम्प सर्टिफिकेट प्रिन्ट ब्याच प्रिन्ट आईडी कार्ड इन्भिटेसन कार्ड क्यानभास प्रिन्ट म्याट फोटो प्रिन्ट प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
2: यति मात्र कहाँ हो र युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्र नगर छ बुद्धपथ लाइन गरिमा विकास मैक मुनि सुर्खेत फोन नम्बर 083-521-179 मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
3: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश त पासपोर्ट बनाउनु पैसा छैन कि गर्ने
4: ओइ ठुले एक्लै बसेर के गुनगुनाइरहेछस् त?
3: के गर्नु दाजु यहाँ बसेर के कामदाम पनि छैन पैसा पनि छैन अब इन्डियातिर जाने सुर कस्या हौ दाजु मैले?
4: अब इन्डिया नै जाने सुर कस्या भए बोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
3: के भन्छ नि दाजु मैले त कुरै बुझिन त
4: हौ। हो त नि अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
3: हो र दाजु कहाँ गएर कोलाई भेट्ने के गर्ने केही अत्तो पत्तो थाहा छैन मलाई त।
4: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
3: हो त्यही गएर
4: सूर्जन रोकाईलाई भेट।
3: अनि फोन नम्बर नि दाजु फोन नम्बर त चाहियो नि फेरि उहाँ गएर के हो कसो
4: लकी पिराग फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।
5: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट भाइनेटको साम्बा प्याक सँग जसमा पाइन्छ अल्ट्रा 300 Mbps सम्मको स्पिड र वार्षिक सब्सक्रिप्सनमा एक महिना फ्री। आज नै सब्स्क्राइब गर्नुहोस् भाइनेट साम्बा प्याक स्पिडको अल्टिमेट गोल भाइनेट साम्बा प्याक अल्ट्रा फास्ट अल्ट्रा फन।
6: रेडियो भेरी एफएम

0: परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
1: हाम्रा विशेष सेवाहरू आईबीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
0: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चार वाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क मोबाइल नम्बर 98455369484।

0: खुशीको खबर।
1: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालकै एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग

जुनसुकै बाटोको लागि पनि कै र सबैको लागि पनि कै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,78,900 मा

0: ya.
1: Extreme energy drink.
2: भर्ना खुल्यो
3: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जिहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
3: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-520-114 मोबाइल 98-585-59960 र 97-678-84-566।
2: के तपाईँको नाक कान र घाँटीको समस्या छ? यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्।
3: हजुर, भेरी अस्पताल नेपालगञ्जमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
2: यही जेठ 16 गते शनिबारका दिन
3: यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
2: कानको समस्याहरू कान पाकिरहने कानबाट पिप बग्ने कान कति नसुनिने वा कम सुनिने कानको जालीमा चोट लागेको घाँटीका समस्याहरू घाँटीको टन्सिल बारम्बार बढिरहने बेला बखतमा स्वरमा समस्या हुने नाकका समस्याहरू नाक बन्द हुने नाकबाट सिगान बगिरहने पिनास पर्ने नाकबाट रगत बग्ने नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा साथै बाल रोग विशेषज्ञ डाक्टर महेश तौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क राणा हस्पिटल प्राली वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत फोन नम्बर 083-590-693।
4: रेडियो भेरी एफएम।

0: 6.9 इंच सांदा डिस्प्ले AI पावर्ड कैमरा 3 वर्ष को वारंटी सहित Redmi A7 में 5200 mAh तथा Redmi A7 Pro में 6000 mAh पावरफुल बैटरी के साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: अब सुन्नुहोस् श्री स्टीव्स रेडियो कथा भाग 2। शर्माजीको परिवार सबैले डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: खुसीको खबर।
3: सिटी भिटी संघको साझेदारीमा सञ्चालित योगी नरेन्द्रनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठान वीरेन्द्रनगर 7 इत्राम सुर्खेतमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कोर्समा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा कार्यक्रमहरू 3 वर्ष जनरल मेडिसिन HA, डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, जनरल मेडिसिन HA, आयुर्वेदिक HA, डिप्लोमा इन फरेस्ट्री, डिप्लोमा इन एग्रिकल्चर प्लान्ट साइन्समा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
3: फारम भर्ने अन्तिम मिति यही जेठ 13 गतेसम्म। स्वास्थ्य तर्फको कार्यक्रमका लागि SE मा कम्तीमा 2 GPA ल्याएको हुनुपर्ने, अन्य कार्यक्रमका लागि कम्तीमा 1.6 GPA ल्याएको हुनुपर्नेछ।
2: योगी नरहरिनाथ प्रतिष्ठानमा अन्य निजी कलेज भन्दा 30% कम शुल्क, अनुभवी र दक्ष शिक्षकबाट गुणस्तरीय पढाई, कर्णालीकै उत्कृष्ट शैक्षिक वातावरण, व्यवहारिक र रोजगारमुखी शिक्षा,
3: गुणस्तरीय शिक्षा सफल भविष्यको आधार। आजै सम्पर्क गर्नुहोस् योगी नरेन्द्रनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठान वीरेन्द्रनगर 7 इत्राम सुर्खेत।
2: सम्पर्क फोन नम्बर 083-590-202, अध्यक्ष धर्मराज शाही 98-580-51-407, क्याम्पस प्रमुख दानबहादुर रोकाए 98-580-66-789 र प्रशासन प्रमुख अशोक कुमार थापा 98-681-83-500।

0: रेडियो भेरी FM
1: CIN को साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो CIN को फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। जेएनजी आन्दोलन घटनामा तत्कालीन सरकार प्रमुखलाई कार्यवाहीको सिफारिश। सेनादेखि सांसदसम्म अनुसन्धानको दायरामा। घाइतेको उपचार खर्च र मृतक परिवारमा एकजनालाई रोजगारीको व्यवस्था गर्न माग।
2: कार्यवाही हुनुपर्ने नपर्ने विषयमा निवेदन दिन सक्ने व्यवस्था पनि छ। अब हामी चाहिँ के एक्सपेक्ट गर्छौ भन्दा सरकारले यो सिफारिश कार्यान्वयन गर्छ।
1: निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा अस्थायी रूपमा बन्द। आर्थिक वर्ष 2082-83 को आर्थिक सर्वेक्षण सार्वजनिक। सुधारका संकेत बीच चुनौतीपूर्ण अर्थतन्त्र। निजी क्षेत्रमा लगानी बढ़ाउन सरकारको विज्ञहरूको सुझाव।
2: आर्थिक सामाजिक विकास गर्ने कुरामा पूर्वाधार विकास गर्ने कुरामा चुनौती देखिन्छ।
1: 10 वर्षमा 2500 भन्दा बढ़ी सड़क बालबालिकाको उद्धार। तर सड़क बालबालिका अझै जोखिममै। निर्वाचनमा हारपछि स्थानीय तहसँग रणनीतिक पुनर्समीक्षामा नेकपा।
3: नयाँ पहलकदमी लिन सक्नेछौ र हाम्रो पहलकदमीले 84 निर्वाचनलाई निश्चित रूपमा प्रभाव पार्नेछ।
1: र एसियन गेम महिला छनौटमा नेपालद्वारा चीन पराजित।
0: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: विद्यालयदेखि विश्वविद्यालयसम्म, मेडिकल कलेजदेखि सी विकास केन्द्रसम्मका संरचनाले शिक्षाको गुणस्तर, सिकाइको वातावरण र विद्यार्थीको समग्र विकासमा प्रत्यक्ष प्रभाव पार्दछ। तर नेपालमा यति महत्वपूर्ण क्षेत्रको भौतिक संरचना र त्यसको प्रयोगको संस्थागत दक्षताको अभाव देखिन्छ। गुणस्तरीय शिक्षाका लागि यी कुरा मा निकै प्राथमिकता दिनुपर्दछ। अब सरकारले यस्ता कुरामा प्राथमिकता दिए मात्र देशमा गुणस्तरीय शिक्षा लिन जाने विद्यार्थीलाई स्वदेशमै रोक्न सकिन्छ। अब खबर सुशीला श्रेष्ठबाट।
4: राष्ट्रिय मानवाधिकार आयोगले जेएनजी आन्दोलनका क्रममा भएको मानवाधिकार उल्लंघनबारे तत्कालीन सरकारका प्रमुखलाई कार्यवाहीको सिफारिश गरेको छ। आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक तथा तत्कालीन संचार मन्त्री पृथ्वी सुब्बा गुरूङ लगायतमाथि नयाँ कानून बनाएर भए पनि कार्यवाही गर्न सरकारलाई सिफारिश गरेको हो। आयोगका आयुक्त लिली थापा नेतृत्वको समितिले तयार पारेको प्रतिवेदनमा नेपालमा मानवाधिकार उल्लंघन सम्बन्धी स्पष्ट मापदण्ड व्यवस्था नभएकाले नयाँ कानून आवश्यक रहेको उल्लेख रहेको छ। प्रस्तावित कानूनमा दोषीलाई 6 महिनासम्म कैद, 3,00,000 रूपियाँसम्म जरिवाना तथा 5 वर्षसम्म निर्वाचन लड्न रोक लगाउने व्यवस्था गर्न सुझाव दिइएको छ। त्यस्तै मानवाधिकार उल्लंघनमा संलग्न व्यक्तिलाई कम्तीमा 3 वर्ष प्रशासनिक जिम्मेवारी र विदेश भ्रमणमा प्रतिबन्ध लगाउनुपर्ने आयोगको भनाइ छ। मुद्दा दर्ता भएपछि सार्वजनिक पदबाट स्वत निलम्बन हुने व्यवस्था पनि कानूनमा राख्न सिफारिश गरिएको छ। आयोगले आन्दोलनका क्रममा घाइते भएकाहरूको सम्पूर्ण उपचार र औषधि निशुल्क गर्न सरकारलाई आग्रह गरेको छ। साथै मृतकका आश्रित परिवार मध्ये कम्तीमा एकजनालाई रोजगारी वा स्वरोजगारीको व्यवस्था गर्न सिफारिश गरिएको छ। प्रदर्शनका क्रममा अपाङ्ग भएका घाइतेलाई आजीवन सहयोगी वा सहयोगी भत्ता उपलब्ध गराउनुपर्ने आयोगको सुझाव छ। आयोगको सिफारिश कार्यान्वयन गर्न नसकेको खण्डमा के हुन्छ? सीआईएनसँग कुरा गर्दै आयोगका सचिव मुरारी खरेलले भन्नुभयो,
2: यो सिफारिश चाहिँ 3 महिनाभित्रमा कार्यान्वयन गर्न पर्ने सरकारको दायित्व छ र कानूनले पनि त्यही कुरा भनेको छ। यदि 3 महिनाभित्र कार्यान्वयन गर्न सक्ने हो भने 2 महिनाभित्रमा यो कारणबाट कठिनाई छ भनेर चाहिँ सरकारले जवाफ दिने अथवा सम्बन्धित व्यक्तिहरूले आफूसँग रहेको प्रमाण सहित कार्यवाही हुनुपर्ने नपर्ने विषयमा निवेदन दिन सक्ने व्यवस्था पनि छ। अब हामी चाहिँ के एक्सपेक्ट गर्छौ भन्दा सरकारले यो सिफारिश कार्यान्वयन गर्छ।
4: यसैबीच आयोगले निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीलाई पनि अनुसन्धानको दायरामा ल्याउन सिफारिश गरेको छ। सामाजिक सञ्जाल मार्फत आन्दोलनलाई प्रभाव पार्ने अभिव्यक्ति दिएको भन्दै उहाँको भूमिकाबारे सूक्ष्म अनुसन्धान गर्नुपर्ने आयोगको निष्कर्ष छ। आयोगले आन्दोलनका क्रममा सिंहदरबार, सर्वोच्च अदालत र शीतल निवासमा भएको तोड़फोड़ तथा आगजनी रोक्न नसकेको भन्दै नेपाली सेनाको भूमिकामाथि पनि प्रश्न उठाएको छ। वहालवाला आईजीपी द्वयन दान बहादुर कार्की र सशस्त्र प्रहरी प्रमुख नारायण प्रसाद पौडेललाई समेत विभागीय कार्यवाहीको सिफारिस गरिएको छ। त्यसबाहेक रासोपाका कतिपय सांसदहरूमाथि नै अनुसन्धान गर्न सिफारिस गरिएको छ। रासोपा सभापति रवि लामिछाने नक्खु कारागारबाट निस्किएको घटनामा पार्टीका सांसद एवं जिम्मेवार नेता मनिष झा र हरि ढकाललाई शंकाको दायरामा राखेर सूक्ष्म अनुसन्धान गर्नुपर्ने समेत भनिएको छ। यस्तै मानवाधिकार आयोगको छानबिन प्रतिवेदनले भदौ 23 गतेको जेएनजी आन्दोलन हिंसात्मक बन्नुमा निवर्तमान गृहमन्त्री सुदन गुरूङको नेतृत्वपछि अवस्था बिग्रिएको निष्कर्ष निकालेको छ। प्रतिवेदन सार्वजनिक भएसँगै आयोगको सिफारिश कार्यान्वयनको विषय चर्चाको केन्द्र बनेको छ। यसअघिका आयोगका कतिपय सिफारिश कार्यान्वयनमा गएका छैनन्। कार्यान्वयनको सम्भावनाबारे सीआईएनसँग कुरा गर्दै संविधानविद विपिन अधिकारी,
5: राष्ट्रिय मानवाधिकार आयोगले गरेको सिफारिसलाई कार्यान्वयन गर्ने हो। अब त्यसको सिफारिसमा कमी कमजोरी खोजेर हिँड्ने काम सरकारको होइन। अब त्यसको त्यो काम गर्ने पक्षहरू छन्, होइन, नागरिक समाज छ, अड्डा अदालतहरू छन्, पब्लिक इन्ट्रेस्ट पेटिसनरहरू छन् र सम्पूर्ण यो के भन्दाखि प्राज्ञिक जगतले त्यो हेर्न सक्दछ। सरकारको काम भनेको त्यसलाई कार्यान्वयन गर्ने हो र कार्यान्वयन चाहिँ त्यो रूपमा गर्ने हो जुन रूपमा आयोगको जुन संवैधानिक भूमिका छ हो त्यसको संरक्षण हुन्छ, पालना हुन्छ। अब प्राय जस्तो कानून बनाएर गर्ने भन्नुको अर्थ अब त्यसलाई देशको संविधान कानून र व्यवस्था अनुसार बुझ्नु पर्दछ। प्रक्रियागत कुराहरूमा हिजो भएका घटनाहरूका सम्बन्धमा आज पनि चाहिँ त्यो कार्यविधिहरू बनाउनलाई सरकारले सक्दछ, कार्यान्वयन गर्न सक्दछ, तर अपराध वा कसुर स्थापित गर्ने कुराहरू आज कानून बनाएर हिजोको कुरोलाई परिभाषित गर्न सकिँदैन। तर प्रक्रियागत रूपमा जहाँनिर जे पुगेको छैन त्यो आयोगले भनेको बमोजिम गर्नुपर्ने दायित्व चाहिँ सरकारकै।
6: आयोगले सरकारलाई कानून नै बनाएर कार्यवाहीको दायरामा ल्याउनु भनिएको छ कि अहिलेको अवस्था हेर्दाखेरि कानून निर्माण गर्ने या त संशोधन गर्ने अवस्था देखिन्छ।
5: अब अहिले यस्तो छ, सरकारले मानवाधिकार आयोगको जुन निर्माण गरिएको छ, व्यवस्था गरिएको छ संविधानमा, त्यो सरकारले गरेका काम कारवाहीमा कमी कमजोरी हुन सक्दछ। त्यस हुनाले त्यसलाई स्वतन्त्र रूपमा समीक्षा गर्ने र आवश्यक निर्देशन दिने अधिकार सहित आयोगको व्यवस्था गरिएको हो। त अब गर्नुपर्छ, त्यो कर्तव्य चाहिँ नेपाल सरकारको हो। अब गर्छ कि गर्दैन भन्ने कुरो त मानवाधिकार प्रति यो सरकारको कति प्रतिबद्धता छ अब त्यसमा भर पर्ने कुरा हो, छनौटको विषय चाहिँ छैन।
4: नेपाल सरकारले आज सार्वजनिक गरेको आर्थिक सर्वेक्षण 2082-83 नेपालको अर्थतन्त्र विस्तारको दिशामा अघि बढ़िरहेको संकेत गरेको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले संसदमा प्रस्तुत गर्नुभएको आर्थिक सर्वेक्षण अनुसार चालू आर्थिक वर्षमा अर्थतन्त्र 3.85% विस्तार हुने अनुमान गरिएको छ। सर्वेक्षणले नेपालको बाह्य क्षेत्र बलियो बन्दै गएको देखाएको छ। रेमिट्यान्स आउने क्रम 37.7% बढ़ेर 14.50 अर्ब पुगेको छ भने विदेशी मुद्रा संचित 34.14 अर्ब पुगेको छ। यसले 18 महिना भन्दा बढ़ीको आयात धान्न सक्ने अवस्था देखिएको छ। सर्वेक्षणमा मुद्रास्फीति 2.13% सीमित रहेको छ भने डिजिटल भुक्तानी प्रणालीमा उल्लेख्य विस्तार भएको देखिएको छ। क्यूआर कोड मार्फत कारोबार हुने संख्या 1.25 अर्ब नागेको उहाँले बताउनुभयो।
7: चालू आर्थिक वर्षको फागुनसम्म औसत उपभोक्ता मुद्रास्फीति 2.13% रहेको छ। चालू आर्थिक वर्षको फागुनसम्म संघीय राजस्व 3.2% बढ़ेको छ। यस अवधिमा संघीय खर्च 10.4% बढ़े पनि पूँजीगत खर्चमा उल्लेख्य सुधार हुन सकेन। यस अवधिमा सरकारले आन्तरिक र बाह्य ऋण गरी जम्मा रू 3 खर्ब सार्वजनिक ऋण परिचालन गरेको छ। यस अवधिमा सरकारको वित्त सन्तुलन रू 58 अर्ब र प्राथमिक सन्तुलन रू 9 अर्ब घाटामा रहेका छन्। 2082 फागुनसम्म सरकारको तिर्न बाँकी कुल सार्वजनिक ऋण रू 28.78 अर्ब अर्थात कुल गृहस्थ उत्पादनको 43.6% पुगेको छ।
4: तर सकारात्मक सूचकका बावजूद नेपालको अर्थतन्त्रका आधारभूत चुनौतीहरू भनिरहेको विज्ञहरूले बताएका छन्। नेपालको वैदेशिक व्यापार घाटा 11.11% भन्दा बढ़ीले बढ़ेर 10.98 अर्ब पुगेको छ। कृषि क्षेत्रमा धान उत्पादन 4.2% घट्नु, सरकारी खर्च बढ़े पनि पूँजीगत खर्च प्रभावकारी हुन नसक्नु चुनौतीको विषय रहेको सीआईएनसँग कुरा गर्दै अर्थविज्ञ डाक्टर चन्द्रमणि अधिकारीले बताउनुभयो।
8: आर्थिक स्रोत परिचालन गर्ने चुनौती पनि छ, लगानी गर्ने चुनौती पनि छ, अर्थतन्त्रलाई सन्तुलनमा राख्ने चुनौती पनि छ र न्यायोचित ढंगले प्रादेशिक र भौगोलिक सन्तुलन राखेर विकास गर्ने कुरामा पनि, आर्थिक सामाजिक विकास गर्ने कुरामा, पूर्वाधार विकास गर्ने कुरामा चुनौती देखिन्छ।
4: सड़क बालबालिका मुक्त नेपाल बनाउने अभियान अन्तर्गत पछिल्लो 10 वर्षमा 2600 भन्दा बढ़ी बालबालिकाको उद्धार गरिएको छ। सरकारले आज सार्वजनिक गरेको आर्थिक सर्वेक्षण 2082-83 अनुसार 2073 वैशाख 27 देखि 2082 फागुनसम्म कुल 2658 जना सड़क बालबालिकाको उद्धार गरी संरक्षण र व्यवस्थापन गरिएको उल्लेख रहेको छ। स्वास्थ्य बीमा बोर्डले निजी अस्पतालहरूमा दिँदै आएको स्वास्थ्य बीमा सेवा अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको छ। बोर्डले वित्तीय संकट बढ़ेको भन्दै जेठ 16 गतेदेखि आकस्मिक सेवा भएका सबै बीमा सेवा स्थगित गर्ने जनाएको हो। साझा खबरमा अब खेल खबर। नेपालले एसियन गेम्स महिला छनौटमा विजयी शुरूआत गरेको छ। आज भएको खेलमा उपकप्तान पूजा महत्तको अर्धशतकसँगै नेपालले चीनलाई 20 रनले हराएको हो। नेपालले दिएको 126 रनको लक्ष्य पछ्याएको चीनले निर्धारित 20 ओभरमा 5 विकेट गुमाउँदै 106 रन बनाएको हो। यो सँगै 2 अंक जोड़ेको नेपालले सेमी फाइनल खेल्ने सम्भावना बलियो बनाएको छ। अब नेपालले अन्तिम खेल इण्डोनेसियासँग खेल्नेछ।
1: दाङमा पहिलो महामहोत्सव, माउरी पाला किसानको उत्साह र समस्या एकै ठाउँमा।
9: महोत्सवले हामीलाई महको बिक्रीमा केही टेवा दिन्छ कि भन्ने चाहिँ आशा छ।
10: माउरीको मह यस्तो हुन्छ र अस्ति नलगेको त यस्तो थिए, यो मह त यस्तो छ भन्नुहुन्छ।
1: मह उत्पादन बढ्दै तर बजार प्रचार प्रसार अझै चुनौतीपूर्ण, रिपोर्टसँगै नेपालको अर्थतन्त्रमा आन्तरिक बसाईसराईको प्रभाव लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
12: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामठ, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानीसोर, जमल र ओम अस्पतालमा।
13: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। मह उत्पादनमा भएका सफलता र देखिएका चुनौती अनि समाधानका उपायका बारेमा छलफल प्रचार प्रसार पर्याप्त नभएको किसानहरूले गुनासो गरेका छन्। हुन त मह उत्पादन बढ़ाउन र किसानलाई प्रोत्साहित गर्न भन्दै तीनै तहका सरकारले विभिन्न कार्यक्रम ल्याउने गरेका छन्, तर सबै किसानसम्म ती कार्यक्रम पुग्न सकेका छैनन्। दाङमा भने 3 दिनसम्म सरकारवाला बीच मौरी पालनका लागि आवश्यक सामग्री, उपकरण तथा प्रविधिको बारेमा प्रदर्शनी र अनुभव आदान प्रदान कार्यक्रम भएको छ।
14: महको प्रचार प्रसार र बजारीकरणलाई प्रवर्धन गर्ने उद्देश्यले दाङको गोराहीमा पहिलो पटक मह महोत्सव 2083 आयोजना गरिएको हो। महोत्सवबाट मौरी पालन किसानलाई फाइदा पुग्ने बताउनुहुन्छ। गोराही 10-15 वर्षदेखि मौरी पालन व्यवसाय गर्दै आउनुभएका देवा भण्डारी,
15: यो महोत्सवबाट अब हाम्रो मौरीको लागि प्रचार प्रसार होला, मह सम्बन्धी मौरी सम्बन्धी उपभोक्ताहरूले मौरीको मह यस्तो हुन्छ र अस्ति नलगेको त यस्तो थिए, यो मह त यस्तो छ भन्नुहुन्छ। अब महहरू सबै क्वालिटीको महहरू यहाँ राखेर प्रचार प्रसार गरेपछि हरेक मौसम अनुसारको फूल अनुसारको महहरू हुन्छ भन्ने बारेमा उपभोक्तालाई पनि जानकारी होस् र हाम्रो महको पनि प्रचार होस् भन्नको लागि।
14: महोत्सव मार्फत स्थानीय स्तरमा उत्पादन हुने महको प्रचार प्रसार, उपभोक्तालाई महको महत्वका बारेमा जानकारी दिन तथा मौरी पालन व्यवसायका क्षेत्रमा देखिएका समस्या र सम्भावना लगायतका विषयमा छलफल पनि भइरहेको छ। महोत्सवमा भेटिनु भएका गोराही 18 मसिनाका पञ्चराम नेपाली 15 वर्षदेखि मौरी पालन व्यवसाय गर्दै आउनु भएको छ भने उहाँसँग हाल 80 मौरी सहितका घर छन्।
9: महोत्सवले हामीलाई महको बिक्रीमा केही टेवा दिन्छ कि भन्ने आशा छ। बाहिरबाट मह आएर हाम्रा मह बिग्रिन चाहिँ यो साल चाहिँ बाहिरबाट मह पनि आएन र मह चाहिँ भने जस्तो किसिमले अहिले मह पनि उत्पादन भएन, मह चाहिँ अहिले पुर्याउन चाहिँ लगभग धोइ भएको अवस्था हो। यो महोत्सवले हामी सबै मौरी पालक किसानलाई सहयोग गर्छ।
14: दाङ जिल्लामा पहिलो पटक सञ्चालन भएको महोत्सवले मौरी पालन क्षेत्रका लागि किसानलाई सिकाइ आदान प्रदान सँगै स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ। कोराही 4 लक्ष्मीपुरका माधव प्रसाद शर्मा,
16: दाङको जो मह छ त्यसलाई चाहिँ यहाँ दाङमा छ है मह र बेच्न पनि यहाँ पुग्छ, हाम्रो दाङी दङ्गारीहरूलाई खानलाई पुग्छ, हामीसित प्रयोग गर्नुहोस् र यो चिज राम्रो छ भनेर देखाउनलाई हो। हामीले व्यवसायमा सबभन्दा यो प्रतिस्पर्धामा मिलिराखेको छैन कि, कसैले 300 कसैले 400 कसैले 500 यो मूल्य आफ्नो आफ्नो मनको छ, यसले गर्दाखेरि कति मिल्या छैन।
14: दाङमा 450 भन्दा बढी किसान व्यावसायिक माहुरी पालनमा जोडिएका छन् र वार्षिक 315 टन मह उत्पादन हुने गरेको नेपाल माहुरी पालक महासंघ दाङको भनाइ छ। नेपाल माहुरी पालक महासंघ दाङका अध्यक्ष दिनेश ओली,
17: यो मह महोत्सव मार्फत दाङमा उत्पादन भएको महको प्रचार प्रसार र बजारीकरणको चाहिँ हाम्रो मुख्य उद्देश्य रहेको छ र दाङमा उत्पादन भएको गुणस्तरीय मह दङ्गाली उपभोक्ता र दङ्गाली जनसमुदायहरूलाई निशुल्क रूपमा चखाउने र मौरी र महका सन्दर्भका कुराकानीहरू समेत गर्ने भन्ने हामीले योजना गरेका छौँ।
14: आधुनिक हार, मह प्रशोधन सामग्री, माहुरीको चरीचरण लगायतका सामग्रीको व्यवस्थापनका बारेमा शीघ्र ज्ञान दिनुपर्ने माग पनि किसानको छ। दाङमा सेराना र मेली मेरा जातका मौरी किसानले पाल्ने गरेका छन्। सुशीला ओली, सीआईएन रेडियो मध्य पश्चिम दाङ।
1: गएको निर्वाचनमा चौथो पार्टीमा खुम्चिएको नेपाली कम्युनिष्ट पार्टीले स्थानीय जनप्रतिनिधिसँग छलफल शुरू गरेको छ। नेपाल प्रज्ञा प्रतिष्ठानमा दुई दिन वृहत छलफल हुने नेताहरूले बताएका छन्। आज र भोलि हुने भेलामा स्थानीय तह विभाग प्रमुख अग्निप्रसाद सापकोटाले कार्य प्रगतिको समीक्षा र आगामी योजना बारेमा प्रतिवेदन पेश गर्नुभएको छ। स्वास्थ्य बीमा बोर्डले निजी अस्पतालमा दिँदै आएको स्वास्थ्य बीमा सेवा अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको छ। बोर्डले वित्तीय संकट बढ़ेको भन्दै जेठ 16 गतेदेखि आकस्मिक सेवा भएका सबै सेवाहरू स्थगित गरेको जनाएको हो। तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सुविधाको खोजीमा तराई चुरे खाली हुँदै
18: बरु हामीलाई बाटो त्यहाँसम्म पुर्याइदिनुहोस्, बिजुली त्यहाँसम्म पुर्याइदिनुहोस्, खानेपानीको सुविधा भयो भने हामी त्यहाँ बस्छौँ भन्नुभयो।
1: तराई मधेसकै चुरे क्षेत्रमा समेत आधारभूत सेवाको पहुँच कमजोर, रिपोर्टसँगै अव्यवस्थित बसाई सराईलाई कसरी व्यवस्थित बनाउन सकिन्छ, त्यसले अर्थतन्त्रमा कस्तो प्रभाव पार्छ, विशेष कुराकानी पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
19: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
20: क्लासिक टेकको 60th एनिभर्सरी अफर जतिमा चाहियो त्यतिमा पायो बजेट र प्याकेज तपाईँकै रोजाइको अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई रु 12,000 इन्टरनेट बोनस सम्पर्क 9801004477 क्लासिक टेक जतिमा चाहियो त्यतिमा पायो
21: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
1: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ अब बसाईसराईको प्रसंग राम्रो शिक्षा सहज स्वास्थ्य सेवा सुरक्षित सड़क खानेपानी रोजगारीको अवसर खोज्दै मानिसहरू गाउँबाट पलायन भइरहेका छन् तर सुगम मानिने तराई मधेसमै सेवा सुविधाको पहुँच कमजोर हुँदा चुरे क्षेत्रका बासिन्दाको दैनिकी झन कष्टकर बन्दै गएको छ जसका कारण सर्लाहीको चुरे भेग यति बेला विस्तारै रित्तिँदै गएको छ
22: कुनै समय खेतीपाती पशुपालन र सामुदायिक जीवनले भई भराउ रहने चुरे क्षेत्रका बस्तीहरू अहिले सुनसान बन्न थालेका छन् लालबन्दी नगरपालिका निवासी धनमाया मगर गाउँमा शिक्षा स्वास्थ्य सड़क र खानेपानीको राम्रो व्यवस्था नभएको बताउनुहुन्छ त्यसैले धेरै परिवार सुविधा खोज्दै अन्यत्र बसाई सर्न बाध्य भएको उहाँको भनाइ छ
23: अवश्यक परेको बाटै हो बाटो राम्रो भइदियो भने यसो बजार जान अब यहाँको भएको यसो किनबेच गर्नु पनि सजिलो हुन्थ्यो त्यही नै हो
22: पहाड़बाट तराई झर्ने क्रम शुरू हुँदा औलोको डरले मानिसहरू उचाइ भएका पाखा अनि भित्तातिर बसोबास गर्थे तर अहिले अवस्था उल्टिएको छ मानव बस्ती घट्दै जाँदा जंगली जनावरको गतिविधि बढ़ेको स्थानीयको गुनासो छ वन क्षेत्र नजिकका बस्तीहरूमा बाँदर बदेल हात्ती लगायतका जंगली जनावरले बालीनानी नष्ट गर्न थालेपछि किसानको मुख्य आमदामी नै संकटमा परेको स्थानीय हेम कुमारी सिन्जाली मगर बताउनुहुन्छ विकट चुरे बस्तीमा सबै सेवा सुविधा विस्तार गर्न कठिन हुने भएकोले केही बस्तीलाई एकीकृत रूपमा व्यवस्थापन बसोबासो गराउने योजना अघि सारेको हरियो नगरपालिकाले जनाएको छ तर स्थानीयको जीविकोपार्जनको मुख्य आधार खेतीपाती भएकाले घर एकातिर र खेतीबारी अर्कोतिर हुँदा व्यवस्थापन चुनौतीपूर्ण बनेको नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी कमल बताउनुहुन्छ
18: उहाँले किन मान्नु भएन भने हामीलाई त्यहाँ खेतीपाती गरेछौ हामी त्यहाँबाट यता तल झर्नेदेखि हाम्रो खेतीपाती हुँदैन खेतीपाती उहाँ गर्ने अनि हामी यहाँ तल बसेपछि हाम्रो खेतीपाती बर्बाद हुन्छ बाँदर रुख्नु पर्ने जंगल जनावर रुख्नु पर्ने हाम्रो समय पनि वेस्ट हुन्छ त्यसकारण हामी त्यहीँ बस्छौँ बरु हामीलाई बाटो त्यहाँसम्म पुर्याइदिनुहोस् बिजुली त्यहाँसम्म पुर्याइदिनुहोस् खानेपानीको सुविधा भयो भने हामी त्यहीँ बस्छौँ भन्नुभयो त्यसकारण अहिले चाहिँ हामीले बाटो बिजुली खानेपानीको पुर्याएछौँ
22: सर्लाहीको ईश्वरपुर नगरपालिका 12 माथिल्लो भेग लालबन्दी नगरपालिका 13 र 14 हरियोनको 1 र 2 र बागमतीको 1 र 11 धेरै बस्तीमा अहिले बसाईसराई तीव्र बनेको छ लालबन्दी नगरपालिकाका नगर प्रमुख वासुदेव अधिकारीका अनुसार यो समस्या स्थानीय तहले मात्र समाधान गर्न सक्ने अवस्था छैन चुरे क्षेत्रमा शिक्षा स्वास्थ्य सड़क सिंचाई खानेपानी र सुरक्षा जस्ता आधारभूत सेवा विस्तार गर्न संघीय सरकारको विशेष योजना आवश्यक पर्ने उहाँको भनाइ छ
24: हस्तक्षेपकारी भूमिका निर्वाह गर्छन् स्थानीय सरकारले त्यहाँ गर्न सकेको सम्भावना कम देखिन्छ अब अहिलेको परिस्थितिले चाहिँ अब हामीले नगरपालिकाले पूर्वाधार सब तयार गरेर न त्यहाँको बस्ती रोप्न सक्छ न त्यहाँका लागि राम्रोसँग आएको
22: चुरे क्षेत्रका बस्ती खाली हुँदै जाँदा केवल बसाईसराईको विषय मात्र होइन यो ग्रामीण जीवन र कृषि प्रणालीसँग जोडिएको विषय पनि हो राज्यले समयमै प्रभावकारी योजना ल्याउन नसके चुरेका धेरै बस्ती आगामी दिनमा पूर्ण रूपमा उजाड बन्ने खतरा बढ्दै गएका छन् प्रकाश मैनाली CIN सामुदायिक रेडियो एकता लालबन्दी सर्लाही
1: राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार नेपालमा हरेक वर्ष करिब 29% भन्दा बढ़ी मानिस आन्तरिक बसाईसराई अर्थात देशभित्रै स्थान परिवर्तन गर्ने गर्दछन् यसको अर्थ करिब प्रत्येक 10 मध्ये 3 जना नेपालीले आफ्नो जन्मस्थान छोडेर अन्य ठाउँमा बस्ने गरेका छन् बसाईसराईलाई व्यवस्थित गर्न सरकारले विभिन्न नीति अवलम्बन गरेको भए पनि प्रभावकारी देखिएको छैन अव्यवस्थित बसाईसराईको प्रभाव नियन्त्रण गर्ने उपाय र चुनौतीका बारेमा साथी सन्तोष गन्धर्वले अर्थविद डाक्टर दिल्लीराज खनालसँग कुराकानी गर्नुभएको छ
0: बसाईसराई तो अब देश का धेरै कारणहरु हुन्छ नि त्यही बसाईसराई तो युवाहरु विदेशमा जाने हैन बुवा आमाहरु अलिकति शहरमा चाहिँ तपाईको घर सर बनाउने उनीहरुसँग त्यो क्षमता हुने उनाले पनि केही प्रवृत्ति त्यसरी पनि बढेको छ केही आंशिक रूपमा शहरमा पनि आउने अर्कोतिर गाउँमा चाहिँ तपाईँको धेरै हिसाबले अहिले अब तपाईँको बाँदरदेखि लिएर सबै सैनिक प्रकारले उजाड हुने स्थिति छ अब बुढाबुढी छन् उनीहरू गर्न सक्ने स्थिति पनि छैन त्यसो भएको हुनाले अलिक विकल्प अलिक सुविधा कतै पाइन्छ कि अरू अवसर पाइन्छ कि भनेर कतिपय जाने कतिपय त्यो बाध्यतालाई जाने त्यसो भएको हुनाले आम रूपमा एक ठाउँ अवसर को हिसाबले एउटा भन्छ नि तपाईँको यो माइग्रेसन अथवा बसाइसराई चाहिँ आर्थिक हामीले विकास क्रमलाई चाहिँ हेऱ्यो भने यसलाई केही हदसम्म सकारात्मक रूपमा पनि लिने हुन्छ तर पनि नेपालको जुन किसिमको विशिष्ट अवस्था छ यसले जहाँबाट सरुवा भएको छ त्यहाँ चाहिँ कतिपय स्थितिमा बस्न नसक्ने कारणले गर्दाखेरि पनि त्यो भएको हो र त्यसले एउटा थप रूपमा अब त्यसलाई कसरी त्यसको सम्बोधन गर्ने समाधान गर्ने र जहाँ मान्छेहरू छन् त्यहाँ परम्परादेखि बसिरहेछन् तिनीहरूलाई केही नै सम्भावनाहरू अवसरहरू खोजेर अगाडि बढाउने र अरू प्रकारको अघि मैले वन जङ्गलदेखि लिएर जनावरहरूको पनि जुन किसिमको समस्या थियो त्यो समस्या पनि समाधान गर्ने गरेर एउटा आम रूपमा मुलुकमा सन्तुलित विकास जहाँ पछाडि परेका ठाउँहरू छन् त्यहाँ पनि त्यही ढङ्गले चाहिँ अगाडि बढाएर लिएर जाने र अवसरहरूको चाहिँ नि र सुविधाहरूको समान ढङ्गले अगाडि बढोस् भनेर त्यो पहल र प्रयत्न गर्नुपर्ने यो स्थितिले देखाउँछ
2: जस्तो अहिले तीन तहका सरकारहरू छन् त्यसमा बसाई सराईसँग एकदमै नजिकसँग जोडियो भने त्यो भनेको स्थानीय सरकार जसले सुशासन विकास सबैको प्रतिभूति दिलाउन सक्छ बसाई सराई रोक्नलाई स्थानीय सरकारको भूमिका र त्यसको प्रभावकारिता कस्तो हुनुपर्छ यहाँको विचारमा के लाग्छ
0: अघि भने कि कुरासँग मैले जोड्न खोजेँ त्यो के हो भने स्थानीय तहमा कतिपय ठाउँमा त केही केही अघि मैले भनेको मैले हेरिरहेको छु तपाईँको बाटाघाटा बनेका छन् तर त्यहाँ चाहिँ मान्छेहरू चाहिँ पनि त्यहाँबाट चाहिँ बसाइसकिरहेका छन्
1: राष्ट्रिय मानवाधिकार आयोगले जेएनजी आन्दोलनका क्रममा भएको मानवाधिकार उल्लंघन बारेमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली गृहमन्त्री रमेश लेखक तथा तत्कालीन संचार मन्त्री लगायतका माथि कार्यवाही गर्न सरकारलाई सिफारिश गरेको छ भने राष्ट्रपतिका सभापति रवि लामिछाने लगायतका अहिले भएका केही सांसदहरूलाई आन्दोलनमा जिम्मेवार भएको भन्दै शंकाको दायरामा ल्याउँदै सूक्ष्म अनुसन्धान गर्न सिफारिश गरेको छ आन्दोलन हिंसात्मक बन्नुमा निवर्तमान गृहमन्त्री सुदन गुरूङ जिम्मेवार रहेको निष्कर्ष निकालिएको छ सरकारले आज सार्वजनिक गरेको आर्थिक सर्वेक्षणले नेपालको अर्थतन्त्र विस्तारको दिशातर्फ अगाडि बढ़ेको संकेत गरेको छ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले न्यून स्तरको तोरीको तेल बजारबाट फिर्ता गर्न आदेश दिएको छ र नेपालले एसियन गेम्स महिला छनौटमा विजयी शुरूआत गरेको छ अवस्था आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी सुनिल राजभारतलाई धन्यवाद भोलि जेठ 14 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला अहिलेलाई दीपक आचार्य पनि विदा हुन्छु नमस्कार शुभरात्री

0: कर्मचारी आवश्यकता सम्बन्धी सूचना कुंवर कफी तथा फलफूल फर्म गुरुबाकोट 14 सुर्खेतका लागि बिरुवा गोडमेल र मलजल गर्ने चारजना कर्मचारी आवश्यक परेकोले इच्छुक व्यक्तिले छिट्टै सम्पर्क गर्नुहोला। सम्पर्क व्यक्ति पूर्ण कुंवर ढाका टोपी दाई, मोबाइल नम्बर 98681033333 र 97031333।
1: रेडियो भेरी एफएम 98.6 x 2.7 मेगाहर्ट्ज।
2: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 8 बजेको छ। एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: सूचना
1: यही जेठ 23 गते चौथो शनिवारको दिन
2: सुपथ पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा
3: नशा रोग विशेषज्ञ डाक्टर
2: तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
0: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिङ्गटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुसी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
2: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6696।
4: यो जिन्दगीले पनि केही लक्षर बाटो लाउला जस्तो छ। विदेश जाउँ, पासपोर्ट बनाउने पैसा छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
5: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
4: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
5: अब इन्डिया नै जाने सुर कस्या भए गोकाय मेन पावर सप्लायर अमृत सहर पन्जाबमा जा।
4: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
5: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
4: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
5: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाय मेन पावर सप्लायर चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि। हो, त्यही गएर सूर्जन रोकाईलाई भेट।
4: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो।
5: ल टिपिराख, फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।
6: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
7: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ।
6: हाम्रा सेवाहरू
7: ग्यास्ट्रिक अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, कन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
6: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टी। मोबाइल नम्बर 98-480-44-631।
8: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
9: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइरोइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
8: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
9: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र, प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
10: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-521-148 र 520-702।
11: रेडियो भेरी एफएम।

0: बीमा को लाभ दी आपको कमाई को लाभ लिने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले जीऊ
1: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु कहाँ फ्रिज किन्नु कहाँ के किन्नु अरे जाम कति ठाउँमा भ्याउनु मैले अब यही बेला यो मोबाइल पनि बिग्रेर
2: ल दाई किन चिन्ता मान्नुहुन्छ नि तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि ल हिँड्नुहोस् म देखाइदिन्छु कस्तो
3: हामी कहाँ एलजी सामसुङ औरा स्काई अर्थ कम्पनीका टीवी फ्रिज वाशिंग मेसिन सामसंग रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ
2: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्
3: प्रोप्राइटर रवि लामिछाने रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब वीरेन्द्र नगर छ बीच बजार सुर्खेत मोबाइल नम्बर 9858 40719 र 9858 51715

0: के तपाईँ एसईई पछि स्वास्थ्य क्षेत्रमा भविष्य बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो कैलपाल हस्पिटल एण्ड कलेज नेपालगंज बाँकेमा 2083 सालका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
1: सिटी भिटी अन्तर्गत सञ्चालन हुने स्वास्थ्य शिक्षा कार्यक्रमहरूमा अध्ययन गरी दक्ष र सफल स्वास्थ्य कर्मी बन्ने अवसर अहिले नै प्राप्त गर्नुहोस्।
0: हाम्रा कार्यक्रमहरू सर्टिफिकेट इन जेनरल मेडिसिन एचए, डिप्लोमा इन डायग्नोस्टिक रेडियोग्राफी डीआरटी, सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, डिप्लोमा इन फार्मेसी, सर्टिफिकेट इन अफ्थाल्मिक साइन्स।
1: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशाला, सुविधा सम्पन्न आफ्नै भवन भएको हस्पिटल, बेस्ट प्राक्टिकल ट्रेनिङ, 100% प्राक्टिकल ओरिएन्टेड लर्निङ, सहज तथा किफायती शुल्क संरचना, मैत्रीपूर्ण तथा सहयोगी शैक्षिक वातावरण।
0: स्वास्थ्य क्षेत्रमा उत्कृष्ट करियर बनाउन चाहने विद्यार्थीका लागि कैलपाल हस्पिटल एण्ड कलेज भरपर्दो गन्तव्य बनेको छ। अनलाइन आवेदन फारम भर्ने अन्तिम मिति यही जेठ 10 गतेसम्म सीमित सिट भएकाले आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: सम्पर्क कैलपाल हस्पिटल एण्ड कलेज, सुर्खेत रोड, नेपालगंज बाँकी। सम्पर्क नम्बर 081-534-0017, 081-536-275। स्वास्थ्य क्षेत्रमा सफल भविष्य निर्माणको सही आधार।
0: खुशीको खबर,
1: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
0: हाम्रा विशेष सेवाहरू आईबीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
1: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा, भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारवाहिनी रोड, नेपालगंज बाँकी। सम्पर्क मोबाइल नम्बर 98455-36984।
2: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा, तपाईँका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईँको विश्वास जित्दै, तपाईँको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।
3: रेडियो भेरी एफएम

0: एसई र कक्षा बाह्रको परीक्षामा कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा निकाल्न सफल एस श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वृन्दनगर सात इत्रामा नयाँ शैक्षिक सत्र 83-84 लागि कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: अध्यापन हुने विषयहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी।
0: गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था पनि रहेको छ। साथै कक्षा सञ्चालन आउँदो साल 1 गतेदेखि हुनेछ।
1: प्रधानाध्यापक श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय वीरेन्द्रनगर सात इत्राम सुर्खेत। सम्पर्क मोबाइल नम्बर 98-483-3309, 98-581-560 र 98-481-5699।

0: me a extreme energy drink.
1: भर्ना खुल्यो
2: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जिहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
2: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-59960 र 97-678-84-566।

0: 6.9 इंच को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: डिजिटल ठगीबाट बचौं।
2: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढ़िरहेका छन्। ब्याङ्कको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
1: ध्यान दिनुहोला, ब्याङ्कले कहिले पनि ओटीपी, पिन नम्बर, पासपोर्ट जस्ता नम्बरहरू माग्दैन।
2: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट ब्याङ्कको पहल।
3: ओहो रामुदाई, कता हिँड्नु भयो?
4: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो, धानको बिउ लिन बजार जान लागेको नि।
3: कुन धान लगाउने विचार गर्नु भयो र?
4: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि?
3: ल दाई, पनि US कम्पनीको US 312 शङ्कर धान लगाउने नि।
4: यो धान कस्तो छ नि बहिनी?
3: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाड़ी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
4: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शङ्कर धान US 312 धानको बिउ लिएर आउँछु, अरूलाई पनि US 312 धान नै लगाउन भन्छु।
3: हुन्छ दाई, सँगै जाउँ है US 312 धानको बिउ लिनलाई।
1: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 लगाई आफ्नो उत्पादन बढाउनुहोस्। मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत गरिएको US कम्पनीको US 312 शङ्कर धान नै लगाऊ।
2: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको महानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा ब्याङ्क र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। महानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
5: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक सर्वेक्षक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने, व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने, राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने, उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने, साथै हामी कहाँ सक्षम ट्रेनिङ अन्तर्गत प्लम्बर, इलेक्ट्रिसियन, मेसन, जियो इन्जिनियरिङ, ल्याब टेक्निसियन, हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा अफ फार्मेसी, हेल्थ असिस्टेन्ट, एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टिमबाट सञ्चालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने, निर्माण व्यवसाय, कन्सल्टेन्सी, सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने, प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने, वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने, लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने, अपरेटरका लागि लाइसेन्स सम्मको सहजीकरणको व्यवस्था, गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने, आवश्यकता अनुसार होस्टेलको व्यवस्था भएको, डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने, उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने। नोट, शुरूमा भर्ना हुने 20 जना विद्यार्थीलाई विशेष छुट, छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँके सिद्धार्थ होटल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98-484-9935, 98-582-3990, 98-584-7092 र 98-448-61-175। सिप सिकौ, आत्मनिर्भर बनाऊ, प्राविधिक शिक्षा सफल भविष्यको आधार।
6: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ। यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
3: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
1: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत, एसबीआई बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454 33975 र 98145 84 031।
3: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। सूचना
7: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत विशेष छुटमा खाद्यान्न, चिनी र तेल बिक्री वितरण भइरहेको बेहोरा आम उपभोक्ता वर्गमा जानकारी गराइन्छ। उपलब्ध हुने खाद्य वस्तु र त्यसको मूल्य सूची यस प्रकार रहेको छ।
3: खाद्य वस्तुको किसिम अरुवा मोटो चामल प्रति बोरा 1225, अरुवा सोना मनसोली चामल प्रति बोरा 1350, स्टिम जिरा मसिनो चामल प्रति बोरा 1925, अरुवा मध्यम चामल प्रति बोरा 1350, चिनी प्रति किलो 95 र सूर्यमुखी तेल प्रति पेटी 2860।
7: छुट कार्यक्रम निश्चित अवधि सम्म सञ्चालन हुने हुँदा लाभ लिनुहुन सम्पूर्णमा सूचित गरिन्छ। साथै यहाँ पौष्टिक तत्व स्तर उन्नति गरिएको चामल पनि पाइन्छ है।
3: सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगर नगरपालिका 6 गोदाम लाइन सुर्खेत।
2: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
4: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
2: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
4: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
8: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
2: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
7: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्रनगर छ वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670712484 र 97498640।
2: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
7: डिभिजन वन कार्यालय सुर्खेतको वन डडेलो नियन्त्रण सम्बन्धी सूचना।
3: वन वन्य जन्तु, जल र जमिन प्रकृतिको अमूल्य उपहार, यिनको संरक्षण संवर्धन र सदुपयोग हाम्रो जीवनको आधार। वनले दिन्छ स्वच्छ वायु, स्वस्थ जीवन र दीर्घ आयु। वनमा आगो लगाउनु हुन्न ध्वस्त हुन्छ वन, लाखौं जीव जन्तु मर्दा कति रोला हाम्रो मन।
7: त्यसैले वन भित्र सलाई, लाइटर, पेट्रोल, मट्टीतेल जस्ता आगो जन्ने वस्तु नलगाउ। चुरोटको ठुट्टा, सलाईको काँटी जस्ता आगो लाग्ने वस्तु वन क्षेत्रभित्र नफालौ। त्यसको प्रयोग पश्चात राम्रोसँग निभाएर मात्र फालौ। वनभोज जस्ता कार्य वन क्षेत्रभित्र नगरौ। गरेको ठाउँमा प्रयोग गरिएको आगो राम्रोसँग निभाउ। केही कारणले वनमा आगो लागिसकेपछि तुरन्त वन उपभोक्ता समूह, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, जिल्ला प्रशासन कार्यालयलाई खबर गरौं। र प्रत्येक उपभोक्ता आगो निभाउने सामग्री बोकी आगो निभाउन जाउँ। वनमा आगो लगाउनु कानूनी अपराध हो। कसैले लगाएमा बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ।
3: डिभिजन वन कार्यालय सुर्खेत। गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
9: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
3: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
9: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
10: रेडियो भेरी एफएम
11: चोका प्रमुखको चेतावनी। सबभन्दा पहिला प्रमुख विश्व समाचार।
12: अशोक दाहालबाट समाचार सुन्नुहोस्। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ का प्रमुखले इबोला प्रकोपका कारण कंगो गणतन्त्रले द्वन्द्व र रोगको विनाशकारी टकरावको एकसाथ सामना गरिरहेको बताएका छन्। डब्ल्यूएचओ प्रमुख टेड्रोस एडहानम घेब्रेयेसस इबोला नियन्त्रणको अनुगमनका लागि डीआर कंगो जाने तयारीमा छन्। उनले नियन्त्रणको प्रयासभन्दा संक्रमितको संख्या तीव्र देखिएको बताए। इबोला संक्रमणको केन्द्रबिन्दु पूर्वी कंगोको इतुरी प्रान्तमा करिब 1,000 मानिसहरूमा लक्षण देखिएको छ। संक्रमण नियन्त्रणका लागि उनीहरूसँग सम्पर्कमा पुगेका मानिसहरू पहिचान गर्न चुनौती देखिएको छ। कन्सासाबाट बीबीसी संवाददाता एमरी मकुमेनो भन्छन्, कंगोका स्वास्थ्य मन्त्री स्यामुएल रोजर काम्बाले संक्रमित मानिसहरूको सम्पर्कमा पुगेका 3,500 मानिसहरूको निगरानी भइरहेको बताएका छन्। बीबीसी संवाददाताको भनाई, अमेरिका र इरान बीच सम्झौता हुन लागेको विवरणसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेको छ। इरानको सरकारी टेलिभिजनले समझदारी पत्रकको अनौपचारिक मस्यौदा तेहरानले प्राप्त गरेको जनाएको छ। उक्त प्रारूप अनुसार इरानले 1 महिनाभित्र हुर्मुज जलमार्गलाई युद्धपूर्वकै अवस्थामा खुल्ला गर्नेछ। त्यसको बदलामा अमेरिकाले इरान वरपरको क्षेत्रबाट आफ्नो फौज फिर्ता गर्दै इरानमाथिको सामुद्रिक नाकाबन्दी हटाउनेछ। ओमानसँगको सहकार्यमा इरानले सामुद्रिक वाहनहरूको व्यवस्थापन गर्ने बताइएको छ। 6 दिनभित्रै सम्झौता भए त्यसलाई संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको संकल्पका रूपमा पारित गरिने भनिएको छ। एउटा भ्रष्टाचार प्रकरणको कागजात खोज्दै प्रहरीले स्पेनको सत्ताधारी सोशलिस्ट पार्टी कार्यालयमा छापा मारेको छ। पूर्व प्रधानमन्त्री जोजे सुइस जापातेरोमाथि औपचारिक छानबिन शुरू भएका समाचारसँगै पार्टी कार्यालयमा प्रहरी पुगेको हो। वर्तमान प्रधानमन्त्री पेद्रो सान्चेजका श्रीमती र भाइमाथि पनि भ्रष्टाचारको अभियोग लागेको छ। स्पेनको कन्जर्भेटिभ पार्टी प्रमुखले सरकार भ्रष्टाचारमा मुसिएको भन्दै मध्यावधि निर्वाचन गर्न माग गरेका छन्। जर्मनीको एउटा अदालतले वामपन्थी विद्रोही समूह रेड आर्मी फ्याक्सनका एकजना पूर्व सदस्यलाई 13 वर्षको कैद सजाय सुनाएको छ। रेड आर्मीकी सदस्य ड्यानेला क्लेटर सन् 1999 2016 बीचमा श्रृंखलाबद्ध सशस्त्र डकैतीहरू गरेको आरोपमा दोषी ठहर भएकी हुन् र भारतमा चर्को गर्मीसँगै डडेलो लाग्ने र लूका कारण मानिसहरूको ज्यान जान थालेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले मानिसहरूलाई हरसम्भव सावधानी अपनाउन आह्वान गरेका छन्। अहिले विश्वका सबैभन्दा गर्मी 40 शहरहरू सबै भारतीय शहर छन् जसमा तापक्रम 43 डिग्री सेल्सियस भन्दा धेरै पुगेको छ। दिल्लीका बासिन्दाहरूलाई घरभित्रै रहन भनिएको छ। चरम गर्मीका कारण बर्खे विदा अघि सारेर देशभरिका विद्यालयहरूमा छुट्टी दिइएको छ। हिमाचल प्रदेशमा फैलिएको ठूलो वनडडेलो नियन्त्रणका लागि भारतीय सेनाले संघर्ष गरिरहेको छ। यो बीबीसी नेपाली सेवा हो।
13: साझापखमा यहाँलाई स्वागत छ। झिन्झी आन्दोलनबारे राष्ट्रिय मानवाधिकार आयोगले गरेका कार्यवाही सिफारिश कार्यान्वयन हुनेमा आयोगकै पदाधिकारी तथा अन्य मानवाधिकार कर्मीहरूले आशंका प्रकट गरेका छन्। आयोगले भदौ 23 र 24 गतेका घटनाबारे गरेको छानबिन प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री तथा गृहमन्त्री सहित सुरक्षा निकायका प्रमुख अनि वर्तमान सत्ताधारी दलका केही नेतालाई पनि कार्यवाही सिफारिश गरिएका छन्। एक रिपोर्ट। करिब 10,000 पृष्ठको छानबिन प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रमेश लेखक तथा सूचना तथा संचार मन्त्री पृथ्वी सुब्बा गुरूङले मानवाधिकार उल्लंघन गरेको भन्दै पाश्चात्यदर्शी कानून बनाएर सजाय दिन सिफारिश गरिएको छ। प्रहरीका अधिकारीहरूलाई विभागीय कार्यवाहीको सिफारिश गरिएको छ भने नेपाली सेनाको पनि कमजोरी देखिएको, राष्ट्रिय सम्पत्तिको संरक्षण गर्न र मानवाधिकार संरक्षणका निम्ति संवेदनशील हुन नसकेको उल्लेखिएको छ। पूर्व गृहमन्त्री सुदन गुरूङ सहित जेएनजी प्रदर्शनका आयोजकहरूले हिंसा रोक्न नसकेको बारे थप अनुसन्धान गर्न भनिएको छ। त्यस्तै कारागारबाट बाहिरिएका सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने तथा उक्त दलका अन्य नेताहरूबारे सूक्ष्म अनुसन्धान गर्न भनिएको छ। प्रतिवेदनमा भूमिकाबारे थप अनुसन्धान गर्नुपर्ने भन्दै अभियन्ता, आह्वानकर्ता र समर्थक भनेर उल्लेख कैयन व्यक्तिहरूको सूचीमा पूर्व प्रधानमन्त्री सुशीला कार्कीको समेत नाम छ। बुधबार मानवाधिकार आयोगको बैठकले सो प्रतिवेदनबारे निर्णय गरी सिफारिश कार्यान्वयन गर्न प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा पठाउने निर्णय गरेको हो। तर विगतको अनुभव हेर्दा आफूहरूको सिफारिश कार्यान्वयन हुनेमा सो छानबिनको अगुवाई समेत गरेकी आयोगकी सदस्य लिली थापाले आशंका प्रकट गरिन्।
14: अब विगतको परिवाचन हेर्ने हो भने चाहिँ अहिलेसम्म मानवाधिकार आयोगको सिफारिसहरू कार्यान्वयन एकदम कम छ होइन। यो फेरि अलिकति अब हाई लेभलको कुराहरू पनि भएको हुनाले अब सिफारिस कार्यान्वयन हुन्छ हुँदैन भन्ने कुरामा डाउट म पर्सनली पनि म भन्न चाहन्छु विगतको अनुभवले गर्दा होइन।
13: थापाले प्रतिवेदन सार्वजनिक हुन ढिलाइ हुनुमा चाहिँ कसैको दबाव नरहेको बताएकी छन्। आयोगका पूर्व सदस्य समेत रहेका मानव अधिकार कर्मी सुदीप पाठकले पनि सरकारलाई सिफारिश कार्यान्वयनमा आशंका मेटाउन आग्रह गरे।
15: अब अहिलेको जेएनजी आन्दोलनको जुन प्रतिवेदन छ नेपाल सरकारले बुझेर तद अनुरूप आएको सिफारिसलाई कार्यान्वयन गर्ने तर्फ सरकार अगाडि बढ्नुपर्छ तर पर्छ जस्तो मलाई चाहिँ लाग्दैन।
13: जेएनजी आन्दोलनका सन्दर्भमा यसअघि गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले पनि प्रतिवेदन बुझाइसकेको छ। अब अर्को प्रसंग। चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्र केवल 3.85% मात्र वृद्धि हुन सकेको अर्थमन्त्रीले आज प्रस्तुत गरेको आर्थिक सर्वेक्षणमा देखिएको छ। विदेशी मुद्रा संचिति, भुक्तानी सन्तुलन जस्ता बाह्य क्षेत्र भनिने सूचकहरू राम्रो रहे पनि सरकारको पूँजीगत खर्च, राजस्व परिचालन जस्ता सूचकहरू सन्तोषजनक नरहेको देखिएको छ। एक रिपोर्ट। बजेट ल्याउने तयारी गरिरहेको सरकारका निम्ति आफ्नो थैली कतिको बलियो छ भनेर हेर्ने अवसर समेत दिने ठानिने आर्थिक सर्वेक्षणको प्रतिवेदन आज संसदमा प्रस्तुत गर्दा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सुनाएका आँकडाहरू धेरै उत्साहित गराउने खालका थिएनन्।
16: बाह्य क्षेत्रको सबलता र सामाजिक सूचकमा भएको सुधार सन्तोषजनक छ, तथापि न्यून आर्थिक वृद्धि दर, सुस्त कर्जा प्रवाह, बढ़दो व्यापार घाटा, कमजोर पूँजीगत खर्च र जलवायु जोखिम जस्ता चुनौती विद्यमान नै छन्।
13: तीव्र आर्थिक वृद्धिको बाचा गर्दै आएको नयाँ सरकारको हातमा चाहिँ सुस्त गतिमा विस्तार भइरहेको अर्थतन्त्र रहेको देखिन्छ। असार मसान्तमा सकिने चालू आर्थिक वर्ष 2082-83 नेपालको अर्थतन्त्र थोरै मात्र विस्तार भएको उनले सुनाए।
16: चालू आर्थिक वर्ष नेपालको अर्थतन्त्र 3.85% विस्तार हुने अनुमान छ। मुलुकको अर्थतन्त्रको आकार ₹66 खर्ब र प्रति व्यक्ति कुल राष्ट्रिय आय $1,535 पुग्ने अनुमान छ।
13: अर्थमन्त्रीले बताएको 66 खर्बको नेपाली अर्थतन्त्रको आकारलाई उनको दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले 5-7 वर्ष भित्रैमा वार्षिक औसत 7% वृद्धि गर्दै $100 अर्ब वा ₹150 खर्ब भन्दा धेरैको अर्थतन्त्र निर्माण गर्ने वाचा गरेको छ। तर त्यसका निम्ति आवश्यक पर्ने सरकारी क्षमता अझै स्पष्ट देखिँदैन। राजस्व परिचालन तथा पूँजीगत खर्चका कमजोर आँकडाले त्यो क्षमता उजागर गरेको छ। फेरि मन्त्री वाग्ले,
16: फागुनसम्म संघीय राजस्व 3.2% बढ़ेको छ। यस अवधिमा
17: संघीय खर्च 10.4% बढ़े पनि पूंजीगत खर्चमा उल्लेख्य सुधार हुन सकेन। यस अवधिमा सरकारको वित्त सन्तुलन रु 58 अर्ब र प्राथमिक सन्तुलन रु 9 अर्ब घाटामा रहेका छन्।
18: मुद्रास्फीति वा महँगी दर फागुनसम्म 2.13% मात्र रहेको अर्थमन्त्रीले जानकारी दिए। धेरैजसो आँकडा फागुन अन्त्यसम्मको रहेकाले तिनले मध्य पूर्वमा भएको युद्धका प्रभाव अझै प्रतिविम्बित नभइसकेको देखिने जानकारहरू बताउँछन्। अमेरिका र इजरायलले फागुन 16 गते इरानमा आक्रमण गरे यता विश्व बजारमा इन्धन, खाद्यान्न तथा रासायनिक मल लगायतका वस्तुहरूको आपूर्तिमा प्रभाव परेको तथा तिनको भाव प्रकाशिएको छ। यसै सिलसिलामा हामीले राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष गोविन्द राज पोखरेललाई सम्पर्क गरी आज प्रस्तुत आर्थिक सर्वेक्षणले नेपालको अर्थतन्त्रको कस्तो चित्र देखिन्छ भनेर सोधेका छौं।
19: सबभन्दा ठूलो कुरो नेपालको अर्थतन्त्र रेमिटेन्स नै, किनभने त्यत्रो 18.5 महिनालाई आवश्यक पर्ने आयात आवश्यक पर्ने हाम्रो वैदेशिक मुद्रा सञ्चित छ भन्दाखेरि त्यही रेमिटेन्सले नै त्यसले सबै यो हाम्रो बजारको माग खपत बढाइरहेको छ, आयात पनि त्यसैले बढाएको छ भन्दाखेरि दिनानुदिन अब यता बाह्य सूचाङ्क राम्रो देखिए पनि हाम्रो अर्थतन्त्र रेमिटेन्समै एकदम टोटली डिपेन्डेन्ट जस्तो देखिन थाल्यो। अहिले सजिलो भएन, भविष्यमा अप्ठ्यारो पर्न सक्छ।
20: जस्तो अहिले नै पनि तपाईँले भने जस्तो डिप्रेसन आउने, धेरै जस्तो आउने खाडी मुलुकबाट छ, त्यहाँ पनि तनाव बेला बेला भइरहेको छ, अहिले युद्ध नै जारी छ होइन, त्यो पनि त्यति भरलाग्दो दीर्घकालसम्म भर पर्ने खालको चिज त होइन नि।
19: संसारकै आर्थिक क्षेत्रमा सुस्थता मन्दी आयो भने त्यो क्षेत्रमा चाहे मलेसिया होस् चाहे गल्फ रिजन होस् त्यहाँ पनि त उत्पादन कम हुन्छ, फ्याक्ट्रीहरू कम हुन्छन्, त्यसपछि रोजगारका अवसरहरू कम हुन्छन्, अथवा अन्य जस्तै आफ्नै देशमा उत्पादन गर्ने नीति ल्याएको कारणले गर्दाखेरि हाम्रा मान्छेहरूलाई रोजगारीका अवसरहरू कम प्राप्त हुन सक्छन्। त्यसले गर्दा यो भन्दै बित्ति भोलि रेमिटेन्स आएन भने विकल्प के भन्नेमा हामीले अहिले नै प्लान गर्न सकेनौँ भने हामीलाई अप्ठ्यारो पर्न सक्ने स्थितिको अहिलेको संकेत गर्छ।
20: अब जुन अहिले नयाँ सरकारले चाहिँ तीव्र आर्थिक छलाङ मार्ने भनिराखेको छ, उनीहरूले 7% वृद्धि दर चाहिँ करिब 7 वर्षसम्म गरेर 100 अर्ब डलरको अर्थतन्त्र पुर्याउने वाचा पत्रमा उनीहरूको उल्लेख पनि छ। अहिलेको अर्थतन्त्रको जुन परिस्थिति देखिन्छ त्यसले त्यो आधार दिन्छ, त्यस्तो छलाङ मार्ने आधार दिन्छ?
19: त्यस्तो छैन। त्यस्तो किनभने सबभन्दा पहिले अहिले हामीले देखेका करिब करिब 80% पुग नपुग चाहिँ हाम्रो अर्थतन्त्रमा कन्ट्रिब्युसन गर्ने निजी क्षेत्र हो। अहिले अब विभिन्न कारणले अब कसको के गल्ती छ म भन्दैन, तर जेएनजी आन्दोलनपछि विगतका बेला माओवादीको हिंसात्मक द्वन्द्व अथवा त्यसपछिका राजनीतिक संक्रमण कालभन्दा पनि अहिले निजी क्षेत्रमा निराशा छाएको छ र तपाईँले ब्याङ्किङ प्रणालीमा जम्मा भएको जुन पैसा छ, रकम छ, त्यसैले नै इन्डिकेट गर्छ अहिले यति सस्तो ब्याज हुँदाखेरि पनि किन मान्छेहरूले ऋण लिएर लगानी गरिरहेका छैनन्। त्यही भएर अब निजी क्षेत्र जब प्रस्तुत हुन्छ, निराश हुन्छ, उत्साहित हुँदैन, तीन चौथाई जुन अर्थतन्त्रमा कन्ट्रिब्युसन गर्ने निजी क्षेत्रले प्रगति नगर्थ्यो भने सरकारको चाहे आर्थिक वृद्धिको लक्ष्य अथवा अर्थतन्त्रको आकार ठुलो बनाउने लक्ष्यमा चाहिँ पुग्न सक्दैन। किन मैले भने सरकारले अस्ति अध्यादेशबाट केही राम्रा कुराहरू पनि ल्याएको छ, राजनीतिक पाटो बाहेक आर्थिक क्षेत्रमा चाँडो चाँडो काम गर्नलाई, प्रक्रियाहरू छोटाउनको लागि, यो आर्थिक क्षेत्रमा सुशासनको माहौल कायम गर्नको लागि केही गर्न खोजे जस्तो देखिन्छ। तर त्यतिले पनि कन्फिडेन्स निजी क्षेत्रको विश्वास जित्न सकेन, धरपकड भयो, निर्माण व्यवसायहरू निराश भए, त्यस कारणले उहाँहरूले लिएको अर्थतन्त्रको जुन लक्ष्य छ त्यो पुग्न गाह्रो छ।
20: सरकारले विशेष गरी उद्यमी र मध्यम वर्गलाई ध्यान केन्द्रित गर्ने नीति बजेट ल्याउने भनिराखेको छ होइन, त्यो भनेको चाहिँ एक किसिमले बजेट मार्फत करका बोझ घटाउने भन्ने पनि बुझिन्छ। अहिले त्यस्ता सहजता दिने अवस्था छ कि छैन?
19: अब अहिले बजारमा आए अनुसार जुन 10 लाख रुपियाँमा सम्म कर छुट दिने भनेको छ, तपाईँले आज एउटा कार्यक्रममै मैले सुनेको थिएँ, त्यो उपल्लो जुन 10% पनि जुन छ नि धेरै कमाउने वर्गमा पनि वार्षिक आमदानी 10 लाख हुने चाहिँ वर्ग धेरै सानो संख्यामा, किनभने तपाईँ चाहे एउटा प्राध्यापक होस्, एउटा सरकारी अस्पतालमा काम गर्ने डाक्टर होस् होइन, उच्च तहमा काम गर्ने मान्छेको पनि वार्षिक 10 लाख आमदानी पुग्दैन। त्यसकारणले त्यो कुन वर्गलाई अथवा उद्यमी वर्गलाई सुविधा दिन खोजिएको, उहाँहरूले 10 लाख आमदानी गर्नुभयो भने कर तिर्न नपर्ने हो भने उद्यमीलाई उत्साहित गर्ने होला, तर फ्यामिलीको कन्जम्सनलाई उत्साहित गर्नलाई त्यो वर्ग नै हामी कहाँ धेरै छैन। त्यसको तथ्याङ्क अलि राम्ररी विश्लेषणै गर्नुपर्ने छ, त्यो छुटको फाइदा कसले लिन्छ त्यो हेर्नुपर्ने।
18: उनी थिए राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष गोविन्द राज पोखरेल।
0: अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ का प्रमुखले कंगो गणतन्त्रमा जारी द्वन्द्वका कारण इबोला नियन्त्रणमा समस्या भएको बताएका छन्। इबोला फैलिएको मुख्य स्थान इतोरी प्रान्तमा नियन्त्रणका प्रयास भन्दा संक्रमण छिटो गतिमा फैलिरहेको टेड्रोस एधानम घेब्रेससले बताएका छन्। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट।
21: विश्व स्वास्थ्य संगठनका प्रमुखले बम खसिरहेको ठाउँमा डब्ल्यूएचओले समुदायमा विश्वास आर्जन गर्ने वा बिरामीलाई एकान्तमा राख्न नसक्ने बताए। इबोला भाइरस नियन्त्रणका लागि भइरहेका प्रयासलाई बढ़ावा दिन उनी डीआर कंगो जाने तयारीमा जुटेका छन्। इबोला प्रकोप घोषणा भए यता 220 जनाले संक्रमणबाट ज्यान गुमाइसकेका छन्। खराब सड़कका कारण सहायता कर्मीहरूले यात्रामा समस्या भोग्नु परेको टेड्रोसले बताएका छन्। युद्धले ठूलो संख्यामा मानिसहरू विस्थापित भएका कारण स्वास्थ्य प्रणाली कमजोर बनेको छ। सबैभन्दा धेरै संक्रमण फैलिएको इतुरी प्रान्तमा सन् 2021 यता सैन्य शासन छ। टेड्रोसले यो क्षेत्रमा संक्रमण रोक्ने कार्य सहायताको पहुँचमा निर्भर रहेको बताए। कंगोका अधिकारीहरूका अनुसार अहिले इबोलासँग मिल्ने लक्षण भएका मानिसहरूको संख्या 1000 आसपास छ।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही समाप्त हुन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: साथी सकियो, अब रमाइलो सुरु भयो।
1: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, माथिल्लो रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
0: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
1: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
0: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: सूचना
4: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
3: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिर्पा जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
4: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत।
5: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्याहरू र कसोहरू भएको छ मेरा दिनेशै बाइजना भया
6: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
5: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्याहरू त आफै भन्दिन क्या
6: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पड्दो छ त
7: तपाईँलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
8: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
9: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486375 र 98489376
10: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्र नगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्
3: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रङ्गको सिमेन्ट भर्ने कृत्रिम दाँत हाल्ने दाँत रङ्गको वा मेटलको खोल लगाउने मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ
8: क्लिनिक रहेको स्थान वीरेन्द्र नगर 6 बीच बजार सुर्खेत SBI बैंकको एक घर तरपट्टि सम्पर्क मोबाइल नम्बर 97454339375 र 98145084031
3: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला खुसीको खबर
8: सिटी भिटीसँगको साझेदारीमा सञ्चालित योगी नरेन्द्रनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठान वीरेन्द्र नगर 7 इत्राम सुर्खेतमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कोर्समा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ
3: हाम्रा कार्यक्रमहरू 3 वर्ष जनरल मेडिसिन एचए, डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, जनरल मेडिसिन एचए, आयुर्वेदिक एचए, डिप्लोमा इन फरेस्ट्री, डिप्लोमा इन एग्रिकल्चर प्लान्ट साइन्समा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
11: फारम भर्ने अन्तिम मिति यही जेठ 13 गतेसम्म। स्वास्थ्य तर्फको कार्यक्रमका लागि एसईमा कम्तीमा 2 GPA ल्याएको हुनुपर्ने, अन्य कार्यक्रमको लागि कम्तीमा 1.6 GPA ल्याएको हुनुपर्नेछ।
3: योगी नरहरिनाथ प्रतिष्ठानमा अन्य निजी कलेज भन्दा 30% कम शुल्क, अनुभवी र दक्ष शिक्षकबाट गुणस्तरीय पढाई, कर्णालीकै उत्कृष्ट शैक्षिक वातावरण, व्यवहारिक र रोजगारमुखी शिक्षा,
11: गुणस्तरीय शिक्षा सफल भविष्यको आधार। आजै सम्पर्क गर्नुहोस् योगी नरेन्द्रनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठान, वीरेन्द्रनगर 7, इटाम, सुर्खेत।
3: सम्पर्क फोन नम्बर 083-590-202, अध्यक्ष धर्मराज शाही, 98-580-51-407, क्याम्पस प्रमुख दानबहादुर रोकाए, 98-580-66-789 र प्रशासन प्रमुख अशोक कुमार थापा, 98-681-83-500।

को पराया कोनै यहाँ खास हुन्छ, को पराया कोनै यहाँ खास हुन्छ, विश्वास भित्रै विषको बास हुन्छ, सबथोक छोडेरै जानु छ एक दिन, सबथोक छोडेरै जानु छ एक दिन, मान्छे हर कदम किन निराश हुन्छ, विश्वास भित्रै विषको बास हुन्छ, सँगै छु भन्नेलाई व्यर्थ किन खोज्नु, सँगै छु भन्नेलाई व्यर्थ किन खोज्नु, छाया त्यही हुन्छ जहाँ प्रकाश हुन्छ, विश्वास भित्रै विषको बास हुन्छ, समयसँगै बदलिन्छन् सम्बन्धहरू, समयसँगै बदलिन्छन् सम्बन्धहरू, स्वार्थकै पछि दौड़िने अभ्यास हुन्छ, विश्वास भित्रै विषको बास हुन्छ, हो त्यही हुँदैन तिम्रो जिन्दगीभित्र, हो त्यही हुँदैन तिम्रो जिन्दगीभित्र जो हरदम सँगै भएको आभास हुन्छ, को पराया कोनै यहाँ खास हुन्छ, विश्वास भित्रै विषको बास हुन्छ। सन्धिखर्क नगरपालिका 12 अर्घाखाँची घर भई अहिले साउदी अरब बस्दै आउनुभएका प्रवासी दीपकको यो गजल वाचन सँगसँगै बुलबुल कम्युनिकेशनको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि प्राविधिक मित्रका साथमा प्रस्तोता अच्युत किमिरे बुलबुल उपस्थित भएको छु। शुभ सन्ध्या, शुभ समय, शुभ पल, शुभ क्षण, शुभ रात्रि। युट्यूब च्यानल नेपाली छाप्रोबाट प्रसारण हुने बुलबुल कम्युनिकेशनको रात्रि प्रस्तुति बुलबुलमा आज पनि विभिन्न गजल तथा रात्रि गन्थन शैलीका पत्रहरू लिएर आइपुगेको छु।

आजको आवाज नियमित भन्दा पक्कै तपाईँले फरक पाउनु भएको छ। मौसम परिवर्तनको असर देखा परेको छ आवाजमा। कतिपयलाई यो आवाज फेरि राम्रो लाग्छ, तपाईँलाई रुगा लागेकै राम्रो पनि भन्नुहुन्छ। रुगा खोकीका कारणले आवाज चाहिँ

नमस्कार। रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्जको प्रसारणमा तपाईलाई हार्दिक स्वागत छ। हाम्रो यो प्रसारण तपाई राति 11 बजेसम्म सुन्न सक्नुहुन्छ। ताजा खबर, मनोरञ्जन अनि सूचनाको लागि सुन्दै गर्नुहोस् रेडियो भेरी एफएम।

0: रेडियो भेरी एफएम 98.6 मेगाहर्ट्ज।
1: श्री राजा परीक्षित महाराज अनि त्यसदेखि पछाडि उनका वंशमा उपरिचर नामगिरका राजा पैदा भएका छन्। उपरिचर नामगिरको राजा भनेको आकाशमा उड्ने राजा। तिनकी पत्नी गिरीका नामगिरकी महारानीलाई गर्भाष्ट दिनुपर्ने दिनमा राजा उपरिचरले एउटा आफ्नो अमूल्य वीर्य बरको खोचो लगाएर त्यसमा अमूल्य वीर्य प्रदान गरेर बाजलाई पठाउनु भएको थियो। त्यो बाजले उडेर जब लिएर गएर महारानी गिरिकालाई दिन्छु भनेर लैराखेको, अर्को बाजले मासु ल्याएको अनुमान गरेछ र दुईटा बाजको झगडा पर्यो। समुद्रको बीचमा गएर दुईटाको झगडा पर्दाखेरिमा त्यो वीर्य अमूल्य वीर्य रहेको खोचो नदीमा पर्यो। त्यो नदीमा परिसकेपछि त्यहाँ माछा अद्रिका भन्ने अप्सरालाई ब्राह्मणको श्राप परेर माछा भएर बसेकी थिए, त्यसैले पिइछ, त्यसैलाई गर्भाष्ट भयो। अनि माझीले त्यो माछालाई पायो। त्यसपछि तिर हेर्दा कुमार र कुमारी दुईटा पैदा भए। महाराज कुमार चाहिँ मत्स्य नगर मत्स्य राजा भए, विराटनगरमा राज्य गरे। छोरी चाहिँ छाती बरहामा गएर उत्पादन भइन्, जसको नामबाट मत्स्य गन्धा माछाको गन्ध आउने वाली, जसको नाम हो सत्यवती। पछि जसले यो शास्त्रको व्यता महापुरुष जन्माउन आँटिन्। लौ त महाराज यो कसरी पैदा भएको हो भनिकन सुन्नेवाला जब मत्स्य गन्धाको चरित्र राजा परीक्षितलाई सुखदेव स्वामीले प्रमाण गराउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा हे सत्यबाट महाराज परीक्षितलाई सुखदेव स्वामी बताउनुहुन्छ यसै प्रसंगको बीच। लौ त सौनका दृष्टि प्रणालीहरू, अब त्यहाँ देख्नु प्रान्त, यहाँलाई मैले जुन कथाको प्रमाण बताउँदै ल्याइरहेको छु, अब यहाँदेखि उपरान्त तपाईँ के सुन्न चाहनुहुन्छ भनेकन सोद्धाखेरिमा, लौ त मेरो भगवान् यदि ममाथि हजुरको दया भाव हुन्छ भने श्रद्धा भाव हुन्छ भनेदेखि भन्दै राजा परीक्षितले बडो गम्भीर वाणीमा आज्ञा गरिबोक्छु। परमात्माको महिमाको वर्णनमा यिनै जब पराशर नामगिरीका एक महान प्रसिद्ध मुनि हुनुहुन्थ्यो, जसले तपस्या गरिएको हुनाको कारणले त्यो स्थानको नाम पराशी भनिन्छ, नवल पराशी जिल्ला भन्छ नि भन्दैनन्, यसै कारणबाट उनी पराशीमा उनी दुध पोखरी जान लागेको। त्यसमा डुङ्गा तर्नुपर्ने माझी र सेतीको बीच माझीकी छोरीले डुङ्गा तर्न भनेर लाग्दा कामोद्दीपन उहाँलाई बन्नु, त्यसपछिबाट बालिकालाई जब ज्यादै पीड़ा पर्न गएको कारणले चारैपट्टिबाट कुहिरो रचना गरेर तिनलाई जब तेजवान बनाएर सुन्दरी बनाएर गर्भाष्ट दिनुभयो, त्यहीँबाट महाराज पराशरको वीर्यबाट मजनीका पुत्रका रूपमा यसै भागवतका मर्मज्ञ र यस्तव वेदलाई रचनात्मक प्रकरणबाट 18 पुराण र षडशास्त्र वेदान्त र नीतिगत कार्यक्रममा तर्जुमा गर्न सक्ने महापुरूषको जन्म भयो, जसको नाम हो वेदव्यास महर्षि। जय बोलो वेदव्यास महर्षिको। अब हामी खास भन्दाखेरिमा दमौलीमा नै भन्न सक्छौ, यसमा अन्य थाहा हुन सक्दैन। यहाँ जब इन्डियनहरूले अन्तै हो भन्ने भनाइ गर्छन्, तर हामी जब राष्ट्रियतामा अत्यन्त कमजोरी छौं, हामीले हाम्रो नजिकको ठाउँलाई नपत्याउने र टाढालाई पत्याउने गर्दछौं, त्यो चाहिँ गल्ती हो। यसै कारणबाट हाम्रो वेदव्यास महर्षिको जन्म महाराज जन्म भइसकेपछि, अनि त्यसै प्रकारबाट उनीका नामबाट अहिले व्यास नगरपालिकाले पनि नाम घोषणा गरेको छ, त्यही प्रभावबाट वेदव्यास महर्षि सरस्वती नदीका किनारमा भारतमा गएर शास्त्र उल्लेख गर्नुभयो, र अनि त्यसपछि उनीका छोरा सुखदेव स्वामी आज प्रवचन दिँदै हुनुहुन्छ राजा परीक्षितका उपरमा। अनि व्यासी आमा सत्यवती बालकालमा जब छोरो पाएपछि पनि यौवनमा अविवाहिताको रूपमा विद्यमान रहिन्, गंगाजीबाट छोरा जन्मिए जसको नाम हो, जब मेरो महाराज सातवटा बसु, ती सातवटा बसुलाई फालिदिनुभयो, जब यस किसिमबाट महारानीले गंगाले आठौं बसु फाल्न जाँदा जब राजा जब सन्तनुले पक्राउ पार्नुभयो र तिनी धु भन्नु बसुलाई छोडेर रानी जानु, आखिरमा सत्यवती भन्ने महारानी कान्छी आमालाई राजा देवव्रतले विवाह गरिदिनु, देवव्रतले आफ्नो भीषण प्रतिज्ञा गरेर लिङ्गभेद गरेर जब बाबाको विवाह गराइदिएको हुनाले अहिलेसम्म लिङ्ग भेदमा परिएको कारणबाट अहिले पनि बाउको बिहा छोराले हेर्न हुँदैन भन्ने प्रचलन र अर्को कुरा रिस उठ्यो भनेदेखि तेरा बाउका बिहा देखाइदिउँला भन्ने चलन पनि त छ नि अहिले। यसरी लिङ्ग भेद भएको कारणले गर्दा यो महाराज यो घटना घट्यो। अनि त्यसपछिबाट चित्राङ्गद विचित्र वीर्य भन्ने दुईटा छोरा सत्यवतीबाट राजा चित्राङ्गदले विवाह गर्नु

अन्ध राजा धृतराष्ट्र जन्मनु अनि त्यसदेखि पछिबाट डरले थर्कमान भएर गर्भबाट लिएकी हुनाको कारणले विचित्र वीर्यकी पत्नी महारानी अम्बिका मालिकाबाट पाण्डुको जन्म तिनको दुईटाको दासीबाट जन्मेका भक्त विदुर व्यासको वीर्यबाट तिनमै छोराको जन्म अनि यिनै जब धृतराष्ट्र राजाका दुर्योधन दुसला कन्या सय भाई मांसपिण्डबाट पैदा भएको जुम्लिया यो उत्सु भन्ने अर्को छोरा त्यति भएपछि महान प्रतापी पुत्र पैदा हुनुभयो महाराज जसको नाम हो जब पाण्डुमा जेठी रानी कुन्ती कान्छी रानी माद्री जेठी रानीले बालसकालमा सूर्यलाई बोलाएर सूर्यबाट आकर्षण मन्त्र दुर्वासाले दिएको मन्त्रको प्रभावबाट पुत्र पैदा गरेको जसको नाम हो कबीर कर्ण त्यति गरेपछि पनि पछि फेरि पञ्चै बाजाका साथमा विवाह भयो र पाण्डुले विवाह गर्नुभयो मृगश्रापबाट राजा पाण्डुले गर्भाष्ट दिन रानीलाई दिन नमिल्याउनको कारणले त्यहीबाट जम्मा दुई जब छोराहरू जन्माएका छन् आफू छँदैमा दस प्रकारका पुत्र र बाह्र प्रकारका पत्नी हुन्छन् भन्ने उपरान्त जेठी रानी कुन्तीको गर्भबाट धर्म अंशबाट युधिष्ठिर वायु अंशबाट भीमसेन इन्द्र अंशबाट अर्जुन माद्रीका गर्भमा अश्विन कुमार अंशबाट नकुल र सहदेव भन्ने पञ्च पाण्डव पैदा भयो आखिरमा माद्रीसँग सहवासमा जंगलमा जाँदा राजा पाण्डव मृत्यु हुनु माद्री सती जानु पञ्च पाण्डवको सुरक्षा गर्न कुन्ती बस्नु घरैमा पञ्च पाण्डवकी पत्नी साझा पत्नी द्रौपदी हुनु महाराज पाञ्चाल भन्ने छोरा जन्मनु महाभारतको अन्तमा गएर तिनको हत्याकाण्ड हुनु अश्वस्थामाजीले अनि उनीको जब वंशजमा अभिमन्युकी पत्नी उत्तराको गर्भबाट गर्भे टुरा महाराज परीक्षित हजुर जन्मी बक्सनु हजुरका बपुष्ठमा रानीबाट चार भाइ छोरा संसार यस्तै हो सरकार सबैले छोडेर जानु पर्ने लानु कसैले केही छैन परीक्षितलाई सुखदेव स्वामीले बताउनुभयो अब उपरान्तका लागि तपाईँ के सुन्न चाहनुहुन्छ भनेर सोद्धाखेरिमा लौ त मेरो भगवान यिनै राजाका उपाख्यानको बारेमा सारा कुरा बताउनुभयो र राजा यिनै महान प्रसिद्ध गर अब जेमग भन्ने राजा थिए महाराज एउटा जेमग नाम गरेको राजाको श्रीमती साह्रै सूची त्यस्तो चाहिँ अहिलेसम्म पुराणमा देखेको छैन राक्षसनी काल छोरो उपन नपाउने बिहा गर्छु भने ठाडे आउने बटेको गुरु जाति ए मेरो रानी तिमीले छोरो पाइनौ के गर्ने होला भनेर राजाले आज्ञा गर्दाखेरिमा अह जिम्ला लाखलाई ज्यान जगाउन धौ बोल्नै नहुने यस्ता काल पनि हुँदैन कतै कतै धेरै जसो छन् त के भन्न नहुने मात्रै हो आखिरको बीचमा ल अब के गर्ने साढी समस्या पर्यो अनि राजा शिकार खेल्न भनेर जंगलमा गएको एक दिन राजा द्रविण देशको राजाको छोरीको स्वयम्वर रहेछ घोडा दौडाउने काममा जो पहिला हुन्छ त्यसलाई दिन्छु भनेको त्यो घोडा दौडाउनको च्याम्पियन जितिदिइहाल्यो उसैले केटी आयो लिएर आउने के अरे घर त्यति थिए हे भगवान् म यहाँ भो जानु पर्दैन घर हाम्रो जेठी ठाडै आउँछ टोक्नै आउँछ त्यसै कारणले जानु पर्दैन मार्थे फर हल्ने गएको थियो घर पुगिसकेपछि ए कहाँ गयो हौ त्यो भन्दै थिए बल्ल बल्ल आयो ए कहाँ गएको थिस् है भनी श्रीमानलाई शिकार खेल्न गएको थिएँ म यहाँ भन अँ तेरो पछि पछि आउने त्यो को अँ भनेर आज्ञा गरेपछि अब तिम्रो सौता हो भनौँ भने मारिहाल्छे म यहाँ अब के भनौँ लागेछ र तिम्रो बुहारी हो भन तिम्रो बुहारी हो भन अँ म अहिलेसम्म छोरो पा छैन म बन्दिया छु छोरै छैन के भयो छोरो छोरा बुहारी हुने लिएन लौरो सुम्ले भन्न थालिहाल्यो अब परिवारसम्म भगवान् के गर्ने होला बडा समस्या पर्यो र स्वर्गवासी देवताले मराठी भन्नका लागि त्यसलाई छोरो प्रदान गरे त्यो छोरो प्रदान गरिएको कारणले गर्दाखेरिमा त्यसै छोरोलाई विदर्भ भन्ने नाम राखेर त्यो बुहारी त्यही नै हो सम्पा गरे सुन्नुभयो महाराज यसै कारणले विचार गर्नुहोस् राम्ररी के बुझियो भन्ने सम्बन्धमा सूर्य झिकेपछि त आउँदो रहेछ लौ त पस्त यहाँ तँलाई भने गई ए मलाई सौता ल्याएछ नि बा हो म त माइत जान्छु भने खोजेकै त्यही हो त्यहाँभन्दा के रमाइलो हुन्थ्यो त्यो गइदिए र त्यसै कारणले बडा समस्या पर्यो राजा परीक्षित अब यदि उपरान्त तपाईँ के सुन्न चाहिँ बस्नुहुन्छ भनेर जेमक नाम गरेको

0: राजागाकोरमा कुशकोरत रोमपाद नाम का दुई माने तीन भाई छोरा पैदा भएका छन्। रोमपाद का छोरा बाब्रु नाम गरेका पैदा भएका छन्। बाब्रु का वंश में पैदा भएका महान वीर योद्धा राजा भए जिसको नाम हो रस्ता प्रकार बाब्रु नाम गरेका राजा थिए। बाब्रु नाम गरेको राजा गो वंश में अब पैदा भएका राजा चेदी चेदी का वंश में पैदा भएका शिशुपाल आदि उनका भाई दंत वक्र को कुल पैदा भएको छ। जिमोत विकृति उनका वंश में धीमरथ विमरथ का वंश में नमरथ नमरथ का छोरा दशरथ दशरथ का वंश में पैदा भएका महान शकुनी ज्वाड़ी को नंबर एक अंग बंग कलिंग अहिलेको बंगलादेश को ढाका में राज्य गर्छन्। भजमान भजी दिव्य दृष्टि देववृंदानंद का महाबोध उनका भाई का छोरा पैदा भए महाराज उनका दाजू का वंश में पैदा भएका एक महान सफलका भन्ने छोरा सफलका का तेरह भाई छोरा अक्रूर आसंग सारमेय मृदु र मृदपीत गिरी धर्मवृद्ध शुक्रम क्षेत्र पेक्ष हरि मर्दन शत्रुन गन्ध मादन प्रतिभा हो यस्ता छोराहरू जन्मेका छन्। अनि त्यसपछिबाट फेरि जब अहुका वंशमा पैदा भएका दुई भाइ उग्रसेन र देवक देवकका छोरा छोरी सातवटी वसुदेवले विवाह गर्नुभयो। अनि त्यसपछिबाट उनका वंशमा धृतदेवा शान्ति देवा उपदेव त्रिदेवा देव रक्षिता सदेवा देवकी भन्ने अनि उग्रसेन महाराजका जम्मा गर्न दस भाई छोरा पैदा भए जसमध्येमा कंस सुना बन्याग्रोध कंक सहोसु राष्ट्रपाल श्रोटी त्रुठीमान र कंस कंसावती कंका स्वर्ग राष्ट्रपालिका भन्ने वसुदेवका भाइहरूले विवाह गर्नुभयो। भजमानको वंशमा सुर भजमान चार भाई छोरा देवबाहु सदनु कृतवर्मा देवमीण देवमीणका वंशमा पैदा भएका देवभाग देवश्रेय अनग श्रीजय श्यामक कंक वृक बसक उनका वंशमा पैदा भएका राजा परीक्षित मदिरा मलोचन इला देवकी आदि गरिएका सातवटा बहिनी थिए जसमध्येमा सुरसेन राजाका छोरा वसुदेव वसुदेवका छोरा महान प्रतापी हुनुभयो जसको नाम हो वसुदेवका छोरा। आठ भाइ मध्येमा जेठो छोरो कृतिमान सुशेषण भद्र छन् रिजो सम्वर्धन भद्र सातौं गर्व शंकर सन भगवान बलराम आठौं गर्व जगतको मालिक कृष्ण नौं गर्व तपाईँको बजै सुभद्रा। राजन परीक्षित यिनै कथाले मैले यहाँलाई नमस्कार सुसम्पन्न गरे। यो चौबिस अध्यायले पूर्ण भएको यो जुन वंशवाली कथा जसको वंशको कल्याण हुने यो कथाले प्रमाण गरे हजुरलाई बाँकी अंश तपाईँ के सुन्न चाहनुहुन्छ भनिसकेपछि अब दशम स्कन्दको ज्यादै नै रमाइलो कथाको आरामदायक उपाख्यान राजा परीक्षितको प्रतिमा दशम स्कन्द व्याख्या गर्न लाग्नुभयो। अब ज्यादै रमाइलो छ दशम स्कन्द जम्मा तीनवटा भागवत हुन्छ श्रीमद भागवत महापुराण श्रीमद भागवत पुराण जम्मा 18,000 ग्रन्थ श्रीमद भागवत महापुराण दशम स्कन्द श्रीमद भागवत उच्च महापुराण 29 लिएर 33 अध्यायसम्म। अब यहाँलाई श्रीमद भागवत महापुराण दशम स्कन्द प्रारम्भ गर्न आँटे। अब सुन्नुहोस् भोक रोग र शोकको नाश गर्ने भगवानको महिमा यथार्थ प्रमाण गराउँदै हुनुहुन्छ भन्ने सम्मको कथा यस अध्यायबाट।
1: जय बोलो श्रीमद भागवत महापुराणको
0: आदरणीय श्रोता।

सुनवो महाराज परीक्षित सुनवो महाराज परीक्षित अब यो श्रीमद भागवत महापुराण को दसम स्कंद को पूर्वार्ध पहिलो अध्याय ओम नमो भगवते वासुदेवाय राजो वाच कथितो वंश विस्तारो भवताम सोम सूर्यो रागे चोबे वंशानाम चरितम परमाद्भुतम। अब राजा परीक्षित सुखदेव स्वामी ने आज्ञा गरी बक्सिएको छ भगवान वासुदेव को महिमा को वर्णन। अब मैले यहाँलाई सूर्यवंशी राजपुत्र चन्द्रवंशी राजपुतको वर्णन विस्तार प्रस्तुत गरिसके। अब दशम स्कन्दको पूर्वार्ध कथाको पहिलो अध्यायबाट प्रारम्भ गर्दछु राजन परीक्षित। अब के सुन्नुहुन्छ भनेर सोध्दा लौ त मेरो भगवान दया बाबु हुन्छ भनेदेखि पहिला सुरसेन राजाका छोरा वसुदेव दीपक राजाकी छोरी देवकी यिनको विवाह भयो। त्यहाँसम्म बाजा बजाउने चलन थिएन बिहामा, तीबाट बाजा बजाएर चलाएको हुनाले उनको नामै आनक दुन्दुबी। अनि राजा कंसले बहिनी अन्मायो, अन्माइसकेपछि धेरै सामग्री दान दियो। के दियो भनेदेखि गजानाम चतुशतम 400 वटा घोडा, अश्वनाम 5,000 15,000 वटा घोडा, रथानाम जब फेरि 18,000 1,800 वटा रथ, दासी नाम शतद्वयम 200 वटा दासी। यसरी सारा सम्पूर्ण दाइजो दिने चलन रहेछ अघि पनि भयो, अहिले पनि कुर्मरिएर लान्छन् नि के। र त्यस कारण सारा दान दिइसकेपछि अहिले त अंश खानी भनेको छ नि भो, अब त खाली गोडा धो पठाइदिए अंश खानीलाई कसले दिन्छ त्यहाँदेखि दाइजो। र त्यसै कारणले लौ त मेरो महाराज परीक्षित भनिकन राजा परीक्षितलाई सुखदेवले बताउनु भयो। र लौ त्यस अवस्थाको बीचमा अब सम्पूर्ण प्रकारको प्रक्रियामा विवेक र विचार गर्दा लौ मेरो भगवान हो, म माथि दयाभाव राखी बक्सुस भनेर सारा कुराको निर्णय गरी बक्सु। अनि त्यसदेखि पछाडिबाट अब बाँकी अंशको लागि भगवानको ध्यान भयो, मनन भयो, कीर्तन भयो, प्रार्थना भयो। अनि त्यहाँदेखि प्राणदस्यकला मनोभावनाको विकास गर्ने अत्यन्त प्रेमले भरिएको स्वरमा, अत्यन्त प्रेमले भरिएको आधारमा आफ्नो काम कर्तव्य र निष्ठालाई पूर्ण रूप राख्नका लागि राजा जब यस किसिमबाट आफ्नो कर्तव्यलाई बोध गर्नका लागि काम कर्तव्य र निष्ठालाई पूर्ण रूप दिनका निमित्त यस किसिमबाट बारम्बार कन मेरो सरकार राजा कंस बहिनी पुर्याउन भनेर जान लागेको हो। जाँदा जाँदा जाँदा जाँदा बीच बाटोमा गइसकेपछि एउटा आकाश भाणी भयो, महाराज कंस रोकथाम भन थामियो। ए राजा कंस, जसलाई पुर्याउन भनिकन जान लागिराखेका छौ, अस्मास्तो अष्टम गर्भ हन्ताय बसते बुध, बहिनी देवकीको आठौं गर्भको प्रभावबाट तेरो बच्चालाई, त्यही बच्चाले बहिनीले पाएको आठ गर्भको बच्चाले तँलाई मारिदिन्छ। यो आवाज भइसकेपछि अनि राजा कंस छक्कै पर्यो, बहिनी देवकीको गर्भबाट जन्मिएको आठौं गर्भको बच्चाबाट आफू मर्ने यो प्रकारको निर्णय र यो प्रकारको पूर्ण विवेक प्राप्त भइसकेपछि अब यो बहिनीको हातबाट बहिनीबाट जन्मिएको बच्चाबाट मेरो मृत्यु हुनु हुने भयो भनिकन राजा कंस ज्यादै आँतियो, ज्यादै सशंकित भयो। मनमा तर्क वितर्क कुतर्क गरेर राजा कंसले बहिनीका प्रतिमा मार्नको निमित्त तरबार हातमा लिएर घुमाउन भनेर तयारी भयो। अब यो बहिनीलाई सिद्ध्याइदिन्छु म, यो बहिनी नै काटेको खण्डमा अब वृक्ष काटेर ढालिदिएको खण्डमा फल लाग्दैन भनेर बहिनी काट्न राजा कंस बडो डर लाग्दो प्रभावबाट हातमा तरबार लिएर बहिनी काट्न

बहिनी कार्ड दिन्छु भनी गर्न तरवार घुमायो। अनि वसुदेवले विन्ती गर्नुभयो, जेठान आज बहिनीको कन्यादान दिनुभएको दिन, आज तपाईँको बहिनीको मेरो शरीरका भागहरू सारा धोएर पखालेर हजुरले कन्यादान दिएर चिसै बनाएको पाउको दिन आज, फेरि मेरी पत्नीलाई हजुरले काट्नु हुँदैन। जेठान बिन्ती लाग्छ भनेदेखि अनुरोध लाग्ला, यदि तपाईँले भनेको वचन म मान्छु, मैले भनेको वचन हजुर मान्नुहुन्छ भनेदेखि हजुरको बहिनीले पाएको आठ गर्भसम्मको बच्चा त्यो आकाशवाणीले सत्य बोल्यो वा बोलेन त्यो कुरा पत्तो छैन, तपाईँ हाम्रो संयन्त्र बिगार्न पनि हुन सक्छ, यसै कारणले दया भाव हुन्छ भनेदेखि हजुरको बहिनीले पाएको आठ गर्भसम्मको बच्चा म हजुरलाई ल्याएर बुझाइदिन्छु, न घाट दिनुहोस् भन्दा झुटो बोल्छ कि भनेर राजा कंसले बडो चेतावनी प्रभु ज्वाइँलाई भन्दा, ज्वाइँ वसुदेव भन्नुहुन्छ अरे कंसासुर हे जे

0: डिभिजन वन कार्यालय सुर्खेतको वन डडेलो नियन्त्रण सम्बन्धी सूचना।
1: वन वन्य जन्तु जल र जमिन प्रकृतिको अमूल्य उपहार, यिनको संरक्षण सम्वर्धन र सदुपयोग हाम्रो जीवनको आधार। वनले दिन्छ स्वच्छ वायु, स्वस्थ जीवन र दीर्घ आयु। वनमा आगो लगाउनु हुन्न ध्वस्त हुन्छ वन, लाखौं जीव जन्तु मर्दा कति रोला हाम्रो मन।
0: त्यसैले वनभित्र सलाई, लाइटर, पेट्रोल, मट्टीतेल जस्ता आगो जन्ने वस्तु नलगाउ। चुरोटको ठुट्टा, सलाईको काँटी जस्ता आगो लाग्ने वस्तु वन क्षेत्रभित्र नफालौं। त्यसको प्रयोग पश्चात राम्रोसँग निभाएर मात्र फालौं। वनभोज जस्ता कार्य वन क्षेत्रभित्र नगरौं। गरेको ठाउँमा प्रयोग गरिएको आगो राम्रोसँग निभाऊ। केही कारणले वनमा आगो लागिसकेपछि तुरन्त वन उपभोक्ता समूह, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, जिल्ला प्रशासन कार्यालयलाई खबर गरौं र प्रत्येक उपभोक्ता आगो निभाउने सामग्री बोकी आगो निभाउन जाउँ। वनमा आगो लगाउनु कानूनी अपराध हो। कसैले लगाएमा बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ।
1: डिभिजन वन कार्यालय सुर्खेत। सुनौलो अवसर,
0: सिटी भिटीबाट सम्बन्धन प्राप्त कलेज अफ अलाइड नेपालगंज बाँकेमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
1: यदि तपाईँ स्वास्थ्य तथा प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य बनाउन चाहनुहुन्छ भने अब ढिला नगर्नुहोस्। अनुभवी शिक्षक, आधुनिक प्रयोगशाला, व्यावहारिक सिकाइ र उत्कृष्ट शैक्षिक वातावरण सहित कलेज अफ अलाइड तपाईँको सफल भविष्यको भरोसा योग्य गन्तव्य बनेको छ।
0: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन, एसए डिप्लोमा इन फार्मेसी, पीसीएल इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, पीसीएल इन अप्थाल्मिक असिस्टेन्ट ओए, डिप्लोमा इन फिजियोथेरापी, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, प्री डिप्लोमा इन सर्भे इन्जिनियरिङ अमिन, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ।
1: हाम्रा विशेषताहरू शान्त, स्वच्छ तथा अध्ययन मैत्री वातावरण, सुविधा सम्पन्न आफ्नै भवन भएको, अनुभवी तथा दक्ष शिक्षकद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशालाहरू, व्यवस्थित लाइब्रेरी सुविधा, सफा तथा हाइजेनिक क्यान्टिन, खेलकुदका लागि पर्याप्त स्पोर्ट ग्राउन्ड, अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास, प्र्याक्टिकल अर्थात् प्रयोगत्मक शिक्षामा विशेष जोड,
0: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र विद्यार्थीको उज्जवल भविष्य निर्माण,
1: एसए र फार्मेसी कार्यक्रमको फारम भर्ने अन्तिम मिति यही जेठ 10 गतेसम्म, अन्य कार्यक्रमहरूमा भने सिधै भर्ना हुन सकिनेछ।
0: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके, सम्पर्क नम्बर 081537546, 081538260, 98580303005, 98480 9137। वेबसाइट www.collegeofallied.com, गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल भविष्यको भरपर्दो आधार।
2: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा, तपाईँका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ, वृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईँको विश्वास जित्दै, तपाईँको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।
3: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू, छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
4: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
5: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
6: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई सहित हाम्रो यस युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँकेमा डिप्लोमा अफ जियोमेट्रिक सर्वेक्षक र सिभिल सब इन्जिनियरमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू गुणस्तर प्राविधिक शिक्षालाई जोड़ दिइने, व्यावहारिक ज्ञान र फिल्ड स्किलमा जोड़ दिइने, राष्ट्रिय र अन्तर्राष्ट्रिय जागिरका लागि विद्यार्थीहरूलाई सक्षम बनाइने, उत्कृष्ट विद्यार्थीहरूलाई जागिरको सुनिश्चितता गरिने, साथै हामी कहाँ सक्षम ट्रेनिङ अन्तर्गत प्लम्बर, इलेक्ट्रिसियन, मेसन, जियो इन्जिनियरिङ, ल्याब टेक्निसियन, हेभी मेसिन अपरेटर तालिमहरू दिनुका साथै प्रमाण पत्र पनि दिइन्छ। आगामी योजना अन्तर्गत आउने शैक्षिक सत्रमा डिप्लोमा अफ फार्मेसी, हेल्थ असिस्टेन्ट, एचएका कोर्सहरू समेत पढाइ हुने बेहोरा जानकारी गराउँदछौ। अन्य विशेषताहरू प्रख्यात विज्ञ तथा इन्जिनियरहरूको टिमबाट सञ्चालित संस्था, नियमित रूपमा प्र्याक्टिकल क्लासहरू सञ्चालन गरिने, निर्माण व्यवसाय, कन्सल्टेन्सी, सरकारी तथा गैर सरकारी कार्यालयमा रोजगारीको सहजीकरण गरिने, प्रत्येक हप्ता आवश्यकता अनुसार फिल्ड भिजिट तथा अनुगमनको व्यवस्था गरिने, वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि सहजीकरणको व्यवस्था गरिने, लोक सेवा आयोग तथा संगठित संस्थाहरूको तयारी कक्षाहरू सञ्चालन गरिने, अपरेटरका लागि लाइसेन्ससम्मको सहजीकरणको व्यवस्था, गरीब विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई विशेष व्यवस्था गरिने, आवश्यकता अनुसार होस्टेलको व्यवस्था भएको, डिजिटल प्रविधिबाट कक्षाहरू सञ्चालन गरिने, उत्कृष्ट रोजगारीको व्यवस्था र जब बेसिसमा कक्षाहरू सञ्चालन गरिने। नोट, शुरूमा भर्ना हुने 20 विद्यार्थीलाई विशेष छुट, छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ। विस्तृत जानकारीका लागि युनिक इन्स्टिच्युट अफ टेक्नोलोजी युटेक नेपालगंज 18 कारकाँदो बाँके सिद्धार्थ होटल र शिक्षा सिंचाई कार्यालयदेखि पूर्वपट्टि। थप जानकारीका लागि सम्पर्क मोबाइल 98484-9353-98-5-40-792 र 98-448-61-175। सिप सिकौ, आत्मनिर्भर बनाऊ, प्राविधिक शिक्षा सफल भविष्यको आधार।
1: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
4: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रे पलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
1: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू, जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अंगहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडिएको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
4: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, सोनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98-578-20-935, 98-682-29-133 र 98-655-56।
1: ओहो रामुदाई, कता हिँड्नु भयो?
7: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो, धानको बिउ लिन बजार जान लागेको नि।
1: कुन धान लगाउने विचार गर्नु भयो र?
7: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि।
1: ल दाई पनि,
8: युएस कम्पनीको युएस 312 संकर धान लगाउने नि।
7: यो धान कस्तो छ नि बहिनी?
8: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको खानामा मिठो पाक्नलाई नै छिटोका साथै मध्य पहाड़ी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
7: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शंकर धान युएस 312 धानको बिउ लिएर आउँछु। अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु।
8: हुन्छ दाई, सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई।
9: नेपाली माटोले रोजेको, किसानले खोजेको शंकर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनुहोस्। मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत गरिएको युएस कम्पनीको युएस 312 शंकर धान नै लगाऊ।
1: खुशीको खबर,
10: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
1: हाम्रा विशेष सेवाहरू आईबीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
10: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारवाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455936984।
5: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
7: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
5: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
7: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
9: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
5: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
10: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670712484 र 97498640।
5: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
1: के तपाईँ एसईई पछि स्वास्थ्य क्षेत्रमा भविष्य बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो कैलपाल हस्पिटल एन्ड कलेज नेपालगंज बाँकेमा 2083 सालका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
10: सिटी भिटी अन्तर्गत सञ्चालन हुने स्वास्थ्य शिक्षा कार्यक्रमहरूमा अध्ययन गरी दक्ष र सफल स्वास्थ्य कर्मी बन्ने अवसर अहिले नै प्राप्त गर्नुहोस्।
1: हाम्रा कार्यक्रमहरू सर्टिफिकेट इन जेनरल मेडिसिन एचए, डिप्लोमा इन डायग्नोस्टिक रेडियोग्राफी डीआरटी, सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी, डिप्लोमा इन फार्मेसी, सर्टिफिकेट इन अफ्थाल्मिक साइन्स।
10: हाम्रा विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशाला, सुविधा सम्पन्न आफ्नै भवन भएको हस्पिटल, बेस्ट प्राक्टिकल ट्रेनिङ, 100% प्राक्टिकल ओरिएन्टेड